0: 1,93 करोड 33 लाख 33 हजार बजेट विनियोजन गरेको छ।
1: आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो। उहाँका अनुसार पुँजीगततर्फ 43,97,14,00,000 अर्थात 65.69% र चालुतर्फ 82,96,19,00,000 अर्थात 34.31% विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रम मार्फत प्रदेशभित्र बसोबास गर्ने अति विपन्न 1,000 परिवारलाई घर बनाइदिन 20 करोड बजेट छुट्याएको छ। काठमाडौँ उपत्यकाको बढ्दो शहरी चाप र गाडी आवागमनको सहजताका लागि संघीय सरकारसँगको सहकार्यमा मेट्रो रेल सञ्चालन सम्भाव्यता अध्ययनका लागि र भीमफेदी कुलेखानी सुरुङ मार्ग सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरेको मन्त्री तामाङले बताउनु भएको छ। कुल विनियोजन मध्ये चालुतर्फ 22,96,19,00,000 अर्थात 34.31% र पुँजीगततर्फ 43,97,14,00,000 अर्थात कुल विनियोजनको 65.69% रहेको छ।
0: मध्य प्रदेशले आगामी आर्थिक वर्षका लागि 41,13,86,00,000 रुपियाँ बराबरको बजेट ल्याएको छ। मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालू आर्थिक वर्षको बजेट भन्दा कम बजेट प्रस्तुत गर्नु भएको हो। मध्य प्रदेशले चालू आर्थिक वर्षका लागि 46,98,33,00,000 रुपियाँ बराबरको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट निर्माण गरेको छ। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन थालेको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोकका प्रक्रिया शुरू गरिएको भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न निर्देशन दिएको छ। कृषि मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तोकेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा लागू गर्न सरकारवाला निकायलाई आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि आधुनिकीकरण कार्यक्रम नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई समन्वय गरी कृषकलाई तोकिएको मूल्यमा धान बिक्री खरिद सुनिश्चित गर्न अनुरोध गरेको हो। अब खबर फटाफट।
2: स्याङ्जा वालिङ नौमा पूर्व सैनिकका सन्तान र महिलाका लागि सिलाइ कटाई र कम्प्युटर तालिम। सिलाइ कटाईमा 20 महिला र कम्प्युटर तालिममा 30 बालबालिका सहभागी। वर्षैभर 3-3 र 6-6 महिने तालिम हुँदै झापामा बिर्ता मोड रोजगार मेला। रोजगार मेलामा सहभागी 25 रोजगारदातासँग 176 जनाले आवेदन दिएकोमा 164 युवालाई रोजगारी। गर्मी बढेसँगै महोत्तरीमा सर्पले टोकेका बिरामीको संख्या बढ्दै पछिल्ला दिनमा प्रादेशिक अस्पताल जलेश्वरमा दैनिक औसत 5 जना सर्पदंशका बिरामी पुग्न थाले। वैशाखमा 23 जना सर्पदंशका बिरामी आएकोमा जेठ लागेपछि 56 जना उपचारका लागि आइसकेको अस्पतालको तथ्याङ्क।
0: खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 8:09 गएको छ र हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ। दि एज ब्यान्डको एउटा मिठो गीत लेखिएका शब्दबाट। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ। मंगलबार परेकाले सोशल मिडिया ट्रेन्ड्स। बीएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि कार्यक्रममा यो लाल शाहीलाई साथ दिँदै गर्नुहोला। अब आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन् अनि भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। वृष राशि, अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिएला अनि अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। मिथुन राशि, नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् अनि सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ मिथुन राशि हुनेहरूलाई। कर्कट राशि, समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ अनि बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला कर्कट राशि हुनेहरूले। सिंह राशि, पहिले गरेका कामबाट राम्रै लाभ हुनेछ। मेहनत गर्दा दिगो काममा जग बसाउने मौका छ अनि नयाँ आय स्रोत फेला पर्न साथ नयाँ योजना बन्न सक्छन्। कन्या राशि, प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ अनि सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। तुला राशि, थालेको काम परिस्थितिवश पूरा नहुन सक्छ अनि सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। सजग रहनुहोला तुला राशि हुनेहरू। वृश्चिक राशि, स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। समस्याप्रति गम्भीर नहुँदा दुःख पाइएला अनि कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्यको अनुभूति हुनेछ। धनु राशि, अतिथिको रूपमा सत्कार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ अनि शोकले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। मकर राशि, शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् अनि रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइएला। कुम्भ राशि, हल्लाको पछि लाग्दा दुःख पाइएला। नयाँ काम थाल्न केही समयको प्रतीक्षा गर्नु पर्ला अनि अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ कुम्भ राशि हुनेहरूलाई। मीन राशि, नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ अनि समयमा सजग नबन्दा शुभचिन्तकहरूले समेत साथ नदिन सक्छन्। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब हामी एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउँछौँ। यो गीत बीमा कुमारी दुरा र कृष्ण गुरुङले गाउनु भएको हो, माया लुलाई। इन्जोय।

0: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
0: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: को
1: सुशांत केसीको झ्यालबाट बीएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रुनाईको समय अहिले बिहानको 8:23 गएको छ। अब कार्यक्रममा आजको डेली सप्लिमेन्ट, सोसल मिडिया ट्रेन्ड्स। के कुरा ट्रेन्डिङ भइराखेका छन् सोसल मिडियामा, अब यहाँहरूको ध्यान आकर्षण म त्यसतर्फ गराउँछु। र अहिलेको हट टपिक सोसल मिडिया एन्ड चाइल्ड सेफ्टी, अहिले एउटा ठुलो इन्टरनेसनल कन्भर्सेसन नै क्रिएट भएको छ, किनभने युकेले अनाउन्स गर्यो अब योजना। त्यो के भने, 16 वर्षभन्दा मुनिकाहरूलाई, नानीहरूलाई सोसल मिडियाको एक्सेस ब्यान गर्ने। हुन त यसभन्दा अगाडि अस्ट्रेलियाले गरिसकेको छ, र यो नियम लागू गर्न अगाडि त्यहाँ पनि केही हल्लाहरू चलेका हुन्। हुन त युकेमा लागू चाहिँ भइसकेका छैन, अब स्प्रिङ आउने स्प्रिङदेखि लागू गर्ने भनेर भनिएको छ, तर त्यसले निकै अहिले हल्ली खल्ली भइरहेको छ। धेरै डिबेटहरू सुरु भएका छन्, अनलाइन सेफ्टी, प्यारेन्टल रेस्पोन्सिबिलिटी, फ्री स्पिच, प्राइभेसी र इन्फोर्समेन्ट आदि आदिका विषयमा कुराकानी भइराखेका छन्। तर सरकारले जब नियम लागू गर्ने भनेर योजना बनाउँछ, त्यो लागू हुन्छै हुन्छ। अर्को ट्रेन्डिङ विषयवस्तु भनेको एआई इन्फ्लुएन्सेस एन्ड एआई कन्टेन्ट, र अहिले एआई जेनेरेटेड क्रिएटरहरू हाबी भएका छन्, भर्चुअल इन्फ्लुएन्सरहरू पनि। अनि एआई पावर्ड कन्टेन्ट टुल्स चाहिँ एकदमै ट्रेन्डिङमा परिरहेका छन्, र रियलिस्टिक एआई पर्सनालिटिजहरूले धेरैजसो अडियन्सलाई तानिरहेका छन्। तर हामीले छुट्याउनु पर्ने हुन्छ ह्युमन र एआई क्रिएटरहरू को को हुन् भनेर, कोही कोही बेला त गाह्रो गाह्रो पर्ला जस्तो पनि हुन्छ। हुन त अहिले यो एआईको इन्फ्लुएन्स यति बढिरहेको छ, कुरा गरी साध्य छैन। तर एआईले क्रिएट गरेको कन्टेन्टमा, जस्तै मानिसको रूप स्वरूप भनौँ जुन देखाइन्छ, त्यो यति पर्फेक्ट हुन्छ कि त्यस्तो खालको मानिस नै हुँदैन। अब भनौँ न, एउटा महिलालाई देखाउनु पर्यो भने एकदमै जिउ मिलेको, अनुहार मिलेको, स्वर पनि त्यति मिठो, कति सबै कुरा त्यसरी 100% जस्तै बनाइएको हुन्छ, त्यो त सम्भव छैन। त्यस्ता मानिसहरू त कमै हुन्छन्, सायद हुँदैनन् पनि होला। फिफा वर्ल्ड कपको जुन बिल्डअप भइराखेको छ अहिले, त्यसले पनि निकै ट्रेन्डिङ भइरहेको छ सोसल मिडियामा, र फुटबल रिलेटेड कन्टेन्टहरू बढिरहेका छन्। अनि यो प्लेटफर्ममा स्पेसल वर्ल्ड कप फिचरहरू

अनि प्लेटफर्म अपडेटको कुरा गर्ने हो भने इन्स्टाग्रामको प्रोफाइल ग्रिड कस्टमाइजेसन अनि एल्गोरिदम चेन्जेस र न्यू क्रिएटर टुल्सले निकै हङ्गामा मचाइरहेको छ. धेरैले यस सम्बन्धी कुराकानी गरिरहेका छन् क्रिएटरहरू मध्ये अनि मार्केटरहरू मध्ये कुरा चलिरहेको छ. म्युजिक एन्ड नोस्टाल्जिया ट्रेन्ड्स अझै पनि हावी छ. जस्तै द 2026 इज द न्यू 2016 भन्ने यो एउटा ट्रेन्ड सेट भएको छ र एकदमै पपुलर ट्रेन्ड भएको छ, विशेष गरी टिकटक र इन्स्टाग्राममा. र 2016 साललाई रिभिजिट गरिरहेका छन् मानिसहरूले म्युजिक, फ्यासन, फिल्टर्स र अरू भाइरल मोमेन्टहरूलाई रिक्रिएट गरेर 2026 साल 2016लाई 2026 को जस्तो भन्ने जुन त्यो भाष्य अहिले चर्चामा आइरहेको छ त्यसले निकै ट्रेन्डिङ पनि त्यो निकै ट्रेन्डिङ भइराखेको छ. द ह्यासट्याग ब्रिङ ब्याक 2016ले एकदमै ट्र्याक्सन गेन गरिराखेको छ भनिएको छ. त्यसको मतलब एकदमै ट्रेन्डिङमा परेको छ. सर्ट फर्म भिडियो ट्रेन्ड्स भन्नै परेन. क्रिएटरहरूले अहिले एक्सपेरिमेन्ट गर्दैछन् एआई असिस्टेड भिडियो एडिटिङ, स्टोरी बेस्ड मिनी सिरिज कन्टेन्ट अनि बिहाइन्ड द सिन्स डे इन माई लाइफ भिडियोहरू र लङ्गर फर्म भिडियोज रिटर्निङ अलोङ साइड सर्ट क्लिप्स. हुन त सर्ट फर्म भिडियोको अहिले चर्चा छ, तर त्यो भनिरहँदाखेरि लङ फर्म भिडियो पनि सर्ट क्लिपको साथमा आउन थालेका छन् र तपाईँहरूले स्टोरी बेस्ड मिनी सिरिज कन्टेन्ट अहिले निकै चलिरहेको छ. म पनि समय समयमा हेर्ने गर्छु र त्यसको त्यो कन्टिन्युटी सिरिज पाइएन भने अलिकति खल्लो लाग्छ, किनभने एउटा हेरिसकेपछि त्यसको कन्टिन्युएसन हेर्न मन लाग्छ, त्यो पाइएन भने अलिक हल्लो हुन्छ. तर पनि अहिले यसले एकदमै स्थान ओगटिराखेको छ सोसल मिडियामा. र फेरि पनि म यसताल यसलाई एकपटक दोहोऱ्याउन चाहेँ सर्ट फर्म भिडियो ट्रेन्ड्समा, विशेष गरी एआई असिस्टेड भिडियो एडिटिङ, स्टोरी बेस्ड मिनी सिरिज कन्टेन्ट अनि डे इन माई लाइफ भिडियोहरू अहिले मानिसहरूले छ्याप्छ्याप्ती निकाल्न थालेका छन् अनि लङ्गर फर्म भिडियो अलोङ साइड सर्ट क्लिप्स. अहिले के ह्यासट्याग ट्रेन्डिङमा परेका छन् त? नोस्टाल्जिया एन्ड थ्रो ब्याक कन्टेन्ट, पुरानो कुराहरूलाई स्मरण दिलाउने हिसाबले यो अहिले निकै ट्रेन्डिङमा परिरहेको छ. समर ट्राभल, अब समर आयो, समर ट्राभलका थुप्रै सर्ट भिडियोहरू अहिले ट्रेन्डिङमा परिराखेका छन् अनि एआई क्रिएटिभिटी, वर्ल्ड कप रिलेटेड कन्टेन्ट अनि पर्सनल प्रोडक्टिभिटी एन्ड सेल्फ इम्प्रुभमेन्ट. तपाईँले सानो सानो डिआइवाई किन नहोस् र अरू सेल्फ इम्प्रुभमेन्टका लागि के गर्न सकिन्छ आदि इत्यादि कुराहरू अहिले निकै ट्रेन्डिङ भइराखेका छन् सोसल मिडियामा. हजुर, आजको लागि यति नै भयो सोसल मिडिया ट्रेन्ड्स. अब गीत सङ्गीततर्फ लागौँ. विमोचना लोम्जेलको गीत सुन्छौँ हामी, सपना मेरो.

विमोचना लोमजेलको सपना मेरो मिठो गीत सुन्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस बनाइबासीका लागि जरुरी सूचना छ. डिआइओबीको हर्नबिल स्कुलको एक्सेस रोड अर्थात् हर्नबिल स्कुल प्रवेश गर्ने जुन त्यो बाटो छ र त्यो हर्नबिल स्कुल काटेर उतापट्टि H16का घरहरू भएर बाहिर मेन रोडमा निस्किने जुन बाटो छ त्यो यति त्यो बाटोको अवस्था पक्का खराब छ भन्ने कुरो हामी सबैलाई थाहा छ किनभने यति धेरै पट होल्स छन् त्यहाँ र धेरै भएको थियो त्यो मर्मत नगरिएको र अहिले डिआइओबीले अब आउँदो 1 जुलाईदेखि लागू हुने गरिकन त्यहाँ ठुलो मर्मत कार्य गर्ने भएको छ. विशेष गरी त्यहाँ एक्सकाभेसन हुनेछन् अनि एक्जिस्टिङ रोड सर्फेस रिमुभल हुनेछ. घर नम्बरहरू H16का विशेष गरी 42, 43, 88 र 89 प्रभावित बन्नेछन् र त्यहाँ छेउमा एक्सटेन्सन पनि हुनेछ ले बाईको र निकै ठुलो काम छ र यसले गर्दा 1 जुलाईदेखि त्यहाँ आवत जावत गर्नको लागि अलिकति असुविधा हुने जनाएको छ डिआइओबीले र एक्सकाभेसन सुरु हुने त्यो खन्न सुरु गर्ने 16 जुलाई भनेर भनिएको छ. त्यहाँ निकै ठुलो डिस्ट्रप्सन हुनेछ विशेष गरी रोड एक्सेस. त्यहाँ सिधै त्यो हर्नबिल स्कुलको एक्सेस अब बन्द गर्नुपर्ने हुन्छ उतापट्टि अनि नोइज डिस्टर्बेन्स त्यसै पनि हुनेछ. हेभी मसिनरीहरू त्यहाँ अपरेसनमा हुनेछन् अनि टेम्पोररी पार्किङ र पेडेस्ट्रियन एक्सेस अब छुट्याइनेछ अनि सेफ्टीको पनि त्यहाँ ध्यान दिनुपर्ने हुन्छ. त्यसर्थ विशेष गरी H16 हर्नबिल स्कुल वरपर जो बसोबास गर्दै आउनु भएको छ अनि जो त्यो इलाकामा आवत जावत गर्नुहुन्छ उहाँहरूलाई धेरै इन्कन्भिनियन्स हुनसक्छ, अप्ठ्यारो असुविधा पर्न सक्छ. त्यसको लागि डिआइओबी खेद प्रकट गर्दछ. याद गर्नुहोला मोबिलाइजेसन सुरु हुने 1 जुलाई हो र एक्सकाभेसन सुरु हुने 16 जुलाईमा. हर्नबिल स्कुलको त्यो एक्सेस रोड उतापट्टि मर्मत कार्य गर्नका निमित्त अब एउटा पुरानो क्लासिक सङ सुनाउँछु म बच्चु कैलाशको तिमीले त होइन. इन्जोय.

0: PFBS गोरखा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोरखा रेडियो।

कुकुकु अन्जु पन्त र राजन राज शिवा कोटीलाई सुन्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस प्रणालीवासीका लागि डिआइओबीको वाटर टेम्परेचर मोनिटरिङ एन्ड क्लोरिन टेस्टिङ कार्यक्रम सार्वजनिक भएको छ र एच 15 का घरहरूलाई 18 24 जुनसम्म, याद गर्नुहोला 18 24 जुनसम्म एच 15 का घरहरूमा वाटर टेम्परेचर मोनिटरिङ अनि क्लोरिन टेस्टिङ हुनेछ. यो के हो, यो वाटर टेम्परेचर मोनिटर किन गर्नु पर्यो, क्लोरिन टेस्ट किन गर्नु पर्यो भन्ने तपाईँलाई लागेको हुनसक्छ. र यहाँ ब्रिटिस फोर्सेस बनाईवासीका लागि युके स्ट्यान्डर्डको कम्प्लायन्सका लागि, युकेमा जे छ त्यही स्ट्यान्डर्ड यहाँ पनि हुनुपर्छ, राख्नुपर्छ भन्ने उद्देश्यले यो कार्य गर्न आँटिएको हो. र डिआइओका कन्ट्राक्टरहरू आएर तपाईँको घरमा वाटर टेस्ट गर्ने, क्लोरिन टेस्टिङ अनि वाटर टेम्परेचर मोनिटर गर्ने गर्दछन् र त्यसका लागि मिति छुट्याइएको छ. एच 15 घरहरू सी, डिई र एफमा 18 पर्सिको कुरा हो अनि ब्लक जी, एच, जे र केमा 19 अनि एलएमएन र पी ब्लकमा 22 अनि एसटियुभी ब्लक्समा 23 डब्ल्युएक्सवाइजेड ब्लकमा 24 हुनेछ डिआइओको स्केड्युल्ड वाटर टेम्परेचर मोनिटरिङ एन्ड क्लोरिन टेस्टिङ. र कन्ट्राक्टरहरू तपाईँका घरमा आउनेछन्, तपाईँहरूले एक्सेस दिनुपर्ने हुन्छ. बिहान 8-5 भनिएको छ, त्यो समयमा कुनै समयमा आउनेछन् र 10-15 मिनटको काम हुनेछ, त्यतिका लागि तपाईँहरूले एक्सेस दिनुपर्ने हुन्छ कन्ट्राक्टर्सलाई.

प्रेज अल नेपाली फिचरिङ यङ वेबको तिम्रो साथ र यो गीतका साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि 4 मिनट बाँकी रहेको छ। अब कार्यक्रमको यो दोस्रो घण्टालाई बिट मार्ने तर्खरमा छु अल्मोडा राणा र अप्सरा घिमिरेको एउटा गीतबाट, तिमी जस्तै हो भन्ने गीत छ। यो गीतबाट इन्जोय गर्दै गर्नुहोला। त्यसपछि कार्यक्रमको तेस्रो घण्टामा हाम्रो भेट हुनेछ समाचारपछि।

0: परराष्ट्र मन्त्री शिशिर खनालको बेजिङ भ्रमणका क्रममा नेपाल चीनबीच द्विपक्षीय सम्बन्ध, विकास सहयोग र परियोजना कार्यान्वयनलाई तीव्र बनाउने विषयमा सहमति भएको छ। चिनी विदेश मन्त्री वाङ यीले विगतमा भएका सहमतिलाई छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै सहयोग विस्तार गर्ने आश्वासन दिनुभएको छ। चीनले नेपालका सुशासन र आर्थिक विकासका प्राथमिकतालाई पनि पूर्ण समर्थन गर्ने जनाएको छ। नेपाल पक्षले एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धता दोहोऱ्याउँदै नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने स्पष्ट गरेको छ। दुवै पक्षले एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र संवेदनशीलताको सम्मान गर्दै सहकार्य अझ मजबुत बनाउने सहमति गरेका छन्। सर्वोच्च अदालतले सार्वजनिक संरचना, सड़क पेटी, ढल, सड़क लगायतको अव्यवस्थित अवस्था र लापरवाहीका कारण व्यक्तिलाई क्षति पुगेकोमा सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद भुयाल र नृपध्वज निरोलाको संयुक्त इजलासले गरेको फैसलाको पूर्ण पाठमा सार्वजनिक संरचना उचित रूपमा व्यवस्थापन नगर्दा नागरिकलाई नोक्सान भएमा राज्य तथा सम्बन्धित निकाय जिम्मेवार हुने उल्लेख छ। अधिवक्ता सुदीप के पन्तले दायर गरेको रिटमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाइएको थियो। रिटमा सड़क पेटी अतिक्रमण, टल व्यवस्थापनको कमजोरी र असुरक्षित संरचनाका कारण हुने क्षतिको क्षतिपूर्ति सुनिश्चित गर्न माग गरिएको थियो। अदालतले काठमाडौँ महानगरपालिकालाई सड़क पेटीमा रहेका अतिक्रमण, निर्माण सामग्री, प्लेटफर्म, भर्याङ लगायत हटाउन आदेश दिएको छ। ढल, खुला वा बिग्रिएको स्थानमा आवश्यक मर्मत सम्भार गरी दुर्घटना र जनधनको क्षति रोक्न सम्बन्धित निकायलाई निर्देशन दिन भनिएको छ। सड़क पेटी व्यवस्थापनमा अधिकार क्षेत्रको अस्पष्टता भएमा संघीय र स्थानीय निकायले समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा काम गर्नुपर्ने अदालतको आदेश छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नाङडुङ्गा मुगलिन सड़क आयोजनाको अनुगमनमा पुग्दा ठेकेदारले काम नगरी खुट्टा भाँचिदिनु भनेको विषयले तरङ्ग सिर्जना भएको छ।
1: नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभयो। निर्माण व्यवसायलाई कुटपिट गर्दैमा विकासले गति नलिने उहाँको भनाइ छ। नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई आतंकित पार्नुभन्दा पनि सहजीकरण आवश्यक रहेको बताउनुभयो। सिंहका अनुसार अहिले आर्थिक संकट, महँगी, निर्माण क्षेत्रमा दक्ष कामदारको अभाव लगायत समस्याका कारण ढिलाइ भएको छ। सरकारका मन्त्रीले नै भौतिक आक्रमण गर्न निर्देशन दिनु शोभनीय नरहेको नेपाल निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रोशन दाहालको भनाइ छ। ढिलासुस्ती गर्नेलाई जरिवाना गर्ने, कालो सूचीमा राख्ने वा ठेक्का तोड्ने नियम हुँदाहुँदै सिधै अङ्गभङ्ग गर्ने आदेश आउनु आश्चर्यजनक रहेको व्यवसायीहरूको टिप्पणी छ।
0: कृषि मन्त्रालयले चालु आर्थिक वर्षका लागि सरकारले तोकेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा लागू गर्न सरकारवाला निकायलाई आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई समन्वय गरी कृषकलाई तोकिएको मूल्यमा धान बिक्री खरिद सुनिश्चित गर्न अनुरोध गरेको हो। सरकारको मन्त्री परिषदको चैत 24 गतेको निर्णय अनुसार 18% चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,866.41 रुपियाँ निर्धारण गरिएको छ। मन्त्रालयका अनुसार बर्खायाममा धान भित्राउनु पर्ने, भण्डारण कठिन हुने र तत्काल नगद आवश्यक पर्ने अवस्थाका कारण कृषकहरू सस्तो मूल्यमा धान बेच्न बाध्य छन्। साथै भारतले सस्तो धानसँग प्रतिस्पर्धा गर्नु परेको समस्या समेत देखिएको छ। 300 वर्ष पुरानो मत्स्यनारायण मन्दिर परिसरमा लागेको एक महिने मेला सम्पन्न भएको छ। भक्तपुरको चाङ्गु नारायण नगरपालिका 5 छालिङ गोकुलधामको मेला सकिएको हो। एक महिने पुरुषोत्तम मेलामा सत्सङ्ग, प्रवचन, भजन लगायतको प्रस्तुति सहित मेला सम्पन्न भएको मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो। यसैगरी भक्तपुर नगरपालिका 6 अञ्चा पोखरी ख्योपुखुमा लागेको एक महिने मेला पनि सम्पन्न भएको छ। स्पेनलाई बराबरीमा रोक्न सफल केप भरेका गोलकिपर भोजिनको सर्वत्र चर्चा भएको छ। एटलान्टामा भएको खेलमा पूर्व विजेता स्पेनी टिमका 7 प्रहार जोगाएर भोजिन नायक बन्नु भएको छ। भोजिन स्वयंका लागि पनि यो दिन स्मरणीय बनेको छ।
2: Today the dream come true. We compete against Spain and it's one of the best national team in the world and we are very very happy, very proud of all of the player, all the people from Cape Verde.
0: फिफा विश्वकपमा रातिका 3 खेल बराबरीमा सकिएका छन्। बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। इजिप्टसँग खेल भएको थियो। अहिले इरानले न्युजिल्यान्डको सामना गरिरहेको छ। यो खेल अमेरिकाको लस एन्जलसमा भइरहेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: नमस्ते, पुनः स्वागत छ आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गर्यौँ। एउटा मिठो लोकधोरी गीतबाट, घुमाउने घर पोखरामा सुदीप अधिकारी र शान्ति श्री परियारले गाउनुभएको यो निकै चर्चित गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो। ब्रुनाईको समय अहिले बिहानको 9:30 गएको छ। यहाँहरूलाई पुनः स्वागत गर्दै कार्यक्रमलाई म अगाडि बढाउँछु। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfbs.com/सर्भेमा जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको शपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 स्टर्लिङ पाउन्डको शपिङ भाउचर। के थाहा, त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ। त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

सुनिल गिरीको को होला त्यो। आउँदो 20 जुनमा, 4 दिन पछाडि शनिबारको कुरा हो, 20 जुनमा ब्रिटिस फोर्सेस बुनाईवासीका लागि एउटा यो जरुरी सूचना छ। परागा क्लबको ग्यारिसन ओपन डे, विशेष गरी ब्रिटिस फोर्सेस बुनाईवासीका लागि भनेर यो कार्यक्रम आयोजना गरिएको हो। ग्यारिसन ओपन डे बिहान 9 बजेदेखि रातको 10 बजेसम्मका लागि पनागा क्लबमा हुँदैछ र त्यसका लागि फ्री सटल बस सर्भिस पनि व्यवस्था गरिएको छ। ग्यारिसन स्विमिङ पुल अनि चिटच्याट र J16 कार पार्कबाट बसको व्यवस्था पनि गरिएको छ र पनागा क्लबमा बिहान 9 बजेदेखि दिनभरि रमाइलो गर्न सक्नुहुन्छ। डान्स पर्फमेन्स हुनेछन्, फ्री गोल्फ लेसनहरू प्राप्त गर्न सक्नुहुनेछ, फ्री टेनिस लेसन्स, फ्री स्विम ट्रायल लेसन, स्प्ल्यास ब्यास फ्यामिली इभेन्ट एन्ड डाइनर र क्याराओके र ओपन ज्याम सेसन पनि राखिएको छ साँझ पख गर्दाखेरि। एकदमै रमाइलो कार्यक्रम हो यो ग्यारिसन ओपन डे, शनिबार 20 जुनका दिन बिहान 9 बजेदेखि रातको 10 बजेसम्म पनागा क्लबमा। आँखै गाजलु जितेन लेप्चाको यो गीत अबको पालोमा।

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

गोस्टबस्टर्स पनि हो। 1989 साल ठ्याक्कै आजकै दिन रिलिज भएको रहेछ युएसएमा। ब्रुनाईमा अहिले मौसम सेरियामा त्यति उत्साहप्रद देखिँदैन, आज त्यति डटेर घाम पनि लागेको छैन। हिजो राति ठुलै मेघगर्जन भएको थियो, त्यही भएर घरको इलेक्ट्रिकल अप्लायन्सेस सबै थुतेर राखेको थिएँ मैले। तपाईँहरूले के गर्नुभयो, किनभने मलाई पुरानो एउटा नमिठो सम्झना छ यो मेघगर्जन हुँदाको। आजभन्दा केही वर्ष अगाडिको कुरा हो, यहाँ ब्रुनाईमा हुँदाखेरि त्यति बेलाको एकदम राम्रो टेलिभिजन सोनी कति 50-55 इन्चको त्यति बेलाको लागि त एकदमै ठुलो टिभीमा गनिन्थ्यो त्यो। अनि त्यो टिभी मेघगर्जन हुँदाखेरि ड्याम्मै गइहाल्यो राति, खत्तम। हुन त सानो सर्ज प्रोटेक्टर पनि राखेकै हो, तर नहुँदो रहेछ, नथाम्दो रहेछ। ब्रुनाईको यो मेघगर्जन त एकदमै डरलाग्दो हुँदो रहेछ। र त्यति बेला टेलिभिजन ड्याम्मै गयो, 1200-1300 पाउन्ड हालेर किनेको टेलिभिजन एक रातमा स्वाहा। त्यही भएर अहिले यहाँ एकदम ठुलो मेघगर्जन भयो भने तपाईँले सबभन्दा पहिला गर्नुपर्ने भनेको आफ्नो इलेक्ट्रिकल अप्लायन्सेस चाहिँ अनप्लग गरिहाल्नुहोस्। पक्का त्यो उसबाट स्विचबाट प्लगै निकालेर अनप्लग गरेर राख्नुभयो भने सेफ होला, नभए भन्न सकिन्न। यो यहाँको मेघगर्जन एकदमै डरलाग्दो छ। अब स्वीकार्नुहोस् प्रमोद खरेललाई, महसुस।

प्रमोद खरेलको महसुस बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ। यतिखेर भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुन्दै हुनुहुन्छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। समृद्धि राईको एउटा जोसिलो गीत सुनाउँछु भनेर अघिदेखि म यहाँ खोजबिन गरिरहेको थिएँ। त्यो गीत हो तरेर कर्णाली। समृद्धि राईको यो त्यति पुरानो गीत होइन, यो नयाँ नयाँ नै मा पर्दछ। अब हामी सुन्छौँ तरेर कर्णाली।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

भेडी गोठालो निकै मार्मिक गीत प्रवीण गुरुङ र मिसन सिब्रिगोले गाउनु भएको. ब्रिटिस फोर्सेस बनाइबासीका लागि मुभी स्क्रिनिङ हुने भएको छ आउँदो 17 तारिक, भनेपछि भोलिको दिन पर्यो. बेलुकी 7 बजे मुमोङ कम्युनिटी सेन्टरमा अवस्थित प्याराडाइज चलचित्र घरमा यो कार्यक्रम हुनेछ. याद गर्नुहोला 7 बजे. यसपल्ट देखाइने चलचित्र द डेभल वेयर्स प्राडा 2. द डेभल वेयर्स प्राडा 2 भोलि बेलुकी 7 बजे मुमोङ कम्युनिटी सेन्टरमा अवस्थित प्याराडाइज चलचित्र घरमा देखाइने भएको छ. र ब्रिटिस फोर्सेस ब्रुनाईवासी यदि हेर्न इच्छुक हुनुहुन्छ भने आफ्नो स्थान सुरक्षित गराउनका लागि अलिक छिटै जानुपर्ने हुन्छ, किनभने त्यहाँ अर्थात् प्याराडाइज चलचित्र घरमा सिटिङ क्यापासिटी 30 मात्रै हो. 30 जनाभन्दा बढी भयो भने तपाईँ त्यहाँ हेर्न पाउनुहुन्न. त्यही भएर समयमै त्यसतर्फ लाग्नुहोला. 7 बजे सुरु भइहाल्छ. परागा क्लबको ग्यारिसन ओपन डे शनिबार 20 तारिक हुँदैछ, बिहान 9 देखि बेलुकी 10 बजेसम्म. र यसका लागि फ्री सटल बस सर्भिसको पनि व्यवस्था गरिएको छ. ग्यारिसन स्विमिङ पुल, चिटचाट कम्युनिटी सेन्टर अनि J16 कार पार्कदेखि. र यो रमाइलो कार्यक्रम विशेष गरी ब्रिटिस फोर्सेस बुर्नाईका लागि भनेर आयोजना गरिएको हो. डान्स पर्फर्मेन्सहरू हुनेछन्, फ्री गल्फ लेसन्स, फ्री टेनिस लेसन्स, फ्री स्विम ट्रायल सेसन, स्प्ल्यास ब्यास, फ्यामिली इभेन्ट एन्ड डाइनर, क्याराओके, ओपन जाम सेसन आदि आदि हुनेछन्. रमाइलो कार्यक्रम छ, नछुटाउनुहोला. सपरिवार पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ. 20 तारिक शनिबारको दिन बिहान 9 बजेदेखि बेलुकी 10 बजे, रातको 10 बजेसम्म ग्यारिसन ओपन डे पनागा क्लबमा. अब सुनौ सुजन चापागाईलाई गाजले सुनचरी.

गाजाले सुनसरी सुजन चापागाईले गाउनुभएको मिसोगीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। सुजन चापागाई कुनै समय रियालिटी सोबाट फालिएका थिए, तर अहिले उनले यति प्रगति गरिसके कुरा गरी साध्य छैन। अहिले सुजन चापागाईको डिमान्ड एकदम बढिरहेको छ, चलचित्रतिर होस् वा उनले त सङ्गीत पनि दिन थालिसकेका छन्। अहिले उनी गायकका रूपमा त राम्ररी एस्टाब्लिस भइसकेका छन् र सङ्गीतमा पनि उनको दखल त्यत्तिकै पुग्न थालेको छ। हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। यतिखेर ब्रुनाईको समय बिहानको 10 बज्नको लागि अब 6 मिनट बाँकी रहेको छ। मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँट्यो। जाँदा जाँदै सुमन गुरुङको यात्रा यहाँहरूलाई सुम्पन्छु अनि आजको कार्यक्रमबाट म बिदा पनि हुन्छु। यो गीतपछि ब्रुनाईको समय 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई। म भने बिदा हुन्छु। भोलि बिहान ठिक 7 बजे प्रभातकालीन आवाज कार्यक्रममा भेटौँला। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: काठमाडौँ प्रशासनले सरकारी भवन तथा संरचनाभित्र रहेका ट्रेड युनियन र पेसागत संघ संगठनका कार्यालय र साइनबोर्ड हटाउन 7 दिने सूचना जारी गरेको छ। प्रशासनले गैर सरकारी प्रकृतिका प्राविधिक वा पेसागत संघ संगठन तथा संस्थाका संरचना हटाउन भनेको हो। सूचनाको अवज्ञा गरी सरकारी भवनभित्र यस्ता कार्यालय सञ्चालन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही गर्ने चेतावनी समेत दिइएको छ। यो निर्देशन कर्मचारी ट्रेड युनियन सम्बन्धी कानूनी व्यवस्थामा आएको परिवर्तनपछि जारी भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत निजामती तथा स्वास्थ्य सेवामा क्रियाशील दलीय तथा आधिकारिक ट्रेड युनियनको व्यवस्था हटाएको थियो। सो निर्णयलाई अदालतले पनि मान्यता दिएको छ। गोर्खा वेलफेयर ट्रस्टको सहयोगले पाल्पाको माथागढी गाउँपालिका 3 सराईमा रहेको दिवज्योति माध्यमिक विद्यालयका 400 बालबालिका जाडोमा चिसो र बर्खायामको पानीबाट सुरक्षित भएका छन्। बुटोलबाट छवि पाण्डे।
1: बाल बालिका पढ्ने कोठाको झ्यालमा खापा सहितको पल्ला नहुँदा, जाडोमा चिसो सिरेटो र वर्षामा पानीको बासिटा कोठासम्मै आउँदा उनीहरूको पढाइमा ठूलो असर परेको थियो। गोर्खा वेलफेयर ट्रस्टले विद्यालयको 8 कोठामा पल्ला बनाइदिएपछि बालबालिकालाई पढाइमा निकै सुविधा पुगेको छ। विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापा।
2: गोर्खा वेलफेयर ट्रस्टबाट हाम्रो झ्यालको विन्डो पेनहरू हाल्ने काम भयो। एउटा रुममा 5 झ्याल लगेर हुने, त्यो खापा नहुँदाखेरि बच्चालाई दुःख, जाडोमा त साह्रै शास्ति थियो। त्यो खापा हालिदिएपछि सुरक्षित भए, पत्तासँग पानी आयो, फेरि त्यो झ्यालबाट भित्रैसँग त्यो पानी आएर भागा भाग बच्चाहरू झोला किताब चाउ जोगाउनु चाहिँ हुन्थ्यो।
1: पहाडका विद्यालयमा बसाइ सराईका कारण विद्यार्थी संख्या घटिरहेको छ, तर यो स्कुलमा भने अहिले पनि 1000 विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक थापाले गोर्खा वेलफेयर ट्रस्टले वर्षौंदेखिको समस्या समाधान गरिदिएको बताउनुभयो। एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार गोर्खा वेलफेयर ट्रस्टले करिब 4,50,000 रुपियाँ लगानीमा विद्यालयको झ्याल ढोकामा सिसा सहितको पल्ला राखिदिएको हो।
0: कैलालीको गोदावरी 4 गाईमारीमा भीरबाट टेम्पो खसालिएको घटना छानबिन गर्न समिति गठन भएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विश्वको संयोजकत्वमा छानबिन समिति बनाएको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो। जेठ 29 गते अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि देशव्यापी विरोध भएको थियो। म्याग्दीको मालिका गाउँपालिकाको अधिभारा ताक्से रुम सडकमा 6 यातायातका साधन सञ्चालन हुन थालेको छ। स्थानीयवासीले घर जग्गा धितो राखेर 7 अघि ट्र्याक खोलेको सडकको ताक्से खण्डमा पहिरो खसेपछि बन्द भएको थियो। बाटो आउजाउ गर्न सहज भएको गाउँपालिकाको 2 वडा अध्यक्ष उदय कुमार बुढाथोकीले बताउनु भयो।
3: अहिले चाहिँ अन्तिम चरणमा छ, अहिले चाहिँ अब बाटो सुचारु छ र आगामी दिनमा चाहिँ हामीले चाहिँ एउटा त्यसलाई चाहिँ अझै अब सङ्ग्रह प्रदेशबाट अब तपाईँको ढल निकास चाहिँ तर अनि ढलान पिच मा चाहिँ अब त्यो खालको अब बजेट आइदियो भने एकदम सुगन्ध हुने थियो र अहिले चाहिँ तपाईँको चाहिँ हामीले चाहिँ एउटा त्यसको चाहिँ अब त हामीले अब एउटा नक्सा होइन एउटा तयार भएको छ, एकदमै अब नजिक हुने, त्यस पछाडि त्यहाँ चाहिँ अब तपाईँको बाटो पनि राम्रो हुने भएसाले नै हामीले चाहिँ जोड गरिरहेको छौँ।
0: 2,48,00,000 बिके कन्स्ट्रक्सनसँग सम्झौता भएको योजनाको 80% भौतिक प्रगति भएको गाउँपालिकाले जनाएको छ। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई अपरिचित नम्बरबाट आउने शङ्कास्पद एसएमएस प्रति सचेत रहन आग्रह गरेको छ। टेलिकमका अनुसार केही व्यक्तिले विभिन्न ब्याङ्क तथा कनेक्ट आइपिएस लगायतका डिजिटल भुक्तानी सेवाका खाता निलम्बित भएको वा अस्थायी रूपमा बन्द भएको बहाना बनाई ग्राहकलाई शङ्कास्पद लिङ्कमा प्रवेश गर्न प्रेरित गर्दै ठग्ने प्रयास गरिरहेका छन्। यस्ता सन्देश मार्फत ग्राहकको व्यक्तिगत तथा वित्तीय जानकारी चोरी गरी आर्थिक नोक्सानी पुर्याउने जोखिम रहेको भन्दै टेलिकमले सावधानी अपनाउन अनुरोध गरेको छ। टेलिकमले ग्राहकलाई अपरिचित नम्बरबाट प्राप्त हुने सन्देशमा उल्लेखित लिङ्क नखोल्न, व्यक्तिगत विवरण नदिन र कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा सम्बन्धित ब्याङ्क वा सेवा प्रदायकसँग सम्पर्क गर्न सुझाव दिएको छ। बेलायतमा आगामी वर्षदेखि 16 मुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक र फेसबुक जस्ता सञ्जाल प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ। अस्ट्रेलियाको जस्तै नियमले बालबालिकाहरूले आफ्नो वास्तविक जीवन पाउने प्रधानमन्त्री सर किर स्टार्मरको भनाइ छ। सरकारको योजनाबारे म्यान्चेस्टरको एउटा माध्यमिक विद्यालयका विद्यार्थीले बोलेका छन्।
4: I'm over the moon about it. I'm quite happy. Nowadays, people don't really come out anymore. It's like become a habit of just going on your phone, scrolling on social media.
0: विश्वकप फुटबलमा अहिले इरान र न्यूजील्याण्ड बीचको खेल एक खेलको बराबरीमा छ। खबर यति नै, नमस्कार।
5: पीएफबीएस गोर्खा रेडियो हो।

Express Gorka Radio. Gorka Radio. नमस्ते, म तपाईँहरूको प्रस्तुत नूतन राय आजको हाम्रो कार्यक्रम मझेरी मार्फत पनि उपस्थित भइसकेको छु र हजुरहरू सम्पूर्णलाई यही कार्यक्रम मार्फत स्वागत पनि गर्न चाहन्छु। श्रोताहरू अघि भने अलिकति सुनिसक्नु भएको थियो होला, हाम्रो लाल दाईले चाहिँ आजको मझेरी कार्यक्रम अन्तर्गत चाहिँ धनराज राई दाई चाहिँ उपस्थित हुनुहुन्छ भनेर भन्नुभएको थियो होला, तर भने अलिकति आज चाहिँ धनराज राई दाई चाहिँ अलिकति कार्यव्यस्तताले गर्दा भने म तपाईँहरूको प्रस्तुत नूतन राई भने उपस्थित भइसकेको छु र आशा छ हजुरहरूले पक्कै पनि यो समयमा यो कार्यक्रममा साथ निभाए भने दिनु नै हुनेछ। श्रोताहरू, हामी भने यो कार्यक्रम मार्फत हजुरहरूसँग तीन घण्टाको समयसम्म रहने नै छौँ। पहिलो घण्टामा भने आज अलिकति प्रेरक प्रसङ्गहरू, रमाइला गफगाफ र मिठा मिठा गीत सङ्गीतहरू राख्ने नै छौँ अनि दोस्रो घण्टा अन्तर्गत भने आज चाहिँ मङ्गलबार परेको छ अनि मङ्गलबारको हाम्रो रूपरेखा बमोजिम भने चाहिँ आज मैले टेक्नोलोजीको बारेमा अलिकति कुराकानीहरू लिएर आइ नै सकेको छु र तेस्रो घण्टा अन्तर्गत भने चाहिँ सधैँ चाहिँ समसामयिक विषयहरू अनि हजुरहरूको रोजाइका गीत सङ्गीतहरू बजाउने अनि सुनाउने कोसिस पनि गर्नेछु। त्यसैले हजुरहरू आजको यो हाम्रो कार्यक्रमलाई माया गरिदिनु होला अनि हामी हजुरलाई रमाइलो अनि उपयोगी साथ दिने प्रयास पनि गर्नेछौँ। श्रोताहरू, त्यसैले जहाँ जहाँबाट आजको हाम्रो मझेरी कार्यक्रम सुन्दै हुन्छ फेरि पनि हजुरहरू सम्पूर्णलाई हाम्रो नमस्कार छ। श्रोताहरू, अब भने ढिलो नगरिकन आजको हाम्रो रमाइलो यात्रा पनि सुरु गरौँ। हजुरहरूलाई आजको यो हाम्रो साथ पक्कै पनि मन पर्नेछ भन्ने विश्वास पनि लिएको छु। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको पहिलो गीत पनि सुनिसक्नु भएको छ, बाबु कृष्ण परियार र दिपिका ब्याम्बू मगरले गाउनुभएको कश्मीरी पछ्यौरी। अब कवसायमा भने भक्तराज आचार्यले नै गाउनुभएको म कहीँ कतै।

श्रोताहरू, भर्खर हामीले सुनिसके एकदमै अत्यन्तै एकदमै भावनात्मक गीत भक्त राज आचार्यको स्वरमा रहेको म कहीँ कतै हराए। श्रोताहरू, अब भने ब्रुनेमा बिहानको 10:16 पनि भइ नै सकेको छ अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स इन अ जेन्टल ब्रिज, यानि कि मेघ गर्जन सहितको वर्षा र मन्द हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बिहानको 3:16 पनि भइ नै सकेको छ अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस रहेको छ। सनी इन्टरभल्स एन अ जेन्टल ब्रिज, घाम लाग्ने र बादल लाग्ने क्रमसँगै हल्का हावा चल्ने पनि जनाएको छ। त्यस्तै गरेर नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 8:02 गइ नै सकेको छ अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 29 डिग्री सेल्सियस रहेको छ, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस। लाइट रेन सावर्स एन अ जेन्टल ब्रिज, यानि कि छिटफुट वर्षा हुनका साथै मन्द हावा चल्ने पनि जनाएको छ। श्रोताहरू, यो त थियो मैले भर्खरै नेपाल, युके अनि ब्रुनाईको समय अनि मौसमको कुराकानीहरू गरी पनि सकेको छु अनि आज मङ्गलबार हजुरहरूकोतिर चाहिँ के कति भयो त अहिलेको समय अनि हजुरहरूकोतिर चाहिँ के कस्तो रहेको छ आजको मौसमहरू? हजुर हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ भने आउनुहोला, जोडिनुहोला हाम्रो कार्यक्रम मार्फत अनि कुराकानी पनि गर्नुपर्छ है त। भन्दै फेरि सुनिहालौँ अर्को गीत, एकदेव लिम्बूको आँखामा आउने सपनी।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: यो BFPS कुलकर्म रेडियो हो।

आज श्रोताहरू भर्खर हामीले सुनिसक्यौँ पश्चिम नेपालको मौलिक पहिचान बोकेको लोकप्रिय यानि कि लोकगीत म्याग्दी रुमाले प्रशान्त शिवकोटी र शान्ति श्री परियारले गाउनुभएको। श्रोताहरू आज भने मङ्गलबार यानि कि 16 जुन सन् 2026 साल तद अनुसार असारको 2 गते विक्रम सम्बत 2083 साल। श्रोताहरू यदि हजुरहरूको प्रतिक्रिया सुझाव वा सन्देश छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेका छन्। 3224167 3220098 9419332848 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू पुनै बाहिरबाट हुनुहुन्छ भने

मलाई आशा छ तपाईँहरूलाई पक्कै पनि आजको यो मङ्गलबारको मझेरी कार्यक्रम भने रमाइलो भने हुने नै छ, किनकि हामी सधैँ चाहिँ विभिन्न विधाका गीत सङ्गीतहरू लिएर पनि आइ नै सकेका छौँ, हल्का फुल्का कुराकानीहरू पनि गरि नै राखेका छौँ, अनि सबैभन्दा ठुलो कुरा त गीत सङ्गीत नै हो। त्यही भएर हामीले जहिले पनि सानो बच्चा उमेरदेखिको बुढापाकासम्मलाई चाहिँ हामीले चाहिँ अलिकति भनौँ न उहाँहरूलाई मिल्दोजुल्दो खालको गीत सङ्गीतहरू लिएर आएका छौँ अनि सुनाइ पनि रहेका हुन्छौँ। तर पनि यदि तर कहिलेकाहीँ चाहिँ आफूलाई होइन यो गीत सुन्न पाए हुन्थ्यो अथवा यो गीत चाहिँ बजाइदिए हुन्थ्यो जस्तो लाग्छ भने चाहिँ अघि मैले दिएको हजुरहरूलाई यो कन्ट्याक्ट डिटेल्सहरूमा आएर भने मजाले सम्पर्क चाहिँ गर्नुहोला। श्रोताहरू अब भने एउटा प्रेरक प्रसङ्गतर्फ पनि लागिहालौँ है त। यो रहेको छ, इफ अपर्च्युनिटी डजन नक बिल्ड अ डोर, यो भनाइ थियो मिल्टन ब्रेलको। यदि अवसरले तपाईँको ढोका ढकढकाउँदैन भने आफ्नै ढोका निर्माण गर्नुहोस्। हजुर, कस्तो राम्रो भनाइ। अनि यसको सन्देश चाहिँ के छ भने हामीलाई कति अवसरको प्रतीक्षा मात्र गरेर पनि बस्नु हुँदैन रे भन्ने पनि शिक्षा दिन्छ। जीवनमा कहिलेकाहीँ चाहेको मौका आफै आउँदैन, त्यस्तो अवस्थामा निराश नहुने आफ्ना सिप मेहनत र आत्मविश्वासका आधारमा पनि हामीले नयाँ बाटो र नयाँ अवसरहरू सिर्जना गर्ने प्रयास पनि गर्नुपर्छ। भनिन्छ नि सफल व्यक्तिहरू प्रायः अवसर पर्खेर होइन रे, उहाँहरू चाहिँ अवसर निर्माण गरेर अगाडि बढ्छन् रे। त्यसैले सपना पुरा गर्न पहल गर्नुहोस्, मेहनत गर्नुहोस् र आफ्नै सफलताको ढोका आफै पनि खोल्नुहोस्। हजुर श्रोताहरू, कहिले पनि अरूको भर नपर्नुहोला। तपाईँहरूले चाहेको कुराहरू अरूमा अरूको आश भर गर्नुभयो भने होइन कहिलेकाहीँ पुरा नहुन सक्छ, सोचेको जस्तो नहुन सक्छ, तर त्यो आश भर गर्नुभन्दा पनि कहिलेकाहीँ आफैले आफ्नो कुराहरूलाई चाहिँ कसरी राम्रो गर्न सक्छु भन्ने कुराहरूको सिर्जनाहरू गर्नुभयो भने पक्कै पनि तपाईँहरूले हुन्छ नि तपाईँहरूले त्यो चाहेको कुराहरू त पाउन त सक्नु नै हुनेछ। त्यसर्थ आफ्नो जीवन पनि एकदमै रमाइलो भने हुनेछ। भन्दै फेरि अर्को गीत सुनौ एड्रिन प्रधानको छुदैन।

हजुर, यो थियो निकै नै एउटा सुन्दर प्रस्तुति एड्रिन प्रधानको छुदैन। श्रोताहरू, यो थियो हाम्रो कार्यक्रममा गीत सङ्गीतहरू हामीले सुनाइरहेका होइन। अब भने अलिकति कुराकानीतर्फ नै गइहालौँ है त, के छ र होइन, तपाईँहरूमा जोडिने मौका भनेको नै यही रेडियो मार्फत रहेको छ। अनि तपाईँहरूको अलिकति जानकारीको लागि पनि म भन्न चाहे श्रोताहरू, अब भने म तपाईँहरू माझ भनेको अब दुई हप्ताको समयसम्म मात्र रहनेछु। त्यसपछि भने मेरो यहाँको ब्रुनाई बसाइको समय पनि सकिनेछ। अनि यो जुन बिहेभियर्स गोर्खा रेडियोमा मैले जुन कामहरू गरेको छु त्यो पनि सायद अब भने अन्त्य भइरहेको छ भनेर पनि भन्न चाहे। तर पनि केही छैन, हजुरहरू जहाँ भए पनि जस्तो भए पनि एकदमै सकुशल रहनुहोला। यही रेडियो मार्फत हजुरहरू सम्पूर्णलाई चिन्ने अवसर पनि पाएको छु। त्यही भएर सबैजना एकदमै स्वास्थ्य पनि रहनुहोला भनेर पनि भन्न चाहे। यो चाहिँ थियो अलिकति सानो जानकारी मैले हजुरहरूसँग अलिकति मेरो हुन्छ नि यो कुराहरू चाहिँ सेयर गर्न मन लागेर चाहिँ हजुरमा भनेकी है त, किनभने मैले यो कार्यक्रम सञ्चालन गरेदेखि नै हजुरसँग धेरैजनासँग जोडिने मौका पनि पाएको थिएँ। त्यही भएर यो भन्न त भन्नु नै पर्ने हुन्छ, किनभने तपाईँहरू पनि सायद सोचिरहनु भएको हुनसक्छ, उहाँ हुनुहुन्थ्यो, उहाँले कार्यक्रमहरू कहिलेकाहीँ गर्नुहुन्थ्यो, तर अहिले कहाँ हुनुहुन्छ होला अथवा के गर्दै हुनुहुन्छ होला भन्ने पनि लाग्छ होला। किनभने कार्यक्रम मार्फत नै हामीहरू एकअर्का बिच चिनजान पनि भइरहेका हुन्छौँ, भएका पनि छौँ। त्यही भएर मैले हजुरहरूलाई चाहिँ अहिले नै रेडियो मार्फत जानकारी पनि दिएँ है त। अब चाहिँ म हजुरमा दुई हप्ताको समयसम्म मात्रै रहनेछु। श्रोताहरू, कुराकानीहरू गर्न मन हुँदा हुँदै पनि फेरि पनि अर्को गीत सङ्गीततर्फ नै लागि हालौँ, दिपा झाको चियाबारीमा।

कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के, यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर श्रोताहरू, एकदमै मिठो गीत भने सुनिसक्नु भएको छ स्वप्निल शर्माको मेरो मन भित्रका। श्रोताहरू, अब भने गीत संगीतका साथ साथै आजको एउटा रोचक प्रसङ्गतर्फ पनि लागिहालौँ है। त आज 16 जुन परेको छ, यानि कि आजको दिन चाहिँ यो अन्तर्राष्ट्रिय अफ्रिकी बाल दिवस, यानि कि इन्टरनेसनल डे अफ द अफ्रिकन चाइल्ड चाहिँ मनाइँदो रहेछ। आजको दिन चाहिँ विशेष रूपमा बालबालिकाको अधिकार, शिक्षा र सुरक्षित भविष्यको पक्षमा भने चाहिँ जनचेतना फैलाउनको लागि चाहिँ मनाइँदो रहेछ। श्रोताहरू, यो दिवसको सुरुवात चाहिँ सन् 1991 अफ्रिकामा भएको ठूलो ऐतिहासिक घटनासँग पनि जोडिएको रहेछ है। त 1976 चाहिँ दक्षिण अफ्रिकाको सोएटो क्षेत्रमा हजारौं विद्यार्थीले गुणस्तरीय शिक्षा र आफ्नो भाषामा पढ्न पाउने अधिकारका लागि प्रदर्शन भने गरेका थिए, अनि त्यस क्रममा चाहिँ धेरै विद्यार्थीले ज्यान पनि गुमाए, अनि उनीहरूको साहस र बलिदानको सम्झनामा आजको दिन, यानि कि आज 16 जुनको दिन चाहिँ बाल अधिकारको लागि समर्पित पनि गरिएको हो भनेर भनिएको छ। त्यसैले श्रोताहरू, आजको दिनले चाहिँ हामीलाई के याद पनि दिलाउँछ भने प्रत्येक बाल बालिकालाई शिक्षा पाउने अधिकार पनि रहेको छ। कुनै पनि बालाश्रम र शोषण हुनुहुँदैन, बाल श्रम र शोषण पनि हुनुहुँदैन, माफ गर्नुहोला, अनि भविष्य बाल बालिकाको सुरक्षित हातमा चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले पनि, यानि कि यो समयमा, यो दिनमा चाहिँ यो कुराले पनि हामीलाई याद भन्ने पक्कै पनि दिलाउँछ। श्रोता, यो त थियो 16 जुनको आज केही रोचक कुरा चाहिँ यो रहेको थियो, अन्तर्राष्ट्रिय अफ्रिकी बाल दिवस आज चाहिँ मनाइँदो रहेछ। यो किन मनाइन्छ भन्ने बारेमा भने अलिकति मैले कुराकानी पनि राखि नै सकेको छु। भन्दै फेरि लागौँ अर्को गीत सङ्गीततर्फ नै, नेहा कक्कर र एकदेव लिम्बूको झिमझिम।

हजुर, नेहा काका र एकदेव लिम्बूको झिमझिम भन्ने गीत पनि सुनिसक्यौ। श्रोताहरू, त्यस्तै गरेर भने अब भने हाम्रो एकजना श्रोता पनि उपस्थिति जनाइसक्नु भएको छ आजको हाम्रो कार्यक्रम मझेरी मार्फत। अब म मेसेज पढ्दाखेरि यदि तपाईँहरू यो समयमा रेडियो सुन्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँहरूलाई थाहा भयो कि उहाँ श्रोता चाहिँ को हुन्छ भनेर। हजुर श्रोताहरू, उहाँले लेख्नुहुन्छ, नूतन बहिनी नमस्कार भनेर भन्नुभएको छ। नमस्कार दाई, हजुरलाई पनि। जेरुडुङ इन्टरनेसनल स्कुलबाट फर्किँदैछु। जेठा छोरा आरबको अवार्ड सेरोमनी सफलतापूर्वक सम्पन्न भयो। 3 अवार्ड हात पार्यो। हामी मामा विधाता र मेरो तर्फबाट अनि माइला आदवन र कान्छा आहान धेरै धेरै गौरवान्वित बनाएकोमा धेरै खुसी छौँ। आरबलाई धेरै धेरै धन्यवाद यसको लागि। मम्मी पापाको धेरै धेरै आशीर्वाद छ। आरबको चोइसमा मोहनी लागलाई भन्ने गीत बजाइदिनुहोला भनेर भन्नुभएको छ। हजुर श्रोताहरू, उहाँ चाहिँ अरू कोही नभएर हाम्रै रेडियो प्रस्तुता दाई धनराज राई दाई हुनुहुन्छ। आज त्यही कारणले गर्दा भने मझेरी कार्यक्रममा उपस्थित हुन सक्नु भएन, त्यही अनुरूप भने म भने आइसकेको छु। तर भने उहाँले चाहिँ यही कार्यक्रम मार्फत भने सम्झिन पनि चाहनुभएको छ अनि तपाईँले सुनि पनि सक्नुभएको छ। उहाँको छोराले चाहिँ एकदमै अवार्डहरू 3 हात पार्यो भनेर पनि भन्नुभएको छ। एकदमै खुसी छौँ भनेर भन्नुभएको छ। यसको लागि यो राम्रो खुसी चाहिँ हामीसँग सेयर पनि गर्नुभयो दाई, यसको लागि तपाईँहरू सबैजनालाई चाहिँ एकदमै धन्यवाद त छँदै नै छ। अनि हाम्रो तर्फबाट पनि तपाईँ अनि विधाता दिदी अनि 2 छोराहरू, यानि कि 3 छोरालाई चाहिँ एकदमै धेरै धेरै बधाई छ। एकदमै यस्तो खालको उन्नतिहरू आफ्नो छोराछोरीले गर्दा पनि होइन आमा बाबालाई एकदमै खुसी हर्षित त हुने नै भयो। त्यसको लागि तपाईँहरूलाई फेरि पनि धन्यवाद। हामीले पनि यस्तो राम्रो खबरहरू सुन्न पायौँ। अब भने उहाँले भन्नुभएको छ, उहाँको छोरा यानि कि आरबको तर्फबाट भने चाहिँ मोहनी लागलाई भने गीत बजाइदिनुहोला भनेर भन्नुभएको छ। अब भने उहाँको रोजाइको गीत पनि सुन्नुहुनेछ। यसै गरी श्रोताहरू, हामी पनि हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको पहिलो बसाईको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाईमा भने नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी दोस्रो घण्टामा भेट्नेछौँ। अब सुन्नुहोस् हाम्रो छोरा आरबको रोजाइको यो मिठो गीत, नारायण गोपाल राशा बसुले गाउनुभएको मोहनी लागलाई। अनि हामी सबै बिहेवियर्सको तर्फबाट भने हाम्रो छोरालाई पनि एकदमै धेरै बधाई छ।

0: यस वर्ष मनसुन केही दिन ढिलो भित्रिने भएको छ। जल तथा मौसम विज्ञान विभागले सरदर जुन 13 तारिकदेखि मनसुन भित्रिने भए पनि यस वर्ष हालसम्म मनसुन प्रवेश नगरेको विभागले जनाएको छ। विभागले जारी गरेको विज्ञप्तिमा मनसुन भित्रिन अझै केही दिन लाग्ने उल्लेख गरिएको छ। विभागका अनुसार हाल प्रशान्त महासागर क्षेत्रमा एल निनो विकसित भइसकेको छ र सो थप बलियो हुँदै गइरहेको छ। एल निनोको प्रत्यक्ष प्रभाव दक्षिण एसियाली मनसुनी प्रणालीमा पर्ने भएकाले नेपालमा मनसुन आगमन ढिलो हुनका साथै यस वर्षको मनसुन कमजोर रहने सम्भावना छ। विगतमा पनि एल निनो सक्रिय भएका वर्षहरूमा मनसुन ढिलो भित्रिएको तथ्याङ्क रहेको विभागले जनाएको छ। मनसुन नआए पनि हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुँदै आएको छ। गैराती चितवनमा सबभन्दा धेरै 52 मिलिमिटर र सुनसरीमा 47 मिलिमिटर वर्षा मापन गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा भोलिसम्म तातो दिन रहने मौसमविदले बताएका छन्। समुद्र महासागर धेरै तात्ने अथवा एलनिनो भएको वर्ष सन् 1982 असार 13 गते मात्रै मनसुन भित्रिएको थियो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान 11 बजे सिमन्त्रबारमा बस्ने संसद सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुनेछ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास मन्त्रालय लगायत मन्त्रालयका शीर्षकमाथि छलफल हुनेछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजनाको अनुगमनमा पुग्दा ठेकेदारले काम नगरे खुट्टा भाँचिनु भनेको विषयले तरङ्ग सिर्जना भएको छ।
1: नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभयो। निर्माण व्यवसायलाई कुटपिट गर्दैमा विकासले गति नलिने उहाँको भनाइ छ। नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई आतंकित पार्नुभन्दा पनि सहजीकरण आवश्यक रहेको बताउनुभयो। सिंहका अनुसार अहिले आर्थिक संकट, महँगी, निर्माण क्षेत्रमा दक्ष कामदारको अभाव लगायत समस्याका कारण ढिलाइ भएको छ। सरकारका मन्त्रीले नै भौतिक आक्रमण गर्न निर्देशन दिनु शोभनीय नरहेको नेपाल निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रोशन दाहालको भनाइ छ। ढिलासुस्ती गर्नेलाई जरिवाना गर्ने, कालो सूचीमा राख्ने वा ठेक्का तोड्ने नियम हुँदाहुँदै सिधै अङ्गभङ्ग गर्ने आदेश आउनु आश्चर्यजनक रहेको व्यवसायीहरूको टिप्पणी छ।
0: काठमाडौँ प्रशासनले सरकारी भवन तथा संरचनाभित्र रहेका ट्रेड युनियन र पेसागत संघ संगठनका कार्यालय र साइन बोर्ड हटाउन 7 दिने सूचना जारी गरेको छ। प्रशासनले गैर सरकारी प्रकृतिका प्राविधिक वा पेसागत संघ संगठन तथा संस्थाहरूका संरचना हटाउन भनेको हो। सूचनाको अवज्ञा गरी सरकारी भवनभित्र यस्ता कार्यालय सञ्चालन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही गर्ने चेतावनी समेत दिइएको छ। यो निर्देशन कर्मचारी ट्रेड युनियन सम्बन्धी कानूनी व्यवस्थामा आएको परिवर्तनपछि जारी भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत निजामती तथा स्वास्थ्य सेवामा क्रियाशील दलीय तथा आधिकारिक ट्रेड युनियनको व्यवस्था हटाएको थियो। सो निर्णयलाई अदालतले पनि मान्यता दिएको छ। कैलालीको टिकापुरमा भूमि देवताको पूजा गर्ने भूमि पर्व सुरुवात भएको छ। नेपाल मगर संघ टिकापुरले गरेको पूजामा भूमि, प्रकृति र कृषि उत्पादन वृद्धि होस् भनी मनाउने गरिएको मगर समुदायका अगुवा धर्मराज घरती मगरले बताउनु भयो। सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले पर्वले प्रकृति प्रवृत्तिको सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचान संरक्षणमा योगदान दिने बताउनु भयो। पूजामा दाङदेखि समेत सर्वसाधारण कैलाली पुगेका छन्। मन्त्री परिषद सदस्य बनेपछिको पहिलो संसद बैठकमा बेलायतका रक्षा मन्त्री डान जार्भिसले सशस्त्र फौजको प्रशंसा गर्नुभएको छ।
2: It's been some time since I left the armed forces. The tactics, technology and threats have all changed beyond recognition. The one thing, however, that has remained constant is the professionalism, courage and extraordinary skill of our service men and women.
0: प्रतिबन्धित तेल बोक्ने रुसको ट्याङ्कर कब्जामा लिएको घटनाको मन्त्री जार्भिसले विस्तृत जानकारी दिनुभएको छ। नियन्त्रणमा लिएको ट्याङ्करका चालकलाई प्रतिबन्ध उल्लङ्घन गरेको अभियोग लगाइएको छ। चालक दलका 24 सदस्य पनि सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्। स्पेनलाई बराबरीमा रोक्न सफल केप भर्डका गोलकिपर पोजिनोको सर्वत्र चर्चा भएको छ। एटलान्टामा भएको खेलमा पूर्व विजेता स्पेनी टिमका 7 प्रहार जोगाएर पोजिनो नायक बन्नुभएको छ। यस्तै अहिले भइरहेको खेल सकिएको छ र इरानले न्युजिल्यान्डसँग 2-2 गोलको बराबरी गरेको छ। र अन्त्यमा 300 वर्ष पुरानो मत्स्यनारायण मन्दिर परिसरमा लागेको 1 महिने मेला सम्पन्न भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो SBS गोर्खा रेडियो हो।

श्रोताहरू, फेरि पनि एकपटक स्वागत छ हजुरहरूलाई हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा। त म तपाईँहरूको प्रस्तुत नूतन राईको साथमा। श्रोताहरू, पहिलो घण्टामा जस्तै मिठो साथ र रमाइलो माहौललाई निरन्तरता दिँदै भने अब हामी तपाईँहरूको लागि अझै नयाँ ऊर्जा, फरक स्वादका गीतहरू र केही रोचक प्रस्तुतिहरू लिएर भने आइसकेका छौँ। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सानो मुस्कान सहित यो आजको मङ्गलबारको पललाई भने अझै रमाइलो बनाउनुहोस् र हाम्रो साथ यत्तिकै बनाइ राख्नुहोस्, किनकि यात्रा अझै पनि बाँकी नै रहेको छ। अनि तपाईँहरूको यो समय साथको लागि पनि धेरै धेरै धन्यवाद। श्रोताहरू, हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको पहिलो बसाईको गीत पनि सुनिसक्नु भएको छ, सिम्मा राईको माया फेरि। अब भने अर्को गीत सुनौ, एक देव लिम्बूको चमेली।

हजुर श्रोताहरू, भर्खर हामीले सुनिसकेका छौँ एक देव लिम्बूको सुमधुर स्वरमा सजिएको चर्चित गीत चमेली चमेली। हजुर, प्रेम र आकर्षणको भावनालाई पनि एकदमै मिठासपूर्ण ढङ्गले भने प्रस्तुत पनि गरिएको गीतले धेरै श्रोताको मन जित्न पनि सफल भएको छ। आशा छ तपाईँहरूलाई पनि पक्कै पनि यो गीत उत्तिकै मन पर्यो होला। श्रोताहरू, अब भने ब्रुनाईमा बिहानको 11:15 पनि गइ नै सकेको छ अनि सेरियाको मौसमको बारेमा कुरा गर्नुपर्दा पनि अलिकति यो हुन्छ नि, मौसम चाहिँ अलिकति धुमेको हो कि जस्तो चाहिँ आवाज पनि भइरहेको छ, तर पनि अरू बेला जस्तो चाहिँ खासै घाम भन्ने चाहिँ आज देखेको छैन है। त यो चाहिँ हजुरहरूको अलिकति जानकारीको लागि। श्रोताहरू, अब भने लागिहालौँ गीत सङ्गीततर्फ नै, तर भने अहिले हामी दोस्रो घण्टामा छौँ हाम्रो कार्यक्रम मझेरी अन्तर्गत। अबको एकछिनको बसाइपछि, यानि कि एकछिनपछि पनि हजुरहरूले आजको हाम्रो कार्यक्रमको रूपरेखा अनुरूप चाहिँ टेक्नोलोजी परेको छ, त्यही विषयमा अलिकति कुराकानीहरू पनि लिएर आइसकेको छु। प्रतीक्षा भने साँझदै पनि गर्नुहोला भन्दै अर्को गीत सङ्गीततर्फ नै लागिहालौँ। अबको बसाइमा भने अर्को गीत रहेको छ सुनिल गिरीको सोल्टिनी क्यारामरी।

0: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, एकदमै ऊर्जा दिने प्रस्तुति भने सुनिसकेका छौँ महेश काफ्ले र मेली नराईको माया बिरानी। श्रोताहरू, हामी भने हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा छौँ अनि आज मङ्गलबार मझेरीको हाम्रो मङ्गलबारको सेगमेन्ट अन्तर्गत भने चाहिँ टेक्नोलोजी परेको छ अनि त्यही अनुरूप भने मैले आज यो साइबर सुरक्षा र अनलाइन ठगीबाट बस्नको लागि केही उपायहरू भने लिएर आइसकेको छु। श्रोताहरू, आजको समयमा इन्टरनेट भनेको हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा पनि बनिसकेको छ। ब्याङ्किङ, किनमेल, सामाजिक सञ्जाल, पढाइदेखि कार्यालयका कामसम्मको सबै कुरा अनलाइनमै हुन थालेका छन्। तर जति प्रविधिको प्रयोग भने बढ्दै गएको छ, त्यति नै साइबर अपराध र अनलाइन ठगीका घटनाहरू पनि बढिरहेका छन्। स्वतः यो साइबर सुरक्षा भनेको चाहिँ हाम्रो व्यक्तित्व जानकारी, उपकरण र अनलाइन खाताहरूलाई चाहिँ अनधिकृत पहुँच, चोरी वा दुरुपयोगबाट सुरक्षित राख्ने एउटा प्रक्रिया पनि रहेको छ। अनलाइन ठगी चाहिँ विभिन्न प्रकारका पनि हुन सक्छन्। उदाहरणका लागि, कुनै अपरिचित व्यक्तिले ब्याङ्क वा सरकारी निकायको नाम प्रयोग गरेर फोन वा सन्देशहरू पठाउन सक्छ। कहिलेकाहीँ पुरस्कार जितेको, लटरी परेको वा आकर्षक जागिरको प्रस्ताव आएको भन्दै व्यक्तिगत विवरणहरू पनि माग्न सक्छन् अनि यस्ता सन्देशहरूको उद्देश्य तपाईँको पैसा वा गोप्य जानकारी भने लिनु हो, यानि कि चोर्नु हो। सो तर अब भने कुरा गरौँ न त यस्ता ठगीहरूबाट चाहिँ कसरी बस्ने त। सबैभन्दा पहिले चाहिँ एकदमै यो बलियो पासवर्डहरू प्रयोग गर्नुपर्छ। आफ्नो नाम, जन्ममिति वा सजिलै अनुमान गर्न सकिने शब्द प्रयोग नगर्नुहोस्। अक्षर, अङ्क र विशेष चिन्ह मिसाएर पासवर्डहरू बनाउनु भने एकदमै राम्रो हुन्छ। एउटै पासवर्ड धेरै खातामा प्रयोग भने नगर्नुहोस्। एउटा खाता चाहिँ ह्याक भएमा अन्य खाताहरू पनि जोखिममा पर्न सक्छन्। अनि अर्को रहेको छ यो टु फ्याक्टर प्रमाणीकरण अर्थात् टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस्। यसले चाहिँ पासवर्ड बाहेक अर्को सुरक्षा तह पनि थप्न सक्छ। अनि अर्को पनि रहेको छ, अपरिचित लिङ्क वा इमेल खोल्नु अघि राम्रोसँग जाँच गर्नुहोस्। कुनै लिङ्क शङ्कास्पद लागेमा त्यसमा पनि क्लिक भने नगर्नुहोला। श्रोताहरू, यति मात्र नभएर आफ्नो ब्याङ्क खाता, एटिएम पिन, ओटिपी, ओटिपी कोड वा पासवर्ड कसैलाई पनि नदिनुहोस्। ब्याङ्क वा कुनै पनि आधिकारिक संस्थाले फोन वा सन्देश मार्फत यस्ता जानकारीहरू भने पक्कै पनि माग्दैनन्। अनि अर्को चाहिँ रहेको छ, यो मोबाइल र कम्प्युटरका सफ्टवेयर तथा एपहरू नियमित रूपमा अपडेट भने गरिरहनुहोस्। अपडेटले भने नयाँ सुरक्षा कमजोरीहरूलाई पनि सुधार गर्नमा मद्दत गर्छ। श्रोताहरू, यो सार्वजनिक वाइफाईहरू प्रयोग गर्दा भने एकदमै सावधानी भने अपनाउनु पर्ने हुन्छ। सार्वजनिक नेटवर्कमा ब्याङ्किङ वा संवेदनशील काम गर्दा जानकारीहरू चोरी हुने एकदमै जोखिमहरू पनि हुन सक्छ। श्रोताहरू, र यो मैले अहिले भनेको कुराहरूमा नै एकदमै भने ध्यान भने दिनुहोला है त। यसको साथै चाहिँ आजको यो सामाजिक सञ्जाल व्यक्ति

यो हतियार भनेको चाहिँ सचेतना नै रहेको छ। प्रविधिको सही प्रयोग गरौँ, सतर्क रहौँ र आफ्नो व्यक्तिगत जानकारी पनि एकदमै सुरक्षित राखौँ। थोरै सावधानीले ठूलो आर्थिक तथा व्यक्तिगत क्षतिबाट बच्न भने एकदमै सघाउ पनि पुर्याउँछ है त। र भर्खरै त हजुरहरूले यदि सुन्नुभयो भने केही न केही जानकारी भने पक्कै पनि लिनु नै भयो होला, पक्कै पनि पाउनु नै भयो होला। हुन त कतिजनालाई यो कुराहरू हामीलाई थाहा भएकै हो भने जस्तो लाग्छ होला, तर भने कतिलाई थाहा नहुन पनि सक्छ। सानो सानो कुराहरूले भने तपाईँहरूलाई एकदमै फाइदा पनि दिन सक्छ। त्यही अनुरूप मैले आज चाहिँ यो कुराहरू भने लिएर आइसकेको छु र तपाईँहरूलाई यहीँ हाम्रो आजको टेक्नोलोजी सेगमेन्ट अन्तर्गत चाहिँ धन्यवाद भन्दै फेरि यस्ता रोचक प्रविधिहरू हामी आगामी आउने हाम्रो कार्यक्रम अन्तर्गत पक्कै पनि लिएर भने आउने नै छौँ। अब लाग्यो होला उहाँहरूको एकदमै हृदयस्पर्शी यो सुन्दर गीतबाट।

हजुर, गाजा लुती ठुला ठुला आँखा, यो गीत भने चाहिँ गुलाम अलीले गाउनु भएको थियो। साधारण यो नेपाली सङ्गीत प्रेमीहरूका लागि, यानि कि प्रेमीहरूका बीच भने अत्यन्तै लोकप्रिय र सदाबहार गीतमध्ये पनि एक हो। अनि यो गीतमा चाहिँ प्रेम, सौन्दर्य र प्रिय व्यक्तिप्रतिको आकर्षणलाई चाहिँ निकै मिठासपूर्ण शब्द र लयमा पनि प्रस्तुत गरिएको छ। त्यसैले होला आज पनि श्रोतामाझ यो गीत पनि उत्तिकै लोकप्रिय पनि रहेको छ। अनि मलाई पनि पुराना गीत सङ्गीतहरू एकदमै रमाइलो लाग्छ। अनि यो गाजा लुती ठुला ठुला आँखा त छनै मलाई पनि मनपर्ने गीत सङ्गीत मध्येको एक पनि हो। यो समयमा अनि यो गीतले भने पक्कै पनि तपाईँहरूको मुडलाई चाहिँ एकदमै आनन्द दियोला, मनलाई शान्त पनि दियोला, अनि कसैको सम्झनामा पनि पक्कै पनि हराउनु भयो होला है श्रोताहरू भन्ने मैले चाहिँ अनुमान पनि गरि नै सकेको छु। भन्दै फेरि पनि अर्को गीत सङ्गीततर्फ नै लागिहालौँ। त्योभन्दा अगाडि मैले भन्न चाहे श्रोताहरू, यो तपाईँहरूको यो साथ बिना चाहिँ हाम्रो यो यात्राहरू एकदमै अधुरो हुन्छ होइन। त्यसैले यो कार्यक्रमहरू भनेको तपाईँ श्रोता महानुभावहरूको लागि नै रहेको छ। तपाईँहरूको साथ, सन्देश र अनुरोधले चाहिँ झनै यसलाई यसलाई चाहिँ विशेष पनि बनाउँछ। त्यसैले तपाईँको मनपर्ने गीतको अनुरोध, सन्देश र शुभेच्छा पठाउन चाहिँ नबिर्सिनुहोला। हामी पनि प्रतीक्षामा रहनेछौँ। अब लागौँ अर्को गीततर्फ। एसटी योगी र गीताञ्जली थापा मगरको हुम्लाको तिमी।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछुडौ।
1: यो BFBS कुरखर रेडियो हो।

हजुर, कन दरा पेन्टको हङकङ पोखरा पनि सुनिसक्नुभयो। श्रोताहरू हेर्नुहोस् न, हेर्दा हेर्दै समय पनि कति छिटो बितेर जाने जब तपाईँहरूसँग हामी हाम्रो कार्यक्रमहरू लिएर जोडिन्छौँ अनि समय गएको भने पत्तै पनि हुँदैन। म भने हाम्रो कार्यक्रम मझेरी लिएर बिहानको 10 बजे उपस्थित भने भइसकेकी थिएँ, तर भने हेर्दा हेर्दै अब 12 बज्न पनि लागि नै सकेको छ। तर पनि केही छैन, अझै पनि हामीहरूमा 1 घन्टा बाँकी नै रहेको छ हजुरहरूको जानकारीको लागि। श्रोताहरू त्यस्तै गरेर अब भने हाम्रो कार्यक्रम अन्तर्गत अर्को हाम्रो नियमित श्रोता भने जोडिसक्नु भएको छ। उहाँ हुनुहुन्छ शेर्पा चुल्थिम। उहाँले भन्नुहुन्छ, नमस्कार अनि गुड मर्निङ सिस्टर भनेर भन्नुभएको छ। हजुरलाई पनि नमस्कार। म साउथ कोरियाबाट ड्युटी गर्दै तपाईँको लभली प्रोग्राम सुन्दैछु भनेर भन्नुभएको छ। अनि आज म उदय र मनिला सोताङले गाएको रेकाई रथका दुई पाङ्रा हाम्रो जिन्दगानी भने गीत सुन्न र सुनाउन चाहन्छु। सम्झनामा तपाईँ लगायत सम्पूर्ण नेपाली मित्रजनलाई सुनाउन पनि चाहन्छु। अनि हस्त, थ्याङ्क यू, नमस्कार, हेभ अ नाइस डे भनेर पनि मेसेज चाहिँ छोड्नु भएको छ है त। अनि तपाईँको यो समय साथको लागि धेरै धेरै धन्यवाद छ। हामी जहिले पनि भन्ने नै गर्छौँ, यदि तपाईँले यसरी आएर हाम्रो कार्यक्रमलाई साथ अनि माया दिनु भएन भने त हामीले हाम्रो कार्यक्रम एकदम सञ्चालन गरेको महत्त्व नै हुँदैन। त्यही भएर यसरी नै सदैव निरन्तर साथ माया दिँदै गर्नुहोला। हाम्रो बेबेस गोर्खा रेडियो पनि सुन्दै पनि गर्नुहोला। अबको बसाइमा पनि शेर्पा चुल्थिम दाईले नै रोज्नु भएको उहाँको रोजाइको गीत उदय सोताङ र मनिला सोताङले गाउनुभएको एकै रथका दुई पाङ्रा हजुर सबै श्रोताहरू सुनेर इन्जे गर्नुहोला। अनि तपाईँ पनि सुनेर इन्जे पक्कै पनि गर्दै आफ्नो ड्युटी पुरा गर्नुहोला है त। शेर्पा चुल्थिम दाई इन्जे।

हजुर, भर्खरै सुनिसक्यो एकदमै सुमधुर प्रस्तुति उदय सोताङ र मनिला सोताङको एकाइ रथका दुई पाङ्रा। अनि यो गीतलाई भने अनुरोध गर्नुभएको थियो हाम्रो नियमित श्रोता शेर्पा चुल्थिम दाईले साउथ कोरियाबाट। श्रोताहरू, हामीहरूले हाम्रो कार्यक्रम अन्तर्गत विभिन्न विधाका गीत सङ्गीतहरूलाई राखी पनि रहेका छौँ, बजाइ पनि रहेका छौँ, प्रायोरिटी पनि दिइ नै रहेका छौँ। आशा छ यदि तपाईँले सुरुवातदेखि सुन्दै हुनुहुन्छ भने पक्कै पनि मनोरञ्जन लिन सक्नुभयो होला अनि रमाइला कुराकानी पनि राखी नै रहेका छौँ। श्रोताहरू, अब भने लागौँ हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका हाम्रो परिवारहरूको लागि एउटा जानकारी। श्रोताहरू, यो भने चाहिँ यो बिएबिएस च्यारिटी गोर्खा क्विज नाइट हुन गइरहेको छ। यो गोर्खा क्विज नाइट चाहिँ सायद अहिलेसम्मको पहिलो क्विज नाइट पनि होला अनि यो चाहिँ बुधबारको दिन 24 जुनमा बेलुका 7 बजेदेखि सुरु हुन गइरहेको छ चौतारीमा। हजुर, यो चाहिँ यसको मुख्य उद्देश्य भनेको चाहिँ यो मनीहरू रेजिङ फन्डको लागि रहेको छ होइन। तपाईँले चाहिँ यसको लागि चाहिँ यो क्विज नाइटको लागि चाहिँ आफ्नो टिममा चाहिँ 6 जना म्याक्सिमम् 6 जना ग्रुपहरू बनाउन सक्नुहुनेछ अनि तपाईँहरूको लागि चाहिँ चार्ज चाहिँ $5 लाग्नेछ एकजनाको चाहिँ। अनि त्यहाँ चाहिँ हजुरहरूले एकदमै राम्रा राम्रा प्राइजहरू पनि जित्न भने सक्नुहुनेछ। यदि तपाईँहरू फ्री हुनुहुन्छ भने चाहिँ पक्कै पनि यो समयको लागि चाहिँ अलिकति डेट मिलाएर राख्नुहोला है। यो चाहिँ 24 जुन बेलुकाको 7 बजे हामी सबैजना त्यही नै भेटौँला। श्रोताहरू, अब भने ब्रुनाईमा दिउँसोको 12 बज्नलाई 6 मिनट जस्तो मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको बसाईको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाईमा पनि हजुरहरूले हिन्दी गीत सुन्न सक्नुहुनेछ अरिजित सिंह र शिल्पा रावको तेरे हवाले। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी तेस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँस्दै गर्नुहोला।

0: विश्वकप फुटबलमा गैराती तथा आज बिहान भएका सबै खेल बराबरीमा टुङ्गिएका छन्। सबभन्दा पछिल्लो खेलमा इरानले न्युजिल्यान्डसँग 2-2 गोलको बराबरी खेलेको छ। उरुग्वे र साउदी अरबले 1-1 गोलकै बराबरी खेल्दा बेल्जियम र इजिप्टले पनि सोही नतिजा दिलाएका छन्। स्पेन र केप भर्ड फेसको खेल गोलरहित बराबरीमा सकिएको छ। विश्वकप फुटबलमा आज राति 5 खेल हुनेछन्। राति 1:15 सेनेगल र फ्रान्स भेट्दा 4:15 इराक र नर्वे बीच खेल हुनेछ। बिहान 7:00 अर्जेन्टिना विरुद्ध अल्जेरिया र बिहानी 10:00 अस्ट्रिया र जोर्डनको खेल हेर्न पाइनेछ। नेपाली समय अनुसार राति 11:00 पोर्चुगल र कङ्गो बीच खेल हुने फिफाले जनाएको छ। बौद्ध भिक्षु भन्ते पन्नाकरको टोलीसँग नेपाल आएको अलोका कुकुर हेर्न भारतको गुणगाउँमा समय निर्धारण गरिएको छ। वाक फर पीस अभियानले गुणगाउँको वेस्टिन होटलमा अलोका कुकुर हेर्न निशुल्क कार्यक्रम राखिएको छ। शान्ति पदयात्राका क्रममा भारतमा भेटिएको सडक कुकुर भिक्षुहरूको पछि लागेपछि अमेरिका श्रीलङ्का लगायत विभिन्न देशका अभियानमा सँगै लगिने गरेको छ। सन् 2022 भिक्षु पन्याकर भारतमा पदयात्रामा छँदा सो कुकुरले पछ्याएको थियो। सन् 2025 अन्त्यमा भिक्षु पन्याकर सहितको टोलीले अमेरिकाको टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो। अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो। भैरहवाबाट विमान यात्रुसँगै विमान चढेर आएको अलोका काठमाडौँबाट आजै भारत जान लागेको छ। एयर इन्डियाले स्वास्थ्य जाँचको कागज नपाएको भन्दै उडान नदिँदा अलोका कुकुर भारत उड्ने तालिका भने प्रभावित भएको छ। भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा 18 भिक्षु र उपासक उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी काठमाडौँ भारत हुँदै अमेरिका जान लागेको छ। प्रधानमन्त्री कार्यालय मार्फतको सार्वजनिक खरिद अनुगमन कार्यालयले 20 निर्माण कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै व्यवसायहरूलाई 7 दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। कालो सूचीमा राख्न सिफारिस भएपछि यसअघि 30 दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएकोमा स्पष्टीकरण नबुझाएकाले फेरि 7 दिनभित्र बुझाउन भनिएको हो। तोकिएको 7 दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगरेमा आपूर्तिकर्ताहरूलाई सूचीमा राख्ने कार्यालयले जनाएको छ। स्पष्टीकरण सोधिएका मध्ये अधिकांश कम्पनी सडक निर्माणसँग सम्बन्धित छन्। गोर्खा वेलफेयर ट्रस्टको सहयोगले पाल्पाको माथागढी गाउँपालिका 3 सराईमा रहेको दिव्यज्योति माध्यमिक विद्यालयका 400 बालबालिका जाडोमा चिसो र बर्खायामको पानीबाट सुरक्षित भएका छन्। बुटोलबाट छवि पाण्डे।
1: बालबालिका पढ्ने कोठाको झ्यालमा खापासहितको पल्ला नहुँदा जाडोमा चिसो सिरेटो र वर्षामा पानीको बासिटा कोठासम्मै आउँदा उनीहरूको पढाइमा ठूलो असर परेको थियो। गोर्खा वेलफेयर ट्रस्टले विद्यालयको 8 कोठामा पल्ला बनाइदिएपछि बालबालिकालाई पढाइमा निकै सुविधा पुगेको छ। विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापा।
2: गोर्खा वेलफेयर ट्रस्टबाट हाम्रो झ्यालको विन्डो पेनहरू हाल्ने काम भयो। एउटा रुममा 5 झ्याल लगेको हो भने त्यो खापा नहुँदाखेरि बच्चालाई दुःख, जाडोमा त साह्रै शास्ति थियो। त्यो खापा हालिदिएपछि सुरक्षित भए, बतासँग पानी आयो, फेरि त्यो झ्यालबाट भित्रैसँग त्यो पानी आएर भागा भाग बच्चाहरू झोला किताब चाउ जोगाउनु चाहिँ हुन्थ्यो।
1: पहाडका विद्यालयमा बसाई सराईका कारण विद्यार्थी संख्या घटिरहेको छ, तर यो स्कुलमा भने अहिले पनि 1000 विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक थापाले गोर्खा वेलफेयर ट्रस्टले वर्षौंदेखिको समस्या समाधान गरिदिएको बताउनुभयो। एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार गोर्खा वेलफेयर ट्रस्टले करिब 4,50,000 रुपियाँ लगानीमा विद्यालयको झ्याल ढोकामा सिसा सहितको पल्ला राखिदिएको हो।
0: सुदूरपश्चिम प्रदेशका 9 जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल एनसिसी जुनियर डिभिजन तालिम सुरु भएको छ। सामुदायिक र निजी गरी 20 विद्यालयमा 600 सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम प्रतनाले जनाएको छ। विद्यार्थीलाई विपद व्यवस्थापन, ट्राफिक सचेतना, राष्ट्रिय एकताको भावनाको विकास, आत्मसुरक्षा, समूहमा मिलेर काम गर्ने बानीको विकास गर्न तालिम दिइन्छ। बराहदल गुल्मा भगतपुर ब्यारकका गुल्मापति सेनानी अशोक शाहीले 100 दिनको तालिममा छनौट भएका विद्यार्थीलाई 89 दिन जिल्लामै राखिने र 21 दिन जिल्ला बाहिर लगेर प्रशिक्षण दिइने बताउनु भयो। तालिम अवधिमा ड्रिल, खुकुरी ड्रिल, तोकन्दो एरोबिक्स र फिल्ड क्राफ्ट लगायतका विषयमा प्रशिक्षण दिइने जनाइएको छ। बेलायतमा आगामी वर्षदेखि 16 मुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक र फेसबुक जस्ता सञ्जाल प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ। अस्ट्रेलियाको जस्तै नियमले बालबालिकाहरूले आफ्नो वास्तविक जीवन पाउने प्रधानमन्त्री सर कियर स्टार्मरको भनाइ छ। सरकारको योजनाबारे म्यान्चेस्टरको एउटा विद्यालयका विद्यार्थीले बोलेका छन्।
3: It's like become a habit of just going on your phone, scrolling on social media.
4: It's designed to be addictive. It shortens people's attention spans.
0: गरेको थिएँ नै। नमस्कार।
4: BFBS गोर्खा रेडियो हो।

हामी हाम्रो कार्यक्रम म झिरीको तेस्रो घण्टामा भने प्रवेश पनि गरि नै सकेका छौँ। म तपाईँहरूको प्रस्तुता नूतन राईको साथमा आज छ अहिलेसम्मको हाम्रो साथ तपाईँहरूलाई पक्कै पनि मन परेको छ र तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीबाट आजको हाम्रो कार्यक्रम मझेरीसँग जोडेर भने यो मङ्गलबारलाई अझ विशेष पनि बनाइरहनु भएकै होला। अबको यो तेस्रो घण्टामा भने हामी तपाईँहरूको लागि अझका आकर्षक गीतहरू, केही रोचक कुराकानी र ऊर्जा दिने प्रस्तुतिहरू लिएर पनि आइ नै सकेका छौँ। त्यसैले हाम्रो कार्यक्रमलाई माया साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टाको गीत पनि सुनिसकेका छौँ। अमर गायक नारायण गोपाल भन्दा पनि हाम्रो अरुणा लामाज्यूले गाउनुभएको, होइन, नारायण गोपाल अरुणा लामाज्यूले गाउनुभएको एकदमै मिठो गीत हिमालसरी भने पनि सुनिसक्नुभयो। यो गीतले भने चाहिँ एकदमै हिमाल चाहिँ अचल, विशाल, होइन, र प्रेम तथा भावनाको सुन्दर चित्रण पनि गरिएको छ। अनि आशा छ यो सदाबहार गीतले भने तपाईँहरूको मन पक्कै पनि छुने असर पाए नै होला। अबको समयमा भने फेरि सुनिहालौँ अर्को गीत। यो गीत रहेको छ हेमन्त राणाको सुन साइली।

श्रोताहरू एकदमै भावुक भनौँ, कर्णप्रिय भनौँ, होइन या सुरिलो भनौँ, जे भए पनि एकदमै गीत, एकदमै राम्रो गीत भने सुनिसक्नु भएको छ हेमन्त राणाको सुन साइली। श्रोता र अहिले भने ब्रुनेमा दिउँसोको 12:16 पनि गइ नै सकेको छौँ अनि हामी हाम्रो कार्यक्रम मजेरीको तेस्रो घण्टाको बसाइमा छौँ। म तपाईँहरूको प्रस्तुत नूतन राईको साथमा अब भने हामी तेस्रो घण्टामा समसामयिक विषयहरू लिएर आइ नै सकेका छौँ अनि हजुरहरूकै अनुरोधका गीत सङ्गीतहरू पनि बजाउने कोसिस पनि गर्ने नै छौँ भन्दै फेरि लागिहालौँ अर्को मिठो गीततर्फ, बृजेश श्रेष्ठ र निकिता थापाको आहै मिठो तिम्रो मुस्कानैमा।

0: रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर जोन चामलिङ राईको हावा जस्तै सुनिसक्नुभयो। श्रोताहरू अब भने हामी समसामयिक विषय अन्तर्गत लागिहालौँ है त। मैले चाहिँ भने आज अलिकति स्वास्थ्य सम्बन्धीका केही कुराहरू भने लिएर आइ नै सकेको छु र त्यो रहेको छ यो मेथी दाना। हुन त सबैलाई थाहा भएकै होइन, मेथी भन्ने बित्तिकै हाम्रो किचनहरूमा पाइने एउटा औषधि नै भन्नु पर्ला, किनभने मैले यही बारेमा अलिकति चर्चा परिचर्चा गर्ने जमर्को पनि गरेको छु है त। मेथीले चाहिँ भनेको छ कि वास्तवमा यो मधुमेहदेखि कोलेस्ट्रोलसम्मलाई चाहिँ नियन्त्रण गर्छ कि गर्दैन, यो बारेमा अलिकति बुझौँ। श्रोताहरू हुन त यस्तो नेपाली भान्सा नहोला जहाँ मेथी भने नहुने होइन, त्यसैले मेथीको स्वादबारे त केही भनिरहनै परेन, जबकि यो औषधि गुणले भरिपूर्ण मानिन्छ। आयुर्वेद एवं प्राकृतिक चिकित्सकमा चाहिँ अथवा चिकित्सामा चाहिँ मेथीलाई अनेक किसिमले पनि प्रयोग भने गरिएको छ। प्राचीन इजिप्टमा भने चाहिँ मेथीको प्रयोग सबलाई सुरक्षित राख्न र धूप बाल्नमा हुन्थ्यो भनेर पनि भनिन्थ्यो अनि उपयोग पनि गरिन्थ्यो अरे। तर अहिलेको आधुनिक इजिप्टमा भने रोटी बनाउनका लागि गहुँ र मकैको पिठोको पूरकको रूपमा भने मेथी पनि प्रयोग भइरहेको छ भनेर पनि भनिन्छ। अनि मेथी चाहिँ एकदमै पुरानो औषधि यानि कि वनस्पति पनि हो र सयौँदेखि यसलाई विभिन्न प्रयोजनका लागि पनि प्रयोग भने गरिँदै आएको छ। अहिले मेथीलाई भने चाहिँ तरकारी अचारमा मालिसमा सौन्दर्यमा सुगन्धमा औषधि विज्ञानमा पनि उपयोग भने गरिएको छ। अब पहिलो कुरा त जानिहालौँ है त, यो चाहिँ मेथीको बारेमा अलिकति भनियो भने मेथीमा चाहिँ के हुन्छ त त्यस्तो खास, मेथीमा चाहिँ के कस्तो औषधिको गुणहरू हुन्छ त भन्ने बारेमा अलिकति बुझौँ, यसले चाहिँ के कस्तो स्वास्थ्य लाभ मिल्छ, यसबारे थुप्रै खोज अध्ययनहरू पनि भएको त छ यो बारेमा। अनि यसमा चाहिँ के पाइँदो रहेछ भने प्रोटिन, फाइबर, फ्याटी एसिडले युक्त भएकै कारण मेथीमा भने चाहिँ औषधिने गुणहरू पनि रहेको रहेछ। अनि यसका साथै मेथीमा चाहिँ पोटासियम, क्याल्सियम, म्याग्नेसियम, जिङ्क, कपर, आइरन जस्ता खनिज स्रोतहरू पनि पाइन्छ भनेर पनि भनिएको छ। मेथीको दानामा चाहिँ एन्टी माइक्रोबियल, एन्टी इन्फ्लेमेन्ट्री, एन्टीभाइरल, एन्टी अक्सिडेन्ट गुणहरू हुन्छन् भनेपछि हेर्नुहोस् त कति धेरै गुणहरू हुँदो रहेछ। अनि यसले चाहिँ शरीरमा एन्जाइमेटिक गतिविधि व्यवस्थित गर्न पनि सघाउँछ, साथसाथै ज्वरो, शरीरको दुखाइ कम गर्छ र बोसो नियन्त्रण गर्न पनि मदत गर्छ अरे। अनि यसमा भएको औषधि गुणले चाहिँ कोलेस्ट्रोल, मधुमेह नियन्त्रण गर्नेदेखि कब्जियतसम्मको समस्याहरूमा पनि छुटकारा भने चाहिँ दिलाउने रहेछ। हजुर श्रोताहरू, मैले अलिकति यही बारेमा भने लिएर आएको थिएँ कि साँच्ची कि यो मेथीको दाना अथवा मेथीको झोल अथवा मेथीको चिया एनिथिङ होइन, मेथीको बारेमा अथवा मेथीको कुरामा चाहिँ मैले अलिकति जोड्न चाहेँ कि यो खाँदा चाहिँ वास्तवमै मधुमेहदेखि कोलेस्ट्रोलसम्मकोलाई नियन्त्रण गर्छ त भन्ने बारेमा अलिकति लिएर आएको थिएँ। तर यो मेथीमा चाहिँ यति धेरै गुण हुँदो रहेछ जसले गर्दा चाहिँ यो कोलेस्ट्रोलहरू मधुमेहहरू चाहिँ नियन्त्रण गर्नमा मद्दत पनि गर्दो रहेछ। अनि यति मात्र नभएर जसको चाहिँ कब्जियत

भुटेर पिसेर विभिन्न रूपमा सेवनहरू गर्न सकिन्छ। अनि मेथीमा भएको यो घुलनशील फाइबरले भने पाचन क्रिया एकदमै बलियो बनाउँछ। मेथीले चाहिँ पाचन रस बढाएर अपच, कब्जियत जस्ता समस्याबाट पनि एकदमै छिटो छुटकारा चाहिँ दिलाउँछ अरे। अनि ग्यास्ट्रिक अल्सर भएकोमा पनि यसको प्रयोग गर्दा चाहिँ एकदमै लाभदायक हुन्छ भनेर भनिएको छ। सोधार यति मात्र नभएर मेथीको दाना चाहिँ तेलमा फुराएर मसाज गर्दा भने मांसपेशी दुख्ने, सुन्निने समस्याहरू पनि एकदमै निको भएर जान्छ, यानि कि कम गराउन मद्दत गर्छ भनेर पनि भनिएको छ। हुन त मैले अहिले भनि नै हालेँ, मेथी भन्ने बित्तिकै एकदमै यसमा कति धेरै गुणहरू छ, यसले चाहिँ कति धेरै हाम्रो जुन यो स्वास्थ्य सम्बन्धी भएका समस्याहरूमा पनि अलिकति कम गर्नमा मद्दत त गर्छ नै, तर सबैको लागि भन्ने चाहिँ हुँदैन है। यदि तपाईँहरू चाहिँ स्वास्थ्य हुनुहुन्छ भने चाहिँ तपाईँहरूले पक्कै पनि लिनुहोला, तर तपाईँहरूलाई यदि केही स्वास्थ्य समस्या सम्बन्धी केही कुराहरू छ भने चाहिँ अवश्य पनि तपाईँहरूले चाहिँ एकचोटि परामर्श, यानि कि डक्टरहरूको परामर्श भने लिनु चाहिँ उपयोग हुन्छ भनेर पनि म भन्न चाहेँ। र भनिएको पनि छ कि कसले चाहिँ खान हुँदैन भन्दा चाहिँ औषधिको रूपमा मेथीको सेवन गरिरहेकाहरूमा पनि कुनै स्वास्थ्य समस्या छ भने होइन सम्बन्धित चिकित्सकको परामर्श भने लिनुपर्छ, मैले अघि पनि भनिसकेको थिएँ। अनि तर स्वास्थ्य व्यक्तिले भने चाहिँ नियमित रूपमा सही मात्रामा मेथी खाँदा भने आफ्नो शरीरलाई एकदमै लाभदायक हुन्छ भनेर पनि भनिएको छ। भनेपछि चाहिँ मेथीमा चाहिँ साँच्चीकै भन्नुपर्दा मेथीले चाहिँ यो जुन यो मान्छेमा छ नि मधुमेहहरू कोलेस्ट्रलहरू घटाउनमा चाहिँ मद्दत गर्दो रहेछ। यदि तपाईँहरू केही यो समस्याहरू हुनुहुन्छ या पाचन समस्यामा पनि हुनुहुन्छ भने चाहिँ तपाईँहरूले पक्कै पनि यो विषयमा अलिकति सोच्नुपर्ने रहेको छ, यानि कि सोच्नुपर्ने हुन्छ। यसले चाहिँ धेरै कुराको फाइदाहरू पनि गर्दो रहेछ। यो त थियो श्रोताहरू, यो समस्या विषय अन्तर्गत मेथीको बारेमा अलिकति कुराकानी गरेको छु। तर यो मैले अघि पनि भने, यो सबैको लागि एउटै हुँदैन। यो मात्र नभएर कुनै पनि कुरा यदि मेरो शरीरले मलाई चाहिँ सुट गरेको छ भने त्यही कुरा अर्कोलाई नहुन सक्छ। त्यही भएर यो कुराहरू लिनुभन्दा अगाडि चाहिँ एकपल्ट चिकित्सकसँग चाहिँ परामर्श लिन चाहिँ नभुल्नुहोला भन्दै अब लागिहाल्यौँ अर्को गीत सङ्गीततर्फ नै। अनमोल गुरुङ र अस्मिता अधिकारीको बाबरी।

हजुर, अनमोल गुरुङ रश्मिता अधिकारीको बाबरी। सुधार अब भने हाम्रो नूतन भूषालजी हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो रेगुलर लिसनर पनि हुन्छ। उहाँले जस्ट भन्नुभएको छ नमस्कार, गुड मर्निङ भनेर भन्नुभएको छ। हजुरलाई पनि हाम्रो कार्यक्रम मझेरी मार्फतबाटै म नूतन राईको तर्फबाट नमस्कार अनि गुड मर्निङ। हजुर एकदमै सन्चै हुनुहुन्छ होला। अब भने फेरि पनि अलिकति यो गफ गफ पछि गीत सङ्गीततर्फ नै लागेला हौ। हाम्रो एक दुईजना श्रोताहरू फेरि पनि जोडी पनि सक्नु भएको छ। तपाईँका अनुरोधका गीत सङ्गीतहरू हामी बजाउने जमर्को पनि गर्नेछौँ, कोसिस पनि गर्नेछौँ। सुन्दै चाहिँ गर्नुहोला अनि हाम्रो कार्यक्रमलाई यसरी नै साथ अनि माया दिँदै गर्नुहोला भन्दै सुबानी मुक्तनको माया हो कि माया जस्तै।

0: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, स्वप्न सुमनको राधाबाट बिजुली बलेको होला भन्ने एकदमै रमाइलो गीत पनि सुनिसक्नुभयो। हुन त स्वप्न सुमनजीको गीतको बारेमा भन्नै पर्दैन, होइन? उहाँका गीत सङ्गीतहरू कति रमाइलो हुन्छ, मनलाई त आनन्द दिने नै भयो, सुन्दा पनि अझ रमाइलो भने लाग्छ। सायद यो गीतले भने सबैजनाको आजको यो दिन भने शुभसँगले बित्यो होला। श्रोताहरू, हामी पनि हाम्रो मजेरी कार्यक्रम हेर्दा हेर्दै तेस्रो घन्टाको अन्त्य अन्त्यतिर पनि छुइनै सकेका छौँ। त्यसरी नै हाम्रो श्रोताहरू आएर भने हाम्रो कार्यक्रमलाई शुभ भने बढाइदिनु भएको छ, यानि कि कार्यक्रम मार्फत गीत सङ्गीतहरू अनुरोध गरि नै रहनुभएको छ अनि केही मेसेजहरू पठाइ पनि रहनुभएको छ। त्यसको लागि हजुर सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरेर भने हाम्रो एकजना श्रोता भने उपस्थित भइसक्नु भएको छ। उहाँ हुनुहुन्छ कुल गुरुङ। उहाँले भन्नुहुन्छ, नूतन बहिनी भेरी गुड मर्निङ टु यु भनेर भन्नुभएको छ। हजुरलाई पनि गुड मर्निङ अनि नमस्ते दाई। हजुरले जहिले पनि यसरी नै हाम्रो हरेक कार्यक्रममा आएर सहभागिता जनाइदिनुहुन्छ। हजुरले रोज्नुभएका गीत सङ्गीतहरू हामीले पनि सुनाउन पाउँदा एकदमै आभारी छौँ। त्यसको लागि तपाईँलाई धेरै धन्यवाद छ। यसरी नै हाम्रो कार्यक्रमहरू जति पनि बिएबिएस गोर्खा रेडियोबाट प्रसारण हुन्छ सबै कार्यक्रमलाई यसरी नै अनि साथ भने दिँदै गर्नुहोला। अनि बिएबिएस गोर्खा रेडियो भने कहिले पनि नभुल्नुहोला भन्दै तपाईँको फेरि अर्को मेसेजतिर लाग्न चाहे त उहाँले फेरि भन्नुहुन्छ, मलाई हजुरको अभिरुचिमा एउटा मिठो गीत सुनाइदिनुहुन अनुरोध गर्दछु। सबै रेडियो प्रेमी साथै बहिनीप्रति थ्याङ्क यू, हेभ अ नाइस डे भनेर भन्नुभएको छ। दाइ, हजुरले चाहिँ प्रायः जसो गरेर हाम्रो कार्यक्रममा हिन्दी गीतहरू अनुरोध गर्नुहुन्थ्यो, त्यही भएर मैले आज भने फेरि हजुरको लागि एउटा हिन्दी गीत लिएर आइसकेको छु। आशा छ यो गीत तपाईँलाई पक्कै पनि मन पर्नेछ, तपाईँको दिन एकदमै राम्रोसँग व्यतीत हुनेछ। अनि यसरी नै माया भने गर्दै गर्नुहोला मेरोबाट पनि। हजुरलाई एकदमै धन्यवाद मलाई सम्झिदिनु भएकोमा। अबको विषयमा भने कुल गुरुङ दाईले नै अनुरोध गर्नुभएको भन्दा पनि उहाँले चाहिँ सुन्न चाहिँ जुनै गीत भए पनि हुन्छ भन्नुभएको थियो, तर मैले आफैले चाहिँ यो गीत चाहिँ चुज गरेर भने उहाँको लागि समर्पित गर्न चाहे। सुनेर रमाइलो गर्नुहोला सबैजना श्रोताहरू।

हजुर, भर्खरै सुनिसक्नु भयो एकदमै सुन्दर अनि एकदमै मिठो हिन्दी गीत थियो। कुमार सानु र साधना सरगमले गाउनु भएको जब कोही बात बिगड़ जाए, यो थियो हिन्दी चलचित्र जुमबाट। अनि यो गीत चाहिँ मैले कुल गुरुङ दाईको लागि भने समर्पित गरेको थिएँ, यानि कि सुनाएको थिएँ। आशा छ सबै सबै श्रोताहरूलाई पनि एकदमै रमाइलो लाग्यो होला। यो गीत सँगसँगै तपाईँहरूलाई पनि कति धेरै सम्झना यादहरू भने ताजा पनि भयो होला भन्दै अब पनि लागिहालौँ। फेरि पनि मिठा मिठा भन्दा पनि एउटा गीत बाँकी रहेको छ अनि अलिकति कुराकानीतर्फ। श्रोताहरू, त्यसै गरेर भने हाम्रो एकजना नियमित श्रोता खर्क गुरुङ मामा पनि उपस्थिति जनाइसक्नु भएको छ। मामा एकछिनमै प्रतीक्षा गर्दै गर्नु होला हजुरको अनुरोधका गीत भने एकैछिनमा म बजाउने नै छु। अब भने हाम्रो बिएफबी परिवारहरूको लागि एउटा जानकारी यानि कि एउटा इन्फर्मेसन पनि बाँड्न चाहे, यो रहेको छ। यो चाहिँ आर्मी वेलफेयर सर्भिस यानिर कम्युनिटी सपोर्ट भोलन्टियर्सहरूको लागि। श्रोताहरू, यदि तपाईँहरू चाहिँ घरमै बसिरहनु भएको छ अनि केही कामहरू चाहिँ गर्नु भएको छैन अनि के गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने चाहिँ यो चाहिँ तपाईँहरूको लागि एकदमै सुनौलो अवसर रहेको छ। तपाईँहरू चाहिँ यसको लागि भने चाहिँ एकदम यो भोलन्टियर्सको लागि चाहिँ कम्युनिटी सपोर्ट एक्टिभिटिजहरूको लागि, जस्तो कि युथ क्लब, प्यारेन्ट्स एन्ड टोटलर्स अनि थुप्रै थुप्रै एक्टिभिटिज र इभेन्ट्सहरूको लागि हुनेछ है त। यदि तपाईँहरू चाहिँ होइन यो कुराहरूको लागि मलाई आउँदैन जस्तो लाग्छ भने चाहिँ तपाईँहरू नातिनुहोला, तपाईँहरूको लागि एकदमै राम्रोसँगले ट्रेनिङहरू पनि दिइनेछ। यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने एडब्ल्युएसमा गएर तपाईँहरूले कन्ट्याक्ट पनि गर्न सक्नुहुनेछ। श्रोताहरू, अब भने हाम्रो कुल गुरुङ मामाको मेसेजतर्फ लागिहालौँ है त। उहाँले भन्नुहुन्छ, नमस्कार नूतन भान्जी भनेर भन्नुभएको छ। नमस्ते मामा, म जेरी कार्यक्रम सुनेर साथमा छु, केही दिनपछि भेट हुँदैछ, खुसी लाग्यो भनेर भन्नुभएको छ। मलाई पनि एकदमै खुसी लागिरहेको छ मामा। भान्जी, समयले साथ दिएमा एउटा लोकदोहोरी गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु। गीत रहेको छ नेपाली लोकदोहोरी सङ्घ केसरी, बाई विष्णुमाझी, दिनेश छेत्री, सम्झना हजुरमा र बिएबिएस गोर्खाका परिवार अनि यति खेर रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु। धन्यवाद, नमस्ते भनेर भन्नुभएको छ। हजुरलाई पनि धन्यवाद मामा, यसरी नै आइदिनु होला। तपाईँहरूको समय साथको लागि एकदमै धेरै धन्यवाद। अबको विषयमा भने हजुर मामा, हाम्रो खर्क गुरुङ मामाकै अनुरोधको गीत सुन्न सक्नुहुनेछ भन्दै हामी पनि हाम्रो कार्यक्रम मझेरीको बसाइको अन्त्यमा पनि आइसकेका छौँ। श्रोताहरू सुनिदिनु भयो, यसको लागि सम्पूर्णलाई एकदमै धेरै धन्यवाद छ। अनि म नूतन राईलाई पनि अनुमति दिनुहोस्, फेरि भेटौँला। तबसम्मको लागि सबैजना स्वस्थ रहनुहोस्, सधैँ खुसी रहनुहोस्। हस्त, नमस्ते, बाई बाई, शुभ दिन।

0: गएको जेठ 31 गते भारत र बङ्गलादेशमा गरी 600 मेगावाट बिजुली बिक्री भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले यो बिक्रीलाई महत्वपूर्ण उपलब्धि भनेको छ। सामान्यतया मनसुन अघिको अवधिमा बिजुली बेच्ने गरिएको थिएन। यसपालि प्री मनसुन अवधिमा पनि पर्याप्त वर्षा भएकाले उत्पादन बढ्दा विद्युत बिक्री सम्भव भएको छ। यो उपलब्धिले नेपालको विद्युत उत्पादन क्षमता भएको वृद्धि, सुदृढ प्रसारण पूर्वाधार तथा क्षेत्रीय ऊर्जा सहकार्यमा भइरहेको प्रगतिलाई प्रतिबिम्बित गर्ने सचिवालयको भनाइ छ। सचिवालयले स्वच्छ ऊर्जाको उत्पादन, खपत र अन्तर्देशीय विद्युत व्यापार विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान 11 बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुनेछ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय लगायतका शीर्षकमा छलफल हुनेछ। काठमाडौँ प्रशासनले सरकारी भवन तथा संरचनाभित्र रहेका ट्रेड युनियन र पेसागत संघ संगठनका कार्यालय र साइन बोर्ड हटाउन 7 दिने सूचना जारी गरेको छ। प्रशासनले गैर सरकारी प्रकृतिका प्राविधिक तथा पेसागत संघ संगठन तथा संस्थाहरूका संरचना हटाउन भनेको हो। सूचनाको अवज्ञा गरी सरकारी भवनभित्र यस्ता कार्यालय सञ्चालन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिइएको छ। यो निर्देशन कर्मचारी ट्रेड युनियन सम्बन्धी कानूनी व्यवस्थामा आएको परिवर्तनपछि जारी भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत निजामती तथा स्वास्थ्य सेवामा क्रियाशील दलीय तथा आधिकारिक ट्रेड युनियनको व्यवस्था हटाएको थियो। सो निर्णयलाई अदालतले पनि मान्यता दिएको छ। म्याग्दीको मालिका गाउँपालिकाको अधिभारा टाक्से रुम सडकमा 6 वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेको छ। स्थानीयवासीहरूले घरजग्गा तितो राखेर 7 वर्ष अघि ट्र्याक खोलेको सडकको टाक्से खण्डमा पहिरो खसेपछि बन्द भएको थियो। बाटो बनेपछि आउजाउ गर्न सहज भएको गाउँपालिकाका 2 नम्बर वडाध्यक्ष उदय कुमार बुढाथोकीले बताउनु भयो।
1: अहिले चाहिँ अन्तिम चरणमा छ। अहिले चाहिँ अब बाटो सुचारू छ र आगामी दिनमा चाहिँ हामीले चाहिँ एउटा त्यसलाई चाहिँ अझै अब सङ्ग्रह परेशबाट अब तपाईँको ढल निकास चाहिँ तर अनि ढलान पिचमा चाहिँ अब त्यो खालको अब बजेट आइदियो भने एकदम सुगन्ध हुने थियो र अहिले चाहिँ तपाईँको चाहिँ हामीले चाहिँ एउटा त्यसको चाहिँ अब त हामीले अब एउटा नक्सा होइन एउटा तयार भएको छ एकदमै अब नजिक हुने त्यस पछाडि त्यहाँ चाहिँ अब तपाईँको बाटो पनि राम्रो हुने भएकोले नै हामीले चाहिँ जोड गरिरहेका छौँ।
0: 2,48,00,000 बिके कन्स्ट्रक्सनसँग सम्झौता भएको योजनाको 80% भौतिक प्रगति भएको गाउँपालिकाले जनाएको छ। कैलालीको टिकापुरमा भूमि देवताको पूजा गर्ने भूमि पर्व सुरुवात भएको छ। नेपाल मगर सङ्घ टिकापुरले गरेको पूजामा भूमि प्रकृति र कृषि उत्पादन वृद्धि होस् भनी मनाउने गरिएको मगर समुदायका अगुवा धर्मराज घरती मगरले बताउनु भयो। सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले पर्वले प्रकृतिप्रतिको सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचान संरक्षणमा योगदान दिने बताउनु भयो। पूजामा दाङदेखि समेत सर्वसाधारण कैलाली पुगेका छन्। 300 वर्ष पुरानो मत्स्यनारायण मन्दिर परिसरमा लागेको 1 महिने मेला सम्पन्न भएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका 5 छालिङ गोकुलधामको मेला सकिएको हो। 1 महिने पुरुषोत्तम मेलामा सत्सङ्ग, प्रवचन, भजन लगायतको प्रस्तुतिसहित मेला सम्पन्न भएको मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो। यसै गरी भक्तपुर नगरपालिका 6 अन्सा पोखरी खियो पोखुमा लागेको 1 महिने मेला पनि सम्पन्न भएको छ। मन्त्री परिषद सदस्य बनेपछिको पहिलो संसद बैठकमा बेलायतका रक्षा मन्त्री डान जार्भिसले सशस्त्र फौजको प्रशंसा गर्नुभएको छ।
2: It's been some time since I left the armed forces. The tactics, technology and threats have all changed beyond recognition. The one thing, however, that has remained constant is the professionalism, courage and extraordinary skill of our servicemen and women.
0: प्रतिबन्धित तेल बोक्ने रुसको ट्याङ्कर कब्जामा लिएको घटनाको मन्त्री जार्भिसले विस्तृतमा जानकारी दिनुभएको छ। नियन्त्रणमा लिएको ट्याङ्करका चालकलाई प्रतिबन्ध उल्लङ्घन गरेको अभियोग लगाइएको छ। चालक दलका 24 सदस्य पनि सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्। स्पेनलाई बराबरीमा रोक्न सफल केप भरेका गोलकिपर भोजिनको सर्वत्र चर्चा भएको छ। एटलान्टामा भएको खेलमा पूर्व विजेता स्पेनी टिमका 7 वटा प्रहार जोगाएर भोजिन नायक बन्नुभएको छ। भोजिन स्वयंका लागि पनि यो दिन स्मरणीय बनेको छ।
3: Today the dream come true. We compete against Spain and it's one of the best national team in the world and we are very very happy and very proud.
4: Yo, be TFBS, Gorkha Radio.

बिएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी सर्वप्रथम पूजित देवता गणका देवता र जगद्गुरु शिव र पार्वतीका प्रथम पुत्रका रूपमा पूजित हुनुभएका गणेशजी उहाँको हामी उपासना गर्ने गर्दछौँ। हामीद्वारा मङ्गलबारका दिन उपासित भगवान् गणेश, त्यसै गरी भक्तराज हनुमान, उहाँ पनि शिवकै स्वरूपमा हुनुहुन्छ, र भैरवादी देवताहरू र शक्ति स्वरूपिणी देवीहरू जो शिवकै गणका प्रमुख सदस्यहरू हुनुहुन्छ उहाँहरूको उपासना गर्ने गर्दछौँ। समग्रमा हामी भगवान् शिवकै उपासना गर्ने गर्दछौँ। त्यस्ता हामीद्वारा उपासित देवी देवताहरूले हामी सबैको निरन्तर रूपमा मनोकाङ्क्षित फल प्रदान गरी हामीलाई सन्मार्गगामी बनाउनुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएफ गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा बोल्ने गर्दछौँ र हामी यसमा केही विषयहरूको उठान गर्ने गर्दछौँ र त्यसैको शास्त्रीय मर्यादाभित्र रहेर केही संक्षिप्त चर्चाहरू गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज भागवतको एउटा प्रसङ्ग यहाँ समक्ष प्रस्तुत गर्नेछु, जसले हामीलाई हामी जन्मिएको भूमिको महिमा कति रहेछ त्यसको उजागर गर्नेछ र हामीले आफ्नो भूमिप्रतिको जो कर्तव्य हो त्यस कर्तव्यको निर्वाह गर्नका लागि गरिएको प्रयत्नको लेखाजोखा पनि यसबाट हामीले गर्न सक्छौँ र हाम्रो भूमि जन्मभूमि प्रतिको दृष्टिकोणमा व्यापक परिवर्तन आउनका लागि गर्ने एउटा बल प्रदान त्यो पनि यसबाट हुने गर्दछ भनिएको छ। त्यसैले हामी तिनै चर्चाहरू गरौँ। श्रीमद् भागवत महापुराण सप्ताहव्यापी रूपमा लगाउने गरिन्छ र निष्काम भक्तहरूले पनि यसको निरन्तर पठन श्रवण गर्ने गर्दछन् र कामना पूर्तिका लागि गरिने यो सात दिनको अनुष्ठान हामीले यत्र तत्र सर्वत्र देख्ने गर्दछौँ। संसारभरि नै श्रीमद् भागवतका कथाहरू हुने गर्दछन् र त्यो सात दिनको समयमा हुने गर्दछ। सुखदेवजीले परीक्षितलाई पनि सातै दिनमा यो कथा सर्वप्रथम भन्नुभएको थियो र हामी पनि त्यही कथामा भनिने एउटा सानो कथाको प्रसङ्गलाई नै यहाँ उद्धृत गर्नेछौँ। यसको पञ्चम स्कन्धमा उल्लेख गरिएको छ, यो भारतवर्ष भनेर जो भरत राजाले शासन गर्नुभएको थियो र यसको भूमि अहिले रहेको भारत मात्रै होइन यो सार्क राष्ट्रहरूभित्र रहेको जो भूमि छ त्यसलाई भनिएको भनेर उल्लेख गरिएको छ। त्यसैले सार्क राष्ट्रहरूमा रहेको जति पनि भूभागहरू छन् ती सबै यसभन्दा पर इरानसम्म पनि भन्नेहरू विद्वानहरू भेटिन्छन्। त्यसैले इरानसम्मको जो भूमि छ त्यो यो भारतवर्ष हो र यो भारतवर्षमा जन्मिनुको महिमालाई देवताहरूले यसरी गान गरेका छन् भनेर यो अलिकति विशिष्ट रूपमा यो पाँचौँ स्कन्धको श्रीमद् भागवत महापुराणको पाँचौँ स्कन्धको 19 अध्यायमा उल्लेख गरिएको छ। तर हामी केही प्रधान श्लोकहरूको चर्चा गरौँ जो हाम्रो समयभित्र रहेर श्रवण गर्न सकियो। तर त्यो चर्चाभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र आज हामी श्रीमद् भागवत महापुराणमा भारतवर्षमा जन्मिँदाको महिमा के रहेछ भनेर जे देवताहरूले जो गान गरेका छन् त्यसको हामी चर्चा गरौँ। अहो अमीषाम किमकारी शोभनम प्रसन्न येषाम सुदूत स्वयं हरे यैर्जन्म लब्धम निशुभारत जिरे मुकुन्द सेवौ पैकम स्प्रिया हिनः। यो 21 श्लोक 19 अध्यायको 21 श्लोक पञ्चम स्कन्द श्रीमद् भागवतमा उल्लेख गरिएको छ। देवताहरू भन्छन्, भगवत सेवाको निम्ति उपयोगी मनुष्य शरीर लिएर जुन जीवले भारतवर्षमा जन्म लिएका छन् तिनले के यस्तो पुण्य गरे होलान्, कस्तो पुण्य गरेर उनीहरूले त्यो मनुष्य शरीर प्राप्त गरे होलान्, अथवा यिनीहरूमाथि स्वयं भगवान् श्रीहरि नै प्रसन्न हुनुभएको हो। यस प्रकार भारतवर्षको र त्यहाँका निवासीहरूको महिमा गाउँदै देवताहरू समेत भारतवर्षमा जन्म लिन लालायित हुन्छन् भनेर भनिएको छ। यसमा देवताहरूले यो भारतवर्षमा जन्मिएका मनुष्यहरू के पुण्यका बलले कस्तो पुण्य गरे होलान् यिनीहरूले र मनुष्य जन्म प्राप्त गरे होलान् र स्वयं भगवान् नै प्रसन्न हुनुभयो होला यिनीहरूसँग, त्यसैले मनुष्य जन्म दिनुभयो होला। यदि हामीले पनि त्यो अवसर प्राप्त गर्न सकेमा कति ठुलो उपलब्धि हुने थियो भनेर देवताहरू लालायित भइरहेको प्रसङ्ग यहाँ उल्लेख गरिएको छ। यति महत्त्वपूर्ण मनुष्य शरीर लिएर आएका छौँ हामी र हामीलाई कुनै कमी छैन, किनभने हामीले सम्पूर्ण कुराहरू प्राप्त गरिसकेका छौँ, किनभने यो भूमिमा हामी मनुष्य भएर जन्मिएका छौँ र यस भूमिमा जन्मिए र हामी कर्मका रूपमा विविध कर्महरू गर्नका लागि हामी संसारभरि छरिएका छौँ, तर पनि हामी यही भूमिमा जन्मिएका छौँ। हाम्रो भूमिसँगको सम्बन्ध अटुट छ र यो महिमाशाली जन्माई हाम्रो स्वयं पुण्यको प्रतापले भएको हो अथवा भगवान् प्रसन्न हुनु भएर भएको हो। यसमा हामीलाई कुनै पनि दुविधा छैन, किनभने जसरी भएको भए पनि हामीले मनुष्य जन्म प्राप्त गरिसकेका छौँ र जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भनेर भगवान्ले भन्नुभएको छ। त्यस कारणले पनि मलाई लङ्का स्वर्णमय लङ्का चाहिएन, मेरो जन्मभूमि नै अति स्वर्गभन्दा माथि छ भनेर भगवान्ले भनेको प्रसङ्गले पनि जन्मभूमिप्रतिको मनुष्यको कर्तव्य र श्रद्धा कति हुँदो रहेछ त्यो वास्तवमा त्यहाँ देखाइएको छ। त्यसै गरी देवताहरू अझ अगाडि भन्छन्, अत्यन्त कठोर यज्ञ तप व्रत दान आदि गरेर हामी देवताहरूले जुन यो तुच्छ स्वर्गको सुख पाएका छौँ यसबाट हामीलाई केही फाइदा छैन, किनभने यहाँ नित्य इन्द्रिय सुख भोग गर्नाले हाम्रो ज्ञान शक्ति छोपिएको छ। त्यसले गर्दा हामीलाई भगवान नारायणका चरण कमलको सम्झनै हुँदैन। देवताहरू भन्छन्, उनीहरू देवता भएका छन् तर त्यो देवतापनलाई उनीहरू तुच्छ देवता भन्छन्, त्यो कहाँबाट प्राप्त गरेका अरे उनीहरूले भनेर उनीहरू भन्छन्। यज्ञ तप व्रत दान आदि धार्मिक कृत्यहरू जो वेदले उल्लेख गरिएको छ, सनातन परम्परामा मानिन्छ, यिनीहरूको जो अनुष्ठान छ त्यसलाई गरेर हामीले यो तुच्छ स्वर्ग प्राप्त गर्यौँ र यो तुच्छ स्वर्गमा नित्य इन्द्रिय सुख भोग इन्द्रियको सुख को भोग गर्दा गर्दै हाम्रो ज्ञान शक्ति खत्तम भइसकेको छ, छोपिएको छ। त्यसले गर्दा हामीलाई भगवान्को स्मरणै हुँदैन, तर भारतवर्षमा जन्मिएका ती महान व्यक्तिहरू छन् जसले भगवान्को कथाहरूको श्रवण गर्न पाउँछन्, सन्तहरूको दर्शन गर्न पाउँछन् र पुण्यशाली गङ्गा आदि तीर्थहरूको सेवन गर्न पाउँछन्, त्यसैले उनीहरू महान छन्, हामी ठगिएका छौँ भनेर पश्चाताप गरिरहेका छन् देवताहरू।
त्यसैले यी देवताहरूले पनि अत्यन्तै प्रशंसा गरिएको यो भूमिमा जन्मिएर हामीले प्राप्त गरेको उपलब्धिलाई हामीले नजरअन्दाज गरेर बस्न सकिँदैन। त्यसैले तीर्थव्रत जो भगवानका भावहरूसँग जोडिने भावहरू छन् तिनीहरूसँगको सम्बन्ध साधु सन्तहरूको सान्निध्यता आदिको शास्त्रहरूको श्रवण कथा श्रवण आदिको सेवनबाट हामीले यो पुण्यशाली मनुष्य शरीरको उपलब्धि प्राप्तिको मार्गमा अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा जोडिने गर्दछौँ र आज हामीले श्रीमद् भागवत महापुराणमा देवताहरूले मनुष्यहरू जो भारतवर्षमा जन्मिएका छन् तिनीहरूको महिमाको जो बखान श्रीमद् भागवत महापुराणको पञ्चम स्कन्दको 19 अध्यायमा गरेका छन् त्यसका केही पद्यहरूको हामीले चर्चा गर्यौँ र देवताहरू यो 29 पद्यमा भन्छन् कसरी उनीहरूले मनुष्य जन्म भारतवर्षको महिमाको गाएर हामीलाई यो प्राप्त होस् भन्ने चाहना राखेका छन् र यो वास्तवमा श्रीमद् भागवतको कथा अथवा सप्ताह पुराण लगाउँदाखेरि यिनै कथाहरू भनिन्छन् तर यहाँ सम्पूर्ण कथाहरू भनेर 7 दिनमा सकिँदैन त्यसैले यो शीर्षक रूपमा अध्यायका यसो नाम लिएर पनि अगाडि बढ्ने गरिन्छ किन 7 दिनमा कथा समाप्त गर्नै पर्छ त्यसैले आफैले यसलाई संक्षिप्तमा यदि थोरै थोरै गरेर हेर्न सकियो भने यसको लाभ आफूले प्राप्त गर्न सकिन्छ देवताहरू भन्छन् त्यसैले जुन यज्ञ याग आदिको फलको रूपमा यो स्वर्गीय सुख हामी देवताहरूले भोगिरहेका छौँ

भने त्यो फेरि इन्द्रिय सुखकै लागि अग्रसर हुने मनुष्य जन्म उनीहरूलाई चाहिएन। भगवत स्मरण सहितको जो मनुष्य जन्म छ त्यो देवताहरूलाई चाहियो। त्यसैले हामी मनुष्य भइसकेका छौँ र हामीलाई अब केवल भगवत स्मरणसँग जोडिने भगवान्का कथाहरूको श्रवण, भगवान्का तीर्थहरू जो भगवान्का भक्तहरू रहन्छन् त्यस्ता तीर्थहरूको दर्शन र भगवान्का जनहरू जो सन्त भक्तहरूको दर्शन स्पर्शन उनीहरूको सम्मान यसतर्फ जोड्ने चेष्टा नै वास्तवमा यो देवताहरूले प्राप्त गर्ने उपलब्धिभन्दा धेरै ठुलो उपलब्धि हामीले पाइसकेको अवस्थामा हामी पनि पछि पर्नु हुँदैन। त्यसैले यतातर्फ अग्रसर हुने बुद्धि भगवान्ले हामीलाई दिनुहोस्, भगवान्का भक्तहरूले हामीलाई कृपा गर्नुहोस्, देवी देवताहरूको हामीले गरेको उपासनाबाट यही वर प्रदान गर्नुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। अवस्था आजलाई यो कार्यक्रम सञ्चालक लेस मणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस् सर।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई अनि युरोपवासीलाई पनि. बिहानको समय छ यहाँ 6:38 गयो र हामीले नमस्ते युकेलाई सधैँ आरम्भ गर्ने गर्दछौँ 6:32 जाँदा. एउटा गीत पनि सुन्यौँ हामीले, आनन्द कार्की, कुन्ती मुक्तान, तारा थापा, थुप्रै कलाकारले गाउनुभएको गीत. गाउँछ गीत नेपाली, नेपालीहरूको सबैको मन मस्तिष्कमा बस्न सफल भएको एउटा यो गीत हो. यसै गीतबाट आजको कार्यक्रमलाई हामीले आरम्भ गर्यौँ. यहाँहरू सबै सबैलाई न्यानो न्यानो नमस्कार टक्राउँदै स्वागत गर्न चाहन्छु आज मङ्गलबारको बिहानी सो नमस्ते युकेमा. म आशा, हामी अब सँगै रहन्छौँ 9 बजेसम्म नै एज युजल. र प्रश्नहरू राख्दै रहनेछु, अन्य विविध सरसामग्री छँदै नै छन् आज, र हामी कुराकानी पनि सुन्छौँ. द गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरूसँग गरिएको सबै कुराकानी नभए पनि भलिबलसँग, भलिबलको बारेमा पनि मैले गरेको छु, तर आज चाहिँ ट्रेल वकरको लागि हाम्रा द गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरू कसरी तयारी गर्दै हुनुहुन्छ यसको बारेमा चाहिँ हामी कुराकानी सुन्नेछौँ 8 बजेपछिको समयमा. र यस्तै गरिकन अब अरू छन् सरसामग्रीहरू, मिठा मिठा गीतहरू पनि छन्, वेदरको चर्चा डिटेलमा गर्नेछु, तर अहिले छोटकरीमा भन्नुपर्दा चाहिँ अब निकै न्यानोपना आउँदैछ है यहाँनिर बेलायतमा. न्यानो भन्दा पनि गर्मी चढ्दैछ, अब यो विकेन्डसम्म पुग्दाखेरि चाहिँ अब बिस्तारै तापक्रम बढ्दै बढ्दै जान्छ, अझै भोलिदेखि पर्सि अझै बढी हुन्छ. 28 डिग्री 27 28 हुँदै 29 30 पुग्ने सम्भावना यो विकेन्डसम्म पुग्दाखेरि रहेको छ. हजुर, अब आउँदा दिनहरू यस्तै नै छन्, अलिक गर्मी गर्मी, यसको लागि तयारी हुनुहुन्छ पक्कै पनि. तयार रहनु होला भन्दाखेरि पनि आफूले आफूलाई तयारी त गर्नु पऱ्यो नि त, होइन? हुन त योभन्दा अगाडि नै हामी तयारी भइसकेका छौँ अगाडिकै वेदरले, केही समय अगाडिको, तर अब फेरि त्यो गर्मी आउँदैछ र कसरी आउँदैछ, कहिलेसम्म रहन्छ, यो हामी डिटेलमा कुरा गर्नेछौँ 7 बजेपछिको समयमा नै. अहिले विष्णु चेम्जोङले गाउनुभएको गीत मैले सुरु गरेको छु.

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

मिठो मिठो दुईटा गीतहरू यहाँहरूले सुन्नुभयो. अहिले गाउने कलाकार चाहिँ किरण गजमेर अनि ममता गुरुङ हुनुहुन्थ्यो. अब एकछिनमा कर्णदासलाई सुन्दै हामी समाचारतिर लाग्ने हो. तर यसभन्दा अगाडि चाहिँ प्रश्न एकचोटि राख्नुपर्छ. यो साताको लागि राखिएको प्रश्न, फुटबल अब वर्ल्ड कप सुरु भएको छ, नेपाल कपको चहल पहल पनि छ, भोलि नेपाल कपको सेमी फाइनल फेरि हुँदैछ सान्डस्टमा, र यो फुटबलको सिजनकै समय परेकोले हामीले फुटबलकै प्रश्न राखिरहेका छौँ. र यो फुटबल गेम चाहिँ यो इङ्ल्यान्डको वर्ल्ड कपको सम्बन्धी रहेको छ. हुन त वर्ल्ड कप सम्बन्धी तर इङ्ल्यान्डसँग जोडिएको छ. र प्रश्न के छ भने, इङ्ल्यान्डले वर्ल्ड कप अहिलेसम्म कति पटक होस्ट गरेको छ र कहिले? प्रश्न यही नै हो, कति पटक होस्ट गरेको छ र कहिले, साल बताउनु भए हुन्छ र कति पटक, दुईवटा एन्सर दिनुपर्छ है यहाँहरूले. बस यति नै हो. अब कति पटक गरेको छ, साल बताउनु, सालहरू छन् भने बताउनुहोस् के छ, त्यो त्यति नै हो. हामीलाई अरू केही धेरै एकदम डिटेल लेख्नु पर्दैन. यो शुक्रबार बिहान 8 बजेसम्म उत्तर पठाइदिनु होला. र यहाँहरूको लागि अब हाम्रो BFBS को चिन्ह भएको फुटबल एकदमै रेडी छ. हजुर, हामीले फुटबल प्राप्त गरेका छौँ जो तपाईँहरूलाई दिनको लागि. सो फुटबलसँगै झोलामा हालेर अरू चिज पनि पठाइदिन्छौँ. सो को हुनुहुन्छ विनर, शुक्रबार बिहान 9 बजीभन्दा अगाडि एनाउन्स भइहाल्छ, त्यतिन्जेल उत्तर पठाउँदै गर्नु होला है त. इङ्ल्यान्डले वर्ल्ड कप अहिलेसम्म कति पटक होस्ट गरेको छ, गर्यो र कहिले गरेको थियो? बस यति नै हो प्रश्न, दुईवटा एन्सर. अब एकचोटि, दुईचोटि, तिनचोटि कति गरेको हो त्यो चोटि भन्नु पऱ्यो, अनि त्यसपछि साल पनि लेख्नु पऱ्यो. अब समय डेट सबै लेखिरहन चाहिँ पर्दैन. प्रश्न यति नै हो यो साताको लागि राखिएको. अब हामी नेक्स्ट फेजमा जान्छौँ यो गीत सुन्दै. नेक्स्ट फेज समाचारबाट सुरु हुन्छ ठिक 7 बजे. 5 मिनट समाचार सुनेपछि अर्को आवरमा पनि हामी मिठा मिठा गीत सुन्छौँ, त्यसपछि नेक्स्ट आवरमा पनि सुन्छौँ र आज द गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरूसँगको कुराकानी हुन्छ, त्यसमा पनि ट्रेल वकर जानुहुने दिदीबहिनीहरूसँगको. भलिबल खेल्नको लागि पनि बहिनीहरू एकदमै रेडी हुनुहुन्छ, उहाँहरूसँगको कुराकानी पनि छ. स्यान्डर्सको लगायत यता आर्क सपोर्ट बटालियनको र अरू दिदीबहिनीसँग पनि हामी कुराकानी गर्दैछौँ. आजलाई चाहिँ ट्रेल वकर सम्बन्धी कुरा हुनेछ, कसरी उहाँहरू रेडी गर्दै हुनुहुन्छ. हजुर, 8 बजेपछि अब गीत सुनाउ आउनुहोस्. कर्णदासले गाउनु भएको छ यो गीत, सुरु गरिसकेको छु. गीत सुन्दै सुन्दै समाचारतिर लागौँ.

0: सैन्य समुदायमा
1: मिलायम भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री श्री शेरखनालले चीनमा आज पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिनुभएको छ। मन्त्री खनालले आज चिनिया जनराजनैतिक परामर्श सम्मेलन सीपीपीसीसीको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गर्नुभएको बेजिङमा रहेको नेपाली दूतावासले जनाएको छ। मन्त्री खनालको प्रतिनिधिमण्डलले हिजो चिनिया विदेश मन्त्री वाङ यीको टोलीसँग भेटवार्ता गरेको छ। कनेक्टिभिटी सीमा व्यापार प्रविधिका क्षेत्रमा सहकारी सम्बन्धमा छलफल गरिएको मन्त्री खनालले जानकारी दिनुभएको छ। मन्त्री खनालले आज व्हाइट पगोडाको भ्रमण गर्नुहुने र त्यसपछि चिनिया संचार माध्यम तथा रोइटर्सलाई अन्तर्वार्ता दिनुहुने तालिका रहेको छ। उहाँ अपराह्न नेपाली दूतावास बेजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुनुहुनेछ। विपक्षी दलका सांसदहरूले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रतिनिधि सभामा आज पनि सम्झेका छन्। बैठक सुरु हुने बित्तिकै उभिएर एमालेका प्रमेय समालले आफूहरू विरोधमै रहेको जानकारी दिनुभयो।
4: हामीले माग गरिरहेको छौँ उहाँले ती शब्दहरू उहाँलेका बोलेका ती वाक्यहरू फिर्ता गर्नुहोस्। त्यति मात्रै होइन सभामुख महोदय, हामीले भनिरहेको छौँ यो संसदको रेकर्डबाट अभिलेखबाट शब्द हटाइयोस्। यतिका दिन भइसक्यो, सभामुख महोदयसँग हामीले कुराकानी पनि गर्यौँ तर प्रतिफल अपेक्षित आएको छैन।
3: यस वर्ष मनसुन केही दिन ढिलो भित्रने भएको छ। जल तथा मौसम विज्ञान विभागले सरदर जुन 13 तारिकदेखि मनसुन भित्रिने भए पनि यस वर्ष हालसम्म मनसुन प्रवेश नभएको विभागले जनाएको छ। विभागले जारी गरेको विज्ञप्तिमा मनसुन भित्रिन अझै केही दिन लाग्ने उल्लेख गरिएको छ। विभागका अनुसार हाल प्रशान्त महासागर क्षेत्रमा एल निनो विकसित भइसकेको छ र यो थप बलियो हुँदै गइरहेको छ। एल निनोको प्रत्यक्ष प्रभाव दक्षिण एसियाली मनसुनी प्रणालीमा पर्ने भएकाले नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्षको मनसुन कमजोर रहने सम्भावना छ। विगतमा पनि एल निनो सक्रिय भएका वर्षहरूमा मनसुन ढिलो भित्रिएको तथ्याङ्क रहेको विभागले जनाएको छ। मनसुन नआए पनि हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुँदै आएको छ। गैराति चितवनमा सबभन्दा धेरै 52 मिलिमिटर र सुनसरीमा 47 मिलिमिटर वर्षा मापन गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा भोलिसम्म तातो दिन रहने मौसमविदले बताएका छन्। महासागर धेरै तात्ने अथवा एलनिनो भएको वर्ष सन् 1982 असार 13 गते मनसुन भित्रिएको थियो। बौद्ध भिक्षु भन्ते पन्नाकरको टोलीसँग नेपाल आएको अलौका कुकुर हेर्न भारतको गुणगाउँमा समय निर्धारण गरिएको छ। वाक फर पिस अभियानले गुणगाउँको वेस्टिन होटलमा अलौका कुकुर हेर्न आज अपराह निशुल्क कार्यक्रम राखिएको जनाएको छ। सन् 2022 भिक्षु पन्याकर भारतमा पदयात्रामा छँदा सो कुकुरले पछ्याएको थियो। सन् 2025 अन्त्यमा भिक्षु पन्याकर सहितको टोलीले अमेरिकाको टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो। अमेरिका लगेर कुकुरको नाम अलौका राखिएको हो। अलौका कुकुरको गुण र महत्त्वबारे भिक्षु मैत्री महास्तवीर
5: आलोक भन्ने कुकुर चाहिँ इन्डियाबाटै फेला पार्नु भएको र इन्डियामा जब घुम्नु भएको थियो करिब 3400 किलोमिटर त्यो बेला सँगसँगै घुमेको कुकुर हो। लुम्बिनी पनि त्यो बेला आएको थियो र अमेरिका पनि 110 दिनसम्म सँगसँगै घुम्यो। त्यसपछि फेरि श्रीलङ्कामा 1 हप्तासम्म घुम्यो।
3: भैरहवाबाट विमान यात्रुहरूसँगै आएको अलौका काठमाडौँबाट आजै भारत जान लागेको छ। एयर इन्डियाले स्वास्थ्य जाँचको कागज नपाएको भन्दै उड्न नदिँदा अलौका कुकुर भारत उड्ने तालिका भने प्रभावित भएको छ। भियतनामी भिक्षु पन्नागरको नेतृत्वमा 18 भिक्षु र उपासक उपासिकाको टोली लुम्बिनी काठमाडौँ भारत हुँदै अमेरिका जान लागेको छ। सुदूरपश्चिम प्रदेशका 9 जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल एनसिसिई जुनियर डिभिजन तालिम सुरुवात भएको छ। सामुदायिक र निजी गरी 20 विद्यालयमा 600 सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम प्रणालीले जनाएको छ। विद्यार्थीलाई विपद व्यवस्थापन, ट्राफिक सचेतना, राष्ट्रिय एकता भावनाको विकास, आत्मसुरक्षा, समूहमा मिलेर काम गर्ने बानीको विकास गर्न तालिम दिइन्छ। बराहदल कुलम भगतपुर ब्यारकका कुलमपति सेनानी अशोक शाहीले 100 दिनको तालिममा छरण भएका विद्यार्थीलाई 89 दिन जिल्लामै राखिएर 21 दिन जिल्ला बाहिर लगेर प्रशिक्षण दिने बताउनुभयो। तालिम अवधिमा ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो एरोबिक्स र फिल्ड क्राफ्ट लगायतका विषयमा समेत प्रशिक्षण दिइने सेनाले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागडुङ्गा मुगलिन सडक आयोजनाको अनुगमनमा पुग्दा ठेकदारले काम नगरे खुट्टा भाँचिदिनु भनेको विषयले तरङ्ग सिर्जना भएको छ।
2: नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभयो। निर्माण व्यवसायलाई कुटपिट गर्दैमा विकासले गति नलिने उहाँको भनाइ छ।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। आज बिहानीको यो शो नमस्ते युकेमा यहाँहरूलाई पुनः स्वागत गर्छु म आशा। बिहानको 7 बजिसक्यो, 7 बजेको समाचार हामीले सुनिसकेका छौँ। अब वेदर मौसमको चर्चा गर्ने बेला भएको छ, बेलायतको मौसम। अघि त अलिकति हिन्ट त मैले राखेको थिएँ, होइन, हामीले त्यो थाहा पनि पाइसकेका छौँ कि यो साता गर्मी हुँदैछ भनेर। टुवर्ड्स द विकेन्ड, विकेन्डतिर लाग्दै गर्दाखेरि 28-29 डिग्री सेल्सियसको तापक्रम हुनेवाला छ र अब यसको लागि तयारी गर्दै गर्नुपर्ने हुन्छ। हुन त पानी पनि छ चार्टमा, सबै ठाउँमा नभए पनि पश्चिम भेकतिरबाट पानी चाहिँ आउँदैछ र आज पनि त्यो छ, पानी आउँछ। तापक्रम त आज ठिकै छ, होइन, तर फ्राइडेसम्ममा चाहिँ अब अझै भोलि पर्सिदेखि चाहिँ दक्षिणी हावा, विशेष गरिकन यो दक्षिणी हावाको कारणले गर्दाखेरि हो। दक्षिणी हावा चाहिँ फ्रान्सतिरबाट अहिले तातो आइरहेको छ कि। अब फ्रान्सकै तापक्रम हेर्ने हो भने आउने दिनहरूमा अब भोलिदेखि त 32 डिग्री, होइन, भोलि 32, पर्सिदेखि त 35 डिग्री सेल्सियसको तापक्रम हुँदैछ फ्रान्सकै कुरा गर्ने हो भने, होइन, र आउने दिनहरूमा यस्तै छ। विकेन्डसम्म जाँदाखेरि 35 डिग्री, उतातिर पेरिसमा, बर्लिनतिर 34 डिग्री सेल्सियस वरपर हुन्छ, अनि उता मड्रिडतिर हेर्ने हो भने पनि 35-37 डिग्री सेल्सियस। यो युरोपको कुरा भयो, यही युरोपतिरबाट आउने दक्षिणी हावाले हामीलाई पनि तताउँछ, तर आज चाहिँ होइन। आज चाहिँ अब बादल छ धेरै ठाउँमा, वेल्समा भयो, इङ्ल्यान्डको पश्चिम भेगतिर, सुरुमा इङ्ल्यान्डको यो दक्षिणी र मध्य भूभागतिर, मिडल्यान्डतिर घाम लागे पनि बादलले बिस्तारै ढाक्दै ल्याउँछ। स्कटल्यान्डमा, नर्दर्न आयरल्यान्डतिर त अलरेडी बादल छ, उत्तर इङ्ल्यान्डमा पनि, र पानी पनि आउँछ बिस्तारै। वेल्सतिर भयो, इङ्ल्यान्डको दक्षिण पश्चिम भेगमा, अलिअलि स्कटल्यान्डको दक्षिणी भेगतिर पनि, नर्दर्न आयरल्यान्डतिर पनि छिटफुट वर्षा त भइरहन्छ। र लन्डनमा आज तापक्रम चाहिँ 22 डिग्री, हामीले हिजो अस्ति भन्दै थियौँ, अब 25 डिग्री सेल्सियस हुँदैछ लन्डनमा आज, 25 डिग्री सेल्सियस। अरू ठाउँतिर त्यस्तो हुँदैन, बर्मिङहामतिर, नर्विसतिर 22 र कार्डिफतिर 20, बेलफास्टतिर 19, माथि ग्लास्गो एडिनबर्गतिर पनि 19 डिग्री सेल्सियस नै हुन्छ, त्यसभन्दा माथि त अझै चिसो हुन्छ 14 डिग्री सेल्सियसको। अब आज राति पानी पर्छ अलिअलि, होइन, इङ्ल्यान्डको उत्तरी भेगतिर, पश्चिमी भेगतिर भयो, वेल्समा, माथि स्कटल्यान्डमा, नर्दर्न आयरल्यान्डतिर, र भोलि बिहानसम्म पानी परिरहेको हामी एक्चुली पाउँछौँ। भोलि वेल्समा भयो, इस्ट एङ्ग्लिया भयो, इङ्ल्यान्डको मध्य भूभागतिर पानी पर्छ अलि बाक्लो, उत्तरी इलाकातिर पनि अलिअलि छिटफुट पानी पर्छ, बादल पनि लाग्छ। भोलि चाहिँ यो छ दिन, भोलि बुधबारको दिनमा चाहिँ पानी पर्ने, बादल लाग्ने भोलि नै। 25 डिग्री सेल्सियस नै हुन्छ तापक्रम लन्डनमा भोलि बुधबार, नर्विसतिर पनि, र बेलफास्ट अनि कार्डिफतिर 20-21 डिग्री सेल्सियस हुन्छ भने, माथि स्कटल्यान्डतिर त्यति नै हुन्छ, 14-15 म्याक्सिमम 19 डिग्री सेल्सियससम्मको तापक्रम हुन्छ भोलि भने। त्यसपछि पर्सि बिहिबारको दिनमा दक्षिणी हावा सिधै आउन थाल्छ, हुन त पानी पनि आउँछ है फेरि, नर्दर्न आयरल्यान्डतिर भयो, वेल्सतिर, इङ्ल्यान्डको उत्तरी इलाकातिर, स्कटल्यान्डमा पानी पनि पर्छ, इङ्ल्यान्डमा बादल लाग्छ धेरै ठाउँमा, सबै धेरै ठाउँमा बादल लाग्छ, अलिअलि साउथ इस्ट इलाकामा, लन्डन एरियातिर चाहिँ घाम पनि लाग्छ, इस्ट एङ्ग्लियातिर भयो, दक्षिणी इङ्ल्यान्डमा भयो, पछि लेटर अफ द डे यो बिहिबारको दिनमा। र तापक्रम चाहिँ बढेर 28 डिग्री सेल्सियस हुन्छ लन्डनमा, बर्मिङहामतिर 24, माथि जाने हो भने अब कार्डिफतिर 23, बेलफास्ट र माथि स्कटल्यान्डको तापक्रम चाहिँ उस्तै नै हुन्छ, त्यतातिर त्यस्तै जस्तो आज भोलि छ त्यस्तै नै रहन्छ। फ्राइडे पनि त्यस्तै छ, तापक्रम बढ्छ लन्डनमा अझै पनि, पानी पनि पर्छ फेरि ठाउँ ठाउँमा, पानी चाहिँ नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा पर्छ, उत्तरी इङ्ल्यान्डमा अलिअलि, वेल्सको उत्तरी भेगतिर नै अलिअलि पर्न सक्छ, अन्यथा प्रायः इङ्ल्यान्डमा घाम लाग्छ फ्राइडेको दिनमा र अरू ठाउँमा बादल लाग्छ। अनि लन्डनमा तापक्रम बढेर 28 भन्दै थिए, 30 डिग्री सेल्सियस पुग्ने सम्भावना फ्राइडे शुक्रबारको दिनमा रहेछ। हजुर, यो फ्राइडे 30 डिग्री सेल्सियस लन्डनमा पुग्दैछ, नर्विसतिर 29, बर्मिङहामतिर 26, कार्डिफतिर 23, र माथि स्कटल्यान्डमा चाहिँ त्यस्तै नै हुन्छ है, बेलफास्टतिर भयो 19, माथि स्कटल्यान्डमा 13-19-20 डिग्री सेल्सियसकै तापक्रम रहन्छ। त्यसपछि शनिबार आइतबार, अब आउने तपाईँहरूको विकेन्डमा कार्यक्रमहरू छन्, कतिपय युनिटका बर्थडेहरू, होइन, र त्यो बर्थडेको दिन चाहिँ पानी चाहिँ धेरै पर्दैन तर घाम चाहिँ लाग्छ, तापक्रम 28-29 डिग्री सेल्सियस रहन्छ लन्डनमा म्याक्सिमम्, माथि स्कटल्यान्डतिर चाहिँ चिसै हुन्छ 15-18। वेल, नेक्स्ट विकसम्म नै तातो चाहिँ रहन्छ बेलायतमा, नेक्स्ट विक पनि
सन्डे चाहिँ 29-30 नै हो, त्यस पछाडि चाहिँ 26-27 यस्तै 26 डिग्री 27 डिग्री सेल्सियस म्याक्सिमम् भनेको है लन्डनमा हजुर, यस्तै यस्तै रहन्छ तापक्रम चाहिँ। अब नेक्स्ट विकको कुरा गर्ने हो भने अब गीत सुन्नपर्छ, आउनुहोस्। हामीले अघि सुजाता पाण्डे कमल खत्रीले गाउनुभएको गीत सुन्दै थियो भने अब सुन्नपर्छ शिशिर योगी र बीमा कुमारी दुराले गाउनुभएको एउटा गीत छ, त्यो गीत अहिले यतिखेर राख्दैछौँ हामी। उहाँहरू के भन्दै हुनुहुन्छ भने जम्का भेट भएको कुरा गर्दै हुनुहुन्छ उहाँहरू।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: BFBS, BFBS,

समय बिहानको 7:24 गएको छ ठ्याक्कै अहिले बेलायतको समय र नेपालमा अब अगाडि बढिसकेको छ समय अलि अगाडि नै धेरै अगाडि नै हुनुहुन्छ यहाँहरू समय नेपालको भन्दाखेरि 12:09 गएको छ त्यहाँनिर नेपालमा अनि ब्रुनाई र हङकङतिर 2:24 गएको छ आजको यो क्षणमा हामी सुन्दै थियौँ अघि बृजेश श्रेष्ठले गाउनु भएको गीत अब एकछिनमा फेरि लोकभाका सुनाउँछु यहाँहरूलाई म तर अहिले चाहिँ आजको वैदेशिक विनिमय दर के छ सुन्न चाँदीको मूल्य के छ त्यो अलिकति सुनाऊ आउनुहोस् आजको डेट हेर्दै आजको पात्र हेर्नु पर्दाखेरि आज विक्रम सम्बत 2083 असार महिनाको दोस्रो दिन हो आज हजुर असार महिनाको दोस्रो दिन 2 गते आज असारको मङ्गलबारको दिन पर्यो तदनुसार 16 जुन सन् 2026 दिन आज हजुर आजको दिन नेपाल राष्ट्र ब्याङ्कले तोकेको वैदेशिक विनिमय दर हेर्दा पाउन्ड स्टर्लिङको भाव 1 को खरिदर 203.02 रुपियाँ छ र यो बिक्री दर चाहिँ 203.82 रुपियाँ छ पाउन्ड स्टर्लिङको भाव 1 को खरिदर 203.02 रुपियाँ अनि बिक्री दर 203.82 रुपियाँ र सुन्न चाँदीको मूल्य आज 2,98,500 रुपियाँ प्रति तोला सुनको मूल्य 2,98,500 रुपियाँ छ र चाँदी प्रति तोलाको मूल्य 4,990 रुपियाँ 4,990 रुपियाँ चाँदी प्रति तोलाको मूल्य आज नेपाल सुनचाँदी व्यवसाय महासङ्घले कायम गरेको छ हजुर अब गीत सुनौ फेरि अर्को एउटा गीत भर्खरै भनेको थिएँ एउटा गीत लोकभाका सुनाउँछु भनेर राजु गुरुङ अनि समीक्षा अधिकारी साथीहरूले गाउनुभएको एउटा गीत छ यो गीत सुन्दै हामी अगाडि बढौँ प्रश्न पनि राख्नेछु तपाईँहरूको कार्यक्रमको सूचनाहरू पनि छन् होइन अनि आज 8 बजेपछिको समयमा त द गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरू जो चाहिँ ट्रेल वकिङ जाँदै हुनुहुन्छ ट्रेल वकरमा भाग लिँदै हुनुहुन्छ उहाँहरूमध्ये सबैसँग नभए पनि 2 जनासँग चाहिँ कुरा गरेको छु त्यो कुराकानी अहिले 8 बजेपछिको समयमा छोटकरीमा सुनाउनेछु उहाँहरूको तयारी कस्तो भइरहेको छ त हजुर कस्तो कस्तो एक्सपिरियन्स छ या छैन आदि इत्यादि हुनेछन् अहिलेलाई भने गीत सुनाऊ आउनुहोस्

0: एफबीएस गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।

समय बिहानको 7:37 गएको छ. अब क्विकली राशिफल हामी राखिहाल्न चाहन्छौँ यतिखेर, र राशिफल सुरु पनि गरौँ मेष राशिबाट. मेष राशिको लागि आज व्यापार व्यवसायमा आफन्तहरूको साथ मिल्नेछ. कार्य विस्तारको सम्भावनामा बल पनि मिल्ला. कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ. स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोला. अब वृष राशि, कार्यक्षेत्रमा प्रतिष्ठित व्यक्तिको साथ र सहयोग मिल्नेछ. नयाँ कामको थालनीको लागि समय उपयुक्त पनि रहेको देखिन्छ. गृहिणीहरूको सन्दर्भमा आज विशेष सौन्दर्यगत सामानमा धन खर्चको योग पनि छ. मिथुन राशिलाई वैदेशिक यात्रा, यहाँहरूको चाहिँ आज जति सङ्घर्ष गर्नुभएको थियो तपाईँले यात्रालाई लिएर, यो सङ्घर्षमा सफलता मिल्नेछ. यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी राख्नुहोला. स्वास्थ्यले साथ दिनेछ, तर खानपानमा भने ध्यान राख्नुहोला. कर्कट राशिको व्यापार व्यवसायमा मनोज्ञ लाभ मिल्नेछ. कार्यक्षेत्रमा आँटेको काम सम्पादन गर्न सकिएला. विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ. सिंह राशि, कार्यक्षेत्रमा आज पिताको सहयोग मिल्नेछ. नयाँ नोकरीमा सफलता मिल्नेछ. साहसिक काम गरेर आफूलाई चिनाउने मौका पनि छ. सरकारी मामिलाहरू सुल्झिनाले चिन्तामुक्त पनि रहनुहुनेछ. कन्या राशि, कार्यक्षेत्रमा नयाँ सम्पर्क पदोन्नतिमा सहायक हुनेछ. धर्म कर्ममा आस्था पनि बढ्नेछ. विद्यार्थीहरूलाई उच्च शिक्षालाई लिएर अनुभवी व्यक्तिको साथ र सहयोग पनि मिल्ला. अब तुला राशिको पालोमा आज कार्यक्षेत्रमा जोखिमयुक्त निर्णय नलिनु ठिक होला. व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्. वैदेशिक रोजगारमा सफलता मिल्नेछ. सवारी साधनमा धन खर्चको योग देखिन्छ. वृश्चिक राशिलाई भने साझेदारी व्यापारबाट लाभ मिल्नेछ. पारिवारिक झगडाले मनमा असन्तोषको भावना रहला. कार्यक्षेत्रमा नयाँ यो टेक्निकको प्रयोगले मनज्ञ तपाईँलाई लाभ पनि होला. धनु राशिको पालोमा नयाँ अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा अलिक पछि पर्ने देखिन्छ. सचेत रहनुहोला. कार्यक्षेत्रमा गोपनीयता भङ्ग हुन सक्छ. अरूको विश्वासमा कुनै कार्य नछोड्नुहोला. मकर राशि, रोजगारको लागि विदेशतिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला. कृषि वा पशुधनमा क्षय हुने सम्भावना रहेको छ. कार्यक्षेत्रमा सकारात्मक सोचले अगाडि बढ्नुहोला. सफलता मिल्नेछ. कुम्भ राशि, आज बोलेका शब्दले विशेष प्रभाव पार्न सक्छ. आवश्यक जानकारी सही समयमा प्राप्त होला. छोटो भेटघाट वा संवाद उपयोगी रहनेछ. दिनभरि चहल पहलको वातावरण रहला. अन्तमा मीन राशि, आज नयाँ विषय जान्ने इच्छा बढ्नेछ. अध्ययन वा ज्ञानसँग सम्बन्धित काममा रुचि रहला. फरक अनुभवले सोचाइलाई अझ परिपक्व बनाउनेछ. राशिफल यति नै. राशिफलपछि फेरि पनि गीत सुन्छौँ हामी. अब यो गीत चाहिँ गाउँदै हुनुहुन्छ दीपक बज्राचार्य.

0: दीपक बज्राचार्यले भन्नुभएको हो यो वर वर पर पर सबै भन्नुभयो उहाँले. समय बिहानको 7:45 गएको छ. यो बिहानीको समयमा बेलायतको यो बिहानी समयमा चाहिँ नमस्ते युके कार्यक्रम प्रसारण भइरहेको छ. म आशा छु तपाईँको साथमा साथै हुनुहुन्छ होला पक्कै पनि. जो जति साथ हुनुहुन्छ लेख्दै पनि गर्नुभएको छ. हुन त कतिले हामी सुन्छौँ तर लेख्दैनौँ, सुनि चाहिँ रहेका हुन्छौँ है भनेर चाहिँ भन्नुहुन्छ यहाँहरूले भेट्दाखेरि. र हाम्रो अब एकछिनमा कुराकानी हुन्छ ट्रेल वकरको कुराकानी होइन, र हाम्रो आर्कका दिदीबहिनीहरूले अब त्यसमा कसरी तयारी गर्दै हुनुहुन्छ भन्ने कुरा छ है. उहाँहरूको त्यो ट्रेनिङ मलाई बडो गजब लाग्यो. पक्का वेल प्लान ट्रेनिङ छ र उहाँहरूलाई कसले सहयोग गर्दै हुनुहुन्छ दाजुभाइहरूले भन्ने कुरा कसरी गर्दै हुनुहुन्छ एकदम रोचक लाग्यो कि मलाई. सायद तपाईँलाई पनि रोचक लाग्नेछ पक्कै पनि. कसरी तयारी गर्नु पर्दो रहेछ त यति लामो वकिङको लागि भन्ने कुरा हजुर. र हाम्रो दिपेन्द्र प्रजापतिजीले चाहिँ उहाँ जापानबाट ट्रेल रनिङको कुरा सुन्न कान तिखो पार्दैछु है आशा दिदी भनेर लेख्नु भएको छ. हजुर धेरै धेरै धन्यवाद. उहाँ स्वयं पनि त एकदमै रनर हुनुहुन्छ नि त होइन, दौडिन रुचाउनुहुन्छ, हिँड्नुहुन्छ, वकिङ गर्नुहुन्छ र अहिले त कहाँ पुग्नु भएको छ हो, के खाँदै हुनुहुन्छ पक्का. यस्तो राम्रो ठाउँमा हुनुहुन्छ, माथि डाँडामा पुग्नु भएको छ होइन. सुन्दर दृश्य छ, बादल पनि लागेको छ अलिअलि घाम त्यहाँनिर, र माथि हाइकिङ जानुभएछ क्यारे. उहाँको अगाडि एउटा नुडलको प्याकेट छ र त्यसमा चाहिँ पानी पनि हाल्नुभएको छ, तातो पानी लिएर जानुभएको छ. नुडल पाकेछ, खाना रेडी हुनुहुन्छ अब. त्यो दुईवटा चपस्टिक पनि घोचेर राख्नुभएको छ त्यहाँ हजुर. र पक्का वकिङ जानुभएको छ, माथि डाँडामा पुग्नु भएको छ र इन्जोय गर्नुहोस् तपाईँको समर क्लिप्स भनेर उहाँले यस्तो राम्रो हरियो होइन कहाँ पुग्नु भएको रहेछ, कति राम्रो ठाउँ हो जापान त. हजुर त्यहाँको नक्सा पठाइदिनु भएको छ कि उहाँले राम्रो घरको त्यतातिर सायद त्यहाँ पुग्नु भएको छ. थ्याङ्क यू यहाँलाई. र अरूको पनि मेसेज धेरै आएका छन् यहाँहरूको, र मैले यो सन्दर्भ ट्रेल वकरको राख्दाखेरि यो आयो कुरा. अब हाम्रो खड्क गुरुङ मामाको सूचना, हुन त यहाँको सूचना थुप्रै छ, मैले यहाँ मामाको सूचना मात्र त सुनाउन चाहेको होइन, तर पनि उहाँले चाहिँ एकदम मेहनत गरेर भोइसमा रेकर्ड गरेर पठाउनु भएको हो. त्यसैले गर्दाखेरि अब यो सूचना उहाँको अलिकति सुनौँ है, उहाँको आवाज सुन्न सुनाउन चाहन्छु म यहाँहरूले. उहाँहरूको यो भेटघाट हुँदैछ यो सन्डेको दिनमा, कसरी कहाँ कसको सुन्नुहोस् त.
1: म खड्कबहादुर गुरुङ XJRU नम्बर 11-17 अल्डरसोटबाट सबैलाई गुड मर्निङ भन्न चाहन्छु. जुन चाहिँ हाम्रो XJRUको पार्टी यो आइतबार 21 जुनमा 2026 ओजोन रेस्टुरेन्ट अलसोरमा हुँदैछ. टाइम चाहिँ 11:00-8:00 बेलुका. त्यसले गर्दा जस जसलाई इच्छा हुनुहुन्छ उहाँहरू सबैलाई नाम दिन या सम्पर्क गर्न अनुरोध गर्दछु. सम्पर्कमा चाहिँ XJRU नम्बर 1401-1117, JRU नम्बर 1242, JRU नम्बर 532, JRU नम्बर 2038, JRU नम्बर 2321. उहाँहरू जसलाई भए पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ. आउनुहोस् सँगै बसेर जिआरयुमा खाएको पिएको ड्युटी गरेको दुःख सुख त्यहाँको गफ गर्दै बसेर सँगै रमाइलो गरौँ भन्न छु. त्यसमा चाहिँ जुन चाहिँ हाम्रो नेपालदेखि आउनुभएको कलाकारहरू शर्मिला गुरुङ र मन्जु बिका पनि आएर रमाइलो गर्ने हुनेछ. त्यस कारणले चाहिँ तपाईँहरू चाहिँ जसले सुन्नुभयो साथीहरूलाई पनि यो पास गरिदिनु होला र समय छैन, त्यसले गर्दा जतिसक्दो हाम्रो सम्पर्क गर्नुहोस्। मेरो टेलिफोन नम्बर चाहिँ 0736548-4135 र हाम्रो 14101 फोन नम्बर चाहिँ 0738052-3477. अरू साथीहरूको पनि छ तर दुईवटा नम्बर गर्दा छिटै होला मेरो विचारमा. फेरि त्यो दिनमा 21 जुनमा चाहिँ भेटेर रमाइलो गरौँ भन्दै बिदा हुन छु. धन्यवाद हाम्रो आशा भान्जेलाई पनि यो सुनाइदिनु भएको खण्डमा धन्यवाद. थ्याङ्क यू भेरी मच.
0: हाम्रो खड्क गुरुङ मामा हुनुहुन्छ अल्डरसट निवासी. उहाँहरूको भेटघाट कार्यक्रम छ XJRUका मेम्बरहरूको होइन, र उहाँहरूको 21 तारिक छ है. कहाँ हुँदैछ कसरी कति बजे त्यो कुरा उहाँले जानकारी गराउनु भएको छ यसरी भोइस मेसेज रेकर्ड गरिकन. र अरू कार्यक्रम सम्बन्धी सूचनाहरू पनि छन् म एकछिनमा राख्छु. तपाईँहरूको मेसेजहरू चाहिँ म आज छुट्टिनुभन्दा अगाडि राख्नेछु. अरू बाँकी मेसेजहरू है यहाँहरूले थुप्रैले लेख्नु भएको छ, प्रश्नको उत्तर पनि पठाउँदै हुनुहुन्छ. प्रश्न के छ त्यो प्रश्नतिर एकैछिन ध्यान दिउँ अब, जानुभन्दा अगाडि म राख्नेछु किन भन्दा आजको कुराकानी एक भागमा मात्र रहेछ, दुई भाग हुँदाखेरि मलाई अलि हम्मे हम्मे पर्छ होइन सबै थोक राख्नको लागि, तर आज एक भाग मात्रै छ, एउटा पार्ट मात्रै छ कुराकानी, त्यसैले गर्दाखेरि प्रशस्त हामीसँग समय हुन्छ तपाईँको यो मेसेजहरू पुरै हेर्नको लागि भन्नको लागि। अब प्रश्न, यो साताको लागि राखिएको प्रश्नमा वर्ल्ड कप अब सुरु भइसकेको छ, वर्ल्ड कपमा तपाईँ ध्यान दिँदै हुनुहुन्छ र नेपाल कपतिर पनि ध्यान दिँदै हुनुहुन्छ, हामीले ती रेकर्डहरू लिएर आएका छौँ होइन, र अब रूपाजी पनि जानुहुन्छ भोलि फेरि स्यान्डर्समा, स्यान्डर्सबाट फेरि लाइभ पनि उहाँले गर्नुहुन्छ, अनि रेकर्डहरू फोटो भिडियो यसो हेर्न नभुल्नु होला फेसबुकमा, र ब्रिगेड एसोसिएसन द ब्रिगेड एसोसिएसनको फेसबुक पेजमा पनि तपाईँले लाइभ हेर्न सक्नुहुन्छ फुटबल त्यहाँनिर। हाम्रा यतातिर एसक्युबिजीका हाम्रा भाइहरू पर्वतीमा पनि काम गर्नुहुन्छ भाइहरू होइन, उहाँहरूले चाहिँ लाइभ प्रत्यक्ष तपाईँलाई फुटबल फेसबुक मार्फत देखाउनुहुन्छ, त्यहाँ पनि हेर्न नभुल्नु होला है त। अब प्रश्न, इङ्ल्यान्डले वर्ल्ड कप अहिलेसम्म कति पटक होस्ट गरेको छ र कहिले गर्यो? यति हो मेरो प्रश्न, कति पटक र कहिले, कहिले भनेर डिटेल लेख्नु पर्दैन, बस साल मात्रै लेखे पुग्छ। ओके, फेरि पनि प्रश्न, इङ्ल्यान्डले वर्ल्ड कप अहिलेसम्म कति पटक होस्ट गर्यो र कहिले, कुन सालमा गर्यो? यति नै हो मेरो प्रश्न। हजुर, वर्ल्ड कप भनेपछि फुटबल, फुटबल वर्ल्ड कप हरेक चार वर्षमा हुन्छ, यसपालि अमेरिका तिनवटा देशले चाहिँ होस्ट गरिरहेको छ, सो इन्जोय गर्दै हुनुहुन्छ होला पक्कै पनि। हजुर, यसैको लागि हो हजुर यो प्रश्न पनि राखेको। अब प्रश्न यही नै हो, उत्तर शुक्रबार बिहान 8 बजीसम्म पठाइदिन नभुल्नुहोला। अब गीत सुरु गरेको छु मैले, हाम्रो खड्ग गुरुङ मामाले नै रोज दिनु भएको हो यो गीत, एकछिन उफर पापर गरौँ होला गीत सुन्दै सुन्दै, यहाँहरूकै लागि उहाँले पठाइदिनु भएको गीत हो।

हजुर, हाम्रो खड्क गुरुङ मामाले रोजिदिनु भएको गीत हो यो, सबैको लागि थियो, नयाँ गीत रहेछ फेरि, होइन? यो गीत बसन्त लम्साल अनि सपना गाहा सम्झना राणापाल उहाँहरूले गाउनु भएको, प्रेम गौतमले लेख्नु भएको बसन्त लम्सालको सङ्गीत थियो गीतमा, र उहाँले सबैलाई सुनाउन चाहनु भएको गीत खड्क गुरुङ मामाले अल्डोसर्टबाट सुनेर इन्जोय गर्नुभयो होला पक्कै पनि. अब अर्को गीत पनि छ, यो गीत पनि म राख्छु, मैले यहाँ सूचना सुनाउँछु त भन्दै थिएँ तर समय एकदमै थोरै थोरै मात्र बाँकी रह्यो. यो एउटा भोलि बुधबारको लागि एउटा सूचना आएको छ हामी कहाँ, र यो चाहिँ एक्सक्युजी सिग्नल्सका एक पूर्व मेम्बर कुबेर सिंह नेम्बाङ, हजुर उहाँ चाहिँ उहाँ पूर्व स्टाफ सर्जेन्ट हुनुहुन्छ क्युजी सिग्नल्सको, कुबेर सिंह नेम्बाङ उहाँको चाहिँ असामयिक निधन भएको रहेछ, र उहाँको पार्थिव शरीरलाई चाहिँ नेपाल लानु हुँदैछ. नेपाल जानुभन्दा अगाडि उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नको लागि भने एउटा कार्यक्रम राखिएको छ सेन्ट साइमन चर्च आसपोर्ट क्यान्टमा भोलि बुधबार 17 जुनमा बिहान 10 बजेदेखि. सो इच्छुक आफन्तजनहरू, चिनजानका व्यक्तिहरू जान सक्नुहुन्छ उहाँलाई श्रद्धाञ्जली व्यक्त गर्नको लागि. हजुर, यो सूचना आएको छ एउटा, र त्यस पछाडि अरू सूचना पनि छन्, फेरि नेक्स्ट आवरमा हामी यसलाई कोसिस गरौँ. अहिलेलाई गीत सुनौँ. गाउने कलाकार सुमन केसी र विद्या तिवारी हुनुहुन्छ, उहाँहरू झुम्का झुम्का भन्दै हुनुहुन्छ, झुम्का सम्बन्धी गीत गाउनु भएको छ. यही गीत सुन्दै अगाडि बढौँ समाचारतिर.

0: आफूले बनाएको बाँधले डुलेको भन्दै सोझ्याउँदै सभाका सांसदले सरकारको ध्यानमा आकृष्ट गरेका छन्। भारतीय पक्षले नेपालको सार्वभौमिकतालाई सम्मान नगरेको बताउनु भएको छ।
1: भारतीय पक्षले सीमा नजिक रहेको बाँधलाई मरम्मत गर्ने नाममा एकतर्फी रूपमा अझ अग्लो र बलियो बनाएको छ। अन्तर्राष्ट्रिय अभ्यास र नेपाल भारत बीचको समझदारी अनुसार 10 गज्जा क्षेत्र वा त्यसको नजिक कुनै पनि भौतिक संरचना निर्माण विस्तार वा परिवर्तन गर्दा दुवै देशको सहमति आवश्यक हुन्छ, तर त्यसको खुलेआम उल्लङ्घन भएको देखिन्छ।
0: हर्कराज राईले भारतको जग्गा बचाइदिन भारतले नेपालले काम गरिदिनुपर्ने बाध्यताबारे स्पष्ट हुनुपर्ने बेला आएको बताउनु भएको छ।
2: भारतको भूभाग चाहिँ हामीले बचाइदिनुपर्ने, हाम्रोमा चाहिँ डुबान गर्नुपर्ने भन्ने खालको त्यो राष्ट्रघाती सन्धि, राष्ट्रघाती सम्झौता, राष्ट्रघाती करार हो जस्तो मलाई लाग्छ। त्यो विषयमा चाहिँ नि नेपाल सरकारले गम्भीर भएर खोजोस् र गर्नुपर्ने आवश्यक कार्य गरोस् भन्ने माग राख्न चाहन्छु।
0: भारतीय टी बोर्डको अवरोध र झन्झटिलो प्रक्रियाका कारण नेपाली चिया निर्यात ठप्प भएपछि इलाममा आज थप उद्योग बन्द भएका छन्। बन्द हुने उद्योगको संख्या 80 नागेको छ। इलामबाट प्रेम अधिकारी।
3: माइखोला वारीका सबै कारखाना बन्द भएका छन् भने माइपारी, इलाम नगरपालिका, देउमाई नगरपालिका सहितका 15 उद्योग आजबाट बन्द भएका छन्। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिका भित्रका 53 चिया कारखाना हिजोदेखि बन्द भएका थिए। भारतीय चिया बोर्डले मे 1 लागू गरेको एसओपीमा नेपालबाट निर्यात हुने प्रत्येक पटकको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था छ। परीक्षण प्रतिवेदन आउन 15 कुर्नुपर्ने र प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने तथा परीक्षण रिपोर्ट आउँदा गुणस्तर कम र विषादीको मात्रा भेटिए चिया नष्ट गर्नुपर्ने नियमले उद्योगी संकटमा परेको पाइएको छ। सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष दिल्लीराम श्रेष्ठ।
4: यहाँको त हाम्रो त टोटली बन्द छ। पारिपरि इलाम पारि थियो 8-10 बन्द छ होइन। झापाको
5: तयारी चिया कति जति होल्ड भएको देखिन्छ?
4: 11 केजी भन्दा माथि छ। यति मजाले झुकायो, फुलाएको भन्यो, फुलाएको भनेर चाहिँ हामीले आएर गाडीहरू लोड गर्यौँ। गाडीहरू लोड गरेपछि भन्सारबाट गयो गाडी, 15 टाइम दिएको छ स्याम्पल, आज 15 पुग्यो, आजसम्म कुनै आएको छैन।
3: नयाँ व्यवस्था अनुसार नेपाली चिया भारत निर्यात गर्दा अहिले प्रत्येक पटक प्रत्येक गाडीको अनिवार्य प्रयोगशाला परीक्षण ल्याब टेस्ट गर्नुपर्ने भएको छ। यसअघि एउटा सवारी साधनमा लोड भएको चिया परीक्षण गर्दा 10 गाडीको चियालाई अनुमति दिने गरिएको थियो। परीक्षण रिपोर्टको समय लामो लाग्ने र प्रक्रिया झन्झटिलो भएपछि उद्योगीले उद्योग बन्द गर्दा इलाममा चियामा आश्रित किसान भने विचलित भएका छन्।
0: गोर्खा वेलफेयर ट्रस्टको सहयोगले पाल्पाको माथागढी गाउँपालिका 3 सराईमा रहेको दिव्यज्योति माध्यमिक विद्यालयका 400 बालबालिका जाडोमा चिसो र बर्खायामको पानीबाट सुरक्षित भएका छन्। बुटोलबाट छवि पाण्डे।
6: बाल बालिका पढ्ने कोठाको झ्यालमा खापा सहितको पल्ला नहुँदा, जाडोमा चिसो सिरेटो र वर्षामा पानीको बासिटा कोठासम्मै आउँदा उनीहरूको पढाइमा ठूलो असर परेको थियो। गोर्खा वेलफेयर ट्रस्टले विद्यालयको 8 कोठामा पल्ला बनाइदिएपछि बालबालिकालाई पढाइमा निकै सुविधा पुगेको छ। विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापा।
7: गोर्खा वेलफेयर ट्रस्टबाट हाम्रो झ्यालको विन्डो पेनहरू हाल्ने काम भयो। एउटा रुममा 5 झ्याल लगेर हुने, त्यो खापा नहुँदाखेरि बच्चालाई दुःख, जाडोमा त साह्रै शास्ति थियो। त्यो खापा हालिदिएपछि सुरक्षित भयो। बतासँग पानी आयो, फेरि त्यो झ्यालबाट भित्रैसँग त्यो पानी आएर भागा भाग बच्चाहरू अनि झोला किताब टाउ जोगाउनु चाहिँ हुन्थ्यो।
6: पहाडका विद्यालयमा बसाइ सराईका कारण विद्यार्थी संख्या घटिरहेको छ, तर यो स्कुलमा भने अहिले पनि 1000 विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक थापाले गोर्खा वेलफेयर ट्रस्टले वर्षौंदेखिको समस्या समाधान गरिदिएको बताउनुभयो। एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार गोर्खा वेलफेयर ट्रस्टले करिब 4,50,000 रुपियाँ लगानीमा विद्यालयको झ्याल ढोकामा सिसा सहितको पल्ला राखिदिएको हो।
0: प्रधानमन्त्री कार्यालय मार्फतको सार्वजनिक खरिद अनुगमन कार्यालयले 20 निर्माण कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै व्यवसायहरूलाई 7 लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। कालो सूचीमा राख्न सिफारिस भएपछि यसअघि 30 स्पष्टीकरण पेश गर्न भनिएकोमा स्पष्टीकरण नबुझाएकाले फेरि 7 बुझाउन भनिएको हो। तोकिएको 7 चित्त बुझ्दो स्पष्टीकरण पेश नगरीमा आपूर्तिकर्ताहरूलाई सूचीमा राख्ने कार्यालयले जनाएको छ। र विश्वकप फुटबलमा गैराती तथा आज बिहान भएका सबै खेल बराबरीमा टुङ्गिएका छन्। सबभन्दा पछिल्लो खेलमा इरानले न्युजिल्यान्डसँग 2-2 बराबरी खेलेको छ। उरुग्वे र साउदी अरबले 1-1 बराबरी खेल्दा बेल्जियम र इजिप्टले पनि सही नतिजा दिलाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
8: PFBS, Gorkha Radio.

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक यहाँहरू सबैलाई। आज बिहानीको यो शो नमस्ते युकेमा बिहानको 8:18 गइसकेको छ। अघि खेम सेन्चुरी अनि अस्मिता अधिकारीले गाउनुभएको गीत हामीले सुनिरहेका थियौँ। अब चाहिँ पत्रपत्रिकाका हेडलाइनहरू हेर्ने बेला भएको छ। आज पत्रपत्रिका जो बेलायतबाट प्रकाशित भइसकेका छन् तिनका खबरहरू मा हामीले हिजोदेखिकै खबरहरू आज कतिपय देख्न सक्छौँ। यो सोसियल मिडिया ब्यान्ड जुन खबरलाई फलोअप गरिएको छ, हजुर आजको खबरहरू पत्रिकाले समेटेको विषयमा चाहिँ यो एकदमै धेरै छ सबैतिर, हिजोदेखि नै आएको। एक्चुअली हिजो प्रधानमन्त्रीले एनाउन्स पनि गर्नुभयो कि अब अस्ट्रेलियन स्टाइलले चाहिँ यहाँ 16 वर्षदेखि मुनिका बालबच्चाहरूलाई सोसियल मिडिया प्रयोग गर्नको लागि ब्यान गरिने भनेर। र यसमा अझै अस्ट्रेलियामा भन्दा पनि अझै टफ, अझै कडा चाहिँ यहाँ बेलायतमा हुन सक्ने सम्भावनाको कुरा चाहिँ आज गरिएको छ पत्रपत्रिकामा। र यो सोसियल मिडिया ब्यान कसरी गर्ने त भन्ने कुराहरू नै आज पत्रिकाले धेरै लेखेका छन्। र अर्ली नेक्स्ट इयर, अर्को सालको सुरुवातदेखि नै यो ब्यान हुन्छ। र यसमा चाहिँ एप्पल, गुगल होइन, यस्ता ठुला टेक जायन्टहरूले चाहिँ के गर्नुपर्छ भने उनीहरूको जो बच्चाले चाहिँ यो चलाउनको लागि उनीहरूको फोनमा जो खोल्छन् होइन, खोल्ने बेलामा अथवा यसलाई कतिपय चाहिँ एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ, त्यस्तो बेलामा चाहिँ उनीहरूलाई एज भेरिफाई गर्नको लागि यो मान्छे यो एजको हो कि होइन भनेर चाहिँ एज भेरिफिकेसन खोजिन्छ। आजभोलि चाहिँ प्रायः जस्तो तपाईँले याद गर्नुभएको छ, कुनै पनि जस्तो अलि बढी सेक्युरिटी टाइट गर्नुपर्ने भएको वेबसाइटहरूले अथवा एपहरूले चाहिँ सेक्युरिटी भेरिफिकेसन गर्नु भनेर आफ्नो आइडी माग्छ नि, र हामीले फोटो खिचेर पठाइदिनु पर्ने हुन्छ आफ्नो पनि, र त्यो आइडीको फोटो पनि खिचेर पठाइदिनु पर्ने हुन्छ। हो यसरी नै बच्चाहरूलाई पनि, विशेष 16 वर्षदेखि मुनिका बच्चा बालबालिका किशोर किशोरीहरू स्टुडेन्टहरूलाई चाहिँ उनीहरूको सेफर, उनीहरूको सुरक्षित जिन्दगी होस् भनेर, र खुसी पनि उनीहरू हुन्, खुसी अन्तै होइन, विशेष गरी सोसियल मिडियाभित्र पसे पसे होइन कि उनीहरू अझै अहिलेभन्दा खुसी रहन्, हेल्दी रहन् भनेर चाहिँ यो गर्न खोजिएको सरकारले। र यसमा चाहिँ अब एज चेक गर्ने होइन क्यारी आउट गरिनेछ भन्ने कुरा चाहिँ छ, अझै डिटेलमा त आइसकेको छैन तापनि। र यो सोसियल मिडिया जस्तो प्लेटफर्महरू, स्न्यापच्याट भयो, युट्युब भयो, टिकटकहरू भए होइन, हो यस्तोलाई चाहिँ, यस्तोमा चाहिँ अब बच्चाहरू हुन् कि होइनन्, कति वर्षका छन् भनेर उनीहरूलाई चेक गर्ने र ब्लक गरिदिने, अब उनीहरू एज पुगेको छैन भने ब्लक गरिन्छन्। हजुर, यस्तो चाहिँ छ, बच्चाहरूको फोन उनीहरूले पाए पनि त्यो चाहिँ ब्लक गरिन्छ, सो उनीहरूले पढाइमा ध्यान दिन सक्छन्। हजुर, यो चाहिँ लाइभ स्ट्रिममा यस्तै गरिकन, कस्तो भने लाइभ स्ट्रिम चाहिँ कुनै पनि एडल्टसँग कुरा गर्नको लागि अनलाइनमा उनीहरूलाई त्यो पनि बन्द गरिन्छ। र जस्तो यसमा अर्को चाहिँ कस्तो भने 18 वर्षदेखि मुनिहरूको लागि अर्को चाहिँ आर्टिफिसियल इन्टेलिजेन्सको च्याटबोट, जुन चाहिँ रोमान्टिक जुन चाहिँ केटाहरू केटीहरूको नक्साहरू हुन्छ नि, त्यो कार्टुनहरू भए त्यहाँ च्याट पनि गरिन्छ होइन, हो यस्तो प्रकारको जो चाहिँ अलिकति यौवनजन्य प्रकारको जुन रोमान्टिक च्याटहरू हुन्छन् त्यसलाई पनि ब्यान गर्ने भनिएको छ, र च्याटबोर्डको अनि 16 र 70 वर्षका मुनिका बच्चाहरूलाई पनि, उनीहरूलाई पनि नाइट टाइम पनि कर्फ्यू गरिने स्क्रोल गर्नको लागि भन्ने चाहिँ छ, नाइट टाइममा पनि स्क्रोल गर्न कर्फ्यू गरिने कि उनीहरूलाई पनि। सो त्यसैले गर्दाखेरि यो छ, जस्तै अमेरिका यो अस्ट्रेलियामा भन्दा पनि अझै कडा हुनसक्छ भन्ने कुरा चाहिँ गरिएको छ। ओके, त्यो चाहिँ अर्ली नेक्स्ट इयर, अर्को सालको सुरुदेखि नै सुरु हुन्छ भन्ने कुरा चाहिँ छ। यसमा धेरैले खुसी व्यक्त गरेका छन् होइन, प्यारेन्ट्सहरू, अभिभावकहरूले, कतिले चाहिँ धेर थोरैले चाहिँ त्यो नहुने कुरा पनि गरेका छन्, हुन नहुने भन्ने कुरा पनि गरिरहेका छन्। एनिवे, तर यहाँनिर कम्प्लेन भन्दा पनि धेरैले चाहिँ सपोर्ट गरेको देखिन्छ। अब यो बाहेक अर्को एउटा प्रसङ्ग, एकजना बच्चाको तस्विर हामी आज धेरै देख्न सक्छौँ, र एउटा बच्चा 13 महिनाको बच्चा प्रिस्टन डेभी उनको नाम, र उनको चाहिँ मृत्यु भयो, उनलाई एडप्ट गरेका दुईवटा पुरुष फादर हजुरहरूले चाहिँ उनको एडप्टिभ फादर उनलाई चाहिँ जसले चाहिँ लिए हामी हुर्काउँछौँ भनेर होइन, र एडप्ट गरे,
ती दुईजना व्यक्तिहरूले चाहिँ ती सानो बच्चालाई यति एब्युज गरे, यति एब्युज गरेछन् कि उनको मृत्यु हुन पुग्यो. हजुर. र एकदमै यो कपालले चाहिँ यो उनलाई जब गोद लिए होइन, चार महिनामा चाहिँ उनीहरूले उनको कस्तो भन्दाखेरि चाहिँ यो 13 महिनाको यो बच्चा प्रेस्टनको चाहिँ बाबा आमा दुवै जेलमा अनि जन्मिएका होइन. त्यसपछि उनको बजै त भएको तर बजैले पनि पछिल्लो समयमा हेरचाह गर्न नसक्ने अवस्थामा, किन भन्दा उनलाई ब्रेस्ट क्यान्सर भएको कारणले गर्दाखेरि उनी हेर्न नसक्ने अवस्थामा भएर नै यो बच्चालाई चाहिँ कसैलाई एडप्सन गर्न लगाइएको थियो. र जसले गरे उनीहरूले चाहिँ यति एब्युज गरे चार महिनामा, चार महिना उनीहरूले लिँदाखेरि चाहिँ सेक्सुअली, फिजिकली, साइकोलोजिकली पुरै एब्युज गरे उनीहरूले र उनको मृत्यु भयो. अन्तमा उनको मृत्यु हुँदाखेरि चाहिँ मुखमा चाहिँ कोचिएको थियो केही चिज. सो यस्तो विभत्स उनको उनलाई चाहिँ त्यस्तो व्यवहार गरी उनको मृत्युमा पुर्याइयो होइन. र यस्तो यो चाहिँ अब यस उनीहरू चाहिँ दुवैजना अहिले अपराधी ठहरेर सजायको लागि अगाडि बढेका छन् होइन. मन्डे हिजो घोषणा भएको हो र फैसला भएको हो. र यस्तो यो स्थिति चाहिँ कसरी चाहिँ सोसियल वर्करहरू, मेडिकल स्टाफहरूले चाहिँ मिस गरे, साइन अफ एब्युजहरू भन्ने कुरा चाहिँ उठाइएको छ. सो यो प्रसङ्ग आज पत्र पत्रिकाको अर्को एउटा हेडलाइन छ. यो 8 पटक चाहिँ यस्तो अपर्च्युनिटीहरू मिस गरे धेरैले, बच्चालाई जसले चाहिँ होइन हेरेका थिए, देखेका थिए, उनीहरूले मिस गरेछन् भन्ने कुरा पत्र पत्रिकामा आएको छ. सो यो छ एउटा खबर अर्को धेरैतिर आज गरिएको यो छापिएको. भने अर्को चाहिँ प्रसङ्ग फेरि हामीले प्रिन्सेस अफ वेल्सको तस्विर पनि हामी देख्न सक्छौँ. हिजो गार्टर सेरेमनीमा उहाँहरू जानुभएको थियो र रोयल फ्यामिली पनि त्यहाँ हुनुहुन्थ्यो र यो तस्विरहरू चाहिँ हामी देख्न सक्छौँ उहाँहरूको. यस्तै अर्को प्रसङ्ग फेरि आज रहेको चाहिँ प्रधानमन्त्री सर केयर स्टार्मरको प्रपर्टी घरहरूमा चाहिँ, उहाँ बस्नुभएको ठाउँहरूमा गाडी होइन हरूमा चाहिँ एट्याक भएको लास्ट इयरको घटना चाहिँ आज आएको रहेछ. र यो घटना घटाउने व्यक्तिहरू दुईजना युक्रेनियन म्यान होइन, युक्रेनियन पुरुषहरू रहेछन् जो चाहिँ रसियन भाषा बोल्थे कि हजुर. र उनीहरू चाहिँ रसियन भाषा बोल्ने यी दुई पुरुषहरू युक्रेनियन, तर युक्रेनमा अब यता युक्रेनहरू रसियाको साइडमा पनि उनीहरू रसियन पनि बोल्छन् होइन यतापट्टिको साइडमा. सो त्यो त्यहाँबाट आएको दुईवटा व्यक्ति रहेछन् भन्ने कुरा चाहिँ अहिले एनाउन्स यहाँ आएको छ, पत्र पत्रिकामा आएको छ. र यी व्यक्तिहरूले चाहिँ लन्डनको केन्टिस टाउनमा रहेको प्रधानमन्त्रीको घर भयो होइन, अर्को चाहिँ टाउन हाउस जो चाहिँ प्रधानमन्त्रीकै सिस्टर इनलोले अकुपाई गर्नुभएको थियो त्यहाँ बस्नुभएको, र यस्तै गरिकन प्रधानमन्त्रीले चलाउनु भएको उहाँको पहिलेको टोयोटा ऱ्याभ यो भेहिकल पनि होइन, उनीहरूले चाहिँ आगलागी गर्ने कोसिस गरेका थिए यी सम्पत्तिहरूमा. सो त्यो प्रसङ्ग चाहिँ हिजो मन्डे उनीहरू गिल्टी भनेर आएको छ, त्यो पनि आएको छ पत्र पत्रिकामा. हजुर, यिनै छन् आज खास खास खबरहरू पत्रिकामा हामीले विशेष देख्ने भनेको यिनै छन्. र G7 को मिटिङ अब फ्रान्समा भइरहेको छ र त्यहाँ G7 कन्ट्रीका मेम्बरहरू पनि आएका छन् जसमा यहाँ हामीले फ्रान्समा चाहिँ भइरहेको यो G7 मिटिङले अब अगाडि दिनमा के भन्छ त्यो हेर्न बाँकी नै रहेको छ. तर त्यहाँ चाहिँ अमेरिकाका राष्ट्रपति पनि त्यहाँ आउनु भएको थियो र अमेरिकाका राष्ट्रपतिले अहिले इरान र युएस बिचको पिस डिल अग्रिमेन्टको कुरा पनि गर्नुभएको छ. यो G7 समिटमा चाहिँ उहाँले चाहिँ अब यो हुँदैछ, उहाँले भइसके डिल साइन भएको छ इलेक्ट्रोनिकली भनेर भन्नुभएको छ. तर उहाँकै उपराष्ट्रपति जेडी भान्सले फेरि उहाँले अब लङ टर्म टोल फ्री ओपनिङ स्ट्रेटको लागि चाहिँ फाइनलाइज हुन बाँकी नै छ र अलिकति टेक्निकल कुराहरू छन्, अफिसियल साइनिङ सेरेमनी चाहिँ स्विजरल्यान्डमा शुक्रबारको दिनमा हुन्छ भन्ने कुरा चाहिँ राखिएको छ. हजुर, यिनै हुन् आजको पत्र पत्रिकाका हेडलाइनहरू. अब गीत सुनौ आउनुहोस्, विजय लामा गाउनुहुन्छ प्रस्तुत गीत र यसपछि भने हामी कुराकानी सुन्छौँ द गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरू जो चाहिँ ट्रेल वकरमा भाग लिँदै हुनुहुन्छ, उहाँहरूसँग गरिएको छोटो मिठो कुराकानी छ, सुन्न नभुल्नुहोला.

0: SBS गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध, यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

आज म द गोर्खा आर्क सपोर्ट बटालियनको यो फुटबल ग्राउन्डमा छु. फुटबल पिचमा हाम्रा बहिनीहरूसँग, गोर्खा आर्क सपोर्ट बटालियनका दिदी बहिनीहरूसँग भेट भइरहेको छ र आज चाहिँ ओकेजन फुटबलको हो. आज ग्रुप म्याच भइरहेको छ.

0: बहिनी, तपाईँले यसपालिको ट्रेल वकर लिड गर्नु भएको रहेछ होइन, पहिले पनि तपाईँको एक्सपिरियन्स रहेछ, कतिचोटि गइसक्नु भएको छ पहिले?
1: मैले पहिला क्योजेलाबाट फर्स्ट टिम हामी 2017 होइन इफ आई रिमेम्बर है, फर्स्ट चाहिँ त्यहाँबाट गरेको क्योजेलाबाट अल्डेश्वरबाट, अनि यो चाहिँ हाम्रो चाहिँ सेकेन्ड टाइम हुँदैछ। यसपालि चाहिँ हामीले गोर्खा आगबाट चाहिँ फर्स्ट टाइम लिड गर्दैछौँ, यो चाहिँ फर्स्ट टाइम नै हिस्ट्री हुने जस्तो छ। लास्ट इयर गर्न खोजेको मिलेन, अनि यसपालि चाहिँ हाम्रो टिम भएको भएर अहिले यसपालि चाहिँ हामीले जोस गरेको छौँ।
0: कसरी टिम बनाउनु भयो तपाईँहरूले?
1: हाम्रोमा चाहिँ अब दिदीबहिनीहरू धेरै स्पोर्ट्स खेल्नुहुन्छ, अहिले आजभोलि चाहिँ धेरै दिदीबहिनीहरू चाहिँ धेरै इन्ट्रेस्टेड हुनुहुन्थ्यो, अनि यसपालि चाहिँ हामी लगभग 4 जना चाहिँ टिम पुगेछौँ, स्पेयरमा चाहिँ 1-2 जना मात्रै हुनुहुन्छ।
0: को हुनुहुन्छ, नाम पनि भनिदिनुहोस् न बहिनीहरूको।
1: टिममा चाहिँ कमला थापा हुनुहुन्छ एउटा बहिनी, अनि कविता थापा हुनुहुन्छ, कञ्चन तामाङ, अनि दिया गुरुङ भन्ने हुनुहुन्छ।
0: तपाईँहरूले टिम सेट गरिसकेपछि त ट्रेनिङ त सुरु गर्नु पऱ्यो होला, कहिलेदेखि हो तपाईँहरूको यो टिम जम्मा भएर सुरु गर्न थालेको?
1: हाम्रो टिम जम्मा भएको त लाइक लगभग 2 महिना अगाडि नै भइसक्यो, अनि हामीले त्यसपछि चाहिँ अब सल्लाह गरेर जेम दाई दिदीहरूसँग सल्लाह गरेर, अनि दाईहरूले दाई जेम दाईले चाहिँ हामीलाई त्यो जेस भाइहरू चाहिँ अब खटाइदिनु भयो यस्तो लाइक टिम एरेन्ज गर्नको लागि, अनि हामीले सल्लाह गरेर, अनि दिदीबहिनीहरू चाहिँ अब विकमा चाहिँ 2-3 दिन चाहिँ हामी वक जान्छौँ बेलुका मिलाएर, लगभग 10-15 km हिँड्छौँ होइन, नियर बाई अब यो हाम्रै अराउन्ड क्याम्पको नजिकै अप हिल्स जान्छ। देन अदर टाइम चाहिँ अब भाइहरूले चाहिँ हामीलाई त्यो ट्रेनिङहरू गराउनलाई चाहिँ दिनुभएको छ कि, त्यो सेट अनुसार चाहिँ हामी भाइले लिड गर्नुहुन्छ, त्यो अनुसार जानुहुन्छ। हामी ओम भाइले चाहिँ लिड गर्दै हुनुहुन्छ हामीलाई चाहिँ।
0: ए, उहाँहरूले चाहिँ तपाईँहरूलाई त्यो प्लानै बनाइदिनु भएको छ सबै, यहाँ यहाँ जाने, यति यति हिँड्ने भनेर?
1: हामीलाई चाहिँ ट्रेल वकरलाई चाहिँ अब लाइक अब जस्तै एभ्री मन्थमा चाहिँ वान्स अ मन्थ या ट्वाइस अ मन्थ हामीलाई चाहिँ लङ ट्रेक गर्नुभएको छ। एउटा चाहिँ पेनिफार्म हामीले चाहिँ फर्स्ट एटेम्प गरिसक्यो 23 मेमा, विच इज 20 किलोमिटर पेनिफार्म थियो, त्यसमा चाहिँ ओम भाइले लिड गरेर भाइ पठाइदिनु भएको थियो, अनि इभन भ्यानहरू बुक गरेर हामी त्यसै गएको थियो, अनि कमिङ अप जुनमा पनि जाँदैछौँ हामी 30K साउथ टाउनमै जानु लागेको थियो चाहिँ, अनि त्यो चाहिँ पक्का चेक पोइन्ट 1-2-3 चेक पोइन्ट नै हिँड्ने, अनि त्यसपछि जुन 26 चाहिँ 30 किलोमिटर नै हो, त्यो चाहिँ फेरि 4-6 हिँड्ने, अनि त्यसपछि फाइनल चाहिँ 15 जुलाईमा चाहिँ 40 किलोमिटर चाहिँ हामी त्यही साउथ टाउनमै नाइट वक गर्न जाँदैछौँ, त्यो चाहिँ चेक पोइन्ट 6-10 कम्प्लिट गर्ने।
0: एकदम राम्रो प्लान बनाउनु भएको रहेछ तपाईँहरूको लागि भनेर है यहाँको दाजुभाइहरूले, राम्रो आइडिया लाग्यो बहिनी। र तपाईँहरूले फिजिकली जहाँ ट्रेल वक गर्दै हुनुहुन्छ त्यहाँनिरै गएर प्र्याक्टिस पनि गर्नुहुँदो रहेछ, हुन त यो तपाईँको पहिलाको एज अ टिम लिडर तपाईँको त पहिलाको एक्सपिरियन्स छ होइन, त्यहाँको त्यही ठाउँमा त्यही रुटमा तपाईँ हिँड्नु भएको, कति टाइममा तपाईँहरूको टिमले सकेको थियो बहिनी त्यतिखेर?
1: धेरै वर्ष भइसक्यो, आई थिङ्क 24 समथिङ आवर्समा सक्यो जस्तो लाग्छ।
0: दिनभरि रातभरि हिँड्नु भएको थियो?
1: हजुर, दिन रात नन स्टपै हो, एभ्री चेक पोइन्टमा चाहिँ हाम्रो लाइक 10-15 मिनट्स पानीहरू फ्रेसअप, अनि लन्च ब्रेकहरू हुँदाखेरि चाहिँ अलिकति हाफ एन आवर लिन्थ्यो, नत्र पनि त्यसरी नै हिँडेको थियो। यसपालि पनि हाम्रो त्यसरी नै टार्गेट नै गर्ने सक्यो, अब हेरौँ हाम्रो टिम चाहिँ इन्जर्ड नहोस् त्यही हो मेन चाहिँ।
0: अब बहिनीहरू एकदमै फिट हुनुहुन्छ है, तर यसको लागि अब पहिले आफूले प्र्याक्टिस पनि गर्नु पऱ्यो धेरै, तपाईँहरूको प्र्याक्टिसको लागि अब राम्रो एक्सर्साइज तपाईँहरूको भइरहेको रहेछ। र अब टिममा बहिनीहरू सबै काम गर्ने बहिनीहरू हुनुहुन्छ कि फ्री हुनुहुन्छ कि कस्तो, गीता बहिनी?
1: हजुर, सबैजना बिजी हुनुहुन्छ, सबैजना काम गर्ने नै हुनुहुन्छ प्रायः जस्तो, कोही चाहिँ मर्निङ सिफ्ट गर्नुहुन्छ, कोही डे त्यस्तो, तर हामी चाहिँ अब एउटा ग्रुप बनाएको छ, अनि त्यसमा सल्लाह गरेर, अनि भर्सर चाहिँ हामी 4 जना हिँड्ने कोसिस गर्छौँ होइन, मिलेन भने जो भ्याउँछ त्यो चाहिँ 2-3 जना भनी हिँड्छ, तर हामी भर्सर चाहिँ हप्तामा 1-2 चोटि चाहिँ हामी 4 जना हिँड्छ सँगै मिलाएर।
0: गीता बहिनीसँग कुरा गर्दै छु म यतिखेर, ट्रेल वकर 2026 उहाँ अहिले लिड गर्दै हुनुहुन्छ द गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरूलाई। गीता बहिनी ल, तपाईँलाई एकदम धेरै धेरै धन्यवाद, थ्याङ्क यू। अब तपाईँको टिमको हाम्रो कमला बहिनी पनि यहीँ हुनुहुन्छ होइन, कमला बहिनीसँग पनि कुरा गरिहाल्नु पऱ्यो, बहिनीको त फर्स्ट टाइम रहेछ, बहिनी कस्तो लागिरहेछ?
2: हजुर दिदी, थ्याङ्क यू भेरी मच कमिङ हियर, अनि रमाइलो लागिरहेछ, एक्साइटेड छु होइन। हामी चाहिँ लास्ट इयर पनि गर्ने कि भन्ने थियो, तर लास्ट इयर चाहिँ अब अलिकति टाइम हामीलाई क्लोज टाइममा मात्रै थाहा भएर हामीले उयो एटेम्प गर्न सकेनौँ। योपालि चाहिँ हामी एक्साइटेड छौँ सबैजना, एकदम बहिनीहरू अनि प्लस दिदी हुनुहुन्छ एक्सपिरियन्स, सो हामी एक्साइटेड छौँ।
0: तपाईँ पहिले हिँड्ने दौडिने गर्नुहुन्थ्यो कि हुन्थेन बहिनी यो ट्रेल वकर गर्नुभन्दा अगाडि?
2: दौडिने त होइन, जस हिँड्न चाहिँ मनपर्छ मलाई, त्यही भएर यसमा गरौँ न त भनेर
0: पहिला हिँडिराख्ने भएर आँट गर्नुभयो तपाईँले यसपालि?
2: हजुर हजुर।
0: श्रीमानले चाहिँ तपाईँलाई कतिको सपोर्ट गर्दै हुनुहुन्छ?
2: एकदम धेरै सपोर्ट गर्छ, ऊ पनि सँगै जान्छ हामीसँग, त्यो जति पनि दाजुभाइहरूले हामीलाई लग्नुहुन्छ नि अफिसियल ट्रेनिङको लागि, भ्यानहरू बुक गरेर लाँदाखेरि अब मेरो हस्बेन्ड अनि प्लस अरू बहिनीहरूको हस्बेन्ड दिदीको दाई सबैजना हामी सबै हस्बेन्ड वाइफ भएर मिलेसम्म नानीहरूलाई यताउति मिलाएर ट्रेल वर्क फ्यामिली चाहिँ जान्छौँ हामी अनि धेरै सपोर्ट गर्नुहुन्छ प्लस भाइहरू

0: जो पनि हामीलाई खटाइदिनु भएको छ दाजुहरूले, उहाँहरू पनि एकदम सपोर्टिभ हुनुहुन्छ। अनि ट्रिक अब यो सबै ट्रिक्सहरू अनि ट्रेन गराउनुहुन्छ, के कस्तो लगाउने, के खाने, होइन कतिसम्म हिँड्ने, आफू जतिसम्म पनि इन्जर्ड नहुने गरेर, अनि आफ्नो बडीलाई मेन्टेन गर्दै डाइट्सहरू अनि कस्तो गियर अप गर्ने सबै भाइहरूले एकदम हामीलाई ट्रेन गर्नुभएको छ।
1: डायटमा चाहिँ तपाईँहरूको के के अहिले मेन खाइरहनु भएको छ तपाईँहरूले आफूलाई रेडी गर्नको लागि?
0: त्यो त अब यस्तो हो, डायट नर्मल त अब हाम्रो नर्मलै भइहाल्यो। हिँड्न जाने बेलामा चाहिँ अब त्यो बडीलाई अलिकति हाइड्रेट गर्ने, अनि प्लस अब अलिकति प्रोटिन बार्सहरू अनि यो के हुँदो रहेछ मलाई त थाहा थिएन पहिला, त्यो अलिकति आफूलाई एनर्जी दिने एनर्जी बारहरू ड्रिङ्क्सहरू के हरू हुँदो रहेछ, हौ त्यस्तोहरू चाहिँ उहाँहरूले चाहिँ हामीलाई सजेस्ट गर्नुभएको छ, विच म चाहिँ अवेर थिइनँ। सो आइएम सो ग्रेटफुल।
1: अब खाना मात्र होइन, फेरि त्यतिखेर त ड्रेसको पनि चाहियो होइन, ड्रेसभन्दा मेन चाहिँ तपाईँ लगाउने लुगाहरू, जुन ठाउँमा तपाईँहरू अब 100 किलोमिटर हिँड्नुहुन्छ त्यो ठाउँ अनुसारको अब दिन रात दुई दिन लगाएर हिँड्नु पऱ्यो होइन, झन्डै त्यसको लागि तयारी कस्तो छ तपाईँहरूको, के छ गियर अप कलेक्सन हुँदैछ?
0: मोस्ट अफ लाइक हाम्रो नर्मल गियर चाहिँ हामी आफैले नै कमिट गरिराखेको छौँ, तर अब टी सर्टहरू ह्याट्सहरू क्लोजर द टाइम हाम्रो कतिजना दाजुभाइहरूले, कविता बहिनीको भाइले अनि कति दाजुभाइहरूले हामीलाई स्पोन्सर गर्नुभएको छ, अनि सो आउँदैछ त्यो सामानहरू फ्युचरमा, अनि अहिलेको लागि चाहिँ हामी आफैले कमिट गर्दैछौँ।
1: यहाँ हुनुहुन्छ कमला थापा बहिनी, जो 2026 को ट्रेल वकरमा भाग लिँदै हुनुहुन्छ यसपालि द गोर्खा आर्ट सपोर्ट बटालियनका दिदी बहिनीहरूसँगै मिलेर। लो बहिनी, तपाईँहरूको एकदमै राम्रो तयारी भइरहेको रहेछ, कविता बहिनीले भन्नुभयो अनुसार तपाईँहरूको ट्रेनिङ पनि राम्रो भएको रहेछ है। लौ त कमला बहिनी, धेरै धन्यवाद छ तपाईँलाई, अनि जाँदा जाँदै अब श्रीमानहरूको नाम पनि भनिदिनु पर्यो, पछाडि ब्याकग्राउन्डमा त उहाँहरूले सपोर्ट गर्नु भएको छ नि त होइन?
0: दाजुहरू अनि हस्बेन्डहरू चाहिँ एकदम धेरै एकदम मेन सपोर्टर हाम्रो ब्याकबोन नै हुनुहुन्छ। सो मेरो हस्बेन्ड चाहिँ स्टाफ सार्जन गोपाल थापा, उसलाई धेरै धेरै धन्यवाद यही तपाईँको रेडियोबाट। सो यस, धेरै धेरै धन्यवाद दिन चाहन्छु सबै दाजुभाइ प्लस मेरो हस्बेन्डलाई।
1: कमला बहिनी हुनुहुन्छ यहाँ, कमला थापा। अब गीता थापा बहिनी, तपाईँको पनि श्रीमानलाई तपाईँ पनि केही भन्न चाहनुहुन्छ कि ब्याक पछाडि त तपाईँलाई सपोर्ट त उहाँले नै गर्दै हुनुहुन्छ नि त?
2: मेरो श्रीमान चाहिँ विक्रम थापा, उहाँ चाहिँ क्याप्टन हुनुहुन्छ, अनि उहाँलाई पनि धेरै धेरै धन्यवाद प्लस होल इन्टायर टिमलाई, अब लाइक हाम्रो गोर्खाबाट चाहिँ फर्स्ट टाइम जानुभएको हुनाले चाहिँ एकदमै सपोर्ट पाएको छ, थ्याङ्क यू सो मच। अनि हाम्रो दिदी बहिनीहरूलाई पनि यस्तो कमिटमेन्ट गरेर आइदिनु भएको छ, अनि वी आर डुइङ अल लाइक काइन्ड अफ च्यारिटी पनि गरिरहेको छौँ, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद, लुकिङ फरवर्ड है, थ्याङ्क यू दिदी।
1: तपाईँहरूको यस्तो राम्रो ट्रेनिङ चलिरहेको छ है, सक्नुहुन्छ, त्यसको लागि अल द बेस्ट कमला बहिनी अनि गीता बहिनी अनि तपाईँको सबै टिमलाई है त। थ्याङ्क यू
0: आशा दिदी।

0: FBS कुरकर रेडियो कुरकर
1: रेडियो तिमी सोशल मिडिया अपडेट मा व्यस्त हो
2: अ हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नु हुन्न तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफबीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ

Sandman हजुर Sandman को गीत थियो यसमा यङ 22 अनि बिग नोर्जाको पनि नाम जोडिएको छ यो गीतमा हजुर उहाँहरू सबैको प्रयासले बनेको यो गीत काली काली टाइटल थियो हजुर हामीले सुन्दै थियौँ भर्खरै अब एउटै गीत मात्र बाँकी रहेको छ जानुभन्दा अगाडि जुन राख्नेछु र अहिले जानुभन्दा अगाडि चाहिँ प्रश्न पनि राख्नु छ तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा पनि अलिकति गरौँ है र आज तपाईँहरूको कार्यक्रम को यो चर्चा गर्नुपर्दाखेरि यहाँहरूले अरू केही थपी पनि दिनुभएको छ र यो थप तपाईँहरूको जुन जानकारीहरू आएको छ यो हजुर यसमा चाहिँ हाम्रो त यहाँहरूले पठाइदिनु भएको छ जो कतिपय चाहिँ यहाँ हामी कहाँ आइपुगेको छैन तर मेसेन्जरमा पठाइदिनु भएको रहेछ हाम्रो रेशम खड्काजीले हो मिडल्यान्डमा चाहिँ नेपाली मेला हुँदै रहेछ यो नेपाली मेलाको बारेमा जानकारी पठाइदिनु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ मिडल्यान्ड नेपाली मेला नटिङह्याम भनेर लेख्नु भएको छ नटिङह्याम सहरमा चाहिँ यो चौथो मिडल्यान्ड नेपाली हुँदै नेपाली मेला हुँदैछ तपाईँहरूले त्यसमा त्यतातिर समर होलिडेको यो मुख्य गन्तव्य पनि त्यसलाई बनाउन सक्नुहुन्छ भनेर अर्गनाइजर टिमले भन्नुभएको छ र यसमा नेपाली समाज नटिङह्यामले यो अर्गनाइज गरेको 27 जुलाईमा कार्यक्रम छ मेलबोर्न पार्क नटिङह्याममा तपाईँहरू अब नर्थतिर हलिडे जान चाहनुहुन्छ भने चाहिँ एकदमै राम्रो मौका छ र धेरै चिज छ त्यहाँनिर पोस्टर निकै ठुलो पठाइदिनु भएको छ मसिनो मसिनो अक्षरमा यसलाई राम्रोसँग प्रिन्ट गरेर हेरेर म भन्छु है हजुर त्यहाँनिर लोकल डान्सहरू आर्ट्स एन्ड एक्टिङहरू होइन चिल्ड्रेन फनहरू नेपाली बिजनेसहरू नेपाली गुड्सहरू नेपाली कपडाहरू नेपाली स्टल धेरै हुन्छ त्यहाँ स्पोर्ट्स पनि हुन्छ सो यसको बारेमा जानकारी पठाइदिनु भएको छ धेरै धेरै धन्यवाद छ यहाँलाई है र यस्तै गरिकन हाम्रो पार्वती नेपालीजीले पनि हो हामीलाई मेसेज पठाउनु भएको छ र यसमा चाहिँ उहाँले उहाँहरूको पनि सूचना यसो जानकारी पठाउनु भएको छ है यसो जानकारी गराइदिनु होला भनेर र उहाँहरूको पनि वार्षिक भेटघाट छ र यो वार्षिक एउटा भेटघाटको बारेमा उहाँले जानकारी के पठाउनु भएको छ भने स्याङ्जावासी नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैको लागि चाहिँ यो कार्यक्रम छ सबैलाई चुलो निम्तो भनेर भन्नुभएको छ उहाँहरूले वार्षिक भेटघाटमा द ग्रेटर कम्युनिटी जुनियर स्कुल फान्ब्रोमा हुन्छ यो शनिबार 20 जुनमा हुन्छ दिउँसो 12 बजीदेखि सुरु हुन्छ यो राति 9 बजेसम्म र यसमा साउथ इस्टबाट चाहिँ बसको व्यवस्था पनि रहेछ है पर पर्सन 10 पाउन्डको दरले हजुर उहाँहरूको उहाँहरूले व्यवस्था गर्नुभएको छ पार्वती गुरुङ ज्यू अथवा यामबहादुर गुरुङज्यू यहाँहरूलाई सम्पर्क गर्न नभुल्नु होला यहाँहरूले र पार्वती नेपालीजीले यो सूचना पठाइदिनु भएको छ धेरै धन्यवाद छ र यहाँहरू बिहानदेखि धेरैले सम्पर्क गर्नुभएको छ यहाँहरूको नाम क्विकली म लिइहाल्न चाहन्छु लगनजी बार्सिलोनाबाट बम गुरुङ होइन तारा प्रसाद चेम्जोङ हिमाल छेत्री विष्णु गुरुङ ब्लानफोर्डबाट हिमाल छेत्रीजी चाहिँ उहाँले अघि नैदेखि सुन्नुभएको लेख्न अल्छी लागेर मात्रै हजुर नत्र 5 बजीदेखि नै हाजिर हुन्छु भन्नुभएको थियो हिजो र आज चाहिँ गीत सुन्नुभएछ क्या उहिलेको गीत उहिले भन्दाखेरि पनि यो गाउँछ गीत त नेपाली भन्ने गीत हामीले सुरुमा आज सुनाएका थियौँ नि देशभक्ति भावनाले भरिएको जुन गीत छ धेरै पपुलर गीत हो पहिले स्कुलमा गाउने चलन थियो क्यारे होइन र उहाँले चाहिँ झन्डै 50 वर्ष पहिलाको स्कुले जीवनको याद आयो यो राष्ट्रिय गीत तर विडम्बना अर्कैको माटोमा छौँ भनेर भन्नुभएको छ हाम्रो हिमाल छेत्रीजीले धेरै धन्यवाद छ होइन गीत सुनेर पहिलेको याद आएछ हजुर पहिले यो स्कुलहरूमा चाहिँ राष्ट्रिय गीतहरू पनि गाउने चलन कि यो राष्ट्रिय गान त छँदैन रहेछ त्यसबाहेक पनि अरू देशभक्ति भावनाले भरिको गीत पनि गाउनु पर्ने चलन थियो क्यारे त्यसैले गर्दा उहाँले त्यो याद आयो भन्नुभएको छ र मैले पनि अलिअलि त भेटेको हुँ 50 वर्ष अगाडि त होइन पछाडि पनि थियो एनिवे अब विष्णु गुरुङ यस्तै नारायण सापकोटाजी आउनु भएको छ जुमबहादुर गुरुङ नरेन्द्र गुरुङ शिवकुमारी गुरुङ होइन उहाँहरू थुप्रै आउनु भएको छ नीता राई नारायण सापकोटाजीले कस्तो राम्रो फुलको फुलहरू पठाइदिनु भएको छ लोखरके फुल होइन भिडियो कस्तो राम्रो पठाइदिनु भएको छ धेरै धन्यवाद छ ओम थापा काउचा ज्ञान गुरुङ होइन शोभा गुरुङ अनि भुवानी गुरुङ मेघ मल्ल विष्णु कुमारी विश्वकर्मा वीरबहादुर पुन टिका पूर्जा उहाँहरू सबै आउनु भएको छ अनि यस्तै गरिकन अरूको हुनुहुन्छ ओके गङ्गा थापा आमा खर्क गुरुङ मामा ताली बजाउनु भएको छ अनि यस्तै गरिकन हाम्रो दिपेन्द्र प्रजापतिजी काजीमान गुरुङ श्रेष्ठ माधव श्रेष्ठ माया राणा होमा लिम्बू
र राजेन्द्र राई, कृष्ण चामलिङ दाजु, देवेन्द्र गुरुङ, छवि थापा दाई, उहाँहरू सबै आउनु भएको छ। र यस्तै गरिकन अरू को हुनुहुन्छ भने ज्ञान गुरुङ क्याम्बर्लीबाट, अनि निलम राणा, उहाँ पनि आउनु भएको छ उत्तरहरू पठाएर। हाम्रो कृष्ण चामलिङ दाजुले चाहिँ के लेख्नु भएको छ भने, यो माथिको फोटो मेसेज, 40 वर्षसम्म विदेशमा बस्दा विदेशका आधुनिक डक्टरले निको पार्न नसकेको रोग, 4 वर्ष नेपाल बसाइमा सबै रोग कुलेलाम ठोकेको, स्वास्थ्य लाभ भएको वास्तविक भोगाई र अनुभव हो। र यस्तै गर्दाखेरि विदेशमा रोग व्याधि लागे, नेपाल गएर 1 वर्ष जति खनजोत गरेँ र सबै रोग भाग्ने रहेछ। हजुर, यसको प्रमाण मैले पठाएको छु बहिनी भनेर। ओहो, हजुर दाजु, धेरै धन्यवाद छ है यहाँलाई। पहिले युकेमा चाहिँ उहाँको तस्बिर पनि पठाइदिनु भएको छ, होइन, अलिकति चब्बी चब्बी हुनुहुन्छ, 86 केजी, हजुर, 86 केजीको ओजन, उहाँको पुरा डिटेल पनि पठाइदिनु भएको छ कि 86 केजी, अनि रोग, प्रेसर, सुगर, कोलेस्ट्रोल ब्याकग्राउन्डमा सबै भएको, र उहाँको चाहिँ पहिलेको नक्सामा है उहाँले त्यही लेख्नु भएको छ डिटेल। ओजन तौल चाहिँ 86 केजी, रोग चाहिँ प्रेसर, सुगर, कोलेस्ट्रोल, युरिक एसिड सबै, अनि उपचार चाहिँ दिनको 1 माना दबाई 10 वर्षदेखि भनेर उहाँको पहिलाको स्थिति बताउनु भएको छ। पेसा चाहिँ दिनहुँ हस्पिटल धाउनु, स्थिति रोगीको थियो 40 वर्ष, यो केही वर्ष अगाडि भन्दा अहिले पछिल्लो समयमा चाहिँ नेपाल गएको तस्बिर पठाइदिनु भएको छ कि उहाँले। पछि नेपालमा चाहिँ स्थान नेपाल, तौल 65 केजी, रोग सबै निको भएको, अनि उपचार विधि गैँती, बेल्चा उचाल्ने पछार्ने, खाना ढिँडो रोटी साग सब्जी, अनि पेय पदार्थ शुद्ध पानी पिउँदाखेरि 65 केजी पुग्नु भएको तस्बिर उहाँको। वाओ, कृष्ण दाजु वेल डन, हजुर सब रोग भगाउनु भएछ त है। हजुर, बेलैमा उहाँले चाहिँ यो गर्नु थाल्नुभयो, बेलैमा गऱ्यो भने चाहिँ रोग पनि यति धेरै दबाई खानु पर्दैन। उहाँको त्यो एउटा ज्वलन्त उदाहरण पठाइदिनु भएको छ, धेरै धन्यवाद छ दाजुलाई। हाम्रो चेम थापा पनि आउनु भएको छ, रमेश खड्काज्यूले थ्याङ्क्स दिदी भन्नुभएको छ, ओम गुरुङ आउनुभयो, मन राई पनि, धनवीर पुन, राजकुमार लिम्बू पनि आउनुभएको छ, राजकुमार लिम्बू लुङफुङमा हेलो भन्नुभएको छ उहाँहरूले। हजुर, एनिवे हजुर, सबैलाई धन्यवाद छ साथ दिनुभएकोमा। तपाईँहरूको मेसेज यसरी नै राख्दै थिएँ र कार्यक्रम सम्बन्धी सूचना पनि भन्न खोज्दै थिएँ, यहाँनिर अलिकति समय नहोला जस्तो भयो। 20 तारिक, यो आउने 20 तारिकको दिनमा चाहिँ, जुन 20मा स्याङ्जा समाज युकेको वार्षिक भेटघाट समर बिबिक्यू छ फानरोमा है, तपाईँहरूको दिउँसो 12 बजीदेखि 20 तारिकमै यो आउने शनिबार किराँत चाम्पाङ राईको जुमलेख युके शाखाको पनि भेटघाट छ ग्याम्बल लेन रिप्लेस सरीमा बिहान 11 बजीदेखि। हेल्थ एन्ड वेलबिङ प्रोग्राम पनि छ 20 जुनमै यो शनिबार बिहान 9 बजेबाट, यो रनिङ पनि गर्न सक्नुहुन्छ, वकिङ पनि गर्न सक्नुहुन्छ। यसको लागि यो चाहिँ आसफोर्डमा हो, जुली रोज स्टेडियम विल्सब्रो आसफोर्डमा यो हुँदैछ। तपाईँहरू गएर पिकनिक पनि गर्न सक्नुहुन्छ, दौडिने हिँड्ने गर्न सक्नुहुन्छ। 20 जुनमै यो शनिबार 13 बुढा सुब्बा गोल्ड कप पनि हुँदैछ ट्युडर पार्क स्पोर्ट्स सेन्टर फेल्थाममा, अनि धरान समाज युकेको पनि छ, यो धरान समाजले अर्गनाइज गरेको कार्यक्रम हो। 20 जुनमै सयपत्री नेपाली कल्चरल ग्रुप युकेको अर्को कार्यक्रम छ, यो चाहिँ प्रकाश दूतराजज्यू यहाँ आउँदै हुनुहुन्छ, सिङ्गर अनि सङ राइटर प्रकाश दूतराजज्यूको साथमा उहाँहरूले 20th anniversary सेलिब्रेसन गर्दै हुनुहुन्छ, सो जान नभुल्नु होला। यो चाहिँ यही शनिबार एम्पायर हल अल्डरसटमा 6:30 बजेदेखि राति 11:30 बजेसम्म हुन्छ। र अर्को चाहिँ यही शनिबार म्याग्दी प्रवासी सङ्घ मोनाको चाहिँ भलिबल टुर्नामेन्ट पनि हुँदैछ, यो शनिबार बिहान 8 बजेदेखि रसमुर सेन्ट एफसी हजुर यहाँ हुँदैछ। र यो शनिबारको कार्यक्रमहरू भए यिनीहरू, अघि अरू पनि मैले राखेको थिएँ होइन, र अब क्युओ जेलआरको बर्थडे लगायत फेरि जिएसपिएसको पनि, उता एचकेबिजीको पनि, उहाँहरूको पनि स्पेसल फ्यामिली फन्डे प्रोग्राम छ यो शनिबार। सो धेरै छन्, धेरै रहेछन्, हेर्दाखेरि इन्जोय गर्नुहोस्। जाँदा जाँदै अब यो एउटा गीत त मैले सुरु गरेको छु, पुरा सुनाउनु त सकिँदैन, प्रश्न एकचोटि राखेर छुट्यौँ। यो साताको लागि राखिएको प्रश्न चाहिँ, इङ्ल्यान्डले वर्ल्ड कप अहिलेसम्म कति पटक होस्ट गर्यो र कहिले गरेको थियो।
इङ्ल्यान्डले वर्ल्ड कप अहिलेसम्म कति पटक होस्ट गर्यो र कहिले? बस यति नै हो सिम्पल प्रश्न। शुक्रबार बिहान 8 बजेसम्म उत्तर पठाइदिनु होला। आजलाई छुट्टिए। बाबाई, नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। महानिर्देशक अर्यालले अख्तियारको टोलीले महानिर्देशक अर्याललाई अख्तियारको टोलीले प्रधानमन्त्री कार्यालय बालुवाटारबाट नियन्त्रणमा लिएको हो। आज बिहान पक्राउ गरिएको अर्यालसँग आएको कार्यालय टंगालमा बयान भइरहेको छ। राजधानी खरिद र छपाईको ठेक्कामा अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेका बेला अर्याललाई पक्राउ गरिएको हो। अख्तियारले यसअघि राजधानी विभागबाट कागजात नियन्त्रणमा लिएको थियो। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्र गोप्य मतदानको माग गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो।
4: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाक छोप गर्ने मात्रै हो। प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएछ, के मिडिया ट्रायल हो? होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने सभामुख महोदय? दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुन पर्छ सभामुख महोदय।
3: ठगी मुद्दामा पक्राउ गरिएका चर्चित सेफ सन्तोष शाहलाई रिहा गरिएको छ। उजुरी हाल्ने पक्षलाई चेकमा लेखिएको रकम दिएपछि शाहलाई गएको बेलुका रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको हो। ठगी कसुरमा 4.5 लाख रुपियाँ पीड़ितलाई बुझाएपछि शाहलाई हाजिरी जमानीमा रिहा गरिएको उहाँको भनाइ छ। काठमाडौँ गैरीधाराको रेस्टुरेन्ट किन्दा शाहले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको उजुरीमा परेको थियो। थापाले 25 लाख रुपियाँको चेक अनादर मुद्दा हाल्नु भएको थियो। यो मुद्दामा अदालतले शाहलाई दोषी ठहर गर्दै 25 लाख बिगो भराउने फैसला अघिल्लो जेठमै गरेको थियो। शाहलाई अदालतले 1 महिना कैद र 1,25,000 रुपियाँ जरिवाना समेत सुनाएको थियो। फैसला सुनाउँदा उपस्थित नभएपछि थापाले शाहमाथि अदालतलाई व्यवस्था गरेको गुनासो पनि गर्नुभएको थियो। पछिल्लो समय शाहले पुनः 4.5 लाख ठगी गरेको भन्दै थापाले प्रहरीमा जाहेरी दिनुभएको थियो। थापाकै उजुरीपछि प्रहरीले अदालतबाट अनुमति लिएर सेफ शाहलाई गएको शुक्रबार राति जनकपुरबाट पक्रेर काठमाडौँ ल्याएको थियो। सन् 2021 बीबीसी मास्टर सेफ कार्यक्रममा सहभागी भएपछि शाहको चर्चा बढेको थियो। एमाले सांसद प्रमेश हमालले विश्वकप फुटबल निशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ। प्रतिनिधि सभा बैठकमा सभामुखको ध्यान आकर्षण गराउने क्रममा कम्पनीहरूले अतिरिक्त पैसा वसुलेको भन्दै सांसद हमालले निशुल्क हेर्ने व्यवस्था मिलाउन माग गर्नुभएको हो।
5: यो वर्ल्ड कप अहिले सबैको एउटा चासोको विषय भएको छ, मेरो पनि चासो र अझ युवाको त झन् ठुलो चासो छ, तर 900-900 रुपियाँ तिर्नुपर्छ। मोनोपोली छ, कैयन मान्छेहरू व्यग्र हुँदाहुँदै पनि आफ्नो पहुँच पुर्याउन सकिरहेको छैन सभामुख मात्रै। अब त पुग्यो होला नि मोनोपोलीको पनि, उठाउने जति कमसेकम चाहिने आम्दानी भइसक्यो होला। त्यसैले गर्दाखेरि म सभामुख महोदय मार्फत नेपाल सरकारले आफ्नो टेलिभिजन च्यानल मार्फत यसलाई निःशुल्क उपलब्ध गराउन तथा यो सेवा प्रदायकहरूलाई पनि कमसेकम यो कुरा सुनिदिनको निमित्त, र अब त पुग्यो होला नि त आम्दानी गर्ने, अब त निःशुल्क दिँदा पनि हुन्छ होला।
3: हमालले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पनि आलोचना गर्नुभएको छ।
5: हामीले माग गरिरहेको छौँ उहाँले ती शब्दहरू, उहाँले बोलेका ती वाक्यहरू फिर्ता गर्नुहोस्। त्यति मात्रै होइन सभामुख महोदय, हामीले भनिरहेको छौँ यो संसदको रेकर्डबाट, अभिलेखबाट शब्द हटाइयोस्। यतिका दिन भइसक्यो सभामुख महोदयसँग हामीले कुराकानी पनि गर्यौं, तर प्रतिफल अपेक्षित आएको छैन।
3: गएको जेठ 31 गते भारत र बङ्गलादेशमा 600 मेगावाट बिजुली बिक्री भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले यो बिक्रीलाई महत्वपूर्ण उपलब्धि भनेको छ। सामान्यतया मनसुन अघिको अवधिमा बिजुली बेच्ने गरिएको थिएन, यसपालि प्री मनसुन अवधिमा पनि पर्याप्त वर्षा भएकाले उत्पादन बढ्दा बिजुली बिक्री सम्भव भएको हो। यो उपलब्धिले नेपालको विद्युत उत्पादन क्षमतामा भएको वृद्धि, सुदृढ प्रसारण पूर्वाधार र क्षेत्रीय ऊर्जा सहकारीमा भइरहेको प्रगतिलाई प्रतिबिम्बित गर्ने सचिवालयको भनाइ छ। सचिवालयले स्वच्छ ऊर्जाको उत्पादन खपत र अन्तर्देशीय विद्युत व्यापार विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख पनि गरेको छ। काठमाडौँ प्रशासनले सरकारी भवन र संरचनाभित्रका ट्रेड युनियनको साइनबोर्ड हटाउन 7 दिने सूचना दिएको छ। खबर यति नै, नमस्कार।

हजुर, गोरी मोरी बोलको गीत गाउने कलाकार हुनुहुन्छ प्रज्वल कार्की र मेलिना राई. आदर्श दारु मिलन भट्टराईको शब्द संगीतमा बनेको गीत नै काठमाडौँको सौगातको पहिलो गीत हुन पुग्यो. काठमाडौँको सौगात कार्यक्रम काठमाडौँबाट यहाँले सुन्दै हुनुहुन्छ बीएबीएस गोर्खा रेडियोको माध्यमबाट. सञ्चालक विनोद खड्का हजुरको साथमा छु, सेवा गर्ने मौका दिनुभएको छ यहाँले भन्नु पर्यो. र भर्खरै यहाँले बिहानीको कार्यक्रम बेलायतबाट सुन्नुभयो आशा पुन बहिनी र अन्य हाम्रा साथीभाइहरूको रेकर्डेड अन्तर्वार्ताहरू आदि आदि थियो क्या अरे, होइन त, मैले अलिकति मात्रै सुन्न पाएँ. भने कहिले युके, कहिले काठमाडौँ, फेरि ब्रुनाई अनि युकेको, यसरी हामी घुमिरहन्छौँ समयअनुसार. त्यसले गर्दाखेरि हाम्रो तिनवटा स्टेसन युके, ब्रुनाई र काठमाडौँबाट हामीले विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्छौँ. समाचार काठमाडौँबाट नै न्युज टिमका सदस्यहरूले 24 घन्टा यहाँलाई समाचार सुनाइरहनु भएको छ. युरोपमा होस्, साउथ अमेरिका, नर्थ अमेरिकादेखि लिएर अफ्रिकी मुलुकहरू, एसियाका मुलुकहरू, अस्ट्रेलियन, ओसेनियाका थुप्रै थुप्रै श्रोताहरूले हामीलाई सुनेर अप्रिसिएट पनि गरिरहनु भएको हामीले पाएका छौँ. भने काठमाडौँको सौगात अब 2 घन्टाको लागि, त्यसपछि काठमाडौँबाट नै स्वर्णिम सङ्गम तुलसी बस्नेतजीले तपाईँहरूलाई चाहिँ इन्टरटेन गर्नुहुन्छ. भने आजको यस बसाइमा सञ्चालक विनोदको फेरि पनि नमस्कार स्वीकार्नु होला. नेपालको समयको कुरा गर्दाखेरि अहिले आफ्टरनुन, होइन, दिनको ठिक 1:56 जाँदैछ. अमेरिकावासीहरूले हामीलाई बिहानको समयमा सुन्दै हुनुहुन्छ. बेलायतमा अहिले 9:11 गयो भने जापानतिर 5:00 भने आजको लागि के छ त, आजको दिनको कुरा गरौँ. पहिलो अर्को नयाँ महिना असार लाग्यो सदारु, 2 गते भइसक्यो. विक्रम सम्बत 2083, आज मङ्गलबार हो. आज अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस रहेछ. यो बारेमा छोटो चर्चा गर्न मन लाग्यो, किनभने रेमिटेन्स धानेको देश भनेर हामी भन्छौँ. अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस हो, यसको मतलब हो डिप्रेसन. ओके, परदेशमा बग्ने प्रत्येक थोपा पसिना र रगत पनि भनौँ, होइन, कुन कति ठाउँमा त, र घर देशमा हाँस्ने प्रत्येक ओठको खुसीसँग जोडिएको एउटा महत्त्वपूर्ण कडी अथवा लिङ्क हो रिमिटेन्स, यानि कि डिप्रेसन भनेर भन्छौँ. आज जुन ताको महिनाको तारिक 16 हो, अथवा अन्तर्राष्ट्रिय परिवार डिप्रेसन दिवस. आफ्नो परिवारको सुखद भविष्यका लागि जन्मभूमि छोडेर पराई मुलुकमा अहरात र खट्ने सम्पूर्ण श्रमजीवी नेपाली दाजुभाइ, दिदीबहिनीहरू, आमाहरू, बुवाहरू, भाइ बहिनीहरू सबैमा आदर र कृतज्ञता प्रकट गर्न विशेष दिन यो महत्त्वपूर्ण छ. विगत 2 दशक, यानि कि 20 वर्षको अवधिमा विश्वभरि नै रेमिटेन्स प्रभावमा अभूतपूर्व वृद्धि भएको हामीले पाएका छौँ. तथ्याङ्क हेर्नु भने यो अवधिमा विश्वव्यापी डिप्रेसन प्रभाव 5 गुणाले बढेको छ अरे. विश्वकै कुरा हामी गर्दैछौँ, नेपालको मात्र होइन, नेपालको अर्थतन्त्र नै धानेको छ भनेर हामी सुन्छौँ, होइन. अब कहिलेदेखि सुरु भयो भनेर यहाँ चाहिँ 2 दशक कुरा गरिएको छ श्रोताहरू. एक्चुअली भन्यो भने अब हामी ब्रिटिस गोर्खामा लागेको धेरै पो भयो त, 200+, 210 More than 10, होइन. अब 200 के भन्छ, 11 वर्ष लाग्यो जस्तो लाग्छ उसलाई भात्ने हो भने. गर्दाखेरि त्यतिखेर कुनै न कुनै रूपमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा डिप्रेसनको शब्द प्रयोग नभए पनि केही न केही रूपमा 2-4 खल भनौँ न 100 रुपियाँ, 50 रुपियाँ, 100 रुपियाँ, 10 रुपियाँ बोकेर आएको यो सम्झना हामी गर्न सक्छौँ, इतिहासमा जान सक्छौँ. कहिले जिन्सको रूपमा, नगदको रूपमा ल्याएर नेपालमा केही न केही रूपमा, आर्थिक रूपमा नेपालमा, आफ्नो देशमा केही न केही टेवा पुर्केकै थियो होला, होइन त. ओके, त्यो बेलामा चाहिँ ठुलो रूपमा त थिएन होला, ठुलो परिमाणमा थिएन अहिले जस्तो, तर पनि सुरुवात त्यति बेलादेखि भएको हो. त्यस कारणले त्यतिखेर पसिना मात्रै बगेन, खुन पनि बग्यो, जिन्दगी गयो, अल्टिमेट सेक्रिफाइस पनि भयो. के को लागि? आफ्नो देशको लागि, परिवारको लागि, आफ्नै लागि पनि गर्नेहरूले धेरै गरे. त्यस कारणले इतिहास पल्टाएर हेर्ने भने गोर्खालीहरूको इतिहासको ठुलो एउटा हिस्सा देश विकासमा लागेको छ भन्दा गलत नहोला. ओके, अरूले पनि गरेका छन्, नयाँ नयाँ
पिँढीले त झनै गरेका छन् समयअनुसार, त्यस कारणले सबैलाई सम्झना गर्नु पर्यो, यहाँहरूको योगदानको कदर गर्नु पर्यो। अब विश्वको कुरा गर्नुपर्दाखेरि विश्वले भोग्ने साना ठुला आर्थिक मन्दी वा महामारीमा, महामारीका समयमा पनि रेमिट्यान्सको प्रभाव कहिले पनि रोकिएन, कोभिडको बेला पनि रोकिएन। श्रोताहरू, यो हिजो अस्तिको लडाईँ, यानि कि इरान र इजरायल र अमेरिकाको जुन चाहिँ 3 महिने युद्ध थियो, अहिले चाहिँ वार्ता भएर यो चाहिँ अब सिग्नेचरको अवस्थामा आएको छ, होइन त? त्यति बेला पनि रोकिएन, किनकि अप्रवासी कामदारहरू जस्तो सुकेको कठिन परिस्थितिमा पनि आफ्नो परिवारलाई आर्थिक सुरक्षा दिन सीमा पारी अथवा चाहिँ सात समुद्र पारीबाट आफ्नो मेहनत जारी यहाँले राख्नुभयो। प्रविधिको बढ्दो विकास अवसरको खोजीमा यहाँहरू विदेशिनुभयो र विकसित देशतिर जानुभयो, अनि कम आएका आय भएका देशहरू नेपाल जस्तो लाई चाहिँ रेमिट्यान्सको महत्व ठुलो रहन पुग्यो श्रोताहरू। त्यस कारणले गर्दाखेरि तपाईँहरूले गरेको योगदानको हामी कदर गर्छौँ। कुरा निकै लामो छ, यसलाई अलिक पछि समय भएमा यसलाई म छुनेछु, तर पनि यो चाहिँ नेपालको अर्थतन्त्रलाई गतिशील बनाउने मुख्य मेरुदण्ड नै रेमिटान्स भन्दा गलत नहोला। फेरि पनि भन्न चाहन्छु, नेपालमा विगतमा अनौपचारिक रूपमा जुन चाहिँ रेमिटेन्स हुन्थ्यो, जसलाई हामीले हुन्डी भन्ने गर्थ्यौँ, त्यो मार्फत रकम पठाउने चलन अहिले त्यतिखेर व्याप्त थियो भने अहिले निकै कम भएको छ अथवा पूर्ण रूपमा अन्त भइसकेको भन्दा पनि गलत नहोला। पछिल्लो समयमा रेमिटान्स कम्पनीहरू र वित्तीय सेवा प्रदायकहरूको बढ्दो पहुँचका कारण औपचारिक यानि कानुनी माध्यमबाट देशमा पैसा पठाउने संस्कृतिको उत्साहजनक रूपमा अहिले चाहिँ कदम बढेको छ। यो एउटा पोजिटिभ कुरा हो, यो राख्न चाहन्छु र अरू कुराहरू पछि गर्दै गरौँ। अरू इन्फर्मेसन धेरै दिन बाँकी छ, आजको दिनका घटनाक्रमहरू समाचार के छन् सरसर्दी सुनाऊ, त्यसपछि मिठो गीतको साथमा हामी कुराकानी गर्छौँ विभिन्न पाहुनाहरूसँग। आज म सिमकोटमा भएका मेरा पुराना मित्र हुनुहुन्छ, एक्टर होइन तर समाजसेवी र बिजनेसम्यान हुनुहुन्छ, विजय लामासँग पनि कुराकानी गर्छु म। किनभने मानसरोवर जाने भारतीय पर्यटकहरूको घुइँचो छ अरे, दिनमै 20-25 फ्लाइट सिमकोट भएर भनौँ न अब त्यहाँका होटेलहरू खची खचा खचा खच भरि भराउ छन्। त्यसले गर्दाखेरि नेपालमा यो प्रकारको पाहुनाहरूको वृद्धिले चाहिँ अर्थतन्त्रमा केही न केही असर त पोजिटिभ गर्यो होला, त्यो बारेमा अलिकति कुरा गर्ने गर्छौँ। अन्य कुरा पनि हुनेछ, यसलाई समाचार एउटा दुइटा सुनाऊ है त। सुधारनगर काठमाडौँको सडक ठप्प हुने, ट्राफिक प्रहरीको चेतावनी, नियम मिसलाई 50,000 जरिमानाको प्रस्ताव गरिएको छ सुधारहरू। रातो पार्टीबाट लिएँ मैले समाचार छोटकरीमा, काठमाडौँ ट्राफिक प्रहरीले तत्काल सुधार नगरे 2 वर्षभित्र सडक ठप्प हुने चेतावनी दिएको छ। उनीहरूले नियम उल्लङ्घनमा 50,000 जरिमाना, एआई ट्राफिक लाइट, ड्यासबोर्ड क्यामेरा अनिवार्य र पुराना सवारी हटाउन स्क्रैप पोलिसीको प्रस्ताव राखेका छन्। ओके, अहिले नवराज अधिकारी हुनुहुन्छ एसएफसी साहब, उहाँसँग कुराकानी गर्न मैले कोसिस गरेको, धेरै भयो टेलिफोन नै उठाउनुहुन्न, के गरौँ मैले। बेजिङमा शिशिर खनाल बीच भेट बार्दछ वाङ यी, उहाँको भनौँ न अब काउन्टर पार्ट, उहाँसँग कुराकानी भइरहेको छ। बिआरआई व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति शीर्षकको समाचार यस्तो छ। चिनिया विदेश मन्त्री वाङ यी र परराष्ट्र मन्त्री शिशिर खनाल बीच बेजिङमा भेटवार्ता भएको छ। दुवै पक्षले बिआरआई व्यापार कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति गरेका छन्। वाङले नेपालको सार्वभौम सत्ता र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए भने खनालले एक चीन प्रति नीतिप्रति नेपालको दृढता दोहोऱ्याएछन्। अन्य खबरहरू के छन् त नेपालको? विदेश जानुभन्दा, विदेशतिरको समाचार राख्नुभन्दा पहिला नेपालकै एउटा दुइटा कारण के भन्छ समाचार राखौँ, त्यसपछि यो चाहिँ इन्फर्मेटिभ होला भनेर राख्न चाहन्छु। भर्खरै लेख्दैछ, मोबाइल फोनको कारण फैलिन्छ ब्रेन ट्युमर भन्ने खबर पो छ त, करिब 8 घन्टा अगाडिको समाचार, एउटा लामो लेख हो यो, पढ्नुहोला। यस लेखले मस्तिष्क ट्युमर सम्बन्धी सामान्य भ्रमहरू हटाउँदै सबै ट्युमर क्यान्सर नहुने, लक्षण टाउको दुखाइमा मात्र सीमित नहुने र मोबाइल फोन प्रयोग प्रमाणित कारण नभएको बताउँछ। आधुनिक उपचारले नै बिरामी सामान्य जीवनमा फर्कन सक्नु भएकोले डर होइन, समयमा जाँच र उपचार गराउन आग्रह पनि गर्दछ भनेर यो इन्फर्मेटिभ समाचार राख्दछ, कुराकानी लेख्दछ बारकरी.com। अब विदेशतर्फ लागौँ श्रोताहरू, विदेशका केही खबरहरूमा फुटबलकै चर्चा पहिलो स्थानमा छ। ओके, किनभने एकजना गोल रक्षक हिरो भएका रहेछन्, उहाँको बारेमा कुरा राखिहालौँ। स्पेन विरुद्ध नायक बने का के भर्डेका 40 वर्षीय गोल रक्षक, के भर्डेका 40 वर्षीय गोल रक्षक फोजिन
इन्हाले स्पेन विरुद्ध सातवटा बचाउ गर्दै गोल रहित बराबरी दिलाए। यो नतिजा केप भर्डेको इतिहासमा सबैभन्दा स्मरणीय रहन पुग्यो। फोजिन आफ्नो देशका लागि विश्वकप डेब्यू गर्ने सबैभन्दा पाको उमेरका खेलाडी बने। उनले यो अवार्ड आफ्नो टोली र दिवंगत हजुर बुवा र हजुर आमालाई समर्पित गरेका रहेछन्। एकदम चमत्कार देखाउनु भएछ। ओके, विदेशतिर लागौँ, एउटा दुईवटा समाचार राखौँ। अमेरिकी भूमिमा इरानको उत्कृष्ट कमब्याक, दुई पटक पछि परे पनि न्यूजील्यान्डलाई बराबरीमा रोक्न सफल भएछ इरान। इरानले फिफा विश्वकप 2026 को छनौट खेलमा उत्कृष्ट पुनरागमन गर्दै क्यालिफोर्नियामा न्यूजील्यान्डसँग 2-2 को बराबरी खेलेको छ। रामिन रेजाइन र मोहम्मद मोहेबीले गोल गरे। समूह जी का सबै चार टोलीको एक एक अङ्क रहेको छ भने इरानसँग हस्ताक्षर भइसकेको र छिट्टै विवरणहरू सार्वजनिक गर्ने ट्रम्पको दावी भनेर BBC.com लेख्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौतामा हस्ताक्षर भइसकेको र विवरण चाँडै सार्वजनिक हुने बताएका छन्। सम्झौतामा 60 दिनको युद्ध विराम, होर्मुज जलमार्ग खोल्ने र इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता समावेश छन्। पाकिस्तानले मध्यस्थता गरेको यो सम्झौताले लेबननलाई पनि समेटेको बताइन्छ। श्रोताहरू, अब के छ डिटेल पछि सुनौ भने अमेरिकी B-52 बम वर्षक विमान दुर्घटना 8 जनाको मृत्यु भएको समाचार यस्तो छ। अमेरिकाले क्यालिफोर्निया स्थित एडवर्ड्स वायुसेना अखाडामा B-52 बम वर्षक विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा 8 जना चालक दलका सदस्यहरूको मृत्यु भएको समाचार छ। दुर्घटनाको कारण अहिले खुलेको छैन र उद्धार टोलीले घटनास्थलमा काम गरिरहेको बताइएको छ। श्रोताहरू, ओके, पनि विश्वकपमा खराब प्रदर्शनपछि ट्युनिसियाका मुख्य प्रशिक्षक बर्खास्त भएको समाचार लोकान्त लेख्छ। ट्युनिसियाले फिफा विश्वकप 2026 को पहिलो खेलमा स्वीडेनसँग 5-1 लज्जास्पद हार पछि मुख्य प्रशिक्षक साब्री लामोचोलीलाई बर्खास्त गरेको समाचार छ। जनवरीमा नियुक्त लामोचोलीले 5 खेलमा मात्र 1 जित हासिल गरेका थिए। मोन्थेर के बायरलाई अन्तरिम प्रशिक्षक बनाइएको समाचार आएको छ। ककरोच पार्टीको पनि कुरा राखिहाल्नु, सोसियल मिडियामा सीमित हुन्छ कि थप असर देखाउँछ यो ककरोच पार्टी। सोसियल मिडियाबाट जन्मिएको ककरोच जनता पार्टी यानि कि CJP भारतमा बेरोजगारी र परीक्षा अनियमितताको विरुद्ध प्रदर्शन सुरु गरेको छ। अनलाइनमा लाखौं समर्थक भए पनि भौतिक उपस्थिति सीमित छ। विश्लेषकहरूले यो आन्दोलन ठूलो राजनीतिक शक्ति बन्ने वा सामाजिक सञ्जालको क्षणिक चर्चामा सीमित हुने भन्ने अहिले बहस गरिरहेका छन् भन्ने समाचारको साथमा मौसमले के भन्छ। देशको मौसमको कुरा गर्नुपर्दाखेरि जल तथा मौसम विज्ञान विभागको प्रेस विज्ञप्ति रहेछ मनसुन आगमनको सम्बन्धमा। सुनौ है त, किनभने पहिला चाहिँ जुन टेन्थ भनेर भन्थ्यो मौसम मनसुन सुरुवात हुने, फेरि पछि ढिलाइ भएर 13 तारिक भयो, अहिले हामी 16-17 छौँ, अहिलेसम्म 16 आइसक्यौँ, अहिलेसम्म मनसुन आएको छैन। तर के भन्छ त मौसम विज्ञान विभागले, नेपालमा मनसुन सदर रूपमा जुन 13 प्रवेश गर्दछ। यस वर्ष नेपालमा हालसम्म मनसुनको आगमन भइसकेको छैन भनेर यो विज्ञप्ति जारी गर्दछ। भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्व अनुमानको विश्लेषणको आधारमा नेपालमा मनसुन आगमन अझ केही दिन ढिलो हुने सम्भावना छ। नेपालमा हालसम्म पनि पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायुको कारणले विशेष गरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन सहितको मध्यम वर्षा को गतिविधि अहिले भइरहेको अवस्था छ भनेर यो जानकारी दिन्छ। ओके, विभिन्न समाचारको शीर्षकहरू मैले भने भर्खरैको सम्प्रेषित समाचारमा पूर्व परराष्ट्र मन्त्री देवादेखि थापासम्म जोडिएको पासपोर्ट खरिद प्रकरण जसको अनुसन्धानमा पक्राउ परे हरियाल भन्ने खबर भर्खरै हाम्रो समाचारबाट पनि सुन्नुभयो। डिटेलमा पछि अझै सुन्न पाउनुहुन्छ भन्दै अब लाग्ने एउटा गीततर्फ। गीतपछि हाम्रो कुराकानी हुनेछ केही व्यक्तित्वसँग। अहिले मिलन लामा र ज्ञानु परियारको एउटा आवाजको गीत सुनाऊ।

0: ओके गीतसुन भयो यहाँले गाउने कलाकार हुनुहुन्छ मिलन लामा र ज्ञानु परियार शब्द संगीत मिलन लामाको केही दिन अगाडि बिएबिएस गोर्खा रेडियोमा आउनुभएको थियो मिलनजी उहाँसँग मेरो पुरान मित्रता छ धेरै वर्ष पहिला म पोखरामा हुँदाखेरि यानि कि बिसिपीमा हुँदाखेरि चितवन जाँदा उहाँसँग पहिलो भेट भएको सम्झना गर्नुभयो उहाँले पनि र मैले पनि गरेँ र यहाँलाई त्यो बेलामा यानि कि गत हप्ता आएर भरपूर मनोरञ्जन दिनुभयो कुराकानी गर्नुभयो सुख दुःखको कुरा गर्नुभयो नेपालका चर्चित गायक मिलन लामा भने अब हामीले चियाको कुरा गरौँ हुन त नेपालमा अहिले ठिक 2:15-16 जाँदैछ चिया खाने बेला हो तर के छ त नेपालको चियाको स्थिति उद्योगको स्थिति दयनीय भएको छ किनभने भारतीय पक्षले निकासी अवरोध सिर्जना गरेपछि सोमबारदेखि यानि हिजोदेखि इलामका अर्थोडक्स चिया उद्योगहरू अहिले बन्द भएका छन् चिया निकासी ठप्प हुँदा झापाका 30 सिटिसी चिया उद्योगहरू आगामी 4 असारदेखि बन्द हुने भएका छन् आज यही कुराकानी गर्नको लागि हामी सूर्योदय टी एसोसिएसनका महासचिव हुनुहुन्छ गोपाल कटेलजी उहाँसँग कुराकानी गर्छौ कुरा के हो त कटेल सर नमस्ते स्वागत छ यहाँलाई
1: नमस्ते
0: सर हजुर अहिले कता इलामतिरै हुनुहुन्छ अब मैले अघि भने नि 2:15-16 जान आँट्यो चिया खाने बेला हो तपाईँहरूलाई त यो मारमा त चिया खान पनि मन लागेको छैन होला होइन सर
1: हजुर चिया खाँदा आनन्द हुनुपर्ने छ चिया खाँदाखेरि पीडा हुन्छ हामीलाई
0: त्यही त जुन चाहिँ त्यो पहिला पहिलाको हुन्छ नि हामीले खान्थ्यौँ त्यो चियाको स्वाद चाहिँ वहाँ छ होइन मनमा तर कता कता मन चाहिँ अलिक खिन्न हुँदाखेरि खल्लो भइरहेछ किनभने हाम्रो उद्योगहरू यसरी मार्न परेका छन् सुन्दाखेरि चाहिँ न उनीहरूले चिया लिएका छन् कलकत्तासम्म पुर्याइएको पनि भण्डारमै रोकिएको छ भनेर सुन्दा एकदम दुःख लाग्यो वास्तविकता अन द ग्राउन्डको रियालिटी के हो भनिदिनुहोस् सर कारण पछि खोज्नुलाई अहिले के छ त स्थिति भनिदिनुहोस् त
1: अहिले नि सर तत्काल भनेको हाम्रो जुन तयारी चिया छ सर तयारी चिया जति पुगेको छ हाम्रो सिलगढी र कलकत्तामै 2,00,000 केजी भन्दा बढी चाहिँ छल्केको अवस्था छ सर बिक्री हुने अवस्था छैन त्यसै गरी यहाँ जुन नेपालमा सूर्यदेवमै मात्रै 10,00,000 केजी भन्दा बढी चिया चाहिँ हाम्रो उद्योगमै चाहिँ छल्किरहेको अवस्था छ
0: किसान

0: भने अब फर्दर यो सिजनमा त 3-5 चिया टिप्ने बेला हो कि के हो सर? अहिले सिजन यही हो?
1: अहिले त सर खास सिजनै मेन प्रडक्सन हुने सिजन भनेकै
0: हो हो अब टिपौँ गोदाममा थन्किन्छ बिग्रेला त्यसको प्रशोधन पनि गर्नु पर्यो मजदुर प्रयोग हुनु पर्यो म्यान पावरको प्रयोग भनौँ न अब भण्डारण प्रोसेसिङ होइन हरेक गर्दाखेरि खर्च खर्चमाथि खर्च तर त्यो को आउटलेट चाहिँ छैन बाहिर गएको छैन खालि के भन्छ थुप्रिँदा आफूलाई घाटामाथि घाटा हुने भएको हुनाले यहाँले अब नो प्रडक्सन भनेको जस्तो लाग्यो मलाई हो
1: त्यसको चाहिँ प्रयोग नै नभइसके पछाडि त्यो उपभोग हुने चाहिँ अवस्था चाहिँ नभइसकेपछि किसानहरूको चाहिँ ग्रेन लिफ टिपेर अथवा हामीले खरिद गरेर प्रशोधन गरेको त कुनै विकल्प रहेन नि त सर.
0: ओके अब तपाईँहरूको एसोसिएसनमा कति भनौँ न अब ठुला ठुला अब तपाईँहरूसँग भनौँ न अब कति अरू अरू संस्थाहरू अथवा कम्पनीहरू आबद्ध छन् सर?
1: यस्तो सर हाम्रो चाहिँ सूर्योदय नगरपालिकामा हाम्रो संस्था सूर्योदय टी प्रडक्सन एसोसिएसनमा हामी 53 उद्योग आबद्ध छौँ सर. यसमा सबै किसिमका उद्योगहरू छन् साना ठुला मजौला सबै किसिमका उद्योग छन् र सबै किसिमको चिया यस हाम्रो संस्थासँग आबद्ध उद्योगहरूले उत्पादन गर्छन् सर होइन.
0: भने मतलब इन टर्म्स अफ म्यान पावर कति हजारमा हुनुहुन्छ 53 तपाईँहरूको एसोसिएसनभित्र?
1: 53 सर हामीले 53 उद्योगमा वार्षिक 40 लाखदेखि 44 लाख केजी चाहिँ हामी तयारी चाहिँ उत्पादन गरिरहेको छौँ.
0: ओके अहिले मौजात चाहिँ 7 के भन्छ 10 लाख किलो भन्दा बढी चाहिँ मौजात छ होइन त?
1: हामीसँग अहिले के छ भने फर्स्टको सेकेन्ड फर्स्टको पनि हामीले अर्को कुरा प्रोसेस गरेर यहाँ थन्काएर राखेको छौँ. अब यसमा नि सर आबद्ध भनेको चाहिँ यसमा अब फार्मर्सहरू छन् हाम्रो सूर्य नगरपालिकामा चाहिँ 4800 बढी फार्मर्सहरू छन् होइन त चियाका हाम्रो चाहिँ चियामा कामदार फ्याक्ट्रीहरू काम गर्ने वर्कर्सहरू त्यो 8000 भन्दा बढी छन् यहाँनिर सूर्योदयमा मात्रै. त्यही सबै चाहिँ नेपालकै कन्टेक्स्ट हेर्ने हो भने त तपाईँको टोटलमा चाहिँ 1 लाख भन्दा बढी नै यसमा प्रत्यक्ष अपत्य रूपमा चाहिँ सत छन् यो.
0: भने मतलब मजदुरहरूको संख्या त्यति अब उहाँहरूसँग आश्रित परिवारको जोड्यो भने एकजनाको 7 रुपियाँ 4 एक रूपमा गऱ्यो भने 4-5 गऱ्यो भने त 4-5 लाखकै कुरा आयो. अब बेरोजगारी एकातिर छ अर्को चाहिँ थप भार किनभने परिवारको भार पनि उत्पादन नहुँदा काम ठप हुँदा उहाँको डेली वेजेस होला त्यसले गर्दाखेरि अब भनौँ उहाँहरूलाई पनि आय आर्जन नहुँदा त ठुलो मार पो पर्यो. अब भनिदिनुहोस् सर यस्तो भारतले रेगुलरली लगिरहेको खपत गरिरहेकोमा के कारणले हो उनीहरूले हामीलाई यति कडी कडाउ बन्देज अथवा चाहिँ यसो अङ्कुश लाउन खोजेको कारण चाहिँ के हो त?
1: अब यस्तो छ सर मेन भनेको चाहिँ हाम्रो नेपाली चिया र दार्जिलिङ टी जुन छ हाम्रो नेपालको चिया दार्जिलिङ टी त्यही मोडलमा बनिएको छ
0: र
1: बनाएको तयारी चियाको चिया पनि के छ भने त्यही बजारलाई हेरेर नै हामीले के गरेको छौँ तयार गरेको छ. अब हाम्रो त्यो चिया र दार्जिलिङ चियाको कम्पेरिटिभ चाहिँ हेर्ने हो भने फार बेटर छ नेपालको चिया
0: अझै नेपालको राम्रो
1: फार बेटर किनभने हाम्रो चाहिँ बुट्सहरू यङ छन् अनि त्यसै कारण अर्को चाहिँ अब सोइलको कुरा गर्ने हाम्रो सोइलहरू भर्जिनै छन् होइन सर.
0: ओके
1: अनि त्यो भएको कारणले गर्दाखेरि के छ भने दिनदिनै दार्जिलिङ चियालाई रिप्लेस गर्ने सम्भावना नेपाल चियाको चान्सेस धेरै छ.
0: ओके त्यो तर तर एउटा मेरो प्रश्न यो ठाउँमा यदि उनीहरूको पुरानो चिया क्वालिटी चाहिँ डिग्रेड भइरहेको बुढो चिया भनौँ न हाम्रो चाहिँ फ्रेस भनेपछि उनीहरूको त त्यो अब जुन चाहिँ क्वान्टिटीमा चियाको एउटा चाहिँ रिक्वायरमेन्ट छ त्यो चाहिँ आपूर्ति नहुँदा फेरि आजको भोलि हुने होइन यो त 10 वर्ष लाग्ने चिज. नेपालको चिया जुन प्रकारले त्यहाँ लगेर दार्जिलिङ टीकै नाममा उहाँहरूले चाहिँ त्यसलाई प्रोसेसिङ गरेर क्वान्टिटीको मेन्टेन भइरहेको बेलामा उहाँहरूले हामीलाई के रोक्दाखेरि उनीहरूलाई नै घाटा हुने होइन त?
1: जस्तै के छ भने पोस्ट कस्ट अफ प्रडक्सन हेर्ने हो भने दार्जिलिङ टी र नेपाल टीको धेरै फरक छ.
0: ए ओके
1: जस्तै हाम्रो चिया त्यही सेम टाइपको चिया छ त्यही क्वालिटीको चिया छ हाम्रो चाहिँ 500 त्यही मार्केटमा पाइन्छ र त्यही टाइपको चिया तिमीहरूको 2000 पनि पाइँदैन भने चिया त कुन खा त भन्दाखेरि त्यही चिया चाहिँ पाँच सय रुपियाँ

0: किनेर खाएँ नि त इन्डियन कन्ज्युमर रहने त
1: ओके कुरा त्यो रहेछ अनि अब तपाईँहरूलाई अहिले त्यहाँ लगेर भनौँ न अब जुन चाहिँ क्वालिटी कन्ट्रोलको नाममा तपाईँहरूलाई चाहिँ भनौँ न अब त्यो चाहिँ थ्रु भइरहेको छैन चिया जुन चाहिँ सुचारू रूपमा थियो एउटा भनौँ न पाइपलाइनमा गइरहेको थियो पाइपलाइन बन्द गरिदिएको छ होइन त्यसले गर्दाखेरि अब त्यसलाई खुलाउनुको लागि गर्नुपर्ने के त नेपालले गर्नुपर्ने के त उनीहरूको डिमान्ड के छ
0: हाम्रो पनि गभर्मेन्टसँग हामीले योभन्दा अगाडि नै किनभने यो त मे एकदेखि लागू भएको इन्डियन ट्युबोर्डले जब एसओपी स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर लागू गरे पछाडि यो परीक्षण विधिमा जुन झन्झट अथवा अप्ठ्यारो सृजना भयो त्यस पछाडि चाहिँ नेपाली चिया निर्यातमा समस्या आयो भनेर हामीले चाहिँ गभर्मेन्ट लेभलमा यी कुराहरू सबै अवगत गराइसकेका छौँ होइन र हाम्रो उद्देश्य पनि त्यही कम गुणस्तरको अथवा विषादी चाहिँ कुराहरू प्रडक्सन गरेर बिक्री गर्ने हाम्रो नेपाली प्रड्युसर्सहरूको चाहिँ कुनै पनि चाहना होइन हामी क्वालिटीयुक्तै उत्पादन गरिरहेका छौँ जुन चिया चाहिँ रिएक्सपोर्ट भएको उदाहरणहरू चाहिँ इतिहासहरू छन् र भइरहेकै छन् होइन सर
1: हजुर बुझेँ मैले
0: तर अब तर के भयो भने जब उनीहरूले चाहिँ हाम्रो चियालाई चाहिँ के भयो भन्नुहुन्छ भने जब यहाँबाट लगेर तिल काटिसकेको हुन्छ डिग्री भइसकेको चियालाई लगेर गोदाममा लगेर फेरि टिबोर्डले चाहिँ रेन्डम स्याम्पलिङ गर्ने त्यो स्याम्पलिङको रिपोर्ट दिन चाहिँ 15-22 दिन लगाउने अनि त्यो रिपोर्ट फेरि चाहिँ फेल हुने सम्भावना प्रचुर रहने फेल भयो भने पुनः फेरि चाहिँ एप्लाई गर्नुपर्ने अपिल गर्नुपर्ने पैसा तिरेर अनि फेरि दोस्रोचोटि पनि अपिल गर्दाखेरि चाहिँ फेल भयो भने त्यो चियालाई धेरै नष्ट गर्नुपर्ने यस्ता चाहिँ प्यारामिटरहरू जुन छन् जुन चाहिँ थर्ड कन्ट्री जाने भन्दाखेरि पनि एकदम हार्ड र हार्स प्यारामिटरहरू लागू गरेर नेपाली चियालाई कुनै पनि हालतमा निश्चित गर्ने जुन उनीहरूले चाहिँ एक किसिमको संयन्त्र चाहिँ लागू गरे ऊ त्यसलाई चाहिँ के गर्नु पर्यो भने गभर्मेन्ट लेभलबाट पहिला जस्तो किसिमले चाहिँ इन्डिया र नेपालको चाहिँ एउटा ट्रेटी थियो त्यो ट्रेटी अनुसारको चाहिँ कृषिजन्य उत्पादनहरू चाहिँ निर्यात हुनुपर्छ र सहज वातावरण बनाउनु पर्छ भन्ने चाहिँ हाम्रो अनुरोध र हाम्रो माग पनि यही हो
1: जो अब वहाँ लगिसकेपछि त्यत्रो प्रोसेसिङ गरेर ढुवानी गरेर कलकत्तासम्म पुर्याइसकेपछि त्यहाँ गएर चेक गर्नुभन्दा नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध छ उहाँहरू खरिदकर्ता त हामी चाहिँ के भन्छ बिक्रीकर्ता यहीँ आएर सोर्समै आएर क्वालिटी हेरेर अनि सिलबन्दी गरेर प्याक गरेर लाँदाखेरि यो सबै झन्झटहरू यदि छ भने प्रारम्भिक चरणमै यो निवारण होला फेरि त्यत्रो ढुवानी गरेर त्यसलाई ती नष्ट गर्नुपर्ने आन्धी भन्दाखेरि उनीहरू हाम्रो कन्ट्र्याक्टमा सर यहीँ आएर चेक गर नि त तिमीहरूको के चेक गर्नुपर्छ यदि तिमीहरूलाई मिल्दैन तिमीहरूले क्वालिटी कन्ट्रोलमा चाहिँ फेल भयो भने अर्को एउटा लट होला भन्दाखेरि त्यो सहजीकरण भने त्यो होला नि त होइन र
0: एक्ज्याक्टली हो त्यो चाहिँ के गर्ने सर यो चाहिँ जितुजी यो चाहिँ गभर्मेन्ट लेभलबाट पहिलाको जुन प्र्याक्टिस छ नि सर पहिला यस्तै यस्तै समस्याहरू आएका हुनुहुन्छ विगतका गभर्मेन्टहरूले पनि यसरी नै संवादद्वारा नै यो समाधान गरेको छ अब यो हामी उद्योगको तर्फबाट अथवा यता फार्मर्सको तर्फबाट चाहिँ यो लबिङ गर्ने अथवा यो चाहिँ वार्ता गर्ने यो सम्भव छैन
1: ओके यो त जी टु जी गभर्मेन्ट टु गभर्मेन्ट लेभल आउनुपर्छ अहिले त्यो संवाद जी टु जीमा भएको छ कि छैन त यहाँको डिमान्ड त्यही हो गरिदिनुहोस् भन्ने मात्रै हो
0: त्यो प्रायः सबै सरकारको लेभलमा भइराखेको छ होला किनभने ठुलो समस्या आउँछ त्यो त हामीले वार्षिक मतलब 5 अर्ब रुपियाँ चाहिँ विदेशी मुद्रा आर्जन गर्ने नेपालको एकमात्र कृषिजन्य वस्तु चिया हुन्छ यसले चाहिँ नेपालको व्यापार घाटालाई कति सम्बोधन गरेको छ रोजगारी कति सृजना गरेको छ यो तथ्याङ्क त सरकारसँग छ नि
1: अब यो हेर्ने चाहिँ हाम्रो नेपालमा के कृषि मन्त्रालय हो कि अरू कुनै अर्को मन्त्रालय छ यसमा
0: होइन सर यो त इन्डिया जस्तो हुनुहुन्छ नेपालको टिबोर्ड हेर्नु न नेपालको चिया विकास बोर्ड त्यतिकै सशक्त हुनुपर्ने यस्तो अवस्थामा अब टिज कैबोर्डको भूमिका के छ कसो छ तपाईँहरूले चाहिँ अध्ययन गरिराख्नु भएको छ यो अवस्थामा शून्य अवस्थामा छ टिज विकास बोर्ड सम्बन्धित मन्त्रालयहरू पक्कै पनि आफ्नो तरिकाले लागिराख्नु भएको छ होला होइन अब निकास भनेको नि सर अब यो कसरी हुन्छ चाँडोभन्दा चाँडो निकास निस्किने चाहिँ सरकारसँगै नै यसका चाहिँ माध्यमहरू हुन्छन् वेजहरू हुन्छन् होइन अब ती वेजहरू चाहिँ
1: अब संवाद नभएको अवस्था जस्तो बुझे मैले, तर कता कता इन्टेन्ट नै, यो उद्देश्य नै, मनस्थिति नै अब दुःख दिने हो भने त जति संवाद गरे पनि त्यसको निचोडमा पुग्न त टाइम लाग्ला जस्तो लाग्यो मलाई त। किनभने यो खरिदकर्ताहरूको जुन चाहिँ हाम्रो कन्ज्युमर छन् अथवा चाहिँ कस्टमर छन्, उनीहरूको इन्टेन्टमै चाहिँ प्रश्न चिन्ह आयो नि, होइन त? अब यसलाई मिलाउनको लागि गभर्मेन्ट लेभलमै हुनुपर्ने जस्तो देखियो, तपाईँहरूको पनि डिमान्ड त्यही रहेछ। अब फेरि भोलि पर्सिदेखि
0: हामीले नि सर तत्काल गभर्मेन्टलाई हामीले तत्काल केही पनि त्यतिखेर के भनेको थियो भने, अब नेपालको ल्याबलाई मान्यता दिने हो भने जस्तै भन्सार भाकाको बिटामा चाहिँ ल्याब अथवा विराटनगरमा ल्याब जुन छ नेपाल सरकारको, त्यही ल्याबलाई मान्यता दिने वातावरण चाहिँ गर्न सक्छन् त नेपाल सरकारले तत्कालको लागि त।
1: मैले अघि त्यही भनेको, सोर्समा गएर चेक गरेन, यदि त्यत्रो गरिसके, त्यत्रो सफर 500 किलोमिटर होला भनेर रफली लगेर त्यहाँ गएर क्वालिटीमा फेल भयो भनेर त्यहाँ डम्प गर्नुभन्दा सोर्समा गरेर दिस इज ओके दिस इज नट ओके भन्दाखेरि राम्रो होला, यदि इन्टेन्ट ठिक छ भने भन्न खोजेको मैले, त्यो मिलाउन सके त राम्रो हो नि, होइन र? मैले बुझेँ, किनभने यो चाहिँ जराइमै के भन्छ प्रब्लमलाई सल्भ गर्न सकिने जस्तो लाग्यो यदि इन्टेन्ट ठिक छ भने। ओके, अब सर यहाँले लबी गरिरहनु भएको छ आफ्नो अरू देशको लागि त के गर्ने, नेपालमै गर्ने हो भने अब 2-3 दिनपछि फेरि अर्को पनि तपाईँहरूले चाहिँ सबै कामै ठप्प गर्ने भनेर यहाँ चाहिँ कता कता मैले समाचारमा देखेँ, त्यसले के फरक पार्ला त?
0: होइन सर, अब अहिलेको यो बन्द भनेको हामीले चाहिँ प्रमुख पनि अब धेरै यहाँ बन्द नगरौँ, किनभने किसानको दिन भविष्यसँग जोडिएको कुरा छ। अब यसलाई चाहिँ बिजोग बनाउनुभन्दा बरु प्रडक्सन स्टप गरेर हामीले चाहिँ किसानहरू पनि एक भएर, मजदुर एक भएर, हामी यदि एक भएर अबको विकल्पको बाटो चाहिँ सरकारसँग माग्नुपर्छ। अब यही अहिले तयारी भएको चाहिँ सरकारले तत्काल कसरी हुन्छ बिक्री गर्ने पात्र तयार गरिदिनु पऱ्यो, उपभोगै जस्तो समस्या हो यो पनि, यो सल्भ गरिदिनु पऱ्यो। र विकल्पका बाटाहरू जसमा तत्काल हुँदा पनि भोलिको दिनमा यही समस्या आएको त एक यो वर्ष मात्रै होइन नि त सर, धेरै वर्ष भयो। अब विकल्पको भन्दा पनि सरकारले सोच्नु पर्यो। हाम्रो चाहिँ के छ भने बजार भारण मात्रै होइन, नेपालको चिया उत्पादनको चाहिँ बजार भनेको अन्य मुलुक पनि छन्, ती विकल्पमा आउनु सक्छ, ती बजारको विकल्प पनि तत्काल गर्न सरकारले सक्छ। र त्यो पलहरू चाहिँ तत्काल गर्नुपर्छ भन्ने हाम्रो माग हो, त्यो चुनाइ हुन्छ भन्ने किसिमले हामीले चाहिँ अब अन्तिम विकल्प यो रहर भन्दा पनि सर यो बन्द गर्ने हाम्रो चाहना होइन, बाध्यताले बन्द गरेर
1: सरकारको ढोका ढोका गर्न खोजेको सर। ओके, मैले हिजो अस्ति साथीभाइहरूसँग कुराकानी गर्दाखेरि मैले श्रीलङ्काको उदाहरण दिएको थिएँ। श्रीलङ्कामा भनौँ न, एउटाले किनेन भने, एउटा देशले कन्ज्युमरले किनेन भने प्रब्लम छैन, अर्कोमा गइहाल्छन् उनीहरू, किनभने उनीहरूको आफ्नै के भन्छ एक्सेस ऊ छ, समुद्र छ चारैतिर, एउटाले लिएन भने अर्कोमा जाँदो रहेछन्। हाम्रो चाहिँ ल्यान्डलक भएको कारणले गर्दाखेरि हामी कसैको भनौँ न उसमा आदेशमा चाहिँ थिचिन र पिल्छिन बाध्य रहेछौँ, त्यसले गर्दाखेरि उनीहरूले एडभान्स पनि लिएको जस्तो लाग्यो, होइन त? ओके, अब अर्को कुरा हाम्रै देशकै कुरा गर्दा, हाम्रो यो संहितामा अब संघ छ, हाम्रो प्रादेशिक सरकार छ, अब यसो हेर्दाखेरि प्रादेशिक सरकारको पनि त एउटा चाहिँ अहम भूमिका हुनु पर्यो नि, किनभने प्रदेशमा आउने आय आर्जन इन्कम सोर्स अफ इन्कममा त्यत्रो ह्रास आउँदै गरेको अवस्थामा प्रदेश सरकार पनि एक्टिभ भएर लाग्नुपर्ने जस्तो लाग्यो मलाई, किनभने यसको होल मकसद नै त्यही हो नि त, किनभने आफ्नो प्रदेशमा भएका उपजहरू, आय आर्जनका बाटोहरू, खनिजहरू, जलस्रोतहरू, कृषिका उपजहरूलाई चाहिँ प्रवर्धन गर्ने, त्यसलाई अगाडि बढाउनु, त उनीहरूको पो रोल बढी हो त, उनीहरूले पो दौडधुप गर्नुपर्ने जस्तो लाग्छ मलाई, उहाँहरूको रोल के छ त?
0: उहाँहरू सर अब आजसम्म त्यही हजुरहरूले यही बोलेको कुराहरू हेर्दै सायद सुन्दै बसिराख्नु भएको छ होला,
1: नभए झन्डा फरफराएर हिँड्नुको के मतलब आयो त?
0: अनि योभन्दा अगाडि सुन्नु सर, कोशी प्रदेश चियाको राजधानी
1: सुन्नुहोस्
0: सर, कोशी प्रदेश चियाको राजधानी 22,000 हेक्टरमा चिया छ,
1: भन्नुहोस्
0: अब सुन्नुहोस् है सर, 22,000 हेक्टरमा चिया छ, कोशी प्रदेशलाई चियाको राजधानी भनेको छौँ। अब चाहिँ चिया गोल्डेन सुन सुनको संख्या दिएको छौँ, तर सम्बन्धित निकाय मौन छ। प्रदेशले त योभन्दा अगाडि पनि हामीलाई प्रदेशले के पो गरेर छ होइन, प्रदेशले यसबारेमा कुनै कार्यक्रम त्यस्तो प्रभावकारी कार्यक्रमहरू पनि बनाउन सकेन. हामीले चाहिँ वेयर हाउसको कुरा गरेको थियौँ, टी अक्सनको कुरा गरेको थियौँ. नेपालमा टी अक्सन सेन्टर एउटा चाहिन्छ, यसले चाहिँ यो समस्याहरू समाधान गर्न सक्छ. अनि बाहिर अन्य देशहरू प्र्याक्टिस गरौँ भने प्रदेशबाट चाहिँ टी एक्जिबिसनहरूमा सहभागी निमित्त यहाँका स्थानीय उद्योगीहरूलाई पार्टिसिपेट गराउने एउटा चाहिँ बाटो वेजहरू बनाइदिनुहोस् तपाईँहरूले केन्द्र सरकारसँग लगिङ गरेर यस्ता कुराहरू त्यसलाई प्रमोट गर्ने किसिमका कार्यक्रमहरू बनाऊ भन्दाखेरि प्रदेशले यस्तो प्रभावकारी कार्यक्रमहरू ल्याउन पनि सकिन्छ र यसले गर्छ जस्तो हामीले महत्त्व पनि गरेका छैनौँ सर.
1: सो स्याड, किनभने प्रदेशको हरेक आफआफ्नो सौन्दर्य छ, शक्ति छ, होइन. अब हामीले सुदूरपश्चिम गयो भने उहाँ त्यहाँ आफ्नै प्रकारको भनौँ न एउटा रिसोर्सेस छ. अब यतातिर कोशी प्रदेशमा आफ्नै प्रकारको चियाको रिसोर्सेस हुँदाखेरि आजसम्म यसो मैले सोध्न मन लाग्यो, मैले बुझ्दैछु, यहाँसँग सोधिहालौँ, यो चिया सम्बन्धी उत्पादन सम्बन्धी कुनै शिक्षा, यसमा एजुकेसनल कुराहरू, एक्सपर्टहरू, टी टेस्टरहरू, टीका के भन्छ वैज्ञानिक उहरू पढ्ने पढाउने यस्तो कोही हुनुहुन्छ अथवा कुनै संस्था छ कि छैन?
0: होइन सर, किनभने नेपाल सरकारको भद्रपुर क्याम्पसमा, सरकारी क्याम्पसमा योभन्दा अगाडि टी डिप्लोमा भन्ने कोर्स थियो.
1: करेक्ट, मैले भन्न खोजेको त्यही, त्यस्तै प्रकारको एउटा कोर्स भनौँ न,
0: कोर्स एउटा चाहिँ नन क्रेडिट कोर्स जस्तो लागू गरेर सञ्चालन गरिएको थियो. त्यसबाट उत्पादन गरिएका चाहिँ विद्यार्थीहरूले बेरोजगार जस्तो भएछ अनि केही विज्ञहरूले अब पढाउन पनि छोड्यो. अब केही टेस्टरहरू सबै टेस्टरहरू सबै चाहिँ इन्डियाबाटै आउने, नेपालका केही केही छन् नगण्य रूपमा, तर सबै हामी चाहिँ इन्डिया र अन्य मुलुकमै चाहिँ के छौँ भने डिपेन्डको अवस्था भएको कारणले पनि हो सर यो.
1: ओके, अब यहाँले पनि इम्प्लोइमेन्ट नदिएर हो कि क्या हो, किनभने पढ्ने तर कामै नदिने, काम दिए पनि त्यसलाई मनज्ञ चाहिँ आय आर्जन भएन भने को पढ्न आउँछ त, त्यस कारणले अपर्च्युनिटी पनि त हुनु पर्यो नि.
0: अब नयाँ जेनेरेसन चियामा लागेको हुन्छ, बाहिर पढेर आएर उद्योगहरू खोलेका छन् र यही अन्य विषय पढेर बसेका पनि टी म्यानेजर भएर त्यो उद्योग भर्खर लाग्दैछ. नयाँ जेनेरेसन लागेको 5-7 वर्ष भइसक्यो. अब के छ भने पक्कै पनि रेभोल्युसन त आउँछ सर चियामा, होइन त, तर जति हजुरले जति भन्नुभयो त्यो जति हामीले एक्सपेक्ट गरेको छौँ त्यो पक्कै पनि हुन सकेको छैन. अब हामी पनि,
1: अब हामी त लेम्यान भयो, यो बारेमा केही थाहा छैन, तर पनि मोटामोटी हेर्दाखेरि चिप टी प्रडक्सन इज अ साइन्स, होइन, यो विज्ञान हो, होइन त, यसमा चाहिँ एउटा आर्ट एन्ड साइन्स सबै चिज हो भनेपछि एक्सपिरियन्स हो. अब ट्रेडिसनल वेज हो, त्यसलाई नयाँ रिफाइन गर्दै अगाडि बढ्ने हो ताकि यो कम्पिटेटिभ वर्ल्डमा, संसारमा नेपालको चिया, इलामको चिया नम्बर वान भनेर पार्नको लागि त धेरै चिजको एउटा चाहिँ समन्वय पो हुनुपर्छ त. एउटा इक्जाम्पल दिन्छु, म बेलायतमा हुँदाखेरि म बाटो सधैँ एउटा हिँड्थेँ, एकजना व्यक्ति चाहिँ अब भनौँ न अब साउथ एसियन लुकिङ पर्सन चाहिँ सधैँ आउनुहुन्थ्यो बिहान सन्डे 7 बजे आएर उहाँले एउटा पसलमा गएर चाहिँ कपमा चाहिँ धेरै 15-20 कपमा राखेको चिया खाँदै थुक्दै खाँदै थुक्दै अनि नोट गरेको देख्थेँ. अनि एक दिन मैले सोधेँ उहाँलाई, तपाईँ को हो, कहाँबाट आउनुभयो बेलायतमा, लन्डनमा, भनेर भन्दाखेरि म टी टेस्टर हुँ, म एक्सपर्ट हुँ, म श्रीलङ्कन हुँ भनेर भन्नुभयो. अरे बाबा, यो चाहिँ बेलायतमा आएर उसले यस्तो इम्प्लोइमेन्ट पाउँछ भने, अब नेपाल त चियाको खानी हो, उत्पादन हुन्छ, यहाँ पनि पढाइएको छैन भने त हामी धेरै पछाडि रहेछौँ भनेर मनमा लागेर यो मैले सन्दर्भ कोट्याएँ के सर, होइन?
0: बहुत राम्रो कुरा गर्नुभयो सर. यो चाहिँ के छ भने, यो चाहिँ गभर्मेन्टले पनि सोच्ने कुरा हो, हामी उद्योगले सोच्ने कुरा हो, किनभने यो चाहिँ एउटा रिफर्मेटिभ वे हुन्छ, एक्सपोर्टै नै अथवा काहीँ सिलेबसै अथवा करिकुलमै डेभलप गरिएको छ टीको बारेमा, क्वालिटीको बारेमा पनि. अहिले तपाईँको चाहिँ चिया
1: पढाइयो एक्सपोर्ट निकाल्यो भने त संसारको धेरै ठाउँमा पनि काम पाउँदो रहेछन् भन्ने एउटा चाहिँ एक्जाम्पल पनि हो नि, होइन सर? एनिवे, अब त्यो त साइडलाइनका कुरा भए, फ्रिन्जका कुरा भए, तर चाहिँ अब मुख्य कुरा चाहिँ अहिले यहाँले खोजेको संवाद हुनु पर्यो प्रादेशिक सरकारका, अब त्यो सही मन्त्रालय एप्रोप्रिएट मन्त्रालयका व्यक्तिहरूको कुराकानी, उहाँहरूले चाहिँ दौडधुप गरेर आफ्नो देशको सङ्घीय सरकारलाई पनि इनर्जाइज गर्नु पर्यो र चाहिँ विदेशसँग कुरा गर्नु पर्यो, इन्डियासँग कुरा गर्नु पर्यो. स्थिति यो हो नि अहिले, होइन त? त्यो उपाय पनि निकालिदिनु पर्यो,
0: निकाल्नु पर्यो.
1: ओके, तर तपाईँहरूको अब यो आन्दोलनले केही अब यसो नोटिसमा आउँछ कि कोही तात्छन् कि भन्ने आशा चाहिँ गर्न सक्छौँ होइन त?
0: हामी उद्योगीहरू रेडी छौँ, कहाँ जानुपर्छ, कहाँ सम्मान गर्नुपर्छ, के रिफर्म गर्नुपर्छ, के सुधार गर्नुपर्छ, नेपालको चियालाई अझ गुणस्तर पुऱ्याउन के गर्नुपर्छ, हामी सबै त्यो प्रतिबद्धता चाहिँ एक छौँ र प्रतिबद्धता जाहेर गर्न तयार छौँ। तर के छ भने गभर्मेन्ट लेभलबाट चाँडोभन्दा चाँडो यो जुन अहिलेको तत्कालको समस्या छ त्यो समस्यालाई समाधान गर्न सकिन्छ, यसलाई समाधान गर्नुपर्छ भनेरै चाहिँ हामीले त्यो अनुरोध गर्न खोजेको हो। सर यो
1: एक्ज्याक्टली यस्तो यस्तो उद्योगहरू धराशायी भने भयो भने नेपाल अझै भनौँ न अब तल जान्छ हरेक इन्डेक्समा। त्यसले गर्दाखेरि तपाईँहरू हरेस नखानुहोला, सरकारले पनि भर्खरै बनेको सरकार छ, उहाँलाई पनि बेनिफिट अफ डाउट दिउँ, केही गर्न खोज्दै हुनुहुन्छ, बुझ्दै हुनुहुन्छ, तपाईँहरूको कुरा सुनेर भए पनि सोधखोज गरेर पनि उहाँहरूले चाहिँ काम गर्नुपर्ने अवस्था छ, हाते मालो गर्नुपर्छ, एक्सपर्ट्सहरूको अगाडि आएर चाहिँ ओपिनियन दिनु पर्यो, आफ्नो भनौँ न अब आफ्नो मतलब मात्रै खिच्ने होइन, देशको लागि कुरा गर्नु पर्यो, ब्रडर सेन्समा कुराकानी गर्नु पर्यो जस्तो लाग्यो। तपाईँहरूले जे गरिदिनु छ तपाईँहरूलाई हाम्रो सल्युट छ सर। तपाईँहरू यति 53 एसोसिएसनमा चाहिँ तपाईँहरू सहभागी हुनुहुन्छ, 1,00,000 मजदुर छन्, आश्रित परिवारको कुरा आयो, त्यसले गर्दाखेरि तपाईँहरूले हरेस खानु चाहिँ भएन सर, अगाडि बढ्नुहोस्।
0: हरेस खाएको छैन सर, अझै पनि हामी सरकारसँग कहाँ जानुपर्छ अथवा हामी उद्योगको तर्फबाट के गर्नुपर्छ, यो किसानको निमित्त, यो श्रमिकको निमित्त, यो हामी चाहिँ बन्द गरेर ठप्पै बन्द गरेर बस्ने भने सर यसको निकास निकाल्नको निमित्त हामी जहिले तहिले तत्पर छौँ सर।
1: हाम्रो शुभकामना छ है सर। यति भन्दै मैले बिदा लिनै पऱ्यो, मेरो समय गइसक्यो, छोटो कुराकानी गर्नु भनेको अलिकति भावना पनि म पनि भए जस्तो भयो, किनभने एक्सपिरियन्स अलिकति बुझेको कुरालाई राख्न चाहे मैले पनि होइन,
0: त्यतिदेखि बाहेक हजुरसँग भेट्ने म कुनै दिन
1: आउनुहोस् काठमाडौँ आउँदा हामी यहीँ छौँ, आउनुहोस् यहाँ बसेर तपाईँले ल्याएको चिया खाउँला, मिठो चिया होइन है सर। हस् हस् थ्याङ्क यू नमस्कार। ओके, सूर्योदय टी स्टेट एसोसिएसनका महासचिव गोपाल कटेलजीले भारी मनले धेरै कुरा सुनाउनु भयो, कुरा धेरै थियो तर समयको अभावमा पुरा डिटेलमा कुरा गर्न सकेन, तर पनि भारतीय अवरोधका कारण उद्योग बन्द हुने भएपछि हजारौँ चिया किसान प्रत्यक्ष प्रभावित हुने भएका छन्। श्रोताहरू, एसोसिएसनका अनुसार सूर्योदय नगरपालिका मात्रै 2,995 चिया किसान हजुर 995 चिया किसान आबद्ध छन्। नगरपालिकाको 33,655 रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ, जहाँबाट वार्षिक करिब 2 करोड किलो हरियो चिया पत्ती उत्पादन हुन्छ, जुन चियापत्ती अब थन्किने अवस्थामा आयो, किनभने कन्ज्युमरले नकिनिदिँदाखेरि विभिन्न अडचन बाधा क्वेसन्सहरू राख्दाखेरि सुधारहरू। ओके, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड को अनुसार नेपालबाट वार्षिक 70,00,000 किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गर्दछ, जसको 90%भन्दा बढी चियाको हिस्सा चाहिँ भारतीय बजारमा निर्भर गर्छ, जुन चाहिँले ठप्प छ, किन्न चाहँदैनन्, किन्नको लागि उहाँले धेरै बाधा अडचन तेर्साएका छन्। नेपाली वार्षिक करिब 4.25 अरब रुपियाँ बराबरको चिया तयारी चिया निर्यात गर्दै आएको छ, जुन चाहिँ अब हामीले हराउने अवस्थामा अथवा चाहिँ इन्कम लस हुने अवस्थामा आइपुगेका छौँ। समाचारतिर जानुभन्दा अगाडि एउटा मिठो गीत सुनौ। गाउने कलाकार हुनुहुन्छ गजल कमल बिष्ट, प्रकाश किरणको शब्द

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: Ani Vibhaka तीर्थराज अर्याललाई पक्राउ गरिएको छ. महानिर्देशक अर्याललाई अख्तियारको टोलीले प्रधानमन्त्री कार्यालय बालुवाटारबाट नियन्त्रणमा लिएको हो. आज बिहान पक्राउ गरिएका अर्यालसँग आयोगको कार्यालय चंगालमा बयान भइरहेको छ. राहदानी खरिद र छपाईको ठेक्कामा अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बेला अर्याललाई पक्राउ गरिएको हो. अख्तियारले यसअघि राहदानी विभागबाट कागजात नियन्त्रणमा लिएको थियो. प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्रै गोप्य मतदानको माग गरेको छ. बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो.
4: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाक छोप गर्ने मात्रै हो. मन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन. उहाँले के सोचेर दिनुभएको छ, के मिडिया ट्रायल हो? होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो. अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने सभामुख महोदय? दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला. यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुन पर्छ सभामुख महोदय.
3: नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संसदीय समिति प्रभावकारी रूपमा सञ्चालन भइरहे पनि समितिको गरिमा र संसदको प्रतिष्ठा अपेक्षा अनुसार कायम हुन नसकेको बताउनु भएको छ. संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै थापाले सांसदहरूले बारम्बार विभिन्न विषय उठाए पनि सम्बन्धित मन्त्रीहरूबाट अपेक्षित जवाफ नआएको बताउनु भएको हो.
5: अब एकपछि अर्को हामी चाहिँ मन्त्री र प्रधानमन्त्रीको माग गर्ने काम मात्र गरिरहने, मैले चाहिँ मन्त्री खोजेको कारण चाहिँ अर्को पनि थियो. सामान्य मन्त्रीज्यूको एउटा भाइरल भइरहेको जुन कुरा थियो, ठेकदारको खुट्टा भाँचिदिन्छु भन्ने कुरा, यो विषयमा अलिकति सोधौं, सरकारको अभिव्यक्ति के हो सोधौं. ठेकदारलाई काम गर्ने वातावरण बनाएर उहाँहरूलाई बोलाएर अनिखेरि काम गर्ने कार्यान्वयन गर्ने हो कि कानून सम्मत अगाडि बढ्ने हो कि काम गर्नु भएन भनेर के गर्ने हो, ब्ल्याकलिस्टमा पार्ने हो कि काम गर्नु भएन भने आएर छलफलमा राख्ने हो कि त्यस्तो नगर एकैचोटि भौतिक कारवाही गर्छु भन्ने जस्तो जस्तो अभिव्यक्ति आयो, यो किन बोल्नु भयो, उहाँले आवेगमा बोल्नु भयो हो कि सोच्छु भनेर मैले मन्त्रीज्यूलाई पनि त्यहाँ खोजिरहेको चाहिँ त्यो मात्रै हो. अन्यथा चाहिँ काम कारवाहीमा चाहिँ हामी कुनै पनि उसमा चाहिँ अवरोध गर्ने पक्षमा छ.
3: ठगी मुद्दामा पक्राउ गरिएका चर्चित सेफ सन्तोष शाहलाई रिहा गरिएको छ. उजुरी हाल्ने पक्षलाई चेकमा लेखिएको रकम दिएपछि शाहलाई गएको बेलुका रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको हो. ठगी कसुरमा 4.5 लाख रुपियाँ पीड़ितलाई बुझाएपछि शाहलाई हाजिरी जमानीमा रिहा गरिएको उहाँको भनाइ छ. काठमाडौँ गौरीधाराको रेस्टुरा किन्दा शाहले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको उजुरी परेको थियो. थापाले 25 लाख रुपियाँको चेक अनादर मुद्दा हाल्नु भएको थियो. यो मुद्दामा अदालतले शाहलाई दोषी ठहर गर्दै 25 लाख बिगो भराउने फैसला अघिल्लो जेठमै गरेको थियो. शाहलाई अदालतले 1 महिना कैद र 1,25,000 रुपियाँ जरिवाना समेत सुनाएको थियो. फैसला सुनाउँदा उपस्थित नभएपछि शाहले अदालतलाई व्यवस्था गरेको गुनासो पनि थापाले गर्नु भएको थियो. पछिल्लो समय शाहले पुनः 4.5 लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको थियो. थापाकै उजुरीपछि प्रहरीले अदालतबाट अनुमति लिएर सेफ शाहलाई गएको शुक्रबार राति जनकपुरबाट पक्रेर काठमाडौँ ल्याएको थियो. सन् 2021 बीबीसी मास्टर सेफ कार्यक्रममा सहभागी भएपछि शाहको चर्चा बढेको थियो. एमाले सांसद प्रवेश हमालले विश्वकप फुटबल निशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ. प्रतिनिधि सभा बैठकमा सभामुखको ध्यानकर्षण गराउने क्रममा कम्पनीहरूले अतिरिक्त पैसा असुलेको भन्दै सांसद हमालले निशुल्क हेर्ने व्यवस्था मिलाउन माग गर्नु भएको हो.
6: यो वर्ल्ड कप अहिले सबैको एउटा चासोको विषय भएको छ, मेरो पनि चासो र अझ युवाको त झनै ठुलो चासो छ. तर 900-900 रुपियाँ तिर्नुपर्छ, मोनोपोली छ. कैयन मान्छेहरू व्यग्र हुँदाहुँदै पनि आफ्नो पहुँच पुर्याउन सकिरहेको छैन सभामुख मात्रै. अब त पुग्यो होला नि मोनोपोलीको पनि, उठाउने जति कमसेकम चाहिने आम्दानी भइसक्यो होला. त्यसैले गर्दाखेरि म सभामुख महोदय मार्फत नेपाल सरकारले आफ्नो टेलिभिजन च्यानल मार्फत यसलाई निशुल्क उपलब्ध गराउन तथा यो सेवा प्रदायकहरूलाई पनि कमसेकम यो कुरा सुनिदिनको निमित्त र अब त पुग्यो होला नि त आमदानी गर्ने, अब त निशुल्क दिँदा पनि हुन्छ होला।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर गाउने कलाकार हुनुहुन्छ चुम्बक ब्यान्डका सदस्यहरू, बुझाउँ कसरी बुझाउँ यो मनलाई, कसरी बुझाउँ अर्काको, आफ्नो मनलाई त बुझाउनु गाह्रो छ नि, अर्काको मनलाई कसरी बुझाउने गाह्रै होला होइन त. ओके, बडो गीत चाहिँ बडो राम्रो थियो भन्दै अब हामी यहाँबाट अलिकति उत्तर तर धेरै पर हो, बल्ल बल्ल बाटो पुग्यो कि जस्तो लाग्छ मलाई, हुम्लातिर जाँदैछौँ. सिमकोटमा हुनुहुने हाम्रा मित्र भाइ हुनुहुन्छ विजय लामा, होटल व्यवसायी समाजसेवी हुनुहुन्छ. उहाँसँग कुराकानी गर्न मन लाग्यो किनभने हिजो फोटो हेर्दाखेरि उहाँको होटल भरि भराउ भएको देखेँ. विजयजी नमस्ते, स्वागत छ तपाईँलाई.
1: नमस्ते सर.
0: ओहो, धेरै दिनपछि पो कुराकानी भयो त. सिमकोट होइन, हामी जाँदा त हिउँ नै हिउँ थियो चारैतिर. अहिले के छ त, अहिले त बर्खाको बेलामा हिउँ कतिको छ या छैन त सिमकोटमा? हो, त्यहाँ हामी गएर कुदेको होइन, त्यो माथिको मन्दिर के रे, त्यो मन्दिर मैले नाम बिर्से,
1: शिव मन्दिर
0: हो, जहाँ चाहिँ एउटा आर्मी क्याम्प पनि छ नि. के तपाईँहरूको कोट डाँडा के भन्दो रहेछ होइन त?
1: सिमीकोट.
0: सिमीकोट, ओके. अनि अब भनिदिनुहोस् त्यहाँ जनजीवन कस्तो छ त सबभन्दा पहिला सिमीकोटमा? त्यहाँको तपाईँहरूको लाइफ स्टाइल, जनजीवन कस्तो छ भनेर सोधेको.
1: अब पहिले भन्दा अलिक चेन्ज भयो सर.
0: हो,
1: अहिले बल्ल बल्ल रोड पुग्यो सर.
0: त्यही त, हामी जाँदाखेरि त बाटै थिएन, तर रोड त पुग्यो. कस्तो प्रकारको रोड छ अहिले?
1: अब अहिले जोस अब कच्ची रोड हो सर. अब ट्याक ओपन भयो.
0: ओके,
1: अब टर बस जिपहरू आइरहेको छ सर.
0: उसो भए तपाईँहरूले खानेकुराहरू चाहिँ तपाईँहरूलाई चाहिने सरसामग्रीहरू प्लेनमा होइन, ट्रक जिपतिर बाटो आइरहेछ.
1: अब पहिले प्लेनमा ल्याउँदा 200 रुपियाँ केजी पर्थ्यो एउटा केजीको सामान.
0: ओहो,
1: अहिले अब ट्रक बाटो पुगेर 15-20 रुपियाँ केजीमा सिमको सामान पुग्छ.
0: आहा, धेरै सस्तो भयो नि त त्यो त.
1: 15
0: त्यसमा पनि फेरि वेदर ठिक छैन भने प्लेन न उड्ने, न अवतरण गर्ने, न उड्ने होइन त. ओके, एनिवे लाइफ अलिअलि चेन्ज आयो होला, औषधि मुलो लुगा फाटा व्यापार अनि कस्टमरहरूको आगमन अलिअलि बढ्यो उसो भए.
1: पहिले 1 केजी चिनीको 250 रुपियाँ
0: पर्थ्यो सर. ओहो, हामीलाई त्यो महँगो चिया खुवाउनु भयो उसो भए होइन. अहिले कति पर्छ?
1: अहिले 110 रुपियाँ.
0: 110 कहाँ, 100 रुपियाँकै फरक परेछ. ओके ओके, अनि अहिले एक कप चिया, मामुली चिया, नर्मल चियालाई कति पर्छ त्यहाँ?
1: 50 रुपियाँ.
0: अझ पनि पर्छ कि?
1: 50 रुपियाँ पर्छ.
0: अनि तपाईँहरूले बनाउने त्यो के भोटे चिया भन्छ कि के भन्छ नि त्यो ऊ गरेको त्यो त्यस्तोलाई कति पर्छ?
1: सुचिया
0: हो, त्यसलाई कति भन्छ, के भन्छ त्यो, कति पर्छ त्यसलाई अहिले?
1: फ्रीमा
0: तपाईँहरूले फ्रीमा खुवाएको सम्झना छ हामीलाई, किनभने हामी 2 दिनमा उड्नु पर्ने, वेदर बिग्रेर झन्डै 6-7 दिन बस्यौँ, तपाईँसँग निकै राम्रो मित्रता बढ्यो. एनिवे मैले तपाईँले आज फोन गरेको कारण के भन्दाखेरि, अब राम्रै छ, दिनमा 15-20 वटा 25 वटा जम्मा फ्लाइट हुँदो रहेछ सिमकोटमा, त्यसले गर्दाखेरि भारतीय पर्यटकहरूको आगमन, मानसोबर जाने यात्रा, अलिक बयान गरिदिनुहोस् न, विमानस्थल कति बिजी छ, तपाईँहरूको होटेल कतिको बिजी छ, त्यसले जनजीवनमा, व्यवसायमा, व्यापारमा कतिको फरक पारेको छ त?
1: अब अहिले सर हेलिकप्टर
0: 8 हेलिकप्टर. ओके,
1: अब डेली यिनीहरूले कति 100 फ्लाइट, कति 200, कहिले 80-90 फ्लाइट गरिरहेको छ.
0: ओहो, डेली
1: डेली.
0: अनि वेदरले साथ दिएको छ त?
1: वेदर क्लियर छ,
0: क्लियर छ.
1: अब
0: त्यहाँ आउँछन् पर्यटकहरू, धेरै जसो त भारतीय नै हो नि होइन त?
1: भारतीय
0: एनआरआई आउँछन् होइन विशेष विशेष गरी बेलायतबाट अमेरिकाबाट आउँछन् अनि उनीहरूको गन्तव्य चाहिँ अन्तिम गन्तव्य चाहिँ मानसरोवर नै हो
1: मानसरोवर
0: अनि हुम्लामा बसाई सिमकोटमा बसाई कति दिनको हुन्छ सरदर रूपमा उनीहरूको सिर्फ एक दिन ओभरनाइट बस्ने होला होइन त
1: चाइनाको बोर्डर पुरङ भन्ने ठाउँमा जान्छ सर दुई दिन भयो त्यसपछि अर्को दिन त कैलाश मानसरोवर पुगिहाल्छ
0: ओके अब त्यही राख्नको लागि तपाईँहरूले पनि दुई चार दिन त्यहाँ राख्नु लागि के छ त बन्दोबस्त के हुन सक्छ त किनभने तपाईँहरू कहाँ आएर ओभरनाइट मात्रै बस्दाखेरि त त्यति फाइदा त नहोला के गर्दाखेरि उनीहरूको एक दुई दिन बसाइ हुन्छ तपाईँले ट्रेकिङ गराउने घोडा चढाउने भनौँ न त्यहाँको गाउँले गाउँहरू घुमाउने त्यस्तो गर्दा हुँदैन त
1: अब तलबाट आउँदाखेरि त्यो गरे हुन्छ एक दिन यहाँ यसो गरेर त्यसपछि गाउँतिर घुमाउने तल खाटको शिव मन्दिर छ
0: हो नि
1: त्यहाँ घुमाउने रलिङ गुम्बा छ अब त्यहाँ देखाउने त्यस्तो हुन्थ्यो सर अब अहिले बाटो अलिकति राम्रो नभएर हिँडेर जान मानेको छैन किनभने कच्ची बाटो भयो सर
0: कच्ची बाटो हो
1: अब पक्की भयो भने मान्छे जान्छ सर
0: ओके त्यहाँतिर तपाईँको पालिकाले ध्यान दिनु पर्यो ताकि खाली मानसरोवरको लागि एक रात बस्ने अनि फेरि उडेर हेलिकप्टरमा जाँदाखेरि उनीहरू हेलिकप्टरमै जान्छ नि होइन मानसरोवरतिर
1: पुरा हेलिमा जान्छ
0: अनि त्यो कम्पनी हाम्रो नेपाल कम्पनीहरू त फस्टाएका होलान् अब त्यो होटेलहरूलाई त्यतिको मैले चाहिँ भनौँ न अब तपाईँका एक रात मात्रै बसेर के फाइदा भयो र त्यसले गर्दाखेरि यसो हेर्दाखेरि फ्लाइट प्रदायकहरू र चाहिँ हेलि कम्पनीहरू चाहिँ राम्रो छ व्यापार अब त्यहाँको लागि के के फरक पर्यो त के बिक्री उनीहरूले त्यहाँ चाहिँ के किन्छन् त खर्च केमा गर्छन् त
1: अब यहाँ त खर्च त केहीमा छैन इन्जेलको सर अब होटल प्याकेजमा हुन्छ कहिले बस्छ कहिले त्यो पनि कहिले त्यो नबसेर सिधै माथि जान्छ सर
0: ए
1: त्यो सिधै माथि आयो सिधै तल्काइहाल्छ
0: भने म त त्यहाँ बस्यो घाम तप्यो चिया खायो त्यति मात्रै हो
1: धेरै त्यस्तै भइरहेको छ
0: अनि लन्चहरू त खुवाउन मौका मिल्छ होला नि
1: लन्चहरू त कहिले काहीँ
0: कहिले काहीँ मैले त तपाईँहरूको पनि आय आर्जनमा बढोत्तरी भयो कि भनौँ न अब अरू अरू व्यापार पनि बढ्यो कि त्यहाँका सामग्रीहरू पनि बिक्री भयो कि भन्ने मनमा लागेको थियो तर पनि किन्दाखेरि हुने हामीले चाहिँ भनौँ न जुम्ला हुम्लाको सामानहरू एकदमै मिठो मानेर किन्छौँ दालहरू सिमीहरू होइन नेपाली आयो भने चाहिँ
1: यहाँको मह लाने भयो यहाँको सिमी लाने भयो यहाँको चिनो फापरहरू लाने भयो
0: अनि उनीहरूलाई एनआरआईलाई अथवा इन्डियन सरलाई त्यतिको मन त्यतिको थाहा पनि छैन होला
1: थाहा छैन यिनीहरूलाई सर
0: ओके अलिकति यहाँतिर तपाईँले अब आफ्नो व्यापार बढाउनको लागि प्रमोसन पनि गर्नु पर्यो यो यस्तो भनेर चिनाउनु पर्यो मह चिनाउनु पर्यो तपाईँले वन लसुन हामीलाई खुवाउनु भएको थियो त्यस्तो त्यस्तो चिनाउनु पर्यो होइन त
1: हजुर
0: ओके अनि अरू अरू
1: बसेर यसो बजार घुम्नु पर्यो
0: अनि चौरीको छुर्पीहरू अनि चौरीको पुच्छरहरू भनौँ होइन त्यस्तोहरू त बिक्री हुन्छ नि ओके तपाईँहरूले अब भनौँ न अब हेलिकप्टर कम्पनीसँग मेलमिलाप गरेर चाहिँ हाम्रो पनि सामान यस्तो छ भनेर देखाउन सक्नु पर्यो जस्तो लाग्यो मलाई किनभने प्रमोसन नभइकन केही पनि हुँदैन अगाडि पनि बढ्नु पर्यो अहिले अहिलेको मौसम गर्दाखेरि के उब्जनी भएर छ तपाईँहरू त्यहाँ हुँदाखेरि हामी जाँदाखेरि त्यहाँ चाहिँ स्याउ उत्पादन गर्छौँ स्याउ खेती गर्छौँ भन्नुभएको थियो त्यो त्यो प्रोजेक्ट कहाँ गयो त
1: अब अहिले स्याउ स्याउ त अहिले हुँदैछ सर भर्खर भर्खर सुरुवात छ यहाँ अब बल्ल
0: भइरहेछ
1: फोर्ट पुग्यो सर पहिले स्याउ त्यो चाहिँ कुन थियो अब अहिले त तर आएर स्याउ त्यो रुखबाट टिपेर लैहाल्छ
0: ए रुखैबाट लान्छ त्यो पनि राम्रै भयो
1: गाउँ गाउँ गएर त्यो किनेर लैहाल्छ
0: म फोटो हेर्दाखेरि अझै पनि पुरानै के भन्छ एयरपोर्टको त्यो टावर देख्छु अनि घरहरू पनि त्यतिको अलिअलि त बनेको छ के छ त विकास कतिको भएको छ त?
1: अब रोड सो त अहिले अब यस्तो बजारतिर यसो 30 इन्च भइरहेको छ सर यो बजार बजीतिर. अब तिलरवाला घरहरू बन्दैछ भर्खर भर्खर, अब अहिलेसम्म अब 10 वटा जति बनिसकेको.
0: ओके, पिलरवाला घरहरू बिस्तारै बन्दैछन्,
1: अब यो जसाहरू हट्दैछ सर.
0: ओके, अनि विजयजी तपाईँ काठमाडौँ कति खेप आउनुहुन्छ, कुन सिजनमा आउनुहुन्छ?
1: कता सर?
0: काठमाडौँ.
1: अब हिउँदमा त हो सर, हिउँदमा.
0: हिउँदमा आउनुहुन्छ, चिसो लाभ बढेपछि ल. त मैले त भारतीय पर्यटकहरू एनआरआईको आगमनले निकै त्यहाँ फरक पर्यो कि भनेर बुझ्न खोजिरहेको थिएँ. आज जे होस् अपडेट पाइयो, तपाईँ स्वस्थ हुनुहुँदो रहेछ, व्यापार पनि ठिकै छ. अहिले तपाईँको होटेल विजय होटेल होइन त यसको नाम? कति कोठा छन् त, बढ्यो कि पहिला भन्दा? पच्चिसवटा पनि राम्रै कुरा हो. ल, जाँदा जाँदै तपाईँको उन्नति प्रगतिको हामी कामना गर्छौँ. सबै हुम्लावासीको राम्रो होस्, शुभकामना छ. र तपाईँले हामीलाई भन्नुहुन्थ्यो त्यो जहाँ जङ्गल त्यो देवीथान त्यो के भन्छ उसमा जाँदाखेरि त्यहाँ वन के भन्छ जङ्गली कुकुरहरू छन् भन्नुभएको थियो. अहिले जङ्गली कुकुरहरूको स्थिति के छ त? जङ्गली कुकुरहरू छैन, नभए गाउँमा आएर कुखुराहरू चोर्थे भन्नुभएको थियो, त्यो चाहिँ देखिन छोड्यो उसमै. ल त आजलाई यति नै गरौँ. तपाईँहरू के कस्तो हुन्छ भन्ने एउटा हालखबर पनि हो, र हाम्रो श्रोताहरू देश विदेश हुनुहुन्छ, अब रिमोट एरियाको होइन, जनजीवन के छ कस्तो छ भनेर सोधेका सोध्न उहाँहरूलाई पनि जिज्ञासा हुन्छ. मलाई पनि तपाईँसँग कनेक्ट गर्न मन लाग्यो. एनिवे, तपाईँको उन्नति प्रगतिको कामना गर्दै मैले बिदा लिएँ है. त थ्याङ्क यू सो मच. पछि काठमाडौँ आएर कन्ट्याक्ट गर्नुहोस् है. नमस्कार नमस्कार. त होटेल व्यवसायी विजय होटेलका मालिक विजय लामा हुनुहुन्थ्यो. सदाहरू एउटा कामले, सरकारी कामले म गएको थिएँ रेकर्डिङको एडभर्टिजमेन्टको लागि. त्यतिखेर हामी त्यहीँ उहाँको होटेलमा बस्दाखेरि राम्रो व्यक्ति, अन्त असाध्यै फरासिलो पारिवारिक रूपमा हामीले बस्यौँ. त्यो सम्झना पनि आयो. र मानसरोवर जाने यात्रीहरूको स्थिति के छ भनेर भन्दाखेरि स्टेजिङ पोइन्ट मात्रै रहेछ. एनिवे, गीत सुनौ, त्यसपछि हामी त्यहाँबाट फेरि हामी पूर्वतिर लागौँ है, विराटनगरतिर जानुपर्छ यहाँको स्थिति बुझ्नको लागि. भन्सारको कुरा गर्दै हुनुहुन्छ हाम्रा मित्र ध्रुव भट्टराई. यसलाई पुरानो गीत भए पनि सुन्नुहोला, नेपथ्य बाणको प्रस्तुति छ.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।
1: BFBS गोर्खा रेडियो हो।

0: पुरानो गीत सुनभयो यहाँले अभिजयी तलका याग्निक सपना मुखर्जी आदि आदिको यो चाहिँ ट्रेन्डिङ रहेछ त्यसकारणले हामीले राख्यौँ पुराना गीतहरू पनि मन पराइन्छ नि होइन त ओके अब कुराकानीको लागि अघि हामी थियौँ हुम्लामा विजय लामाले सञ्चालन गर्नुभएको विजय होटेल र त्यहाँको जनजीवन र भारतीय पर्यटकहरू विशेष गरी एनआरआईहरू नन रेजिडेन्ट इन्डियन्सहरूको बारेमा कुरा थियो भने अब विराटनगरतिर जाउँ विराटनगरमा के भइरहेको छ हाम्रो मित्र हुन्छ ध्रुव भट्टराईजी ध्रुवजी नमस्ते स्वागत छ यहाँलाई
1: हजुर नमस्कार नमस्कार धन्यवाद
0: धेरै लामो भयो नि त हाम्रो ग्याप भयो होइन कुराकानीको
1: पक्कै पनि धेरै लामो समय
0: हो नि के छ त सबभन्दा पहिला विराटनगर त फेरि अब राजनीतिको एउटा थलो नै हो होइन के छ त राजनीतिको अलिकति कुरा गरिदिने हो कि
1: पक्कै पनि अब कोशीको राजधानी भएको कोशी प्रदेशको राजधानी भएको कारणले यहाँ चाहिँ अब फेरि सरकार परिवर्तनको अलिकति खिचडीहरू पाक्न सुरु गरिसकेको छ र त्यो अनुसारको अभ्यासहरू सुरु भइसकेको छ सरकार परिवर्तनको विषयहरूको चर्चा चलिरहेको छ यद्यपि अब सरकारको कुन दलसँग मिलेर कसरी गर्ने भन्ने विषयमा चाहिँ होमवर्कमा अब दलहरू जुटेको हामीले पनि सुन्न पाएका
0: अब तपाईँहरू पनि राजधानी हुनुहुन्छ प्रदेशको राजधानी होइन विराटनगर अब अलिकति मैले त्योभन्दा बाहिर अलिकति राजधानीभन्दा बाहिर इलामतिरको कुरा गर्दाखेरि चिया किसान मजदुरहरू र संस्थाहरूको ठुलो दुखेसो के छ भने प्रदेशले त्यतिको केही पनि हेर्न सकेको छैन त्यत्रो आय आर्जनको बाटो आफ्नो प्रदेशको गर्नुपर्ने धेरै हो तर मौन बसेको छ भनेर उहाँहरूको दुखेसो छ उहाँहरूको संस्था होइन सूर्योदय टी एसोसिएसनका महासचिव गोपाल खण्डेलको भनाइअनुसार जुनसम्म 53 चाहिँ भनौँ न संस्थाहरू अब कम्पनीहरू आबद्ध छन् केही पनि गरेन भनेर भन्ने छ तपाईँहरूको विचारमा प्रादेशिक सरकारले के गर्नुपर्थ्यो उहाँहरूको अहिले जुन चाहिँ उहाँले मर्म भोगिरहनु भएको छ भारतीयहरूले किनिदिएका छैनन् चिया थन्किरहेको छ चिया नष्ट भइरहेको छ उद्योग भनौँ न चिया अब उत्पादन गर्न पनि त्यतिको भनौँ न त्यतिको फाइदाजनक भएन तपाईँहरूले के यहाँ चाहिँ अब प्रदेशले के गरिदिनु पर्यो जस्तो लाग्छ तपाईँको विचारमा पनि
1: पक्कै पनि अब कोशी प्रदेश चाहिँ चिया उत्पादनको लागि चाहिँ अब मुलुकभरि नै उत्कृष्ट गन्तव्यको रूपमा लिइन्छ र खासै यहाँ चाहिँ लगभग तथ्याङ्क हेर्ने हो भने पनि 80-90% चिया उत्पादन चाहिँ यो कोशी प्रदेशमै निर्भर छ तसर्थ पनि यहाँ धेरै किसानहरू त्यसै गरी मजदुरहरू र उद्योगीहरू यो चियामा चाहिँ आश्रित हुनुहुन्छ तर यद्यपि यसो भनिरहँदाखेरि प्रदेश सरकारले उहाँहरूलाई जुन खालको बजारको बजारीकरणको लागि चाहिँ नेपालभरिको अथवा कोशी प्रदेशमा चाहिँ बजारीकरणको लागि अथवा तिनीहरूको चाहिँ अरू पाटाहरूमा पनि सपोर्ट गर्न सक्छ तर अहिले जुन खालको समस्या भोगिराख्नु भएको छ उद्योगीहरूले भारतमा चाहिँ चिया निर्यात गर्ने क्रममा जुन खालको समस्या भोग्नु भएको छ त्यो समस्या चाहिँ सङ्घ सरकारसँग बढी जोडिएको देखिन्छ किनभने परराष्ट्र मन्त्रालयले त्यसको पहल कदमी लिनुपर्ने देखिन्छ सङ्घीय सरकारले चाहिँ बढी मात्रामा त्यो पहल कदमी लिएर जुन गाँठो छ त्यो गाँठोलाई फुकाउने प्रयास गर्नुपर्ने देखिन्छ अब प्रदेश सरकारले चाहिँ परराष्ट्र नीति चाहिँ जुन सङ्घ सरकारसँग मिलित हुने भएका कारणले अब सिधै प्रदेश सरकारले चाहिँ त्यो खालको लबिङ गर्न नसक्ने स्थिति देखिन्छ यद्यपि
0: अरूसँग न लबिङ नगरे पनि आफ्नो सङ्घीय सरकारसँग त लबिङ गर्न सक्छ नि किनभने आखिर त आय आर्जन त प्रदेशमै हो प्रदेशका किसानहरू मर्कामा छन् उद्योगीहरू मर्कामा छन् होइन त त्यो त गर्न सक्छ नि
1: त्यो कुरामा त लबिङ गर्नुपर्छ र गर्नुपर्छ भन्ने नै हो त्यो आन्सरको त्यो खालको दबाब चाहिँ सङ्घीय सरकारलाई दिनुपर्ने हो त्यो सङ्घीय सरकारलाई दिनुपर्ने दबाबमा चाहिँ कमी भएको भन्ने हामीले पनि महसुस गरेका छौँ चौतर्फी रूपमा चाहिँ अहिले चिया किसानहरूको समस्या उद्योगीहरूको समस्यालाई लिएर चाहिँ मिडियाहरूमा यति धेरै समाचारहरू आइरहेका छन् होइन सरकारको ध्यानाकर्षण पनि भएको होला यद्यपि त्यो अनुसारको केही पहल कदमी नभएको हो कि भन्ने हामी पनि हाम्रो नजरबाट पनि त्यो खालको महसुस भइरहेको छ यसलाई चाँडोभन्दा चाँडो यो गाँठो फुकाउनको लागि चाहिँ सङ्घ सरकारले अझ बढी पहल कदमी लिनुपर्छ भन्ने लाग्छ
0: ओके तर संवाद अगाडि बढाउनको लागि उहाँहरूको पनि केही न केही रोल त होला भन्ने उहाँहरूको भनाई अब यतातिर लागु विराटनगर भन्सार अहिले चाहिँ देश

0: सुनिरहेको थियो जोगमनीबाट किनमेलका लागि पुग्ने हाम्रा नेपाली उपभोक्ताहरू ठुलो संख्यामा हुनुहुन्थ्यो. त्यसले चाहिँ केही समस्या पक्कै पनि निम्ताएको थियो र पछिल्लो समय चाहिँ त्यसलाई पुनर् विचार गर्दै सरकारले 500 रुपियाँ भन्दा बढी मूल्यको चाहिँ अहिले सामान किनेर ल्याउँदाखेरि चाहिँ भन्सार तिर्नुपर्ने मापदण्ड बनाएको छ र त्यसले नेपाली नागरिकहरू जो उपभोक्ताहरू हुनुहुन्छ उहाँहरूलाई केही राहतको महसुस त भएको छ. यद्यपि यसको सबैभन्दा बढी फाइदा चाहिँ विराटनगरमा जुन व्यापार व्यवसाय गरेर बसिरहनु भएका हाम्रा नागरिकहरू हुनुहुन्थ्यो व्यापारी व्यवसायहरू उहाँहरूलाई चाहिँ अहिले यसले ठुलो राहतको महसुस गर्नुभएको छ. उहाँहरूको पसल व्यापार व्यवसाय चाहिँ अहिले चलामान भएको छ र बिजनेस पनि हामीलाई ग्रोथ भएको छ भनेर भन्नुभएको छ.
1: सायद सरकारले यही गर्न खोजेको होला किनभने चिनी 1 किलो चिनीको लागि पनि भन्सार पारिजाने त्यसले गर्दाखेरि चाहिँ अब व्यापारमा लागेकाहरूको लागि व्यापारी नहुँदाखेरि चाहिँ सरकारलाई पनि कर नउठ्ने त्यसले गर्दाखेरि यो पोलिसी ल्याएको हुनुपर्छ नि होइन त?
0: पक्कै पनि. तर के देख्यो भने सरकारले जुन 500 मूल्यभन्दा बढीको सामान खरिद गरेर ल्याउँदाखेरि भन्सार तिर्ने नीति नेपाल सरकारले लगाएपछि सङ्घ सरकारले लगाएपछि सँगै अब भारतमा पनि चिनीको चाहिँ अभाव भयो भनेर चिनी खास गरी चाहिँ हाम्रा नेपाली उपभोक्ताहरू चिनी खरिदका लागि धेरै जसो पुग्ने गर्नुहुन्थ्यो. खास गरी चिनी खरिद मुख्य उद्देश्य रहन्थ्यो, त्यसबाहेकका अन्य खाद्य पदार्थहरू पनि रहन्थ्यो. तर भारत सरकारले अहिले पछिल्लो समय चाहिँ भारतमै त्यसको खपत चाहिँ बढी भएको र माग बढी भएको भनेर नेपालतर्फ चाहिँ चिनी निर्यातलाई बन्द गरेको छ. त्यो कारणले पनि केही पङ्क्ति चाहिँ हाम्रा नेपाली उपभोक्ताहरू जोगमुनी बजार सिना पार्क बजार जान रोकिएका छन् र नेपाली बजारहरू नै अहिले चलायमान भएको छ र यसले चाहिँ आम नेपालीहरूलाई नै फाइदा पुगेको छ भन्न सकिन्छ.
1: लङ टर्मको कुरा आयो होइन. एनिवे अब त्यो बाहेक चाहिँ तपाईँले छोटी बजारको पनि अलिकति कुरा उठाउँछु भन्नुभएको छ, के हो यो?
0: पक्कै पनि मोरङमा 6 छोटी भन्सार रहेका छन् र छोटी भन्सार चाहिँ माओवादी द्वन्द्वकालका समयमा चाहिँ भएका संरचनाहरू चाहिँ आगजानी भए त्यस पछाडि चाहिँ छोटी भन्सारहरू अहिले सञ्चालनमा आउन सकेको छैन. एउटा रङ्गेलीको छोटी भन्सार चाहिँ सञ्चालनमा आएको छ र त्यो पनि पूर्ण रूपमा छैन र त्यहाँबाट जति पनि जसरी छोटी भन्सारले आफ्नो काम गर्नुपर्ने थियो छोटी भन्सारमा कर्मचारीहरूलाई व्यवस्थापन गर्नुपर्ने थियो ती कुराहरू हुन सकेको छैन र एउटा मात्रै छोटी भन्सार सञ्चालनमा आएको छ र अन्य छोटी भन्सारहरू चाहिँ अहिले पनि पूर्ण रूपमा बन्द अवस्थामै छन्. खास गरी चाहिँ जनशक्तिसँगै संरचनाको पनि अभाव देखिन्छ र छोटी भन्सारहरू नहुँदा चाहिँ एउटा जुन रानी भन्सारबाट मात्रै मालवस्तुहरू चाहिँ निकासी हुने अथवा आयात हुने खालको परिपाटी अहिलेसम्म रहिरहेको छ.
1: ओके अब तपाईँसँग बिदा लिनुभन्दा पहिला चाहिँ गर्मीको कुरा गर्नै पर्यो, पानी परेको छ कि छैन त्यो बुझ्नु पर्यो, ल भनिदिनुहोस् स्थिति के छ त?
0: पक्कै पनि मौसममा केही दिन अगाडिसम्म चाहिँ केही दिन अगाडि बदली भएर अहिले चाहिँ केही राहत शीतल राहत महसुस गरेको अवस्था थियो. फेरि 2 दिनदेखि यता चाहिँ मौसम अलिकति बदली भयो, अहिले फेरि गर्मी सुरुवात भएको छ र बिचमा केही समय चाहिँ बर्खा जुन पानी वर्षा भएको कारणले अलिक सहजता महसुस भएको थियो, अहिले चाहिँ फेरि पुनः गर्मीको महसुस भइरहेको छ.
1: ओके अब मौसम चाहिँ अहिले आँप खाने हो, आँपको के छ स्थिति, लिचीको के छ, लिची निख्रिन लागेको के छ त?
0: लिची चाहिँ मौसम अनुसार चाहिँ अब लिचीको चाहिँ निक्लिने अवस्था पुगेको छ. आँप चाहिँ अब बजारमा व्यापक रूपमा आइरहेको छ, खास गरी अब यो मोरङ जिल्लामै आँप उत्पादन त्यति धेरै मात्रामा हुने गरेको छैन. खास गरी चिरा सप्तरी लगायतका जिल्लाबाट चाहिँ छिमेकी जिल्लाहरूबाट चाहिँ यहाँ खास गरी जुन आँप चाहिँ निर्यात हुने गरेको छ र बजारमा अहिले आँप चाहिँ व्यापक रूपमा देख्न सक्छौँ र बिक्रीको हिसाबमा पनि आँपको बिक्री एकदम राम्रो रहेको छ भन्न सकिन्छ.
1: ज्यू पहिला पहिला त सैकडा भन्ने आउँथ्यो, अहिले त किलोको कुरा आउँछ, के छ त खरिद बिक्रीको स्थिति, किलोमा कि सैकडामा छ?
0: अहिले चाहिँ तपाईँलाई किलोको हिसाबमै आँपको बिक्री वितरण भइरहेको छ र खास गरी अब कार्टनको हिसाबमा 25 केजी तौल राखेर कार्टनको हिसाबमा पनि बिक्री भइरहेको छ. साना मात्रै साना खालका व्यापारीहरूले पनि कार्टनमा लिएर व्यापार बिजनेस गरिरहेका छन् भने अब अलिकति ठुलो परिवार हुनेले कार्टनै खरिद गरेर घरमा लगेर पारिवारिक रूपमा पनि आँप खाने चलन चाहिँ अहिले बढ्दो मात्रामा छ र आँपलाई चाहिँ स्पेसल अलिकति राम्रो फलका रूपमा पनि लिइन्छ। यो गर्नु
1: राजा हो, राजा

0: राजा, फलको राजा भनिन्छ होइन, फलको राजा आँप नै भनिन्छ होइन त। एनिवे अहिले किलोको कति छ सरदर रूपमा त त्यहाँ?
1: किलोको अब 50 लिएर 80 पर केजी छ। आँपको जुन अवस्था हेरेर, त्यो फलको अवस्था हेरेर,
0: क्वालिटी हेरेर अहिले मालदा नै चलेको होला होइन। एनिवे थ्याङ्क यू सो मच। काठमाडौँमा चाहिँ झन्डै 150 छ भने तपाईँहरूका त अलिक सस्तै रहेछ। ल त, धेरै खानु पनि हुन्न भनिन्छ होइन, फेरि आँपले पनि होइन स्वास्थ्यलाई फेरि मिठो भन्दैमा धेरै खानु पनि भएन होइन, गुलियो हुन्छ नि त बढी। मैले तपाईँसँग बिदा लिएँ, थ्याङ्क यू सो मच है त ध्रुवजी। हस् नमस्कार नमस्कार। ध्रुव भट्टराईजीसँग मधेसको कुरा भनौँ न, अब राधाकोशी प्रदेश राजधानीको कुरा, चियाको कुरा र विभिन्न कुराकानी गऱ्यौँ। तपाईँहरू त्यो भएको हुनुहुन्छ भने आफ्नो गाउँठाउँको कुरा आयो भनेर अलिकति खुसी पनि लाग्यो होला। अब गीततर्फ लगाउँ, त्यसपछि आजको समीक्षा लिएर न्यु टिमका सदस्य आउनुहुन्छ। मित्र सेन एन्ड पार्टनर भनेको छ, गीत सुन्नुहोस् है त। ओके, यहाँ चाहिँ अलिक संवाद पनि रहेछ, पुरानो गीत पो रहेछ त, पुरानो पनि धेरै पुरानो गीत।

0: ओके कान्छीले बुनेको कुसुमे रुमाल उछुला बसेर कहिले बन्यो होला यो गीत, कहिले रेकर्ड होला, कहाँ रेकर्ड होला, केही हिस्ट्री कसो छ होला खोज्नु पर्ला जस्तो लाग्यो. तपाईँलाई थाहा छ भने लेख्नु होला, 50 वर्ष अगाडि 60 वर्ष अगाडि थियो कि कहिले थियो. मित्र सेन थापा मगरजीको यो गीत थियो. उहाँको जन्मदिन अथवा जयन्तीको बारेमा हाम्रा मित्रले चाहिँ हामीलाई जानकारी दिइरहनु हुन्थ्यो र उहाँको जीवनी र काम होइन कन्ट्रिब्युसन इन्डियन आर्मीसँग आबद्ध भएका कुराहरू हाम्रा सबै साथीले दिनुहुन्थ्यो. आजकल चाहिँ अलिक बिर्सिनु भयो जस्तो लाग्यो. हो कहिले कहिले चाहिँ मित्र सेन जीको बारेमा यसो सोधपुछ गर्न पनि मन लाग्छ. तर अहिले एकजना इन्द्र ज्यू हुनुहुन्थ्यो, तर इन्द्र के भन्छ इन्डियन आर्मीका, उहाँले चाहिँ आजकल मलाई त्यतिको जानकारी दिनु भा मौका पाउनु भएको छैन. खैर खोजुला है त. तपाईँलाई यदि उहाँको बारेमा थाहा छ, यो गीतको बारेमा थाहा छ भने जानकारी गराउनुहोस् भन्दै अब लाउँ केही अन्य हाम्रो सामग्रीतर्फ.
1: तपाईँको जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण. हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि. यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम. हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ. हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ. 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ. यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ. यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk. यो PFBS गोर्खा रेडियो हो.

0: हजुर सुन्नुभयो यहाँले सुगम पोखरेलको मिठो गीत, कति राम्रो गीत अन्जु पन्तको साथमा थियो यो गीत। मैले अलिकति मात्रै छुट्याएँ किनभने हाम्रो कुराकानी मन लगिहाल्नुपर्छ, यानि कि दैनिक समीक्षा लिएर भीम मात्रजी आइसक्नु भएको छ, उहाँलाई नमस्कार भनिहालौँ। भीमजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्कार विनोदजी, धेरै धेरै धन्यवाद। यस्तो मिठो गीतहरू आइरहेको बेला
0: काट्नु नहुने, काट्नु होइन, यो चाहिँ एन्डिङ मात्रै हो, सेगवे मात्रै हो, अलिकति मात्रै हो, अलिकति मात्रै हो, पिर्न गर्नु। तपाईँलाई तपाईँले यो गीतको बयान गरिदिनु थियो होइन,
1: रेडियो सुन्यो पछाडिको त्यो छैन त्यो,
0: ए ओके,
1: त्यो त साह्रै मिठो
0: हो र। अनि तपाईँ सुगमजीसँग काम गर्ने मौका पाउनुभयो क्यारे कि सँगै सगरमाथामा हुनुहुन्थ्यो, कस्तो कार्यक्रम उहाँले प्रस्तुत
1: कार्यक्रम युवा पुस्ता भन्ने थियो कि, नयाँ पुस्ता युवा पुस्ता नै हो क्या, 10 बजे उहाँको कार्यक्रम हो, त्यो पप सङ बजाउनुहुन्थ्यो उहाँले, अब आफै पनि क्रिएसन गर्ने के अरे माथि लाइब्रेरीमा पनि हुनुहुन्थ्यो उहाँ होइन, त्यो गीतको सिडीहरू हामीले अब कार्यक्रमहरू चलाउँदाखेरि पनि सबै उहाँले उहाँसँग नै कोअर्डिनेट गर्नुपर्ने त्यति बेला, अनि गीतहरू पनि मिठो मिठो छानेर दिइदिने, अनि उहाँको चाहिँ एउटा गजबको चाहिँ के थियो भने क्रिएसन त्यहीँ गर्नुहुन्थ्यो, त्यहाँ बस्ने किताब सिताब ट्याक्टो किताब त राख्ने त्यो गरिरहनु हुन्थ्यो मान्छे, एकदम डिसेन्ट एकदम मजाको मान्छे, आवाज पनि एकदम बोर्ड टपको टाइपको होइन, मान्छे चाहिँ त्यस्तो ठुलो अहिले पछिल्लो समयमा चाहिँ अलिक मोटाएर जिउ पनि ऊ भएको त्यतिखेर पातल पातल हुनुहुन्छ, तपाईँले हेर्नु होला वानम्बी हेर्नु त किरिलो परेको मान्छे हुनुहुन्छ अनि एकदम मजाको कि,
0: मैले कहिले पनि यसो भेट्ने प्रत्यक्षमा भेट्न पाएको छैन, एनिवे कुनै दिन भेट होला। ओके पत्र पत्रिकातिर लागौँ,
1: पत्र पत्रिकातिर आज अब सबै प्रदेशले बजेट लिएर आएका छन्, मोटामोटी 2 खर्ब कतिको पो हो बजेट चाहिँ 93 अर्ब भनेको, मोटामोटी 3 खर्बको बजेट 7 वटा प्रदेशको कारणबाट
0: जोड्दाखेरि
1: सबै टोटल गर्दाखेरि, अब यतापट्टि केन्द्र सरकार सङ्घ सरकारले 21 खर्ब समथिङको ल्याएको छ, भनेपछि मुलुकको टोटल बजेट चाहिँ नि
0: 25 खर्ब
1: चाहिँ, अब फेरि उसले पनि ल्याउँछन् नि स्थानीय तहहरूले, तिनीहरूले पनि बजेट लिएर आउँछन्, तर मोटामोटी आधा आधी जस्तो चाहिँ सबै सङ्घबाट जाने अनुदानहरू हुँदो रहेछ बजेट चाहिँ, किनभनेदेखि हाम्रोमा सरकारहरूले आफ्नै खालको उत्पादन त केही पनि चाहिँदैन त, सबै करमै मात्रै घर जोडिने हो, अब कर्मचारी लगाउनु पनि सबै करतिरै जाने, अब यतापट्टि पनि आफ्नै उत्पादन उद्योग व्यवसायहरू यताउति केही नभइसकेपछि सरकार
0: भएका पनि सबै बन्द भए होइन, काठमाडौँमै हेर्ने भने हिमाल सिमेन्ट थियो, बाँसबारी छाला जुत्ता कारखाना थियो, अरू के थियो त्यसपछि इट्टा टायल कारखाना थियो होइन, चाइनाले बनाइदिएको, यसबाट धेरै
1: एउटा मलाई अस्ति आउतीको एउटा कुरा सुनिसकेपछि चाहिँ हो कि अरे जस्तो बोला आयो त,
0: भन्नु त के भन्नुभयो उहाँले,
1: जस्तो बाँसबारी छाला जुत्ता यो पोस्टरमा राखेको भित्ता टाँसेको उद्योग मात्रै हो त्यो भनेर भन्नुभयो, के भने मान्छेले त रोजगारी पाथ्यो रोजगारी, तर छाला फ्याक्ट्री खोल्ने हामीले एउटा कहाँ ल्यायो त्यो छाला
0: आन्तरिक
1: होइन होइन, त्यस्तो त्यो मास प्रडक्सन हुने खालको त्यस्तो थिएन अरे कि उहाँको तर्क चाहिँ होइन, हामीले उद्योग कल कारखानाहरू खोल्यौँ, जस्तो कपडा उद्योगहरू खोल्यौँ हामीले, कपास कहाँ लायौँ हामीले होइन, उहाँको भनेको यो भनेको कच्चा पदार्थहरू जे जस्तो छ नि त्यतातिर चाहिँ हामीले प्रायोरिटी नै दिएनौँ त्यति बेला, उद्योगहरू त्यसरी नै खोलायौँ खोल्दाखेरि, तर मेन कुरा खै त र मेटेरियल कहाँबाट
0: ल्याउँछ,
1: यस्तो हिसाबले चल्छ चल्दैन, यो भनेको चाहिँ पोस्ट नि मात्रै काम हुन्छ, अब उताबाट लिएर आयो या कर्मचारीहरू राख्यो त्यो कारणले गर्दाखेरि डुब्यो,
0: अब चिनीको कुरा हुने चिनी कारखाना थियो नि नेपालमा होइन, रसियनले बनाइदिएको चिनी कारखाना हाम्रै आफ्नो उत्पादन हो,
1: अहिले पनि छ
0: उखु आफ्नै हो होइन, अझ पुग्थेन होला, गर्दाखेरि नभएको त होइन हुने क्रम थियो, अब ऊ कपास चाहिँ हुने ठाउँमा चाहिँ कहिले कहिले अलिअलि रोपेको जस्तो मलाई थाहा छ पश्चिमतिर,
1: तर अहिलेको कुरा तपाईँको कुरा नगर्दाखेरि, अब जस्तो अहिलेकै हाम्रोमा तेल उद्योगहरू भनौँ न, अब भन्दाखेरि त किनभनेदेखि हामीले त अर्बौँको तेलहरू बेच्न थालेका छौँ यहाँबाट, तर उत्पादन त हाम्रो छैन होइन,
0: खोक्नाको तेल भनेर त युक्रेनको तेल रहेछ थाहा छ मलाई, हो नि युक्रेनबाट आउँदो रहेछ त्यो
1: होइन, कच्चा तेल उत्पादन यति धेरै कमाउँछ कि हामीले सोयाबिन तेलतिरबाट सूर्यमुखीकोबाट, तर सबै र मेटेरियल चाहिँ बाहिरबाट भनेको त हाम्रोमा त्यतातिरबाट अझै पनि आएको छैन कि त्यो चेतना चाहिँ, किसानहरूलाई कसरी त्यहाँ प्रमोट गर्ने, यत्रो जग्गाहरू खाली छ नि थुप्रो जग्गाहरू, बाँझो खेतहरू त्यत्तिकै गएको छ. अरू कुरो छोडिदिउँ न, सरकारी जग्गाहरू कति छ कति छ, मान्छेको व्यक्तिको भन्दा त सरकारी जग्गा बढी छ नि त. त्यहाँ तिनीहरूलाई सदुपयोग गराएर मान्छेहरूलाई इम्प्लोइमेन्ट गर्नुदेखि त्यहाँतिर चाहिँ जाँदै गएन. उहाँको तर्क चाहिँ त्यो थियो, मलाई एकदम सैला आयो त्यो तर्क
0: सुन्दाखेरि. पत्रकार के भन्छ त उहाँको कुरा?
1: अब कान्तिपुरले अर्को एउटा खबर छापेको छ, रावल आएको प्रतिवेदन कार्यान्वयनमा 1800 रोपनी रोक्का शीर्षक राखेर खबर छापेको छ. यो चाहिँ राम्रो काम गरिराखेको छ. रावल भनेको रामबहादुर रावल सचिव हुनुहुन्थ्यो, उहाँको अध्यक्षतामा चाहिँ आयोग गठन गरेको थियो. त्यतिखेर कति जग्गाहरू अतिक्रमित भएको छन् भनेर, फेरि यो गिरिजाप्रसाद कोइरालाको पालाको हो त्यति बेला. के अरे, पहिला योभन्दा अगाडि सुरुमा चाहिँ पहिला खुब नाम सुनिन्थ्यो है, सिद्धराज ओझा भन्ने राज्यमन्त्री त्यति बेला भनेको धेरै अगाडिको. रेड नेपालतिरबाट पनि धेरै नाम आइ, अरू त के थियो र त्यतिखेर सुन्ने मिडिया, उहाँको चाहिँ नामहरू आइरहेको हुन्थ्यो. अनि त्यति बेला बुझाएको प्रतिवेदन हेर्नु, 2052 सालदेखिको प्रतिवेदन, अहिले 82-83 भनेपछि 30-31 वर्षपछि अहिलेको सरकारले त्यो फाइल खोलेर पेला पारेर यो काम चाहिँ राम्रो गरेका छ. यो यतातिर चाहिँ अब जग्गा फ्रिज बनाउने रोका पनि राख्ने, किनबेच गरेर नदिने भनेर राखिराखेका छ है. फेरि सरकारले मात्रै राखेर पनि हुँदैन है. मलाई लागिरहने भनेको चाहिँ सरकारले जग्गा रोकेर त राखिदियो, त्यहाँ केही न केही कमाइको बाटो नै थियो होला अथवा उत्पादनकै बाटो नै थियो भने पनि त्यहाँतिर पनि लिएर जानुपर्छ. त्यसलाई चाहिँ पैसासँग जोड्न परेको, आर्थिक उपार्जनसँग. नयाँ पत्रिका दैनिकले विद्यालय छात्रवृत्ति व्यवस्थित गर्न सके, 2,65,000 विद्यार्थीले निशुल्क पढ्न पाउँछन् भनेर खबर छापेको छ. भनेको 27,000 समथिङ चाहिँ के भन्छ हाम्रो सामुदायिक विद्यालयहरू छ, निजी पनि छन्. त्यही अनुसार चाहिँ यो सबैमा द यो यतापट्टि सामुदायिकको त कुरै भएन, किनभनेदेखि यो त सबै निशुल्क अस्ति त हो नि. अहिले 10 चियासम्म त लिन पाइँदैन फिसी यताउता भनेर भन्छन् होइन. अनि 10% चाहिँ प्राइभेट स्कुलहरूलाई नै अलिकति नियमावली अनुसार नै ल्याउन सक्यो भने पनि 2,00,000 समथिङ 65,000 विद्यार्थीले चाहिँ निशुल्क पढ्न पाउँछन्, तर यसलाई अलिकति नियमन गर्न चाहिँ जरुरी छ. अर्को विश्वकपको उत्साहसँगै ठगीको चालमा सर्भे, यो त भिजो भएर छ नि त मेरो यतिखेर त होइन. लिङ्क पठाइदिने, वर्ल्ड कप निशुल्क आउँछ भनेर त्यहाँ ब्ल्याक टाइपर क्लिक गरेर अर्को एउटा नम्बर हालिदिँदै सक्यो. सबै सकिन्छ त बिजोग रहेछ यतिखेर तपाईँको विश्वकप सुरु भएको.
0: साइबर क्राइम
1: यहाँनिर के भएको छ भने, विश्वकप सुरु भएको एक हप्ता नै भएको छैन होइन, तर यसको खेल चाहिँ एक महिना अगाडिदेखि नै सुरु भइसक्यो है. भएको छ के भनेदेखि, अहिलेसम्म ब्युरोमा, साइबर ब्युरोमा 100 जाहेरी परेको, 2,68,00,000 रुपियाँ गुमाएको जाहेरी
0: भइसक्यो.
1: एकदमै बिजोकै रहेछ स्थिति चाहिँ हो. त्यो कारणले गर्दाखेरि अब यहाँ अर्कोले पनि राखेको छ, अन्नपूर्णले फ्रीमा विश्वकप हेर्न खोज्दा रित्तीय ब्याङ्क खाता भनेर. अहिले त लिङ्क त क्लिक गरेन हुने स्थिति आइसक्यो कि, कहाँबाट कसले पठाउँछ के थाहा भयो केही छैन होइन.
0: हामीलाई हरेक महिना ट्रेनिङ दिन्छ नि होइन, लिङ्क चाहिँ डबल चेक गर्नु, जसले पठाएको व्यक्तिले हो कि भनेर भन्नुपर्छ नि.
1: कति बाटो भने हो, जस्तो अहिले वर्ल्ड कपको सिजन छ, मान्छेले त हेर्न खोज्छ, अझ फुटबलको फ्यान रहेछ भनेदेखि त झन् हेर्दा, अझ समर्थक टिमहरूको खेल परेको छ भने त हेर्नै पऱ्यो झन्. इजी एक्सेस चाहिँ हुनु पर्ने यी विषय आज पार्लियामेन्ट पनि कुरा उठिराखेको थियो.
0: एकजना सांसद उठाउनु भएको छ नि होइन, नेपाललाई टेलिभिजनबाट दियोस्.
1: त्यति एउटा काम त सरकारले पनि गरिदिनुपर्छ कि यो किनभनेदेखि ल मानौ न, 999 विश्वकपको लागि भनेर के भन्छ त्यो सेवा प्रदायक भनौँ कि पैसा प्रदायक के भनौँ त्यसलाई, अब होइन रोजगार होइन. अब उनीहरूले यतिखेर नै ट्याक्क मौका, किनभने हरेक मान्छेले यति बेला त एक घरमा कम्तीमा एकजना त वर्ल्ड कपको फ्यान त हुन्छ नि त होइन, विश्वकप त हेर्ने मान्छेहरू त हुन्छन् होइन. एउटा मोटामोटीको कुरा गर्दाखेरि पनि अहिले हामीसँग कति छन् मोटामोटी, 60,00,000 जतिको हाराहारी घरधुरीहरू छन्, 60 मुलुकभरमा हिसाब गर्दाखेरि होइन, हरेक घरमा छैन होला मानौँ न. 50% भयो भने पनि 30,00,000 चाहिँ, 50% घरमा त होला नि त, हामी मोटामोटी त्यही इमेजिन. कोही घरमा 4-10 पनि होला नि फेरि त्यो त होइन. हेर्दाखेरि चाहिँ त्यो गऱ्यो भनेदेखि यहाँ त अब अरबौँको
0: 10,00,000 हिसाब गर्नुहोस् न होइन, 10,00,000
1: थुप्रो हुन्छ नि त ट्रान्जेक्सन हुँदाखेरि त होइन, करोडौँको ट्रान्जेक्सन हुन्छ यो भन्दाखेरि. यति एउटा सानो राहत चाहिँ सरकारले मानौँ न, नेपाल टेलिभिजन मुलुकै भरिजाला, मुलुकको अरू टेलिभिजनहरू पनि होला नि, तिनीहरूलाई बरु सब्सक्राइबर के गरेर फिड गर्न सकिन्छ त्यतिबाट सहयोग गरिदिए चाहिँ हुन्थ्यो, यो राह चाहिँ पाउँथ्यो, थुप्रो पैसा पनि रोकिन्थ्यो नि त रोकिँदाखेरि त होइन। यो खबर छ र यो ठगीको जालमा चाहिँ यति बेला विश्वकपको बेलामा चाहिँ अलिकति बढी चनाखो भएर बस्नुपर्ने स्थिति
0: सम्बन्धी केही लिङ्क अब नखोल्नुहोला भन्ने
1: एकदमै होइन, त्यो जेन्युन छैन भनेदेखि राखिहाल्ने सबैले राखिहाल्छ, फेरि अनलाइनतिरबाट पनि आइरहेको हुन्छ कि त्यो अनलाइन पोर्टलहरूतिरले पनि अब यहाँ क्लिक गर्नु यताउता भनेर राखिरहेको हुन्छ, त्यो भइसके पछाडि त यही हो कि भन्ने पनि होला मान्छेलाई
0: खालको हुन्छ।
1: अन्नपूर्णले प्रदेश बजेट स्रोतमा अझै सङ्घको भर शीर्षक भइहाल्यो, गोर्खापत्रले क्यान्सर औषधि पाउने कठिन भनेर खबर छापेको छ, पहिला बङ्गलादेशतिरबाट आइरहेको थियो औषधि आउँदाखेरि चाहिँ, यहाँ नेपालमा पनि कतिपय ठाउँमा हुन्छ तर त्यो मास प्रडक्सनहरू नभइसकेपछि र इफेक्टिभ नभइसके पछाडि चाहिँ अलिक गाह्रो हुँदो रहेछ, यतिखेर चाहिँ अलिकति समस्या परिरहेको छ क्यान्सरको औषधि पाउन। नागरिकले गुणस्तर जाँच नाममा चियामा भारतीय अडचन, 53 चिया उद्योग बन्द, अब अरू पनि 82-83 पुग्छ भनेर भनिराखेका छ।
0: आज यस विषयमा लामो कुरा भयो कटेलजीसँग,
1: हजुर
0: ओके यति नै गरौँ
1: मोटामोटी यति
0: हस्त अनि श्रोताहरू, आज समय यति नै भयो, जहाँ जहाँ एउटा गीत राख्नुपर्ने अलिकति सुनौ, गीत दिपेश किशोर भट्टराईको आवाजमा छ, हामी दुबईलाई बिदा दिनुहोस्, नमस्ते, फेरि भोलि भेटौँ, बाबा।

0: निर्देशक तीर्थराज हरियाललाई पक्राउ गरिएको छ। महानिर्देशक हरियाललाई अख्तियारको टोलीले प्रधानमन्त्री कार्यालय बालुवाचारबाट नियन्त्रणमा लिएको हो। आज बिहान पक्राउ गरिएका हरियालसँग आयोगको कार्यालय टंगालमा बयान भइरहेको छ। राहदानी खरिद र छपाईको ठिकामा अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बेला हरियाललाई पक्राउ गरिएको हो। अख्तियारले यसअघि राहदानी विभागबाट कागजात नियन्त्रणमा लिएको थियो। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्रै गोप्य मतदानको माग गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो।
1: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाक छोप गर्ने मात्रै हो। प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएछ? के मिडिया ट्रायल हो? होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने? सभामुख महोदय, दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुनुपर्छ। सभामुख महोदय,
0: नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसदीय समिति प्रभावकारी रूपमा सञ्चालन भइरहे पनि समितिको गरिमा र संसदको प्रतिष्ठा अपेक्षा अनुसार कायम हुन नसकेको बताउनु भएको छ। संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै थापाले सांसदहरूले बारम्बार विभिन्न विषय उठाए पनि सम्बन्धित मन्त्रीहरूबाट अपेक्षित जवाब नआएको बताउनु भएको हो।
2: अब एकपछि अर्को हामी चाहिँ मन्त्री र प्रधानमन्त्रीको माग गर्ने काम मात्र गरिरहने, मैले चाहिँ मन्त्री खोजेको कारण चाहिँ अर्को पनि थियो। सामान्य मन्त्रीज्यूको एउटा भाइरल भइरहेको जुन कुरा थियो, ठेकदारको खुट्टा भाँचिदिन्छु भन्ने कुरा, यो विषयमा अलिकति सोधौं, सरकारको अभिव्यक्ति के हो सोधौं। ठेकदारलाई काम गर्ने वातावरण बनाएर उहाँहरूलाई बोलाएर अनिखेरि काम गर्ने कार्यान्वयन गर्ने हो कि कानून सम्मत अगाडि बढ्ने हो कि काम गर्नु भएन भनेर के गर्ने हो? ब्ल्याकलिस्टमा पार्ने हो कि काम गर्नु भएन भने आएर छलफलमा राख्ने हो कि त्यस्तो नगर एकैचोटि भौतिक कारवाही गर्छु भन्ने जस्तो जस्तो अभिव्यक्ति आयो, यो किन बोल्नु भयो? उहाँले आवेगमा बोल्नु भएको कि सोच्छु भनेर मैले मन्त्रीज्यूलाई पनि त्यहाँ खोजिरहेको चाहिँ त्यो मात्रै हो। अन्यथा चाहिँ काम कारवाहीमा चाहिँ हामी कुनै पनि उसमा चाहिँ अवरोध गर्ने पक्षमा छ।
0: विश्वकप फुटबलको सशक्त दावेदार बानिएको स्पेनका एकपछि अर्को प्रहार रोकेपछि अफ्रिकी राष्ट्र केप भर्डेका गोलरक्षक भोजिन्हाको एकाएक चर्चा चुलिएको छ।
3: 40 वर्षको उमेरमा पहिलोपटक विश्वकप खेल्न पाएका भोजिन्हाले मैदानमा जादु सरहको खेला देखाएपछि विश्वभर चर्चा चुलिएको हो। भोजिन्हाको उत्कृष्ट प्रदर्शनकै कारण केप भर्डेले स्पेनलाई बिना गोल बराबरीमा रोकेको छ। 5 लाख भन्दा कम जनसंख्या भएको सानो टापु मुलुक केप भर्डेको ऐतिहासिक प्रदर्शनको मुख्य नायक गोलकिपर भोजिनालाई मानिएको छ। स्पेनका विश्व चर्चित स्ट्राइकरहरूलाई निराश पारेका भोजिना प्लेयर अफ द म्याच समेत बन्नु भएको छ। केप भर्डे विरुद्धको खेलमा स्पेनले 74% भन्दा बढी बल आफ्नै वरिपरि घुमाएर 27 पटक गोलको प्रयास गरेको थियो। स्पेनका 7 सिधा पोस्ट प्रहार भोजिनाले रोक्नु भएको थियो। 25 वर्षको उमेरमा राष्ट्रिय टोलीमा परेपछि भोजिनाले व्यावसायिक फुटबल शुरू गर्नु भएको थियो। 2012 राष्ट्रिय टोलीमा डेब्यू गरे यता उहाँले मुलुकका लागि 90 खेल खेल्नु भएको छ। केप भर्डेलाई पहिलोपटक विश्वकपमा पुर्याउन पनि उहाँको अग्रिम भूमिका छ। स्पेनसँगको खेलपछि भोजिनाले भिजा समस्या र आर्थिक अभावका कारण आफ्नी आमा यो खेल हेर्न अमेरिका आउन नपाएको र बाल्यकालमा हुर्काउने हजुरबा हजुरआमालाई मैदानमा देख्न नपाउँदा भावुक बनेको प्रतिक्रिया दिनुभएको छ। उहाँले केप भर्डेसँगै माल्डोभा, रोमानिया, साइप्रस र पोर्चुगलका तल्लो डिभिजनका क्लबमा खेल्नु भएको छ। हाल उहाँ पोर्चुगलको चाभेस क्लबमा आबद्ध हुनुहुन्छ। विश्वकप पहिलोपटक खेल्ने भोजिन्ना दोस्रो पाको उमेरको खेलाडी पनि बन्नु भएको छ। इजिप्टका गोलकिपर एसा हल हडारीले 45 वर्षको उमेरमा विश्वकप खेल्नु भएको थियो। स्पेन विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि भोजिनाका इन्स्टाग्राम फलोअरको संख्या पनि आकाशिएको छ। खेल सुरु हुनु अघि उहाँको इन्स्टाग्राममा करिब 50,000 फलोअर्स हुँदा अहिले बढेर 50 लाख नागिसकेको र यो प्लेटफर्ममा उहाँलाई पछ्याउनेको क्रम बढ्दो छ। उहाँको वास्तविक नाम जोसिमार जोसे एभोरा डियास हो, भोजिन्हा उपनाम राख्नु भएको हो।
0: यो वर्षको मनसुन भित्रिन अझै केही दिन लाग्ने भएको छ। सरदर जुन 13 मनसुन भित्रिने गरे पनि यो वर्ष हालसम्म मनसुन प्रवेश नभएको मौसम विभागले जनाएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
4: BFBS कुलकर्म रेडियो।

नमस्कार, बीबीएस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण वर्गण अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छोडामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनचरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

दर्श धारु कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठान मैले गायिका सरिता साईको स्वरमा रहेको मलाई जुन मनपर्छ भन्नु पर्दैन बाट गरिसकेछु। डाक्टर कृष्ण हरि बरालको गीत रचना गैरे सुरेशको सङ्गीत अनि सरिता साईको स्वरमा रहेको यो गीतबाट आजलाई कार्यक्रम स्वर्णिम संगमको ढोका उघारिसकेको छु र भोलिको कार्यक्रम स्वर्णिम संगममा भने म सरिता साईलाई नै अतिथिको रूपमा बोलाउने सोचमा छु। भोलिको कार्यक्रममा चाहिँ गायिका सरिता साईसितको संवाद राख्ने मैले सोच बनाएको छु। अब लागु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 2 गते प्रतिपदा तिथि मङ्गलबार नेपाल सम्बत 1146 तदनुसार आज जुन महिनाको 16 तारिक सन 2026 र मौसमको कुरा गर्नुपर्दा मौसममा आज पनि सामान्य बदलाव देखिएको छ। नेपालमा सूर्योदय बिहान 5:07 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ अर्थात् 7:01 जाँदा हुँदैछ। र श्रोताहरू आज अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवस समेत परेको छ। नेपाल जस्तो श्रोताहरू रेमिट्यान्सको आधारमा अझ भनौँ रेमिट्यान्समै भर पर्ने देशको लागि त यो दिवस झनै महत्त्वपूर्ण रहेको छ। परिवारको लागि, सन्तानको सुखद भविष्यको लागि अनि थोर बहुत देशको लागि समेत जन्मभूमि छोडेर पराई देशमा अहोरात्र खट्ने सम्पूर्णमा यो दिवसको सन्दर्भमा नमन गर्न चाहन्छु र सुरक्षित रहनुहोला समेत भन्न चाहन्छु यो दिवसको सन्दर्भमा। र रेमिट्यान्स त आउँछ श्रोताहरू देशमा, तर रेमिट्यान्स पठाउनेहरूको जीवन कति गाह्रो हुन्छ त्यसको परिकल्पना न राज्यले गरेको छ न कसैले गरेको छ। त्यसैले त्यही परिकल्पना बीचमा एउटा गीत जन्माउनु भएको छ गीतकार भावेश भुमरीले, जुन गीतमा स्वर रहेको छ यसमा कर्म ग्यालजेन बमजनको सङ्गीत भने पविदन खालिङको रहेको छ। धनका लागि परदेशी धर्मै जीवन अडेको छ। अहिलेलाई भने यही गीत यहाँहरू माझमा

झन्का लागि परदेशी यो गीत राखे मैले गीतकार भावेश भमरीको गीत रचना अनि पविदन खालिङको संगीतमा सुरु रहेको थियो कर्म घ्यालजेन बमजनको र गीत पश्चात श्रोताहरू अब नै कार्यक्रम स्वर्णिम संगमको व्यवसायको बारेमा जानकारी दिने बेला भइसकेको छ र आदरणीय श्रोताहरू आज मंगलबार र मंगलबारको स्वर्णिम संगम घर देश र परदेशलाई जोड्ने दिन अर्थात् यता घर गाउँको वस्तुस्थिति हाल खबर रेडियो तरङ्ग मार्फत तपाईँसम्म पुर्याउने दिन हो कार्यक्रम स्वर्णिम संगम फ्यामिली कनेक्टिङको माध्यमबाट र यसको लागि हामीलाई आवश्यक पर्ने हुन्छ तपाईँ आदरणीय श्रोताहरू यतिखेर जति पनि श्रोताहरू नेपालभन्दा बाहिर बसेर हामीलाई सुन्दै हुनुहुन्छ भने यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिनु भएमा हामी स्टुडियोको टेलिफोन मार्फत तपाईँका आफन्तजन परिवारजन र साथी सङ्गीहरूसित जोडिनेछौँ र यता घर गाउँको हाल खबर तपाईँसम्म पुर्याउनेछौँ कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङको माध्यमबाट र यसरी तपाईँका आफन्तजनसित कुराकानी गर्दै गर्दा त्यो सन्देश त्यो कुराकानी तपाईँले मात्र सुन्नुहुने छैन बिएबिस गोर्खाले सुनेर बस्नुहुने विश्वभरिका श्रोताहरूले पनि सुन्न सक्नुहुनेछ र जसका कारण तपाईँको गाउँठाउँको प्रचार प्रसार पनि हुनेछ भने तपाईँको गाउँठाउँको बारेमा जानकारी पनि उहाँहरूलाई मिल्नेछ र आज पनि कार्यक्रम स्वर्णिम संगम फ्यामिली कनेक्टिङमा यहाँहरूले नेपालमा रहेका आफन्तजन परिवारजन र साथी सङ्गीहरूको मोबाइल नम्बर पक्कै पनि उपलब्ध गराइदिनु हुनेछ भन्ने विश्वासको साथ अब म व्यवसायमा एउटा गीत राख्न चाहन्छु नारी हस्ताक्षर गीतकार रञ्जना राईको रचना रहेको अर्थात् गीतकार रञ्जना राईले लेख्नुभएको गीत यहाँहरू माझमा मिलन नेवार र दौलत राईको स्वरमा राखिहाल्छु सङ्गीत रहेको छ बसन्त सापकोटाको

0: दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट डिएफएस गोर्खा रेडियो
1: हजुर आदर्श दर बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि रेडियो सुनेर बस्नु सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज मंगलबारको कार्यक्रम घर देश र परदेशलाई जोड्ने कार्यक्रम हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा र यतिखेर भने प्रदेशबाट जोडिनु भएको छ यहाँ शर्मिला अधिकारी कान्छी छोरी र नेपालमा उहाँकी दिज्यू मिना गौतमको नम्बर दिनुभएको छ म मिना गौतमज्यूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु मिनाजी नमस्ते हजुर
2: नमस्ते हजुर
1: अनि सन्चै हुनुहुन्छ
2: हजुर सन्चै छु
1: अनि हजुरको बसाई चाहिँ काठमाडौँतिरै हो कि कता हो
2: मेरो काठमाडौँ
1: हो ए काठमाडौँ नै बस्नुहुन्छ है अब बहिनीले सम्झनु भयो यता साँझ पर्न लागिसक्यो उता बिहान हुँदैछ होइन चार बजेर यहाँ दस मिनट गयो है उता चाहिँ अब बिहानै उठेर बिएबिएस गोर्खाले सुन्दै हुनुहुन्छ सायद चिया कफी पिउँदै होइन र सँगसँगै शर्मिला अधिकारीज्यूले मात्रै सुन्नु भएको छैन अब दिज्यू भनेर सम्बोधन गर्नुभएको छ तपाईँको ज्वाइँ राजा गोपाल अधिकारीजीले पनि सुनिरहनु भएको छ है आज सम्झनु भयो उहाँहरू दुवैजनालाई केही भन्न चाहनुहुन्छ
2: जयसाहुलाई नमस्कार बहिनीलाई मिठो सम्झना आशीर्वाद
1: हजुर
2: गोर्खा रेडियोमा राम्रो गीत गजलहरू पठाएकोमा
1: तपाईँको बहिनी त कस्तो राम्रो राम्रो कविताहरू पठाउनुहुन्छ म कहिलेकाहीँ यसो रेडियोमा बिहिबारको यो सृजना वाटिकामा म वाचन गरिदिन्छु शर्मिलाजीले पठाउनु भएका कविताहरूलाई राम्रो कविता लेख्नु हुँदो रहेछ
2: हजुर हो
1: अनि अब तपाईँहरूको चाहिँ पुर्खौली गाउँ यता सर्लाही है
2: मेरो बहिनीको चाहिँ सर्लाही मेरो चाहिँ
1: कलङ्की सिउ चटार बहिनीको चाहिँ यता गोपालजीसँग वैवाहिक जीवनमा बाँधेपछि सर्लाही
2: हजुर मेरो पनि कलैया हो तर मेरो पुर्खौली चाहिँ
1: कति भयो दिदी बहिनीको भेट नभएको भौतिक रूपमा धेरै भयो होला है
2: पाँच छ वर्षै भयो
1: छ वर्षै भइसक्यो होइन सायद एक डेढ वर्ष अगाडि त गोपालजी आउनु भएको थियो
2: हजुर
1: शर्मिलाजी आउनु भएको छैन भनेपछि उहाँ नेपाल नआएको चार पाँच वर्षै भयो पाँच छ वर्षै उसो भने भेट नभएपछि
2: पाँच वर्ष हजुर
1: ए आउँदा त भेट भइहाल्छ नि होइन आज अब तपाईँको आवाज उता युएसमा सुन्दै गर्दा दिदी बहिनीसँगै बसेर चिया पिउँदै गफ गरे जस्तो भइरहेको होला उहाँलाई केही भन्न चाहनुहुन्छ बहिनीलाई चाहिँ
2: बहिनीलाई छिटै भेट्न पाऊँ यसो गीत गजलहरू राम्रो राम्रो लेख पठाऊ मुड फ्रेस हुन्छ मनमा लागेको कुराहरू भन्दा भन्न चाहन्छु
1: हिजो आज त सामाजिक सञ्जालहरूले गर्दाखेरि भेट्ने देख्ने अवसर पाइरहन्छ कहिलेकाहीँ टिकटक रेलतिर पनि आइरहनुहुन्छ तपाईँ हेर्नुहुन्छ होला नि त बहिनीको
2: हेर्छु
1: ल साह्रै खुसी लाग्यो आज तपाईँसँग यसरी छोटो सम्वाद गर्ने यो मेसो जुराइदिनु भयो हाम्रा शर्मिला अधिकारीज्यूले जो कनेक्टिकट युएसमा बसेर हामीलाई सुनिरहनु भएको छ र तपाईँलाई पनि सुनिरहनु भएको छ र तपाईँले पनि टेलिफोन उठाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छ है त ल त हजुरलाई नमस्कार छ
2: नमस्कार
1: हजुर आदर श्रोताहरू उहाँ हुनुहुन्थ्यो मिना गौतम काठमाडौँबाट चाहिँ हुनुहुन्थ्यो र उहाँको नम्बर चाहिँ मलाई कनेक्टिकट युएसएबाट उहाँकी बहिनी शर्मिला अधिकारीले दिनुभएको थियो. शर्मिला अधिकारी बेबेस गोर्खा रेडियोका श्रोतामा परिचित नाम पनि हुन्छ. उहाँका अत्यन्तै दमदार केही कविताहरू मैले कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा वाचन नै गरिसकेको छु र आउँदो बिहिबारको लागि पनि अब तम तयार गर्दै हुनुहुन्छ होला सायद शर्मिलाजीले. मैले यतैबाट आग्रह गरेँ है त कार्यक्रम सुनिरहनु भएको छ होला. तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. दिदीको नम्बर दिनुभयो, दिदीसित संक्षिप्त कुराकानी गरेँ र धन्यवाद दिदी. अब नै म मिज्यू नेपाली चलचित्रमा समेटेको एउटा गीत राख्न चाहन्छु श्रोताहरू. गैरा घरे काइली श्रीकृष्ण बम मल्लको शब्द सङ्गीत रहेको यो गीतमा स्वर पनि श्रीकृष्ण बम मल्लकै रहेको छ र उहाँलाई साथ दिएकी छिन् गायिका मेलिना राईले. श्रीकृष्ण बम मल्लका साङ्गीतिक करियरमा यो साइली शब्द निकै नै फापे जस्तो पनि लाग्छ श्रोताहरू, किनकि यसभन्दा अगाडि स्वरूपराज आचार्य र उहाँकै जीवन सङ्गिनी लक्ष्मी मल्ल ले गाउनुभयो गीत डाँडाघरे साइली बहुचर्चित बनेको थियो र डाँडाघरे पश्चात अब डाँडाको घरको साइली मात्र होइन उहाँले गैराको घरको साइलीलाई पनि गीतमा शब्दमा बनिसक्नु भएको छ श्रीकृष्ण बम मल्लले. अहिलेलाई पनि म यही गीत राख्न चाहन्छु श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वरमा.

हजुर आदर श्रोताहरू, गैरा घरे काइलीको याद आउँछ यो गीत राखे मैले यहाँहरू माझमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वरमा नेपाली चलचित्र मेज्यूमा समेटेको गीत थियो र बेबेस गोर्खारेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र मङ्गलबारको बसाई घर देश अनि परदेश बीचको एउटा साइनोलाई कसिलो पार्ने दिन समेत हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ र यसै बिचमा नूतन भुषालजीले उहाँको बच्चाको साथी सुजाता श्रेष्ठको नम्बर दिनुभएको थियो। दुईवटा नम्बरमा फोन डायल गरे, दुईटै नम्बरमा फोन सम्पर्क भइरहेको छैन। यदि फोन सम्पर्क भएमा म केही छिनपछि कुराकानी गर्ने नै छु र यहाँलाई अर्थात् हाम्रा इजरायलमा रहनुहुने नूतन भुषालजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएबिएस गोर्खा रेडियो सधैँ नै सुन्नुहुन्छ र सुनेर हामीसित यसै गरी जोडिने पनि हुन्छ र यहाँलाई धन्यवाद दिन चाहन्छु। शर्मिला अधिकारीजीले अर्को पनि नम्बर दिनुभएको छ, फेरि पनि धन्यवाद दिन चाहन्छु। केही छिनपछि म त्यो नम्बरमा पनि फेरि पनि फोन डायल गर्ने नै छु। यहाँलाई धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई। यसै गरी यहाँ लेख्नुहुन्छ छवि थापा मगजु, नमस्कार तुलसी सरजी, मेरो क्लासमेट मोतीलाल भण्डारी अहिले भुटौलमा हुनुहुन्छ। पहिले नेपाल आउँदा बोल्ने अवसर पाएको थिएँ तर भेट्ने मौका पाएको थिइनँ। साथी साथै उहाँको सम्पूर्ण परिवारलाई सम्झना पनि छ। एसएलसी दिएदेखि हाम्रो प्रत्यक्ष भेट भएको छैन भनेर ओहो निकै वर्ष भएको रहेछ। यो नम्बरमा म फोन डायल गर्नेछ है केही छिन पश्चात। धन्यवाद दिन चाहन्छु म हाम्रा छवि थापा मगरज्यूलाई फक्सटन केन युकेबाट हुनुहुन्छ। उहाँले दिनुभएको नम्बरमा म फोन त डायल गर्ने नै छु तर यति बेला भने एउटा गीत यहाँहरू माझमा राखिहाल्छु र यो गीतमा स्वर रहेको छ गायिका मेनुका पौडेलको। गीत लेख्नु भएको छ नूतन भुषालले भने सङ्गीत यसमा दीपक राज विश्वकर्माको रहेको छ। यहाँहरू माझमा यही गीत राख्नेछु र त्यसपछि म छवि थापाजीले दिनुभएको नम्बरमा पनि फोन डायल गर्नेछु। अहिलेलाई भने गीतै सुनौँ।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् बिल्डिङ हिरोज.org.uk। BFBS Gorkha Radio।

हजुर श्रोताहरू, यो गीत राखेँ मैले यहाँहरू माझमा पाण्डव सुनार, वासुदेव मुनाल र साथीहरूको स्वरमा बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा। र यस बिचमा मैले दुईवटा नम्बरमा फोन डायल गरेको थिएँ। एउटा नम्बर चाहिँ छवि थापा मगरजीले दिनुभएको थियो बेलायतबाट, मोतीलाल भण्डारीजीको। उहाँ चाहिँ एउटा मिटिङमा हुँदो रहेछ, मलाई 15 मिनटपछि म कल ब्याक गरौँ भन्दै हुनुहुन्थ्यो। मैले 15-20 मिनटपछि म आफै नै तपाईँलाई टेलिफोन गर्छु भनेर उहाँलाई जानकारी गराए हुन्छ भन्नुभएको छ। र 15-20 मिनटपछि अर्थात् कार्यक्रमको दोस्रो खण्डमा म फोन डायल गर्नेछु है। त छवि थापाजी, यहाँलाई यही जानकारी गराए। अनि यसबिचमा एउटा नम्बर पनि प्राप्त भएको थियो, ओमप्रसाद थापा काउचो दाईले, नमस्कार तुलजी, रेडियो सुनेर साथ दिइरहेछु, मनोरञ्जन भरपूर लिँदै साउको मेला पनि फाल्दैछु। यसो फुर्सद भए हाम्रा गुल्मीतिरका लुकेका कलाकार गायक रामप्रसाद पौडेललाई सम्पर्क गरिदिनुहोस् है भनेर नम्बर दिनुभएको छ। लुकेको कलाकार नै लुक्नु भयो जस्तो लाग्यो, मैले फोन डायल गरेको थिएँ, टेलिफोन उठाउनु भएन। यदि टेलिफोन उठाउनु भएको त म कुराकानी गर्नेछु। केहीसिनपछि फेरि पनि म उहाँसित अर्थात् तपाईँले दिनुभएको नम्बरमा फोन डायल गर्ने नै छु है। त यहाँलाई जानकारी दिन चाहन्छु, ओमप्रसाद थापा काउचो दाईलाई, उहाँले चाहिँ टेलिफोन नउठाएको जानकारी गराए। शर्मिला अधिकारीजीले अर्को पनि नम्बर दिनुभएको रहेछ, शर्मिला अधिकारीजीलाई धन्यवाद दिन चाहन्छु। केही छिनपछि म त्यो नम्बरमा पनि फोन डायल गर्नेछु। शर्मिला अधिकारीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिमसँग फ्यामिली कनेक्टिङमा यहाँहरूले पनि निहारका आफन्तजन परिवारजन र साथी सङ्गीतका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र तपाईँले दिनुभएको नम्बरमा म फोन डायल गरि नै हाल्नेछु। यहाँहरूलाई धेरै धेरै सम्झना पनि सुनाउनु चाहन्छु, किनकि बिएबिएस गोर्खा रेडियोको रेडियो तरङ्गमा तपाईँहरू जोडिँदै गर्दा तपाईँका आफन्तजनको सम्झना मात्र होइन, मेरो पनि सम्झना तपाईँहरूप्रति रहिरहनेछ। सधैँभरि कार्यक्रममा यसरी नै जोडिनुहोस् भन्ने। अनि मिनी कालीकोटी रायजी यहाँ लेख्नुहुन्छ, बेलायतबाट, नमस्ते तुलजय, अन्तिमसम्म सुनिरहनेछु। आजको यो तस्विर हराइसके जस्तो लागेको थियो, आज यो फोटो देख्दा पहिला चलाएको सम्झना भयो दाई भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु। यो पुरानो तस्विर राखेछु, यो चाहिँ यहाँहरूले देख्न सक्नुहुन्छ हाम्रो गाउँघरतिर। पहिला यो कुरुवा भन्थ्यो, कतै मानो पनि भन्छ है, र यो एक माना अथवा एक कुरुवा भन्थ्यो। यो चाहिँ राजा त्रिभुवनको पालामा भनेको रहेछ यो कुरा हो। यहाँ साल पनि लेखेछ, 1904 जस्तो लाग्यो है। यहाँ श्री त्रिभुवन वीरविक्रम शाह भनेपछि त यो धेरै अगाडिको मानो हो। यसो हेर्दाखेरि पित्तलको मानो यहाँहरूले देखिरहनु भएको छ। यही तस्विर मन पराइदिनु भयो, यहाँलाई धन्यवाद दिन चाहन्छु। मेनी कालीकोटी रायजीलाई, रघु भट्टराईजी लेख्नुहुन्छ उता बस्टनबाट हुनुहुन्छ, नमस्ते तुलजी, आहा, असार महिना मानो रोपेर मुरी फलाउने महिना, बिम्बको रूपमा मानो पुरानो नापतलको साधन, आजकल भने किलो लिटरले विस्थापित गरे पनि हाम्रो बोलीचालीमा अझै आइरहन्छ र घरदेशलाई जोडिरहन्छ। उहिले त बाजेको पालामा मोहर गन्थे डालामा, अहिले त हाम्रो पालामा मकै छैन डालामा गीत गाइन्थ्यो, तर आजकल त खेतीपाती उब्जनी छैन, मोहर सुक्खा पनि छैन, सम्झना मात्र ती दिनहरू। मङ्गलबार सबै सबैको शुभ रहोस् भन्नुभएको छ। हो नि रघु भट्टराईजी, अब अहिले त खेती किसानको कुरा गर्दै गर्दाखेरि गाउँघरतिर बाँदर आतंक यहाँहरूले सुनिरहनु भएको छ, संसदमा पनि पटक पटक यही कुराहरू उठिरहेछ। बाँदरको विषयमा संसद अल्मलिरहेको छ र हुन पनि गाउँघरतिर अलिकति बस्ती पातले पश्चात बाँदर आतंक नि देखिन्छ। पहिला पहिला बाँदर हामीले चाहिँ काठमाडौँको पशुपतिर स्वयम्भूतिर देखिन्थ्यो भने हिजो आज गाउँघरतिर बाँदर छ्याप छ्याप्तिरहेको छ। तपाईँले भने जस्तै अब त्यो मकै पनि बाँदरले डाला भन भर्न दिँदैन। र यो तस्विर, यो कुरुवाको तस्विर चाहिँ यो मैले आफ्नै घरको पहिला धेरै अगाडि हाम्रो बुवा भनौँ आमाले चलाउनु हुन्थ्यो, र यो तस्विर चाहिँ मैले करिब 1.5 वर्ष अगाडि 2 वर्ष अगाडि घर गएको बखत देखेर भेटेर खिचेर ल्याएको थिएँ। यस्ता चिजहरू पुरातात्विक चिज हो, ऐतिहासिक चिज जस्तो लाग्छ है रघु भट्टराईजी। अनि धन्यवाद दिन चाहन्छु, सुनिदिनु भयो, सुनेर हामीसित जोडिनु भएकोमा धन्यवाद दिन चाहन्छु। र अब नै म एउटा गीत राख्न चाहन्छु, विचार गर माया लुछुनलाई, मन्जु पौडेल र प्रताप दासको स्वरमा। यो गीतको शब्द सङ्गीत पनि श्रीकृष्ण बम्मलाई केही रहेको छ अहिले, भने यो गीत यहाँहरू माझबाट

हजुर सदाले विचार गरेर छुनलाई पक्कै पनि छुनु एउटा कहिलेकाहीँ अपराध पनि हुन सक्दछ, त्यही भएर पनि कोही कसैलाई छुनको लागि धेरै कुरा सोच्नुपर्छ, अगाडि पछाडि सबै सोचेर मात्रै छुनुपर्दछ, किनकि छुइसकेपछि त फेरि आफ्नै हुनुपर्छ भनेर गायिका मन्जु पौडेलले भन्दै हुनुहुन्थ्यो प्रताप दासलाई विचार गरेर मायालु छुनलाई। यो गीत राखेँ मैले र पनि श्रोताहरू कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङको व्यवसायको पहिलो खण्डको अन्त्यतिर आइसकेछु र केही दिन पश्चात भने यहाँहरूले हाम्रो बेबेस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ। समाचारपछि हामी कार्यक्रमको दोस्रो चरणमा भेट्नेछौँ र यति बेला पछि यहाँ माझमा म एउटा गीत राखिहाल्छु जुनु परसाई मुन र हेमराज भट्टराईको स्वरमा, र यो गीत पश्चात पनि यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि पनि हामी कार्यक्रमको दोस्रो चरणमा भेट्नेछौँ।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई विशेष अदालतले चार दिन थुनामा राख्न आदेश दिएको छ। महानिर्देशक अर्याल र सूचना प्रविधि निर्देशक केसीलाई अख्तियारको टोलीले आज बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारबाट नियन्त्रणमा लिएको हो। राहदानी खरिद र छपाईको ठेक्कामा अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बेला अर्याललाई पक्राउ गरिएको हो। अख्तियारले यसअघि राहदानी विभागबाट कागजात नियन्त्रणमा लिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म 5 प्रदेश र 64 जिल्लाको अधिवेशन सकेको छ। पछिल्लो विवरण अनुसार 609 पालिका र 4363 वडामा अधिवेशन सम्पन्न गरिसकेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगित भएको छ। त्यस्तै कर्णाली प्रदेशको अधिवेशन जारी रहेको रासोपाले जनाएको छ। हालसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रूकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। यसै गरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र उतहटमा अधिवेशन प्रक्रिया शुरू भए स्थगन भएको उहाँले बताउनु भएको छ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन असार 7, 8 र 9 गते चितवनमा हुने भनिएको छ। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नाघेको छ।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सय सम्बन्धी सूचना दिने अनलाइन प्रणाली ल्याएको थियो। पोर्टलमा अध्यापति गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 सय उपलब्ध छन्। सो संख्याको 10% अर्थात 2,356 सय पूर्णत निशुल्क उपलब्ध हुने भनिएको छ। उपलब्ध कुल निशुल्क सय मध्ये हाल 354 सयमा बिरामी छन्। यसरी तत्काल 2,200 निशुल्क उपलब्ध छन्। खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान र कानूनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताउनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पतालमा लक्षित वर्गका लागि 10 सय अनिवार्य छुट्याइएको हुनुपर्ने, 30 सयमा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने जस्ता व्यवस्था गरेको छ। सरकारले विपन्न बिरामी लक्षित पोर्टल लागू गरेपछि अस्पतालको अनुगमनका लागि 6 समिति गठन गरी देशका 11 संघीय अस्पतालमा खटाएको जनाएको छ।
3: पश्चिम तराईमा अत्यधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेका छन्। चर्को घाम र तातो हावाका कारण बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र सुनसान देखिन थालेका छन्। मौसमविदका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। यस्तै मधेस प्रदेशका पर्सा, बारा र दहर, सर्लाही, महोत्तरी, धरोसा र सिराहा जिल्लामा पनि गर्मी बढेको छ। जनकपुर, वीरगंज र गौड क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च भएको छ। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहका क्रममा कसैले घुस मागे तत्काल जानकारी गराउन आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन अनुरोध गरेको हो। सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले तोकिएको शुल्कभन्दा बढ़ी रकम मागेमा वा कुनै अनुचित कार्य गरेमा प्रमाणसहित तत्काल जानकारी गराउन भनेको छ। प्रमाणका आधारमा अनियमितता भएको पाइए कार्यवाही गरिने प्राधिकरणले जनाएको छ। गुनासा र अनियमितताको बारेमा जानकारी दिन प्राधिकरणले आधिकारिक नम्बर र इमेल समेत सार्वजनिक गरेको छ। मुस्ताङमा 2 सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारी साधन फुकुवा भएका छन्।
4: कोरला नाकामा नियन्त्रणमा लिएका सवारी साधन फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्मा जोमसमले जनाएको छ। मुस्ताङको उत्तरी कोरला नाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। तीमध्ये 649 विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको छ। कोरला नाकाबाट ती सबै विद्युतीय सवारी साधनलाई साइमन इङ्कले खरिद गरी नेपाल भित्राएको थियो। ती सवारी साधनको कैफियत रहे नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखा अन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज सकेको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यसअघि सशस्त्र प्रहरीबल नेपालले गएको दुई सातादेखि कास्कीको हेम्जामा 98 र पर्वतको कुसुमामा 17 विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको थियो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: गायिका पुनम गुरुङ र खेम सेन्चुरीको यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यो बसाईको दोस्रो खण्ड दोस्रो चरणमा र यति बेला भने चाहिँ बेलायतबाट वीर बलालजीले एउटा नम्बर मलाई दिनुभएको छ। चर्चित गायिका हुनुहुन्छ, सहीमा श्रेष्ठको नम्बर दिनुभएको छ र सहीमा श्रेष्ठलाई म कार्यक्रममा जोडिहाल्छु। सहीमाजी नमस्ते। अनि कता हुनुहुन्छ तपाईँ, काठमाडौँतिर कि महोत्सवतिर हो?
1: म पुरा भिडभाडमा छु अहिले।
0: भिडभाडमा कहाँ हो?
1: बाटोमा, काममा।
0: भनेपछि काठमाडौँ हो?
1: हजुर हजुर, यतै छु।
0: ए, भनेपछि के काममा, भनेपछि भिडभाडमा रेकर्डिङतिर कुद्दै हुनुहुन्छ क्या हो? अनि अब साङ्गीतिक कार्यक्रममा कता कता कता कता पुगिरहेको त देखिन्छ अहिले सामाजिक सञ्जालमा, होइन? र अब बेलायत पनि तपाईँ त दुई चारपल्टै पुगिसक्नु भएको छ अनि बेलायतवासी धेरै श्रोताहरूको मन जितेर पनि आउनु भएको छ र बेलायतबाटै आज तपाईँको नम्बर प्राप्त भएछ, वीर बलालजीले दिनुभएको। उहाँले आज हाम्रो साइमा बहिनी कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ बुझिदिनुहोस् है सर भनिदिनु भएको छ। ल, वीरजीलाई केही भन्न चाहनुहुन्छ?
1: सर्वप्रथम त वीर बलाल दाजुलाई मेरो तर्फबाट एकदमै नमस्कार र धन्यवाद दिन चाहन्छु, मलाई सम्झिनु भयो। अनि र युकेवासी सम्पूर्ण मेरा शुभचिन्तक दाजुभाइको आमा दिदी बहिनी सबैलाई मेरो तर्फबाट एकदमै नमस्कार छ सबैजनालाई। र आउँदै गरेको अब तिज आउन लागेको अरे, होइन, नारीहरूको महान चाड
0: तिज त अब आउनु के अरे, तिज आउनुभन्दा त दुई तिन महिना अगाडिदेखि नै तिज त आइहाल्छ नि नेपालमा, होइन? नयाँ नयाँ गीतहरू कलाकारहरूले आफ्नो गीतहरू लिएर आइहाल्नुहुन्छ। के छ योपालि अब तिज आउन लागि के अरे भन्नुहोस्, तिजको कोसेली छ कि छैन योपालि नयाँ?
1: तिजकै कोसेलीको लागि यता र उता डोर धुप चलिरहेछ, नयाँ केही ल्याउँदैछु तिजको विशेष।
0: भनेपछि बिस्तारै बिस्तारै तिज लाग्यो, हामी यसरी बुझौँ, होइन?
1: हजुर हजुर, अब यसो अब एक महिनापछि फेरि यसो युकेतिर 10-15 दिनको लागि भए पनि यसो
0: जाने विचार
1: गर्न जाउँ भन्ने सोच्दैछु।
0: ए, कहिले कहिले जाँदै हुनुहुन्छ?
1: युकेमा धेरै नै माया गरिदिनु भएको छ मलाई, गर्नुहुन्छ, मेरो गीत मन पराइदिनुहुन्छ सबैजनाले, कारणले चाहिँ उहाँको माया चाहिँ भुल्नै सकेको छैन मैले।
0: त्यही भएर त युकेवासीले घरिघरि सम्झनुहुन्छ त, आज तपाईँलाई सम्झनु भयो है।
1: अनि दाइले त अब म त एकदमै आभारी छु, उहाँले त मलाई मात्र होइन कि नेपालका हरेक होइन हरेक भर्खरै सुरु स्टार्टिङ गरेको आर्टिस्टदेखि एकदमै इस्टाब्लिस नै भइसकेको आर्टिस्टहरूलाई धेरै नै मान सम्मान गर्नुहुन्छ, साथ दिनुहुन्छ, सपोर्ट गर्नुहुन्छ, त्यो नै हामी कलाकारको लागि त एकदमै ठुलो कुरा हो नि त, होइन? राम्रो अपर्च्युनिटीहरू दिनुहुन्छ, त्यसको लागि त एकदमै सबै हामी सबै म मात्र नभएर जति पनि कलाकारहरूलाई सपोर्ट गर्नु सबैको तर्फबाट नै आभारी छु म त एकदमै।
0: ल, साह्रै खुसी लाग्यो आज भने अब लामो कुराकानी गर्न किन मिल्दैन भने धेरै श्रोताहरूको यहाँ नम्बर प्राप्त भएको छ, आलो पालो गरिरहेको छु। वीर बलालजीले दिनुभएको नम्बरमा तपाईँलाई फोन गरे, अब नै तपाईँ र ध्रुव विश्वले गाउनु भएको यो त करिब करिब 3 करोड भन्दा बढी चोटि हेरेको गीत रहेछ, सिल्की कपाल उड्यो है, हाम्रो दीपक शर्माको सङ्गीत, हाम्रो अमर बान्तु दाई, हाम्रो नजिकै बिएबिएस रेडियोको घुर्यानका गीतकार भन्न चाहन्छु, आँगनको गीतकारले लेख्नु भएको गीत हो यो, गीत श्रोतामा राख्नेछु, तपाईँसँग चाहिँ बिदा हुन्छ है त।
1: हजुर, मेरो तर्फबाट युकेवासी सम्पूर्णलाई एकदमै धेरै धेरै सम्झना छ भनेर भन्दिनँ
0: है। हस्, नमस्ते।
1: नमस्कार
0: हजुर। श्रोताहरू, उहाँ हुनुहुन्थ्यो गायिका सहीमा श्रेष्ठ। वीर बलालजीले युकेबाट यो नम्बर दिनुभएको थियो, मैले उहाँसित संक्षिप्त कुराकानी गरेँ। सहीमा श्रेष्ठलाई पनि धन्यवाद र वीर बलालजीलाई पनि धन्यवाद दिँदै आऊ भने सिल्की कपाल उड्यो यहाँहरू माझमा राखिहाल्छु, जसलाई लेख्नु भएको छ गीतकार अमर बान्तुले पनि, सङ्गीत दीपक शर्माको र स्वर रहेको छ सहीमा श्रेष्ठ र ध्रुव विश्वको।

0: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
0: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यो गीत म केही दिनपछि राख्नेछु श्रोताहरू। यस बिचमा कनेक्टिकट युएसएबाट एउटा नम्बर प्राप्त भएको छ र जुन नम्बर चाहिँ मलाई शर्मिला अधिकारीले दिनुभएको अमेरिकाको कनेक्टिकटबाट र साथी रन्जु बस्नेतको, रन्जुजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। रन्जुजी नमस्ते। अनि आज तपाईँलाई तपाईँको साथीले सम्झनु भयो, चिन्नुहुन्छ हाम्रो शर्मिला अधिकारीजीलाई? तपाईँहरू पहिलाको साथी है, स्कुल पढ्दाको होला? अनि सम्झनु भयो, धेरै भयो कुराकानी नभएको साथीसँग। तुलसीजी यसो बोलिदिनुहोस् भन्नु भएको थियो र मैले बोलिहालेँ तपाईँसँग है। अनि केही भन्न चाहनुहुन्छ? उता त भर्खर बिहान हुँदैछ होइन, अब उठेर बिहे बेस रेडियो सुनिरहनु भएको छ,
1: आरामै हुनुहुन्छ होला, अब त्यही त होला नि भन्ने। धेरै धेरै सम्झेको छु उहाँलाई पनि मैले,
0: कति वर्षौँ होला है भेटघाट नभएको त त्यसो भने त।
1: हजुर हजुर, थुप्रो भयो
0: नेपालै नआउनु भएको, उहाँ चाहिँ 4-5 वर्षभन्दा बढी भइसक्यो जस्तो छ। अनि आज तपाईँलाई सम्झनु भयो, सायद अब साथीभाइहरूलाई सम्झने होइन। तपाईँ चाहिँ बसाइ काठमाडौँ नि हो?
1: हजुर हजुर।
0: ए अनि अब ल त उसो भने शर्मिलाजीलाई बाँकी केही छ भने भन्नुहोस् है। धेरै वर्ष भएछ तपाईँहरूको भेटघाट नभएको, सुरुमा त चिन्नु पनि तपाईँलाई गाह्रो गाह्रो भएको थियो, शर्मिला अधिकारी को भन्दै हुनुहुन्थ्यो होइन?
1: मलाई गाह्रो गाह्रो भन्दा थिएँ मैले पछिबाट मात्रै। अनि हजुर,
0: त्यही त तपाईँहरूको यो ग्याप धेरै भएछ किनकि छैन।
1: हजुर अब हजुर, त्यही आफ्नो आफ्नै लयो मेसो त्यतैतिर व्यस्त भएर होला नि।
0: अब चाहिँ यो आजको यो संवादले गर्दा, आज उहाँले सम्झनु भएको कारणले गर्दा पनि अब चाहिँ अलिकति फेरि सजिलो भयो।
1: हजुर हुन्छ, एकदम उहाँलाई धेरै धेरै सम्झेको छु, धेरै सम्झना छ, माया छ। एकदम कन्फ्युजै भयो पहिला त, अनि को को भन्दा एकदमै भयो नि त, कहिले पनि फोन आएको थिएन भनेर एकदम त थ्याङ्क यू।
0: अब नेपाल आउनु भयो भने चाहिँ शर्मिलाजीले भेट्नै पर्ने भयो तपाईँलाई।
1: ए हजुर हो त, एकदमै भयो।
0: ल त रन्जुजी, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है त।
1: हजुरले पनि अब यति सोधिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
0: नमस्ते।
1: एकदम थ्याङ्क यू।
0: उहाँ हुनुहुन्थ्यो श्रोताहरू शर्मिला अधिकारी, जो अहिले कनेक्टिकट युएसमा बस्नुहुन्छ र उहाँले आफ्नो साथीको नम्बर दिनुभएको थियो। मैले छोटो कुराकानी गरेँ रन्जु बस्नेतसित र बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिमसँग फ्यामिली कनेक्टिङमा मैले जानकारी गराउनु पर्ने नै हुन्छ। यहाँ एउटा नम्बर हाम्रो ओम प्रसाद थापा काउचो दाईले दिनुभएको थियो, कुरकुरे बैस बोलको गीत पनि सेयर गर्नुभएको थियो। यो रामप्रसाद पौडेलजीले गाउनुभएको गीत रहेछ र उहाँको नम्बर दिनुभएको थियो। मैले अघि फोन डायल गरेँ, उहाँले पटक्कै फोन उठाउनु भएन, दुईचोटि गरेँ दुईचोटि फोन उठाउनु भएन, सायद कतै व्यस्त हुनुहुन्छ होला त्यही भएर पनि फोन उठाउनु भएन। मैले यही जानकारी गराएँ हाम्रो ओमप्रसाद थापा काउचा दाईलाई, फानब्रो बेलायतबाट हुनुहुन्थ्यो, उहाँलाई धन्यवाद दिँदै। अब भने फानब्रो बेलायत नभएर यतिखेर भने बेल्जियममा रहनुभएका गीतकार, गायक, संगीतकार, यो गीतको चाहिँ शब्द सङ्गीत उहाँकै हो अर्थात् बलराम पुनको, र उहाँ चर्चित लोक गायक पनि हुनुहुन्छ। अहिले भने म बलराम पुनको शब्द सङ्गीत रहेको एउटा गीत राख्न चाहन्छु यहाँहरू माझमा, गायिका निकिता थापा मगरको स्वरमा।

0: सङ्गीतकार बलराम पुनको शब्द अनि सङ्गीत रहेको यो गीत राखेँ मैले निकिता थापा मगरको सुरमा बेबेस गोर्खा रेडको साप्ताहिक प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा. यति बेला भने फानब्रो बेलायतबाट ओम प्रसाद थापा काउचो दाई जोडिनु भएको छ. उहाँले गायक रामचन्द्र चन्दको नम्बर दिनुभएको छ र 2081 सालमा उहाँको एकल साँझ पनि काठमाडौँमा भएको थियो. रामचन्द्रजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. रामचन्द्रजी नमस्ते.
1: हजुर दाजु नमस्कार.
0: गुल्मीकी काठमाडौँ हो तपाईँ अहिले?
1: म काठमाडौँ दाईको छेरछेरमा छु, दाईलाई भेट्न अत्यन्त तीव्र इच्छा
0: राख्दछु. ल हामी एक दिन बेबेसकोमा लामो कुराकानी गर्नुला स्टुडियोमा आएर, होइन आज भने चाहिँ एकदम संक्षिप्त कुराकानी हुन्छ. फ्यामिली कनेक्टिङमा धेरै नम्बरहरू प्राप्त भएका छन् र आज ओम दाईले सम्झनु भयो तपाईँको जिल्लावासी दाई, होइन फेरि जिल्लावासी कलाकारलाई असाध्य माया गर्नुहुन्छ. त्यसो त अघि बिरबलालजीले पनि एउटा नम्बर दिनुभएको थियो बिरबलालजी, यसै गरी छवि थापा गुल्मी केलीका कार्यक्रम सुनिरहनु भएको छ, उहाँले पनि एउटा नम्बर दिनुभएको छ. अहिले ओम प्रसाद थापा दाईले दिनुभएको छ. धेरै गुल्मीका भनौँ अग्रज, तपाईँहरूभन्दा अग्रज व्यक्तित्वहरूले बेबेसमा जोडिनुहुन्छ, बेबेस सुन्नुहुन्छ र आज तपाईँलाई चाहिँ हाम्रा ओम प्रसाद थापा काउचो दाईले यो नम्बर दिनुभएको छ. अनि तपाईँ ठिकै हुनुहुन्छ नि, स्वास्थ्य त अहिले?
1: म ठिक छु दाई, एकदम राम्रो छ मलाई.
0: अनि कर्म नि गरिरहनु भएको होला नि गीत सङ्गीतमै?
1: हो हजुर.
0: अनि के भन्न चाहनुहुन्छ हाम्रो ओम दाईलाई?
1: खुसी लाग्यो, ओम दाई चाहिँ निकै टाढा हुनुहुन्छ, प्रत्यक्ष दर्शन गर्न त पाएको छैन र पनि टाढा भए पनि मलाई एकदम भर लागिरहने, मेरो अभिभावक मेरो शुभचिन्तक मलाई माया गरिरहने आदरणीय दाईले यति बेला सम्झनु भयो. अनि वीर दाईले पनि अघि चाहिँ त्यहाँ सुन्दै हुनुहुन्छ होला. दाईहरू भनेका मेरा चाहिँ नि एकदम भनौँ न एउटा आत्मबल, एउटा ऊर्जा हुनुहुन्छ. दाईहरूलाई हार्दिक सम्मान छ. खुसी लाग्यो मेरो नम्बर टिपाइ दिनुभएकोमा. गुल्मीका धेरै कलाकार मध्ये मलाई रोजाई पारिदिनु भएकोमा आभारी छु.
0: गुल्मीलाई माया गर्नुहुन्छ है, गुल्मी बासीलाई, गुल्मीजीलाई, युके समाज एउटा ठुलो समाज रहेको छ है. तपाईँहरू जस्तै कलाकारहरूलाई सम्झिरहनुहुन्छ र कुनै दिन अब आलो पालो आइहाल्छ तपाईँको पनि, कुनै न कुनै दिन युके पुग्नुहुन्छ होला, हामी एक दिन बसेर कुराकानी पनि गरौँला. र यति बेला अनि ओम दाईले सम्झेको कारणले मैले ओम दाईको नामले र रेडियो सुनेर बस्नु नै ओम दाई लगायत

0: समाजमा र सायद तपाईँलाई टिकापुनले साथ दिनुभयो जस्तो लाग्यो। यो भीरमा रुँदैछु,
1: हजुर भीरमा रुँदैछु, भीरमा पनि म तिम्रो पीरमा रुँदैछु,
0: यो कस्तो प्रकारको गीत हो?
1: यो पनि देशबाट निकै टाढा गए तापनि मेरा गीतहरूमा चाहिँ लगभग पाखा पखेराहरू स्मरण गराउने, जन्मभूमिलाई जन्म दिने आमालाई चाहिँ सम्झाइरहने, बालापनका साथी सङ्गीहरूलाई स्मरण गराइरहने, जति टाढा पुगे पनि त्यही पाखा पखेरामा डुलाइरहने एउटा विषयवस्तु समेटेको यो गीत हो। जसले भीर पाखा पखेरामा हुर्केकाहरूका लागि जति टाढा भए पनि त्यो पाखा पखेरामा चाहिँ नि झल्को मेटाइदिन्छ।
0: यसमा शब्द चाहिँ विक्रम बाबु विश्वकर्माको रहेछ होइन, म्युजिक चाहिँ नन्दु परियारको। उसो भने हामी यही गीत श्रोतामाझ राख्नेछौँ। रामचन्द्रजी तपाईँसँग चाहिँ छुट्टिनेछु अहिलेलाई, होइन कुनै दिन म सम्झेर बोलाउनेछु, यसो तपाईँको अनुकूलता मिल्यो भने बेबेसमा भेटेर लामो कुराकानी गरौँला। आज चाहिँ यतिमै बिट मारे है त।
1: हस्
0: नमस्ते। हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो रामचन्द्र चन्द, उहाँको नम्बर दिनुभएको थियो ओम प्रसाद थापा काउजादैले बेलायतबाट। सायद उहाँ रामचन्द्रजी पनि कुनै न कुनै समय बेलायत पुग्नु नै हुन्छ होला। गुल्मीजीलाई युके समाजले पक्कै सम्झिनुहुन्छ होला। कोभिडको कालमा अलिकति उहाँ निकै गम्भीर बिरामी पनि पर्नु भएको थियो, तर त्यो सबैलाई जितेर अहिले फेरि सङ्गीत कर्ममा फर्कनु भएको छ। र यही मेसोमा एउटा गीत राखिहाल्छु, रामचन्द्र चन्द्र टिकापुनको स्वरमा यो गीतको बारेमा उहाँले बोलिनै सक्नु भएको छ।

0: SBS गोर्खा रेडियो
1: धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सम्झना नि आज भोलि आउँदैन रे भन्थ्यो खेमराज गुरुङको शब्द, माफ गर्नुहोला, खेमराज गुरुङको सङ्गीत अनि टिका चामलिङको गीत रचना रहेको यो गीत राखेँ मैले यहाँहरू माझमा एपी शेर्पाको स्वरमा। र यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु। र यसबिचमा मैले जानकारी गराउनु पर्ने हुन्छ, छवि थापाजीले दिनुभएको नम्बरमा मैले फेरि पनि दुई तिन पटक फोन गरेको थिएँ, मोतीलाल भण्डारी, तर उहाँले फोन काट्नुभयो, सायद उहाँ अघि मिटिङमा छु भन्दै हुनुहुन्थ्यो, मिटिङ नसकेको हुनु पर्दछ, मिटिङ सकेको भए त उहाँले पक्कै फोन उठाउनुहुन्थ्यो होला, उहाँले फोन उठाउनु भएन, काटिरहनु भएको छ, सायद उहाँ त्यो मिटिङमै यद्यपि हुनुहुन्छ जस्तो लाग्यो है। छवि थापाजी मैले यही जानकारी गराएँ, उहाँले अघि म आफै कल गरौँला 15-20 मिनटपछि भन्नुभएको थियो, मै नै कल गर्छु भनेर, अहिले यो सम्झना नै आज भोलि आउँदैन रे भन्दै यो गीत बज्दै गर्दा पनि र अघिल्लो गीत बज्दै गर्दा पनि मैले फोन गरेको थिएँ, उहाँले फोन काट्नुभयो, सायद उहाँ व्यस्त हुनुहुन्छ होला जस्तो लाग्यो, मिटिङमा थिए भएर कुराकानी हुन सकेन। छवि थापाजीलाई धन्यवाद दिन चाहन्छु। अनि हाम्रा ओखलढुङ्गे कृष्ण गुरुङ दाईले दिनुभएको सिद्धिचरण नगरपालिका 8 ओखलढुङ्गाका वडा अध्यक्ष एकराज तामाङजीले पनि टेलिफोन उठाउनु भएन, मैले फोन डायल गरेको थिएँ, उहाँले दाईले दिने साथ फोन गरेको, तर उहाँले टेलिफोन उठाउनु भएन, यदि उठाउनु भएको भए म अवश्य पनि कुराकानी गर्ने थिएँ, उहाँले टेलिफोन उठाउनु भएन, यही जानकारी गराएँ मैले हाम्रा ओखलढुङ्गे कृष्ण गुरुङ दाईलाई। अनि यहाँ छवि थापा मगरज्यू लेख्नुहुन्छ, फक्सटन किन युकेबाट हुनुहुन्छ, तुलसीजी नमस्कार, आहा यो फोटो देख्दा बाल्यकालको याद आयो, धन्यवाद भन्नुभएको छ। छवि थापाजीलाई धन्यवाद दिन चाहन्छु, तपाईँको साथीसँग त्यहाँ आज सम्पर्क हुन सकेन, सायद उहाँ मिटिङमै हुनुहुन्छ जस्तो लाग्यो, अर्को हप्ता फेरि म कोसिस गर्नेछु है त। नूतन भूषालजी इजरायलबाट नमस्कार सर, सुनिरहेछ, आहा यो मानव त लोप भइसके जस्तो लाग्छ, पहिलो घरमा एक मानव माम पकाऊ भन्नुहुन्थ्यो आमाले, याद आयो सानोको भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। नूतनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँले पनि एउटा नम्बर दिनुभएको थियो, दुईवटा नम्बर दिनुभएको थियो, साथी सुजाता श्रेष्ठको दुईवटै नम्बर सम्पर्क हुन सकेन है, यता चाहिँ यही जानकारी गराए। अनि हाम्रा होमा पाइम लिम्बूज्यू लेख्नुहुन्छ बेलायतबाट, सेवारो तुलसीज्यू, मैले पनि सुन्दैछु, यहाँ सुनिरहनु नि सबैलाई सम्झेको छु है, नोगेन भन्नुभएको छ, होमा पाइमजीलाई पनि धन्यवाद दिन चाहन्छु। र उहाँको पालम पनि आउँदो रहेछ बिहिबारको कार्यक्रममा, यदि मनु नेम्बाङ आउनुभएछ भने त्यतै पालम गाउँला, नयाँ पालम राखौँला र पालम गाउँला है त। होमा पाइमजीलाई पनि धन्यवाद दिन चाहन्छु। द्वारिका थापा मगजू लेख्नुहुन्छ, उहाँ चाहिँ जर्मनीबाट हुनुहुन्छ, नमस्कार तुलसी, मैले पनि हाजिर जनाएँ, तुलसीजी आजको फ्यामिली कनेक्टिङ कार्यक्रम अनि यो पुरानो समयको याद दिलाइदिनु भएकोमा हजुरलाई धन्यवाद, म द्वारिका थापा मगर हाल जर्मनीको अम्बर्गबाट हुनुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। द्वारिका थापा मगजूलाई ताराप्रसाद च्यामजुङज्यूले ननिटन युकेबाट सेवारो, नमस्ते तुलसीजी, गाउँघरको ताजा खबर देख्न सुन्न पाएँ, नोगेन भन्नुभएको छ, उहाँलाई पनि नोगेन भन्न चाहन्छु, नमस्कार भन्न चाहन्छु। अनि यसै गरी कुलराज दुराजीले पनि नमस्कार भनेर बेलायतबाट लेख्नु भएको छ, नियर स्कटल्यान्ड भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु कुलराज गुरुङज्यूलाई। गीतकार घनबहादुर थापा मगरले पनि नमस्कार है सर, सुनिरहेको छु भन्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा। फेल्थम लन्डनबाट यहाँ लेख्नुहुन्छ हरि राईजी, उहाँ लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि हाजिर जनाउँदै यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा मिठा मिठा गीतसँगै साथै आफन्तजनहरूसितको कुराकानी सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछ है, साथै सम्पूर्ण श्रोताहरूलाई पनि नमन भन्न चाहन्छु भन्नुभएको छ। फेल्थम लन्डनबाट हुन्छ हरि राईजी, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु लन्डनबाट सुनेर जोडिनु भएकोमा। अनि यहाँ खेल मोती लिम्बू बेलायतबाटै लेख्नुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्ते जी, स्वर्णिमसँग फ्यामिली कनेक्टिङ कुराकानी सुन्दैछु भन्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रा खेल मोटे लिम्बूज्यूलाई पनि र ओखलढुङ्गे कृष्ण गुरुङ दाईको नम्बरमा चाहिँ फोन नउठाएको जानकारी गराइसकेछु। र अब नै श्रोताहरू यो बसाइमा एउटा गीत राख्न चाहन्छु, आज गाउँघरको सम्झना गर्ने दिन भएको हुनाले सम्झेर ल्याउँदा भन्ने गीत गाउने रमाइलो भएको, कुलुल्लु बग्ने खोलीको माया, अहिले यो गीत राख्न चाहन्छु, गीतकार ईश्वर चामलिङको गीत रचना अनि अमर स्रष्टा विक्रम राईको स्वर सङ्गीत रहेको गीत अबको क्रममा।

विक्रम राईको स्वर संगीत राईको गीत राखे गीत लेख्नु भएको थियो ईश्वर चामलिङले र अब नै श्रोताहरू मैले पनि कार्यक्रम षड्यम सङ्गमको व्यवसायबाट ओझेल पर्ने बेला भइसकेछ बिदा माग्ने बेला भइसकेछ महेन्द्र गुरुङजीले एउटा नम्बर दिनुभएको छ अस्ट्रेलियाको पथबाट समयले नेटवर्क काटिसकेको हुनाले आज भने यो नम्बरमा फोन डायल गर्न असमर्थ भए अर्को हप्ता म अवश्य गरौँला महेन्द्र गुरुङलाई पनि धन्यवाद दिन चाहन्छु हिजो आज हराउनु भएको छ महेन्द्रजी सायद व्यस्त पनि हुनुहुन्छ होला व्यस्त हुनु त राम्रो पनि हो भन्न चाहन्छु गोपाल रसाइलजी लेख्नुहुन्छ नमस्कार तुल सर म पनि यो बेबेस गोर्खा रेडियोको कार्यक्रम युकेको बिहानको छ बजेबाट नै सुन्ने गर्दछु है भन्नु लेख्नु भएको छ र लेख्न चाहिँ फुर्सदै हुँदैन तुलसार सबै रेडियो स्टेसनका सञ्चालकहरूमा सुमधुर सम्झना सुनाइदिनुहोस् है भन्नुभएको छ धन्यवाद दिन चाहन्छु गोपाल र साइजीलाई पनि कार्यक्रम सुनिदिनु भएकोमा आउने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो यहाँलाई धन्यवाद सुनिदिनु भएकोमा पनि धन्यवाद सुनेर जोडिनुहुने सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै पुछारमा एउटा गीत राख्न चाहन्छु म सारिका घिमिरेको स्वरमा यही गीत यहाँहरू माझमा छाड्दै म भने आजको व्यवसाय कार्यक्रम छोडिन्छ फ्यामिली कनेक्टिङबाट पढ्न चाहन्छु तपाईँहरूको बाक्यबल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते

0: राहदानी विभागका महानिर्देशक तीर्थ राज हरियाल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई विशेष अदालतले चार दिन थुनामा राख्न आदेश दिएको छ। महानिर्देशक हरियाल र सूचना प्रविधि निर्देशक केसीलाई अख्तियारको टोलीले आज बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारबाट नियन्त्रणमा लिएको हो। राहदानी खरिद र छपाईको ठिक्कामा अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बेला हरियाललाई पक्राउ गरिएको हो। अख्तियारले यसअघि राहदानी विभागबाट कागजात नियन्त्रणमा लिएको थियो। नेपाली कांग्रेसका सचेतक निष्कल राईले नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ। संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै राईले इलाम लगायत पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने नेपाली चियाको गुणस्तर उत्कृष्ट भए पनि भारततर्फ निर्यातका क्रममा अनावश्यक अवरोध सिर्जना गरिएको बताउनु भएको हो।
1: हामीसँग अत्यन्तै फाइनेस्ट चिया पनि बनिरहेको छ र त्यो चियालाई पनि तपाईँको पश्चिम बङ्गालमा पुगिसके पछाडि पानीटाङमा पुगिसके पछाडि त्यसलाई फेरि तपाईँको टेस्टिङमा पठाउँछ उनीहरूले। टेस्टिङमा पठाइसके पछाडि हाम्रो 15 दिनसम्म त्यहाँनिर एउटा कन्टेनर बस्नुपर्ने बाध्यता छ। एउटा तपाईँको व्यवसायको 15 दिन कन्टेनर त्यहाँनिर होल्ड भएर बस्नु भनेको त उसले सस्टेन हुन सक्ने स्थिति हुँदैन। तर सँगै फेरि उताको तपाईँको रिपोर्ट फेरि पोजिटिभ आउँछ भन्ने पनि छैन, नेगेटिभ पनि आइरहेको छ, धेरै चाहिँ नेगेटिभ आइदिएको। त्यो तपाईँको के भन्दाखेरि नियोजित हिसाबमा तपाईँको हाम्रो चिया मार्केटमा समस्या बनाउनुको लागि गरेको देखिन्छ। यसले गर्दाखेरि सरकारले पहल गर्नुपर्छ, यो कुरा जी टु जी गर्नु पर्यो, गभर्मेन्ट टु गभर्मेन्ट तपाईँको बसेर तपाईँको त्यसमा कन्सेन्ट एउटा आउनुपर्ने हो। तर सरकार उदासीन देखिएको छ, सरकारले गर्नै पर्छ। अनिवार्य टेस्टिङ सेन्टर हामीले भनि नै राखेको, टेस्टिङ सेन्टर हामीले नेपालमै बनाउनु, नेपालमै गर्नुपर्छ भनेर भनेको छौँ, हाम्रो तर्फबाट पनि गरौँ भनेर। तर एउटा दुर्भाग्य के छ भनेर भन्नुहुन्छ भने हेर्नुहोस्, हामीसँग वर्षमा 3 करोडभन्दा बढी केजी चिया उत्पादन हुन्छ, तर राज्यले तपाईँको चियालाई कहिले पनि उसको एउटा तपाईँको राजस्व वृद्धि गर्नको लागि अथवा एउटा मेन तपाईँको नगर्ने बालीको रूपमा हेरिरहेको छैन। यो सरकारले चाहिँ तपाईँको हेर्दै हेरेन।
0: सरकारले चालू आर्थिक वर्षको 11 महिनामा 10,79,63,47,00,000 राजस्व संकलन गरेको छ। सरकारले चालू आर्थिक वर्षभरिमा 14,80,00,000,000 राजस्व उठाउने लक्ष्य लिए पनि 11 महिना पुग्दा लक्ष्यको 73.06% मात्रै संकलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ। करमा 13,25,58,39,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकामा 11 महिनामा लक्ष्यको 74.03% अर्थात 9,79,68,78,00,000 राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्षको 11 महिनामा गैर करतर्फ 1,54,41,61,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको 64.73% अर्थात 79,94,69,00,000 राजस्व संकलन गरेको छ। त्यस्तै गरी चालू आर्थिक वर्षमा अनुदानतर्फ 53,44,69,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको 42.82% अर्थात 22,88,59,00,000 मात्रै संकलन भएको छ। 10 वर्षसम्म पनि मध्यपहाड़ी लोकमार्गको बागलुङ अन्तर्गत पर्ने बागलुङ बिहु खण्डको सड़क निर्माण नसकिदा स्थानीयहरूले दुःख पाएका छन्। संगम घरती मगरको रिपोर्ट।
2: मध्यपहाड़ी लोकमार्गको बागलुङमा पर्ने बागलुङ बिहु खण्डको सड़क निर्माण सम्पन्न नहुँदा स्थानीय नागरिक र यात्रुले हैरानी खेप्न बाध्य भएका छन्। निर्माण व्यवसायीले समयमै काम नगर्दा नागरिकले दुःख पाइरहेको काठीखोला गाउँपालिका 5 बिहुका भरत साकोटाले गुनासो गर्नुभयो।
3: लगभग अब बिउ पोखरादेखि अब यो चापुसम्मका मान्छेहरूले अब यतिको आज तपाईँ आउनुभयो भने जुन हामीले दुधको तर लागेपछि तिनीहरूले त्यो धुलोको तर लगाएको भातै खाने जति गरे नि सम्भव छैन क्या। केही पुरै सिसै सिसाको घर बनाउने क्या, घर पनि धुलो नपाकेको अवस्था छैन क्या। जनताले सधैँ धुलो खाइरहनु पर्ने, हिउँमा धुलो खानु पर्ने, बर्खा लागेको भए हिलो खान पर्ने, त्यस्तो हुँदै गर्दा पनि राज्य चाहिँ चरम निर्लज्ज भएर निदाउनु चाहिँ सरकार त्यति जन उत्तरदायी छ भन्ने त्यस्तो लाग्दैन मलाई।
2: केही वर्ष अगाडि पिच गरेको सडक पनि भत्केर खाल्दा खुल्टी भएको स्थानीय कृष्ण कणेलको भनाइ छ।
4: सामान्य उपस्थिति छ, काम अहिले सुन्दै छ, कति पर्सेन्टमा चाहिँ खाल्टा खुल्टी छैन, पहिला गरेको पक्कीमा झन् बिग्रेको छ, तल्लो खण्ड त पुरै खाल्टा खुल्टी नै छ।
2: बागलुङदेखि बिहु घोडा बाँधेसम्मको 25 किलोमिटर सडकलाई 2 खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। बिहुको माथिल्लो खण्ड 8 वर्षसम्म पनि काम नभएपछि 2 वर्ष अगाडि ठेक्का तोडेर नयाँ ठेक्का लगाइएको छ। नयाँ ठेक्का लिएको तामाङ रञ्जिल भगवती जेवीको पनि यही असार मसान्तसम्म म्याद हुँदा काम नहुने अवस्था देखिएको काठीखोला गाउँपालिका 6 का वडा अध्यक्ष बृहस्पति कणेल बताउनुहुन्छ।
5: अहिलेसम्मका खबर यति नै।

हजुर घिन घिन मादल शम्भुराई र उषा किरण अधिकारीले आउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो तपाईँहरूले आदरणीय श्रोताबृन्द यतिखेर र यो गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको दिवाको सेलीको शुभारम्भ भइसक्यो। यस्तै मिठा मिठा लोकगीत सङ्गीतहरूको साथमा तपाईँको सेवामा आजको यो प्रस्तुतिमा रहनेछु म शिरीष सनवार। तपाईँहरू सबैले साथ पक्कै पनि दिनुहुन्छ होला भन्ने आशा गरेको छु। समयको कुरा गर्नुपर्छ, समय हाम्रो स्टुडियो घडी अनुसार अहिले चाहिँ दिउँसोको 1:11 गएको छ र यो बेलामा तपाईँलाई अब भने यस्तै मिठा मिठा लोक भाकाहरू सुनाउँदै विभिन्न कार्यक्रम अन्तर्गतका सर सामग्रीहरू सुनाउँदै अगाडि लिएर जान चाहन्छु र ठिक 4 नै तपाईँको र मेरो साथ यसै गरिकन आजको यो प्रस्तुतिमा रहनेछ। त आज चाहिँ विक्रम सम्वत 2083 आज असार महिनाको 2 तदनुसार 16 जुन सन् 2026 मङ्गलबारको दिन ज्येष्ठ शुक्ल प्रतिपदा तिथि परेको छ। अधिक मास सकिएको छ हिजोबाट, आजबाट ज्येष्ठ शुक्ल प्रतिपदाको तिथि सुरु भइसक्यो। त आजको यो दिनमा आजको यो प्रस्तुतिमा यहाँहरू सबैलाई मिठा मिठा गीत सङ्गीतहरू लोकगीत सङ्गीतहरू त छँदैछ, यसको अलावा कार्यक्रममा यो प्रथम चरण अन्तर्गत हामी सुन्नेछौँ हेल्थ सेगमेन्टमा एकैछिन पश्चात, अनि यसैको साथसाथमा 2 समाचार रहनेछ। जस पश्चात कार्यक्रमको अर्को चरणमा एक्सर्साइज फाइनल फ्लिङको बारेमा तयार पारिएको सामग्री तपाईँले सुन्न सक्नुहुन्छ र यसै गरिकन कार्यक्रमको अन्तिम चरणमा 3 समाचार पश्चात छड्केशाला अन्तर्गत 6 पुन्जुसँग गरिएको रमाइलो भलाको सारी सुन्नुहुनेछ। ठिक 4 यिनै विविध सरसामग्रीसहित म तपाईँको सेवामा रहनेछु है। त यति नै भन्न चाहे यो बेलामा तपाईँसँग यति नै गर्न चाहे कुराकानी कार्यक्रम अन्तर्गतको जानकारीहरूलाई चाहिँ यतिमै सीमित गर्न चाहे। तपाईँहरूले अब अगाडि यस्तै मिठा मिठा लोक भाकाहरू सुनेर इन्जोय गर्नुहोला भनेर पनि भन्न चाहन्छु र मौसमको अलिकति कुरा गरिहालौँ र मौसमको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि आजको कुरा गर्नुपर्दाखेरि आज कस्तो छ त मेट अफिसले दिएको जानकारी अनुसार आजको यो कुरा गरिहालौँ है। त आज सुक्खा रहेको छ दक्षिणी र पूर्वीय भूभागहरूमा, बादल छ धेरै छ ठाउँमा, न्यानो पनि छ, घाम पनि लागेको छ। उत्तरी र पश्चिमी भेगतिर पनि बदली रहेर हल्का फुल्का वर्षा हुने देखिन्छ अनि दक्षिण पश्चिमी भेगतिर चाहिँ अलिकति वर्षा चल्नेछ आज चाहिँ बेलुकाको समयतिर। भोलि बुधबार केही बदलीको साथमा दिनको सुरुवात हुन्छ, आधी राज्यभरि नै वर्षा हल्का फुल्का रहने देखिन्छ तर बिस्तारै बिस्तारै उत्तरी भूभागहरूतिर चाहिँ उज्यालो हुँदै जाने देखिन्छ भने उत्तर पश्चिमी भेगतिर वर्षा जारी नै रहनेछ। केही न्यानो पनि दक्षिणी भूभागहरूमा देखिनेछ, केही ह्युमिडिटी पनि दक्षिणी भूभागमा अलिकति बढेको भोलि चाहिँ हामीले महसुस गर्न सक्नेछौँ। यो चाहिँ मौसमको जानकारी मैले यतिखेर तपाईँसँग सेयर गरिहालेँ र अब भने अगाडि बढ्नुपर्छ। अगाडि बढ्नुपर्दा आज विशेष विशेष दिनहरूको पनि यो अवसर जुरेको छ, जस्तो कि तपाईँलाई थाहा भएकै कुरा हो, सधैँ नै म कार्यक्रम अन्तर्गत यस्ता विशेष दिनहरूको बारेमा जानकारी तपाईँहरूसँग सेयर पनि गर्ने गर्दछु र आज पनि यस्तै धेरै विशेष विशेष दिनहरू पनि परिरहेको मैले पाएको छु र स्पेसियली युकेको कुरा गर्नुपर्दाखेरि युकेमा अब दिन भन्दाखेरि स्पेसली यो चाहिँ विक धेरै नै चाहिँ यसमा चाहिँ विकहरू चाहिँ रहेका छन्। हिजोबाट सुरु भएको यो विशेष विशेष विकहरूको कुरा गर्नुपर्दा लर्निङ डिसेबिलिटी विक पनि यो सप्ताह परेको छ, यो सप्ताह हिजोबाट सुरु भएको हो लर्निङ डिसेबिलिटी विक होइन। हरेक साल चाहिँ जुन महिनामा यो पर्ने गर्दछ, एउटा जागरुकता अभियान पनि हो होइन। यो सप्ताहको मुख्य उद्देश्य भनेको सिक्न सक्ने जुन क्षमता छ त्यसको कमी हुने मानिसहरूको जीवनमा चाहिँ प्रकाश पुर्याउनु, समाजमा उनीहरूको भागीदारी सुनिश्चित गर्नु र उनीहरूको अगाडि आउने बाधाहरूलाई टाढा भगाउनको लागि सबैले मिलेर काम गर्नु, त्यो कुराहरूलाई चाहिँ एड्रेस गर्नु, सम्बोधन गर्नुपर्ने हो होइन। र युकेको च्यारिटी मेनक्यापद्वारा यस अभियानको सुरुवात भएको हो र मानिसहरूलाई बुझाउन पर्ने जरुरी कुरा पनि के हो भने यो लर्निङ डिसेबिलिटी कुनै रोग होइन, बल्कि यो एक अलग प्रकारको न्युरोडाइभर्सिटी हो जसको लागि विशेष समर्थन र विशेष सुझबुझको आवश्यकता हुन्छ। त्यस कारणले गर्दाखेरि लर्निङ डिसेबिलिटी भएका व्यक्तिहरू पनि तपाईँ हामी जस्तै नै यो समाजको उत्तिकै महत्त्वपूर्ण सदस्य हुन् र उनीहरूसँग कुनै पनि प्रकारको चाहिँ भेदभाव हुनु हुँदैन भन्ने कुरालाई पनि यो सप्ताहले चाहिँ
एड्रेस गर्नको लागि सम्बोधन गर्नको लागि चाहिँ नि यो महत्त्वपूर्ण विक महत्त्वपूर्ण सप्ताह रहेको छ भनेर भन्दा फरक नपर्ला. थुप्रै चाहिँ कामहरू यस सप्ताह अन्तर्गत विभिन्न कार्य गोष्ठीहरू गरेर चाहिँ यस्तो कुराहरूमा जनचेतना अभिवृद्धिको काम गर्ने गरिन्छ है. र यसै गरिकन लोनलीनेस अवेरनेस विक पनि हो. हरेक जुन महिनामा चाहिँ नै मामले ट्रस्टद्वारा लोनलीनेस अवेरनेस विक आयोजना गरिन्छ, जो विश्वव्यापी अभियान नै हो. यसको मुख्य उद्देश्य भनेको एक्लोपनको बारेमा खुलेर कुरा गर्ने, यससँग जोडिएको मानसिक स्वास्थ्यका समस्याहरूको बारेमा कुरा गर्ने र यसबाट मानसिक स्वास्थ्यमा जुन असर पनि पुग्छ त्यसको बारेमा पनि कुरा गर्ने र मानिसहरूलाई एकअर्कासँग जोड्नको लागि प्रोत्साहित गर्ने यो अभियानको प्रमुख चाहिँ उद्देश्य हो, अब्जेक्टिभ्सहरू हो है. र मानिस हामी एकदमै सोसियल प्राणी हौ होइन, सामाजिक प्राणी भनेर भन्छौँ र हामी समाजमा एक्लै बस्न नै सक्दैनौँ, परिवारमा पनि हामी एक्लै बस्न सक्दैनौँ. त्यसै कारणले गर्दाखेरि हामी परिवारमा बस्छौँ, समाजमा बस्छौँ, समुदायमा बस्छौँ होइन. र जब त्यो समाज समुदाय परिवारबाट एक्लो भएको महसुस गरिन्छ, यसमा चाहिँ विभिन्न प्रकारको चाहिँ मानसिक रूपमा चाहिँ यसको प्रतिकूल असरहरू पनि देखिन्छ. यस कारणले गर्दाखेरि यो सप्ताह भनेको चाहिँ मानिसहरूलाई चाहिँ हामीले यो लोनलीनेसको बारेमा जनचेतना अभिवृद्धि गर्नु होइन, र एक्लै भनौँ न बस्नै परेको खण्डमा पनि एक्लो नहुनको लागि के गर्न सकिन्छ भन्ने कुरा पनि हो. एक्लो हुँदाखेरि हामी आफैले आफैमा चाहिँ नि आफै कैद भएको महसुस गर्छौँ, अरूसँग कुरा गर्न हिचकिचाउँछौँ, झिझक मान्छौँ हामी होइन, अनि आफ्नो समस्याहरूको बारेमा पनि खुलेर कुरा गर्न सक्दैनौँ. यस्तो अवस्था नआओस् भन्नको लागि, यस्तो अवस्थाबाट उम्कनको लागि हामीले कस्तो तरिकाले आफ्नो चाहिँ आफ्नो आचरणमा अथवा भनौँ आफ्नो सोच्ने बुझ्ने कुराहरूमा चाहिँ कस्तो परिवर्तन ल्याउनुपर्छ भन्ने कुरामा पनि विशेष जोड दिन्छ यो सप्ताहले है. त्यो कारणले गर्दाखेरि हामीले चाहिँ नि यो सप्ताहलाई बडो महत्त्वपूर्ण सप्ताहको रूपमा लिन सक्छौँ. हाम्रो वरिपरि हाम्रो चाहिँ समाजमा भएको यस्तो एक्लोपनको साथमा जिइरहेका मानिसहरूलाई केही मद्दत गर्न सकिन्छ भने त्यो गर्नु पनि पर्ने हुन्छ, र हामी आफै पनि एक्लो महसुस गरेका छौँ भने कसरी यो नितान्त एक्लोपनबाट बाहिर निस्किने भन्ने कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ भनेर चाहिँ नि यो भनौँ यो सप्ताह चाहिँ युकेमा जुन लोनलीनेस अवेरनेस विक मनाइरहेको छौँ यसको मुख्य उद्देश्य, यसको मुख्य सन्देश पनि यही नै हो. र यति नै कुरा गर्दै अगाडि बढ्न चाहे म यो बेलामा तपाईँलाई अगाडि अर्को एउटा मिठो गीततर्फ लिएर जान्छु. भानु ओली र अन्जु गौतमले गाउनुभएको गीत मेरो प्लेलिस्टमा छ, सुनाउँछु है त.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFVS गोर्खा रेडियो।

0: दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा।
1: हजुर, खेमसेन चुरी र दीपिका बयाम्बु मगरले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर। त अब यसको साथ साथमा अगाडि बढ्नु पर्दाखेरि हामी हेल्थ सेगमेन्टमा आइसकेका छौँ। हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत कुराकानी गर्ने गर्दछौँ र यसको लागि चाहिँ अब तपाईँलाई अगाडि लिएर जान चाहन्छु। प्रिय श्रोताबृन्द, कार्यक्रममा तपाईँको सेवामा अब भने हेल्थ सेगमेन्ट अन्तर्गतको सामग्री राख्न चाहन्छु। आज हामी अलिकति लोनलीनेसको कुरा गर्छौँ किनभने यो सप्ताह हामी लोनलीनेस अवेरनेस विक मान्दैछौँ युकेमा, र यस कारण गर्दाखेरि यसै विषयवस्तुमा अलिकति जानकारी तपाईँसँग सेयर गर्ने मेरो तयारी रहेको छ। र लोनलीनेस यानि कि एक्लोपनको आज म अलिकति कुरा गर्छु, र एक्लोपन यानि कि लोनलीनेस के हो त है, यस विषयमा पनि हामी अलिकति जानकारी चाहिँ सेयर गर्छौँ है। त छोटकरीमा भनौँ, हुन त यसको कुरा गर्दै जाने भने धेरै लामो यसको चाहिँ नि चर्चा परिचर्चा हुनसक्छ, तर पनि हामी अलिकति छोटकरीमा कुरा गर्ने कोसिस गर्छौँ। तपाईँ हामी सबैले आफ्नो जीवनमा कुनै न कुनै समयमा एक्लोपन महसुस त पक्कै पनि गरेका छौँ होइन, र एक्लोपन जो अस्थायी हुन्छ या केही समय पश्चात आफै नै हटेर जान्छ, र केही परिस्थितिहरूमा यस्तो हुन्छ जसलाई चाहिँ टाल्न सकिँदैन। जस्तै उदाहरणको लागि जीवनसाथी या पार्टनरको मृत्युको पश्चात लामो समयसम्म रहनेवाला एक्लोपन जसको चाहिँ तपाईँको स्वास्थ्यमा पनि नराम्रो असर पर्छ भने त्यसलाई उपचार गरेर चिकित्सकीय मद्दतद्वारा चाहिँ त्यसको निर्मूलीकरणतर्फ पनि लाग्नुपर्छ भनेर हामीलाई बताउँदछन् एक्सपर्टहरू। किनभने मनुष्य एक सामाजिक प्राणी हो र उसको लागि आफ्नो साथी आफ्नो परिवारजन सँग चाहिँ राम्रो सम्बन्ध राख्नु जरुरी हुन्छ। यदि यो गर्नमा तपाईँ आफैले आफैलाई असमर्थ

0: हामीले विचार गर्नै पर्छ। यसैले गर्दाखेरि नै होला विश्व स्वास्थ्य संगठन डब्लुएचओले यसलाई ग्लोबल हेल्थ थ्रेटको रूपमा पनि वर्गीकृत गरिसकेको छ। अनि अध्ययनहरूमा के पाइएको छ भने जो मानिसहरू एक्लो रहन्छन् उनमा चाहिँ नि समयको साथमा हृदय रोग र गम्भीर मानसिक स्वास्थ्य विकारको विकास हुने खतरा अधिक हुन्छ। त लोनलीनेस के हो त भन्दाखेरि केवल एक्लो हुने बारेमा मात्र होइन लोनलीनेस भनेको, है कोही मानिसहरू एक्लो हुँदाखेरि पनि खुसी हुन्छन् होइन। यो समस्या त्यति बेला समस्या बन्छ जब चाहिँ नि कुनै खास खास व्यक्तिको साथ पश्चात चाहिँ यो समस्या आउँछ होइन। र यसै गरी गर्न चाहिँ त्यस्तो स्थिति जति बेला कोही मान्छेसँग पनि ऊ कुरा गर्न चाहँदैन, कसैसँग चाहिँ सँगै बस्न चाहँदैन भने यो चाहिँ एकदमै गम्भीर स्थिति हो भनेर बुझ्नुपर्ने हुन्छ है। कई प्रकारको स्वास्थ्य समस्याहरूको कारक तत्त्व हुन्छ यो एक्लोपन। त्यसमा हामी भन्छौँ मानसिक स्वास्थ्यको मात्र कुरा गर्छौँ होइन, तर मानसिक स्वास्थ्यलाई मात्र होइन यसले शारीरिक स्वास्थ्यमा पनि यसले असर पुर्याउँदो रहेछ। त एक्लोपन भन्ने बित्तिकै मानिसले चाहिँ मान्छेहरूसँग नबस्दाखेरिको एक्लोपन भनेर भनिन्छ ओभियसली, तर एक्लोपनको पनि विभिन्न प्रकार हुँदो रहेछ है। र सन् 1970 दशकमा युनिभर्सिटी अफ म्यासाचुसेट्सले को समाजशास्त्र रोबर्ट एस विसले भावनात्मक एक्लोपन र सामाजिक एक्लोपनको बारेमा लेखेका थिए। भावनात्मक एक्लोपन कुनै व्यक्तिलाई त्यति बेला यो महसुस हुन्छ जब चाहिँ ऊ सोच्न थाल्छ कि उसको जीवनमा यस्तो कोही पनि छैन जसलाई चाहिँ उसले विश्वास पात्रको रूपमा लिन सकोस् होइन। र यो कुनै यस्तो व्यक्ति गुमाउँदाखेरि चाहिँ सुरु हुने एक्लोपन हो जसलाई चाहिँ तपाईँले एकदमै माया गर्नुहुन्छ, जसको साथमा जीवनलाई एकदमै सुन्दर बनाउने तपाईँ बनाउनु सक्नुहुन्छ। त्यस्तो मान्छे गुमाइसके पश्चात यस प्रकारको भावनात्मक एक्लोपन महसुस गर्न सकिन्छ। यसलाई भावनात्मक रूपसँग जोडिएका मानिसहरू गुमाइसके पश्चात उत्पन्न हुने एक्लोपनको रूपमा लिन सकिन्छ। अनि सामाजिक एक्लोपन है व्यक्तिहरूको चाहिँ सम्बन्ध र जुन सम्बन्ध र एक आपसको नाता छ होइन यसको क्वालिटीको विषयमा हो यो होइन। जब आफ्नो एकदमै नजिकको साथीहरू परिवारका सदस्यहरूसँग जति नै पटक भेटघाट गरे पनि उनीहरूसँगको तपाईँको सम्बन्ध कस्तो छ होइन, यस कुराको सङ्केत यसले दिन्छ कि तपाईँ एक्लोपन महसुस गर्नुहुन्छ कि होइन हुन्न भन्ने कुरा। सामाजिक एक्लोपन चाहिँ सम्बन्ध परक हुन्छ, यानि कि अन्यसँगको सम्बन्धमा चाहिँ यो आधारित हुन्छ। केही परिस्थितिहरू जस्तो कि नयाँ सहर या नयाँ स्कुल या नयाँ ठाउँमा चाहिँ तपाईँ जानुहुन्छ भने त्यहाँ कसैलाई चिन्नुहुन्न भने त्यहाँ एक प्रकारको तपाईँलाई एक्लोपन महसुस हुन्छ किनभने त्यहाँ कुनै पनि प्रकारको सपोर्ट सिस्टम हुँदैन र यो स्थितिमा चाहिँ सामाजिक एक्लोपन तपाईँले महसुस गर्न सक्नुहुन्छ। त प्रिय श्रोताबिन यसरी दुई प्रकारले चाहिँ भावनात्मक र सामाजिक एक्लोपनको चाहिँ यहाँनिर वर्णन गरियो र कति मानिसहरू भनौँ न होइन सँगै बसे तापनि एउटै घरमा धेरै मानिसहरू भए तापनि एक्लो भएको महसुस गर्छन् भने त्यो भावनात्मक एक्लोपन पनि हुनसक्छ र अर्को सामाजिक एक्लोपन मैले तपाईँसँग यो कुराहरू गरिहालेँ होइन। र एक्लोपनको चाहिँ जोखिम तत्त्वहरू स्पेसली हाम्रो स्वास्थ्यमा यसले कस्तो खालको चाहिँ नि असर पुर्याउँछ भन्ने कुरालाई पनि अब अलिकति अगाडि म तपाईँसँग सेयर गर्न चाहन्छु, तर त्योभन्दा पनि अगाडि चाहिँ फेरि पनि एउटा छोटो म्युजिकल ब्रेक लिनै पर्ने हुन्छ यहाँनिर है। र म्युजिकल ब्रेकको लागि अब आज त मिठा मिठा लोक भाकाहरू सुनिरहेका छौँ, यस कारण गर्दाखेरि तपाईँको लागि पनि फेरि एउटा मिठो लोक भाकाको नै तयारी म गर्दैछु। र यो गीत पश्चात अथवा यो म्युजिकल ब्रेक पश्चात फेरि पनि तपाईँको लागि यो एक्लोपनको विषयमा जानकारी लिएर आउनेछु। अहिले नैको लागि भने यो एउटा सालै जो भाका सुनिहालौँ, यसमा चाहिँ आमा मुकारुङ अनि बेगम गन्धर्व र अञ्जना गुरुङको आवाज तपाईँले सुन्न सक्नुहुन्छ। र यो गीत पश्चात हामी फेरि पनि अगाडि जोडिनेछौँ हेल्थ सेगमेन्टमा।
1: तलको नानुहरू होइन तिनीहरू
2: हो जस्तो
1: हामीले त खुब जिस्का जस्तो छ नि
2: आज जमाउनु पर्छ है,
1: आज रोटी घरमा जमाउनु पर्छ है त ल।

0: रेडियो
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।
4: हजुर त प्रिय श्रोतावृन्द, अब भने फेरि पनि हामी एक्लोपनको विषयमा नै कुरा गर्दैछौँ आज, र एक्लोपनले चाहिँ नि कस्तो प्रकारले हाम्रो स्वास्थ्यमा असर पुर्याउँछ भन्ने कुरा गर्छु भनेर भनेको छु मैले तपाईँलाई। सबैभन्दा पहिला त यसले असर पुर्याउने कुरा गर्नुपर्दा यो चाहिँ प्रतिरक्षा प्रणालीको कुरा गर्छु म, होइन, र प्रतिरक्षा प्रणाली यानि कि रोग प्रतिरोधात्मक क्षमता जुन छ यसलाई पनि यसले असर पुर्याउँदो रहेछ। र यसमा चाहिँ हरेक समय एक्लो रहनाले चाहिँ नि यो जुन इम्युनिटी छ हाम्रो रोग प्रतिरोधात्मक क्षमता त्यो चाहिँ नि त्यो प्रभावित हुँदो रहेछ है। यो ओहायो स्टेट युनिभर्सिटीले प्रस्तुत गरेको एक शोध अनुसार यदि तपाईँ एक्लो हुनुहुन्छ भने तनावको प्रतिक्रियामा अधिक सुजन सम्बन्धी प्रोटिनको उत्पादन गर्ने सम्भावना हुन्छ। इन्फ्लामेसन कैयौँ स्वास्थ्य स्थितिसँग जोडिएको, जस्तो कि टाइप 2 डायबिटिज भयो अनि गठिया भयो, अल्जाइमर रोग आदि इत्यादिसँग, र यो इम्युनिटीसँग यसको जुन सम्बन्ध छ यसको कारणले गर्दाखेरि नै यदि चाहिँ एक्लो लामो समयसम्म रहेको छ भने चाहिँ नि हाम्रो शरीरको जुन क्षमता छ बिमारीसँग लड्ने त्यो कमजोर हुन्छ। एक्लोपनले तपाईँको शरीरलाई केही हार्मोनहरू ट्रिगर गर्नमा चाहिँ भनौँ सुरुवात गराउँछ, जसले चाहिँ तनावको स्थिति लिएर आउँछ, र स्ट्रेस हार्मोनको बढ्नु शरीरको इम्युन सिस्टमलाई कमजोर गर्नु नै हो, जसको कारण बारम्बार बिरामीले छोप्छ र यो संक्रामक रोगहरूको चपेटमा आउने खतरालाई बढाउने स्थिति पनि हुनसक्छ। इम्युनिटी सिस्टम कम हुँदाखेरि अथवा कमजोर हुँदाखेरि प्रतिरक्षा प्रणाली है यो चाहिँ डाइरेक्ट देखिने सबैभन्दा पहिलो यो एउटा चाहिँ नि स्वास्थ्यको सम्बन्धी एउटा प्रतिकूल प्रभाव जुन छ यो मैले भनिहालेँ होइन। अनि यसै गरिकन चाहिँ नि इम्युन सिस्टम घट्नुको साथसाथमा चाहिँ हाम्रो अर्को समस्याको कुरा गर्नुपर्दाखेरि यो चाहिँ यो डायबिटिजको पनि यसले निम्तो दिँदो रहेछ, किनभने खराब लाइफस्टाइल हुन्छ। एक्लो भइसकेपछि जहिले खाँदा पनि भयो, जहिले उठ्दा पनि भयो, जहिले सुत्दा पनि, जे खाँदा पनि भयो होइन, के त्यस कारण गर्दाखेरि खानपान अलिकति भनौँ न यसको लापरवाहको कारणले गर्दाखेरि डायबिटिजको समस्या त्यहीसँग बढ्छ। तर एक्लो रहने मान्छेमा यसको खतरा धेरै हुन्छ है, उनीहरूलाई निन्द्राको समस्या पनि हुन सक्छ। अनि सोसियल एङ्जाइटी अर्को एउटा समस्या हो है, यो एक्लोपनले चाहिँ सोसियल एङ्जाइटीलाई बढावा दिन सक्छ। यस्तो स्थितिमा मानिस बाहिर निस्कने र अन्य मानिसहरूसँग भेट्ने कुरालाई लिएर चिन्तित रहन्छन् र उनीहरू अन्यको कुरा अन्य मानिसहरूसँग कुरा गर्न डराउँछन्। उनीहरूलाई डर लाग्छ कि मानिसहरू उनको बारेमा के सोच्छन् भनेर। कई पटक त बाहिर घुम्न जाने र अरूसँग भेटघाट गर्ने कुरा पनि उनीहरू एकदमै शर्म महसुस गर्दछन्। अनि क्रोनिक डिजिजको कुरा गरौँ, एक्लोपनले कयौँ प्रकारको क्रोनिक बिमारीहरूको रिस्क पनि बढाउँछ। यो कुरा चाहिँ रिसर्चबाट पनि साबित भइसकेको छ कि समाजबाट अलग रहने मानिसहरूमा हाई ब्लड प्रेसर, मोटोपन, हार्ट अट्याकको खतरा अन्यको तुलनामा धेरै चाहिँ देखिँदै हुन सक्ने सम्भावना धेरै देखिएको छ। यसै गरिकन डिस्थिमियाको कुरा गर्छु म अब है। डिस्थिमिया यो चाहिँ लगातार डिप्रेसनको कारणले गर्दाखेरि हुनसक्ने समस्या हो र यसमा चाहिँ नराम्रो नराम्रो सोच आउँछ, दिमागमा नेगेटिभिटी बढेर जान्छ। यसको कारणले गर्दाखेरि मानसिक स्वास्थ्यमा नराम्रो असर पुग्छ। यसमा बिस्तारै बिस्तारै कन्फिडेन्स पनि कम हुँदै जान्छ र जीवनको गुणवत्ता पनि ओभियसली कम हुँदै नै जान्छ। त्यो कारण गर्दाखेरि स्वास्थ्यमा यस्तो डाइरेक्ट असर चाहिँ नि यसले पुर्याउँदो रहेछ, एक्लोपनले पुर्याउँदो रहेछ। त्यसको समाधान के हुनसक्छ त भन्ने विषयवस्तुमा पनि तपाईँ हामी अलिकति भनौँ चासो राख्न सक्छौँ, होइन? समस्या त छ, समस्या कुनै पनि छ भने त्यसको समाधान पनि पक्कै पनि हुन्छ भन्ने कुरा पनि अब स्वत हामीले चाहिँ एक्सपेक्ट गर्न सक्ने कुरा नै हो। यदि एक्लो महसुस गरिरहनु भएको छ भने शारीरिक गतिविधिमा ध्यान दिने कोसिस गर्नुहोस्। यसबाट तपाईँको मुड पनि राम्रो हुन्छ। जुन चिजहरू तपाईँलाई मनपर्छ त्यसलाई गर्ने कोसिस गर्नुहोस्, जस्तो कि पेन्टिङ, डान्स आदि इत्यादि। र डान्स क्लास जोइन पनि गर्न सक्नुहुन्छ, यसबाट तपाईँले नयाँ नयाँ साथीहरू बनाउन सक्नुहुन्छ। डान्स क्लास मात्र नभइकन अन्य कुनै पनि हबीलाई तपाईँले चाहिँ बढावा दिनको लागि कुनै पनि ग्रुपहरू जोइन गर्न सक्नुहुन्छ। यसबाट तपाईँलाई नयाँ नयाँ साथीहरू बनाउने मौका पनि मिल्छ। आफ्नो फिलिङ्सलाई कसैसँग भनेर सेयर गर्न सक्नुहुन्न भने लेखेर राख्ने कोसिस गर्नुहोस्। लेख्दा पनि एकदमै आफ्नो एक्सप्रेसन भइरहेको हुन्छ र मन हल्का भएको पनि तपाईँले महसुस गर्न सक्नुहुन्छ। र यस्तो गर्दाखेरि तपाईँ आफैले आफैलाई एकदमै भनौँ एकदमै फ्रेस भएको पनि महसुस गर्न सक्नुहुन्छ। त यस्ता कुराहरूलाई चाहिँ अलिकति हामीले ध्यान दिनुपर्ने हुन्छ, होइन? एक्लोपन, यदि एक्लो जीवन बिताइराख्नु भएको छ, भावनात्मक या सामाजिक रूपमा एक्लो महसुस गर्नुहुन्छ भने कसरी यसबाट निस्कने भन्ने कुरामा ध्यान दिनु जरुरी छ। त यति नै भन्दै प्रिय श्रोताबृन्द, अहिलेको लागि अब भने एउटा मिठो गीत म तपाईँलाई राख्छु, सुनाउँछु, सुनिता थेगिम र लाखो शेर्पाको आवाजमा। अनि 2 बजेको समाचार पश्चात भेट्छु सिधै हाम्रो मिलिट्री एक्सर्साइज, जुन एक्सर्साइज फाइनल फिलिङ छ यसको सामग्रीको साथमा।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालाई प्रधानमन्त्री कार्यालयले नै अख्तियारको जिम्मा लगाइदिएको खुलेको छ। अर्याललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले छानबिनका लागि अख्तियारको जिम्मा लगाएको हो। राहदानी खरिद प्रकरणको फाइल लिन आउनु भनेर अर्याललाई हिजो बिहान 10 बजे प्रधानमन्त्री कार्यालयमा बोलाइएको थियो। मध्याहपख अख्तियार प्रमुख प्रेम कुमार राईलाई प्रधानमन्त्री कार्यालय ढाकिएको थियो। प्रधानमन्त्री कार्यालयका अधिकारी र अख्तियारका अधिकृतले दिनभर फाइल अध्ययन गरेपछि राति अर्याललाई अख्तियार को जिम्मा लगाइएको खुलेको हो। राति 9 बजेतिर अर्याल र राहदानी विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई आयोगका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर लगेका हुन्। पासपोर्ट खरिदमा अनियमितता भएको बारे अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई विशेष अदालतले 4 दिन थुनामा राख्न आदेश दिएको छ। राहदानी खरिद र छपाईको ठिक्कामा अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बेला अर्याललाई पक्राउ गरिएको हो। अख्तियारले यसअघि राहदानी विभागबाट कागजात नियन्त्रणमा लिएको थियो। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्रै गोप्य मतदानको माग गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो।
4: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाक छोप गर्ने मात्रै हो। प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएछ, के मिडिया ट्रायल होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने सभामुख महोदय? दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुन पर्छ सभामुख महोदय।
3: औषधि व्यवस्था विभागले 5,300 औषधि पसल र फार्मेसीको दर्ता प्रमाणपत्र स्वत खारेज गरेको छ। तोकेको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद सकिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको विभागले जनाएको छ। म्याद सकिएका पसलले अब कानूनी रूपमा औषधि पसल सञ्चालन गर्न पाउने छैनन्। विभागले सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था हेरेर तत्काल कानूनी प्रक्रिया पूरा गर्न पनि भनेको छ। काठमाडौँ बुढा निलकञ्च 5 को अन्तर्राष्ट्रिय कृष्ण भवनामृत संघ स्कोनमा हुने गएको बाल यौन दुर्व्यवहारका घटना सार्वजनिक भएको छ। आफूमाथि दुर्व्यवहार भएको भन्दै बाल बालिकाले उजुरी दिएपछि स्कोनका संचालक सूरज कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको छ। श्रेष्ठलाई केही दिन अघि पक्राउ गरेर बाल बालिका सम्बन्धी कसुरमा अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको हो। धर्म र शिक्षाका लागि भनेर खोलिएको संस्था स्कोनको विश्वव्यापी पीड़ित बालिकाले केही दिन अघि टेलिभिजन मार्फत आफ्नो माथिको दुर्व्यवहारको भण्डाफोड़ गरेका थिए। स्कोनमा अरू बालबालिकामाथि पनि यौन हिंसा र दुर्व्यवहार हुने गरेको अभिभावकको समेत दावी छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9,600 पुगेको छ। आयोग गठन गरेको को महिना दिनमा 9,600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो, हाल 1 महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढ़ी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतका अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिन दायरामा ल्याउन लागेको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने सम्झौता अनुसार इरानसँग अब कहिल्यै आणविक हतियार नहुने दावी गर्नुभएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: प्रिय श्रोता पनि बीएबीएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर अनि यो बेलामा अब भने तपाईँलाई लिएर जान चाहन्छु क्याट्रिकतर्फ र क्याट्रिकमा भर्खरै मात्र एक्सर्साइज फाइनल फ्लिङ र एडभेन्चर ट्रेनिङ सम्पन्न भएको छ र यसमा चाहिँ हाम्रो रिक्रुट इन्डेक 2026का भाइहरूको सहभागिता थियो. बेसिक फेजको ट्रेनिङ समाप्त भएको छ यसै एक्सर्साइज फ्लिङको साथसाथमा र यो चाहिँ एउटा फिल्ड एक्सर्साइज हो जुन चाहिँ उहाँको सब्मिटिव टेस्ट जस्तो पनि हो र यो पास गरिसके पश्चात उहाँहरूले चाहिँ आफ्नो फर्स्ट फेजको बेसिक ट्रेनिङ पूर्ण रूपमा सकाएर अब दोस्रो फेजको लागि चाहिँ तयार हुनुहुन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ. र यही सिलसिलामा एडभेन्चर ट्रेनिङको बारेमा र एक्सर्साइज फाइनल फ्लिङको बारेमा जानकारी सहित म तपाईँको सेवामा छु. र आज भने हामी एक्सर्साइज फाइनल फ्लिङको कुरा गर्छौँ जुन चाहिँ क्याट्रिक अवस्थित विभिन्न लोकेसन्सहरूमा उहाँहरूको भएको थियो र यही सिलसिलामा गरिएको केही कुराकानीको साथमा आजको यो प्रस्तुतिलाई लिएर तपाईँको माझमा उपस्थित भएकी छु. त्यसतर्फ यहाँहरू लिएर जानुपर्दा आदरणीय श्रोता पनि सबैभन्दा पहिला मैले स्वागत गर्ने तयारी गर्दैछु क्याप्टन भविन्द्र राई भाइलाई जो हुनुहुन्छ रिक्रुट इन्टेक 2026का ट्रेनिङ अफिसर र उहाँकै रोहबरमा यो सम्पूर्ण ट्रेनिङहरू चाहिँ सञ्चालन भइरहेको छ. उहाँ एकदमै व्यस्त हुनुहुन्छ यतिखेर र पनि हामीलाई केही समय दिनुभएकोमा धन्यवाद भन्दै बिएबिएस गोर्खा रेडियोमा स्वागत छ भाइ तपाईँलाई. नमस्ते
1: दिदी. नमस्ते. अनि तपाईँलाई धेरै धेरै धन्यवाद सधैँ आइदिनुहुन्छ त्यति टाढाको जर्नी गरेर. अनि गुड टु हेभ यू दिदी.
0: सेम हियर भाइ. तपाईँहरूले यस्तो मजाले हामीलाई चाहिँ होस्ट गरिदिनुहुन्छ, सबै कुरा फेसिलिटेट गरिदिनुहुन्छ, सजिलो बनाइदिनुहुन्छ. तपाईँहरूको सहयोग बिना त हामी आएर यो काम गर्न सक्ने स्थिति नै हुँदैन. त्यो कारण गर्दाखेरि यो म्युचुअल हाम्रो चाहिँ फिलिङ हो भाइ होइन. अब सबैभन्दा पहिला त मैले अहिले सो फार भनौँ न अब यो ट्रेनिङको जुन काम चलिरहेको छ अब दुई चार महिना भइसकेको छ हाम्रो भाइहरूको पर्फमेन्स कस्तो छ भनेर मैले अलिकति सोध्न चाहेँ.
1: हजुर दिदी, अब हाम्रो भाइहरू चाहिँ एकदमै नेपालमा राम्रो सेलेक्सन स्ट्यान्डर्ड पास गरेर आउनुभएको हुन्छ. त्यही भएर चाहिँ उनीहरू एकदमै मोटिभेटेड हुन्छ अनि जति पनि सिकाएको कुराहरू चाहिँ उनीहरूले वेल रिसिभ गर्ने एफर्ट दिने उनीहरूको चाहिँ बेस्ट के भन्छ एफर्ट दिने. त्यसले गर्दाखेरि चाहिँ हामी ट्रेनिङ टिमलाई ट्रेनिङ रन गर्न र अब ट्रेनिङ गराउने अब इन्स्ट्रक्टर गुरुजीहरू अनि अब साहबहरूलाई चाहिँ ट्रेनिङ रन गर्न चाहिँ एकदमै सजिलो हुन्छ. सो फर गोइङ भेरी वेल दिदी. अब वान अर टू भाइहरूले चाहिँ लेसन्सहरू र सब्मिटिभ टेस्टहरू मिस गर्नुभएको छ, उहाँहरूलाई चाहिँ हामीले टाइममा चाहिँ उहाँहरूलाई फेरि क्याचअप गराएर ट्रेनिङ गराउने हाम्रो प्लान छ. त्यही अनुसार नै गराइरहेका छौँ. अपार्ट फ्रम द्याट हामीले जति पनि अहिलेसम्मको फिडब्याकहरू हेरिरहेको छौँ अनि उनीहरूको प्रोग्रेसन अब म नेपालमा गएर पनि उनीहरूलाई रिसिभ गरेको थिएँ. त्यहाँदेखि यहाँसम्म आउँदाखेरि चाहिँ अब एकदमै खुसी लाग्छ उनीहरूले चाहिँ त्यो ट्रान्जेक्सन पिरियड अब सिभिलियनबाट मिलिट्रीमा अलमोस्ट अब यो फेजको एन्डमा उनीहरूलाई चाहिँ एकदमै राम्रो पोजिटिभ के अरे प्रोग्रेसन भएको देख्दाखेरि चाहिँ खुसी लाग्छ त्यति.
0: हजुर भाइ. र अब पर्टिकुलरली यसपटकको यो एक्सर्साइज फाइनल फ्लिङको कुरा गर्नुपर्दा अब फाइनल फ्लिङ नामैले भन्छ कि यो फाइनल फेल एक्सर्साइज हो कि जस्तो लागिरहेछ मलाई होइन. र यसको बारेमा अलिकति बताइदिनुहोस् न भाइ.
1: हुन्छ त्यति. एक्सर्साइज फाइनल फ्लिङ चाहिँ हाम्रो फेज वान बेसिक ट्रेनिङमा चाहिँ त्यो सिएमएसएफएस भनेर के अरे यसलाई चिन्छ. त्यसको चाहिँ यो फाइनल फिल्ड एक्सर्साइज हो. यो चाहिँ उनीहरूको सब्मिटिभ एक्सर्साइज हो, टेस्ट हो, टेस्ट एक्सर्साइज हो. उहाँहरूले चाहिँ सबै राइफलमेन भाइ ट्रेनिङ राइफलमेन भाइहरूले चाहिँ यो एक्सर्साइज चाहिँ कम्प्लिट गर्नुपर्छ अब अर्को फेजमा जानको लागि, विच इज फेज टू. फेज टू चाहिँ अब आइटिटी भन्छ, इनिसियल ट्रेनिङ विच इज इन्फेन्ट्रीको. त्यो चाहिँ अब 4th of July सुरु हुन्छ. अब त्यही भएर चाहिँ अब उनीहरू चाहिँ त्यो जानुभन्दा अगाडि यो बेसिक ट्रेनिङमाको यो फाइनल फ्लिङ एक्सर्साइज चाहिँ पास गरेर गर्नैपर्छ. त्यसपछि मात्रै उनीहरू जान्छ. यदि उनीहरू चाहिँ अब पास गर्न सकेन भने चाहिँ उनीहरू चाहिँ नेक्स्ट फेजमा चाहिँ जानु पाउँदैन दिदी.
0: अनि त्यो नेक्स्ट फेजमा जानु नपाएको भाइहरूले चाहिँ फेरि अब के गर्नुहुन्छ, किनभने अब नेक्स्ट फेज त फेरि उहाँहरूको पार्ट एन्ड पार्सल त गर्नै पर्ने होला.
1: हजुर, यस्तो छ दिदी, अब हामी क्वाइट फर्चुनेट. अब हामीसँग के अरे धेरै 8 प्लटुन छ अनि जो प्लटुनले चाहिँ गर्नुभएको छैन, यदि त्यो प्लटुनमा चाहिँ ब्याकट्रम अरू प्लट अगाडिको प्लटुनबाट भएको भाइहरूलाई चाहिँ हामी त्यहाँ सेन्ट्रलाइज गरेर हामीले चाहिँ त्यसरी नै टेस्ट रन गर्छौँ. यदि अब त्यो पनि छुट्यो भनेदेखि चाहिँ अब हामीले चाहिँ 1 ITB जुन चाहिँ अब सोलिड बेसिक ट्रेनिङ मात्र उहाँले डेलिभर गर्नुहुन्छ हाम्रो गोरा पल्टनको के भन्छ ट्रेनिङ प्लटुनहरूले, अनि हामीले चाहिँ उनीहरू उहाँहरूलाई चाहिँ त्यहाँ रिफर गर्छौँ, त्यसरी चाहिँ उहाँहरूलाई चाहिँ क्याचअप गर्नुहुन्छ।
0: भनेपछि यो बेसिक ट्रेनिङ चाहिँ सम्पूर्ण गोर्खालीको मात्र नभएर अरूहरू सबैको पनि सेम सेम नै हुँदो रहेछ, तपाईँहरूले ट्रान्सफर गर्न मिल्छ भने भाइ?
1: हजुर हजुर, यो चाहिँ अब त्यही भएर चाहिँ सिएमएसएफएस कमन मिलिट्री सिलेबस फ्युचर सोल्जर त्यो चाहिँ डिस्पाइट अब कुनै रेजिमेन्ट कोर्प्स होस् अथवा इन्फेन्ट्री सबैले गर्नुपर्छ, जो चाहिँ अब 13 weeksको हुन्छ। त्यो चाहिँ अब कन्करेन्टली अब 1 ITBmा चाहिँ धेरैवटा प्लटुनहरूले रन गरिरहेको हुन्छ। अब 2 ITB चाहिँ स्पेसिफिकली इन्फेन्ट्री ट्रेनिङ मात्रै गराउने हो, अरू 4 कम्पनीले चाहिँ उनीहरूले चाहिँ इनिसियल इन्फेन्ट्री ट्रेड ट्रेनिङ मात्रै गराउँछ, गोर्खा कम्पनीले मात्रै हो अब सिएमएसएफएस अनि इन्फेन्ट्री ट्रेड ट्रेनिङ गराउने।
0: अनि भाइ अब उहाँहरूको यो बेसिक ट्रेनिङ फर्स्ट फेज भन्नुभयो नि होइन, सकिसकेपछि सेकेन्ड फेजमा तपाईँले जुलाईको फर्स्ट विकबाट सुरु हुन्छ भन्नुभएको छ, सेकेन्ड फेज चाहिँ के हुन्छ त्यसमा अलिकति ब्रिफली बताइदिनुहोस् त।
1: हजुर, त्यो सेकेन्ड फेज चाहिँ उहाँहरूको अब यो यसमा चाहिँ अब अहिलेसम्म चाहिँ भाइहरू चाहिँ सेक्सन लेभलमा मात्रै अपरेट भइरहेको हुन्छ, अनि उहाँहरूले चाहिँ सेक्सन लेभलको अब उहाँहरूको फिल्ड क्राफ्ट लेसन्सहरू अनि जति पनि प्र्याक्टिकल सब्मिटिभ लेसन्सहरू टेस्टहरू सबै उनीहरूको चाहिँ सेक्सन लेभलसम्मको भएको हुन्छ। अब आइटिटीमा नेक्स्ट फेज टूमा जाँदा गएपछि चाहिँ त्यो चाहिँ मोस्टली उनीहरू चाहिँ प्लटुन लेभलमा अपरेट गर्छ, त्यो एउटा चेन्ज भयो। अर्को चाहिँ उनीहरू अब मोर इन्फेन्ट्री फोकस के अरे ट्याक्टिकल एक्सन्सहरू उनीहरूले गर्छ सिक्छ अनि गर्छ पनि, अनि त्यसमा चाहिँ अब वेपन सिस्टमहरू पनि अब प्लटुन लेभलको जस्तै उनीहरूले अहिले चाहिँ राइफल इन्डिभिजुअल वेपन्स मात्रै उनीहरूले अब ट्रेन भएको छ, त्यसपछि त्यहाँ चाहिँ अब इन्फेन्ट्रीलाई युज हुने वेपन सिस्टमहरू जस्तै मेसिन गन्स जिपिएमजी युजिएल अब के अरे क्लेमर्स त्यस्तो इन्फेन्ट्री रिलेटेड वेपन्सहरू पनि उनीहरूले सिक्छ अनि त्यो पनि प्र्याक्टिस गर्छ। इन ओभरअल चाहिँ उनीहरूले अब इमिडिएट फिल्ड आर्मी इन्फेन्ट्री फिल्ड आर्मीमा गएर उनीहरूलाई चाहिँ अपरेट हुने रेलेभेन्ट फिल्ड क्राफ्ट त्यसपछि वेपन्सहरू अनि उनीहरू चाहिँ त्यो जोइन्ट जति पनि वेपन्स र फिल्ड क्राफ्टलाई गरेर प्लटुन एक्सन्सहरू त्यो चाहिँ उनीहरूले त्यसरी चाहिँ आइटिटीको फोकस त्यो हुन्छ। अनि आइटिटीको अर्को बिगेस्ट पार्ट भनेको चाहिँ ट्याक्टिकल लाइफ फायरिङ ट्याक्टिकल लाइफ फायरिङ ट्रेनिङ हुन्छ एलएफटिटी, उनीहरूले चाहिँ अब त्यो चाहिँ कम्पलसरी पास गर्नुपर्छ अब उनीहरू prior to join our field army ma hajur tyo chha aba quite arduous aba alikati aba ekdamai aba kinaki live firing platoon level samma ko garne bhayeko le hajur aba interesting pani huncha tyo chha unharko ekdam very aba final submitted test jastai ho didi hajur
0: bhane pachi first phase ko final submitted test aba you week bhayalyo second phase ko chha tyo huncha tes paschat chha balla unharu chha they are qualified as a soldier to go to their own regiment
1: right hajur didi त्यसमा चाहिँ एउटा अब फिल्ड फाइनल टेस्ट एक्सर्साइज फिल्डमा पनि हुन्छ, त्यसपछि एलएफटिटी अनि त्यो सकिएपछि बल्ल अनि हामीले चाहिँ अब के अरे पासिङ आउट परेडको लागि सबैले हाम्रो अब एकदमै लुक फोर्ड गरेको क्यालेन्डर अब डे होइन आइटिसीमा एक्रस द ब्रिगेड अफ गोर्खासमा अब त्यो चाहिँ त्यसको लागि चाहिँ अब ड्रिल हाम्रो अन्डर सिएसएम साहब उहाँले चाहिँ लिड गर्नुहुन्छ, जति पनि अब ड्रिललाई चाहिँ हाई स्ट्यान्डर्डमा ल्याएर 4th of November छ हाम्रो पासिङ आउट परेड छ यो इयरको, दिदी पनि लाइफ पनि एकदमै वेलकम छ।
0: र अब यो कुरा गरिरहँदाखेरि भाइ अब पहिलाको तुलनामा बढी नै भएर आउनु भएको छ यसपालि, यो हामीले पहिला पनि कुरा गरेको थियो इनिसियल फेजमा पनि, अब अहिले यो तपाईँहरू चाहिँ इन द मिडल अफ योर भाइहरूको ट्रेनिङ भनौँ न लगभग 4-5 महिना हुन आँटिसक्यो, योसम्म आइपुग्दाखेरि उहाँहरूको चाहिँ कस्तो भयो तपाईँहरूको टिमलाई भनौँ न, किनभने प्रेसर त तपाईँहरूको टिमलाई पनि हुन्छ, स्पेसली तपाईँ ट्रेनिङ अफिसर हुनुहुन्छ, तपाईँमाथि झन् ठुलो जिम्मेवारी छ उहाँहरू सबैको ट्रेनिङको, सबैलाई फेरि इच एन्ड एभ्री इन्डिभिजुअल तपाईँले उत्तिकै महत्त्व दिनु पनि पर्यो र उहाँहरूलाई त्यही अनुसारले सिकाउनु पनि पर्यो, सबैलाई एबल बनाउनु पर्यो, यो सबैलाई हेर्दाखेरि हाउ इज इट गोइङ फर यु एज अ ट्रेनिङ अफिसर भाइ?
1: हजुर ठिकै छ दिदी, अब मेरो चाहिँ अब म अब हाम्रो आर्मीमा चाहिँ अब के अरे G7 भनेको चाहिँ अब ट्रेनिङ रन गराउने मोस्ट अफ द टाइम, त्यसमा म अब लामो समय काम गरेको भएर अब म चाहिँ एकदमै इन्जोय गरिरहेको छु। अब रिसोर्सेस च्यालेन्ज अब सधैँ नै हुन्छ, अब आर्मीमा के अरे भनेको जतिको सबै सामान कतै सधैँ पाइँदैन, अब एकोमोडेसनको अब भाइलाई राख्नको लागि होइन अब अपलिफ्ट भएपछि अब अलिक धेरै एरियाहरू के अरे बस्ने ठाउँहरू चाहियो, अब त्यो च्यालेन्जेसहरू थियो, अब वेपन्सको अब के अरे भेहिकल्सहरूको एमुनेसन्स अब यो च्यालेन्जहरू भइ नै राख्छ. इभन अब ट्रेनिङ एरियाको होइन, अब ट्रेनिङ एरिया चाहिँ अब हाम्रो भाइहरूको लागि चाहिँ 8 प्लटुनलाई होइन लानको लागि 323 भाइहरू प्लस अब झन्डै 60-70 अब स्टाफहरू चाहिँ डिप्लोय हुनलाई चाहिँ अब निकै ठुलै ट्रेनिङ एरिया चाहिन्छ. अब त्यस्तो च्यालेन्जेसहरू छँदैछ नि दिदी, तर अब हामीले म्यानेज गरिरहेको छौँ. इट्स नट न्यू, अब त्योभन्दा बढी भएको के अरे इन्टेक पनि थियो पहिला, तर अब अहिले चाहिँ हामीले सबै नै अब आइटिसीको जति पनि इनेबलर्सहरू हुनुहुन्छ हामीलाई सपोर्ट गर्ने, उहाँहरूले चाहिँ एकदमै सपोर्ट नै गरिरहनु भएको छ, उहाँहरूको बेस्ट. अनि हामीले चाहिँ अब त्यही रिसोर्सेस हेरेर अनि रिसोर्सेसको एभाइलेबिलिटी हेरेर हामीले चाहिँ हाम्रो ट्रेनिङ प्रोग्राम चाहिँ अब मैले मेरो टिमले अब टेलर गर्छौँ, जुन चाहिँ अब इम्प्याक्ट धेरै नपरोस् अब. तर अब त्यो च्यालेन्ज अब मेरोमा मात्र होइन, सबैलाई हुन्छ दिदी. हजुर हजुर
0: हजुर भाइ, अब तपाईँहरूको अब बाँकी रहेको जति पनि छ अब समय, जति अब बेसिक फेज सके पनि नेक्स्ट फेजको तपाईँहरूको फर्स्ट फेज सकेर नेक्स्ट फेजको ट्रेनिङको लागि तपाईँहरू तयार नै हुनुहुन्छ होला. अल द भेरी बेस्ट बाँकी रहेको समयको लागि. र अफकोर्स तपाईँ र तपाईँ जस्तो भनौँ न आइटिसीमा आउनुभएको एकदमै राम्रो टिम जो हुनुहुन्छ होइन, तपाईँहरूले चाहिँ पक्कै पनि हाम्रो भाइहरूलाई राम्रोसँगले पासिङ आउट परेसम्म पुर्याउनु नै हुन्छ होला. त्यसको लागि धेरै धेरै शुभकामना. थ्याङ्क यू फर यर टाइम टुडे भाइ.
1: हुन्छ दिदी, थ्याङ्क यू, आइराख्नु होला.
2: हजुर.

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFPS गोर्खा रेडियो हो।

0: BFBS गोरखा रेडियो हो
1: आदरणीय श्रोता वृन्द, बिएबिएस गोर्खा रेडियो मार्फत आजभने एक्साइज फाइनल फिलिङको बारेमा केही जानकारी म तपाईँसँग सेयर गर्दैछु। र यतिखेर क्याट्रिकबाट लिएर आइएका केही सरसामग्रीहरू मार्फत एक्साइज फाइनल फिलिङको चित्र अलिकति चित्राङ्कन गर्ने तयारी रहेको छ मेरो। यो ब्रेकभन्दा अगाडि मैले तपाईँहरूसँग सेयर गरेँ ट्रेनिङ अफिसर क्याप्टन भविन्द्र राईज्यूसँगको भलाकुसारी। र अब पनि अगाडि बढ्दै जाँदाखेरिमा मैले त्यहाँ तपाईँहरूलाई लिएर जान चाहेँ एउटा यस्तो ठाउँमा जहाँ चाहिँ एउटा विशेष मोडल बनाइँदै थियो, जुन ट्रेनिङ एरियामा त्यो ट्रेनिङ हुँदै थियो त्यहाँको मोडल बनाइँदै थियो। र त्यहाँ चाहिँ हाम्रो एकजना भाइ हुनुहुन्छ सेक्सन कमान्डर, जसको रोबरमा यो चाहिँ सञ्चालन भइरहेको थियो। त यो खास के हो, किन गरिएको, यसको चाहिँ उद्देश्य के हो आदि इत्यादि कुराकानीको लागि मैले उहाँलाई स्वागत गर्दै उहाँको शुभ नाम सोधेकी थिएँ।
2: दिदी, मेरो नाम कोर्पोरल सन्दीप गुरुङ, अहिले चाहिँ गोर्खा ट्रेनिङ कम्पनी 2 कान्दा प्लाटुन 3 सेक्सन कमान्डर फ्रम जिएसपिएस।
1: हजुर भाइ, हाम्रो चाहिँ यहाँ भाइहरूले अब यति मजाले कामहरू गरिराख्नु भएको छ। सबैभन्दा पहिला त यो के भइरहेछ, यो एक्टिभिटी भनौँ न, यसको बारेमा अलिकति बताइदिनुहोस्, बडो इन्ट्रेस्टिङ लाग्यो मलाई।
2: हजुर दिदी, यो चाहिँ मोडल भन्छ, बेसिकली भन्नुपर्दा यो चाहिँ हाम्रो चाहिँ एरिया अफ अपरेसन भन्नु चाहिँ अब हामी चाहिँ बसेको एफओबी, हामी बसेको ठाउँ हाम्रो लोकेसनदेखि चाहिँ अब हामीले चाहिँ यो ठाउँदेखि चाहिँ कसरी अपरेट हुन्छ हाम्रो अपरेसन, फर्दर अफेन्सिभ अथवा डिफेन्सिभ अप्सहरू चाहिँ हामीले त्यहाँबाट चाहिँ हामीले जाने, हामीले चाहिँ फ्रागो एज पर हाम्रो वान अफ टू अप चाहिँ कमान्डरलाई दिनुहुन्छ। हामीलाई चाहिँ दुश्मन कुन एरियामा छ, कस्तो छ भन्ने कुरा चाहिँ हामीले चाहिँ गएर चाहिँ रेकीहरू, क्लियरेन्स पेट्रोलहरू, स्ट्यान्डिङ पेट्रोल चाहिँ गएर हामीले अपरेसन चाहिँ गर्नुपर्ने हुन्छ दिदी। त्यही दौरान चाहिँ मलाई चाहिँ के डिस्टर्ब गर्छ भन्छ दिदी, यो चाहिँ सिम्पली चाहिँ एउटा नक्सा जस्तै हो, घरको नक्सा भने जस्तै यो चाहिँ हाम्रो एरिया अफ हाम्रो अपरेसन, हामी जति पनि एरिया खेल्ने चाहिँ त्यसको चाहिँ यसले डिस्क्रिप्सन दिन्छ, तपाईँले हेर्न सक्नुहुन्छ जति पनि यो टिप अफ द खुकुरी, त्यो खुकुरी मैले राखेको छु, त्यसले चाहिँ फर्स्ट चाहिँ त्यसलाई चाहिँ नर्थ डिक्टेट गर्छ, उतातिर फर्केको चाहिँ दिदी नर्थ हो, हजुर चुचोतिर नर्थ हो भनेको चाहिँ फर्स्टली चाहिँ यो म्याप, यो ग्राउन्ड चाहिँ उतातिर फर्केको चाहिँ एक्चुअल नर्थ अन द ग्राउन्ड अनि एक्चुअल नर्थ अन द मोडल पिट एज वेल। त्यसै दिदी स्केल हुन्छ, स्केल भनेको चाहिँ अब फ्रम द्याट एज टु दिस एज अनि यिनीहरू चाहिँ कति किलोमिटर बक्स हो भनेर चाहिँ हामीले रफली चाहिँ नापेर चाहिँ बनाएको हुन्छ दिदी। पोज तपाईँ एउटा बक्स 1 किलोमिटर हो भने चाहिँ अहिले 4 बक्स, द्याट मिन्स तपाईँको चाहिँ 2x2 किलोमिटर चाहिँ बक्स चाहिँ हुन्छ दिदी। मेनली चाहिँ रिप्रेजेन्टेटिभ्स तपाईँले देख्न सक्नुहुन्छ यहाँ जति पनि ढुङ्गाले बनाएको चाहिँ ग्राभल ढुङ्गा राखेको चाहिँ हामीले सेता पाउडर मिक्स गरेर ढुङ्गा राखेको चाहिँ त्यो सबै ग्राभल रोड, द्याट सिमुलेट्स द ग्राभल रोड एक्चुअल अन द ग्राउन्ड, अनि जति पनि ट्रिक्सहरू राखेको छ त्यो चाहिँ मेटालिक रोड। अब उनीहरूले भाइहरूले हेर्दा चाहिँ ओके, हामी जाँदा चाहिँ हाम्रो अपरेसन एरिया अपरेसन जाँदा चाहिँ ग्राभल रोड पनि छ, मेटालिक रोड छ, जति पनि ब्लू पाउडर देख्नुहुन्छ त्यो चाहिँ स्ट्रिम लाइनहरू हो, त्यहाँ चाहिँ अब स्ट्रिम पनि छ भन्ने चाहिँ त्यसले डिक्टेट गर्छ दिदी। जति पनि ग्रिन मसहरू त्यसले चाहिँ हुड ब्लकहरू रिप्रेजेन्ट गर्छ दिदी, त्यो भनेको चाहिँ हुड ब्लक जङ्गलहरू चाहिँ कहाँ कहाँ छ, कतातिर छ, त्यसलाई चाहिँ हामीले चाहिँ एज अफ नेभिगेसन अनि त्यसले चाहिँ हामीलाई के भ्यू फ्रम फायर एन्ड कभर पनि दिन्छ दिदी। सो द्याट हामीले चाहिँ त्यो हुड ब्लकहरू चलाएर चाहिँ हामी चाहिँ दुश्मनले चाहिँ नदेख्ने एक्टिभिटी गरेर चाहिँ हामीले चाहिँ दुश्मनको क्लोजेस्ट टु द एरियामा गएर चाहिँ म्याक्सिमम् इन्फर्मेसन चाहिँ गेन गरेर अथवा हामी चाहिँ अफेन्सिभ एक्सनहरू चाहिँ गर्ने गर्छौँ दिदी। त्यसैमा चाहिँ अब तपाईँले देख्नुहुन्छ नर्थिङ स्टिङको लागि चाहिँ जति पनि माइन्ड टेममा चाहिँ लेखेको छ त्यो चाहिँ स्टिङ नर्थिङ लाइनहरू छ दिदी।
1: भनेपछि यो मोडल चाहिँ अहिलेको तपाईँको हाम्रो यो करेन्ट एरिया जहाँ तपाईँहरूले ट्रेनिङ गराउँदै हुनुहुन्छ, यो एक्सर्साइज गराउँदै हुनुहुन्छ, यसको मोडल होला भाइ होइन?
2: हजुर दिदी।
1: तर यो चाहिँ अब तपाईँहरूले अब स्टिमुलेसनको टाइपको एउटा ट्रेनिङ भयो, रियल ग्राउन्डमा जाँदाखेरि पनि तपाईँहरूले यस्तो तरिकाले चाहिँ पत्ता लगाउनुहुन्छ, गर्नुहुन्छ?
2: हजुर दिदी।
1: सो अनि हाम्रो भाइहरूको कुरा गर्नुपर्दा, तपाईँको सेक्सनको कुरा गर्नुपर्दा, सेक्सनको भाइहरूको यो पर्टिकुलर फिल्ड एक्सर्साइज अब आज त 3-4 दिन हुन लागेको छ, कस्तो भइरहेछ भाइ?
2: दिदी यो चाहिँ उनीहरूको चाहिँ एक्सर्साइज फाइनल फिलिङ, विच मिन्स ए बेसिक फेजको चाहिँ यो चाहिँ फाइनल एक्सर्साइज जस्तो हो दिदी। अनि कहिले पनि ट्रेनिङ चाहिँ एकदम प्रोग्रेसनमा हुन्छ, सो विथ द्याट पोइन्ट चाहिँ अब यो पनि जति पनि मोडल बिल्डअपहरू उनीहरूको अपरेसनहरू यो एक्सर्साइज जति पनि हामीले गऱ्यौँ, एट्याक सेक्सन अट्याक प्रिभियस सेक्सन गरेर त्यसलाई चाहिँ बिल्डअप गरेर अब हामी फेरि पहिला एउटा पोजिसन थियो, अब चाहिँ अलिकति लामो सेक्सन अट्याकहरू अनि हामी चाहिँ अपरेसन चाहिँ अलिक धेरै खालको छ दिदी यसपालि चाहिँ, जस्तै रेकी पेट्रोलहरू क्लियरेन्स पेट्रोलहरू चाहिँ यसमा

0: बेसिक सोल्जरिङ हुन्छ सिक्दै जान्छ दिदी.
1: तपाईँ धेरै धेरै धन्यवाद. तपाईँले अब स्पेसली यहाँको अहिलेको करेन्ट एक्टिभिटीको हामीलाई जानकारी गराउनु भयो र यसको इम्पोर्टेन्स पनि कुरा गरिदिनु भयो होइन. यो कुनै पनि एक्टिभिटी तपाईँहरूले कुनै पनि ट्रेनिङ अहिले गराउनुहुन्छ एक्सर्साइज गराउनुहुन्छ त्यसको त एकदमै महत्त्व छ पछि गएर उहाँहरूको जीवनमा उहाँहरूको कार्यकालमा. त्यो कारणले गर्दाखेरि यसको जानकारी धेरै धेरै धन्यवाद. र अब तपाईँको सेक्सनको भाइहरूले राम्रो गर्नुहोस् अगाडि मेरो शुभकामना भाइ है त.
0: हुन्छ, थ्याङ्क यू दिदी.
2: बिएफपिएस गोर्खा रेडियो.
1: प्रिय श्रोता पनि बिएफपिएस गोर्खा रेडियो मार्फत आज चाहिँ यो बसाइमा एक्सर्साइज फाइनल फिलिङको बारेमा केही जानकारी म तपाईँसँग सेयर गर्दैछु. र हाम्रो सेक्सन कमान्डर भाइसँग कुराकानी भयो, उहाँहरूको एक्टिभिटीको कुराकानी भयो, र अब पनि केही भाइहरूसँग म कुराकानी गर्न गइरहेकै छु. इच एन्ड एभ्री वान अफ देम भनौँ न, हरेक भाइहरू त्यहाँ जो एक्सर्साइज फाइनल फिलिङको त्यो फिल्ड एक्सर्साइजमा हुनुहुन्थ्यो उहाँहरू सबजना अत्यन्तै जोस जागर उत्साह उमङ्गले भरिएको, सिक्नुको लागि आतुर, आफ्नो पर्फर्मेन्सको लागि आतुर, एकदमै ध्यान एकाग्र गरेर उहाँहरूलाई दिएको टास्कहरू पर्फर्म गर्नको लागि चाहिँ उहाँहरू व्यस्त हुनुहुन्थ्यो. त्यही व्यस्तताको बिचमा केही भाइहरूसँगको मेरो कुराकानी भएको थियो र त्यही कुराकानीलाई अब म अगाडि राख्दैछु. सबैभन्दा पहिला मेरो अगाडि रहनुभएको एकजना भाइलाई मैले स्वागत गर्दै उहाँको शुभ नाम सोधेकी थिएँ.
3: मेरो नाम सरोज राई हो दिदी.
1: सरोज भाइ, कस्तो भइरहेको छ तपाईँको आजको कुरा गर्नुपर्दा यो फाइनल फिलिङ जुन एक्सर्साइज फिल्ड एक्सर्साइजमा तपाईँहरू हुनुहुन्छ होइन, सोफार कस्तो गरिराख्नु भएको छ
3: अहिलेसम्म? दिदी धेरै नै राम्रो भइरहेछ दिदी, किनभने अब पहिला जति गाह्रो हुन्थ्यो सुरु सुरुमा त्योभन्दा अहिले अलिकति ज्यादा नै नर्मल, अलिकति आफूलाई अलिकति नर्मलै लाग्न थालिसकेको छ दिदी. अहिले
1: बानी परिसकेको छ होइन?
3: हजुर, अहिले अलिकति बानी पऱ्यो दिदी.
1: हजुर, तपाईँ अब यो त तपाईँहरूको सब्मिटिभ टेस्ट जस्तो पनि रहेछ होइन. तपाईँहरूको अब जति पनि सिक्नु भएको छ अहिलेसम्म त्यसलाई चाहिँ अब टेस्ट गर्ने यो विक पनि रहेछ. यसमा चाहिँ अब तपाईँको चाहिँ कस्तो छ, कस्तो फिल गरिराख्नु भएको छ?
3: आफूले राम्रै गरेछ जस्तो लाग्छ दिदी, किनभने अब गुजीहरूले सिकाइरहनु भएको छ, हामीले त्यो सिकिरहेको छौँ अनि जस फिल्डमा राम्रै गर्छौँ जस्तो लागिरहेको छ दिदी. हजुर,
1: अनि अब त 4-5 महिना हुन लागिसक्यो तपाईँहरू नेपालबाट आउनु भएको होइन. अब तपाईँको यहाँनिर क्याट्रिकमा तपाईँको रिक्रुट ट्रेनिङ सुरु भएको, अहिलेसम्म सोफार कस्तो भएको छ तपाईँको ओभरअल भनेर भनौँ न, अनि यसमध्ये पनि अब सबैभन्दा तपाईँहरूलाई मन परेको, तपाईँले एकदम इन्जोय गर्नुभएको कुन कुनै कम्पोनेन्ट छ भने, अनि अलिकति तपाईँलाई चुनौतीपूर्ण लागेको केही छ भने त्यो सेयर गर्न सक्नुहुन्छ?
3: दिदी मलाई अहिलेसम्म आउँदासम्म जति गरियो सबै राम्रै जस्तो लाग्छ दिदी, किनभने अब पछि गएर हामीले गर्नुपर्ने यही हो अनि जुन कुरा हामीले सिकि पनि रहेछौँ, जुन चाहिँ रियली एक्साइटिङ पनि छ, च्यालेन्जिङ साथसाथै छ. साथसाथै दिदी मलाई अलिकति मजा लागेको भनेको चाहिँ सबै यहाँ भएको एक्सर्साइजहरू सबै नै एक्साइटिङहरू नै लागिरहेको छ दिदी, किनकि नयाँ नयाँ हरेक फेजमा नयाँ नयाँ कुरा सिक्न र गर्न मौका पाइरहेछौँ. अनि अलिकति च्यालेन्जिङ चाहिँ अलिकति कहिले अन टाइम अलिकति अन टाइममा हुन गर्न अलिकति सकिन्न दिदी. हजुर, त्यही चाहिँ हल्का च्यालेन्जिङ अलिकति चाहिँ.
1: अब त्यही हो, कुनै पनि काममा आफ्नो आफ्नो च्यालेन्जेस त भइहाल्छ होइन भाइ, कुनै पनि सजिलो त हुँदैन. त्यसमाथि पनि तपाईँहरूको जस्तो अब यो जुन ट्रेनिङ लिइराख्नु भएको छ यो त वान अफ द एकदमै टफेस्ट ट्रेनिङ हो, गर्दाखेरि म अलिअलि चुनौती त भइहाल्छ, तर चुनौतीलाई चाहिँ फेस गर्दै सामना गर्दै एउटा राम्रो सैनिक बन्नको लागि जुन तपाईँले कोसिस गरिराख्नु भएको छ त्यो नै सबैभन्दा ठुलो कुरा भाइ. भेरी वेल डन. अनि अब नेपालतिर तपाईँको परिवारलाई सम्झना गर्न चाहनुहुन्छ भने रेडियो मार्फत ल सम्झिदिनुहोस् न त, उहाँहरूलाई के सन्देश पठाउन चाहनुहुन्छ?
3: सर्वप्रथम त मेरो मम्मी बाबालाई सम्झन चाहन्छु, उहाँलाई अब कुरा त भइबस्छ त्यही पनि उहाँलाई अब फेरि सम्झाएको छ भन्न चाहन्छु दिदी, उहाँलाई धेरै नै सम्झाएको छ, मिस गरिरहेको छ भन्न चाहन्छु दिदी. हजुर,
1: ल भाइ धेरै धेरै धन्यवाद तपाईँको समयको लागि र बाँकी रहेको तपाईँको जति पनि ट्रेनिङको अब जति पनि कुराहरू छन् त्यसको लागि पनि शुभकामना, अल द भेरी बेस्ट भन्न चाहेँ भाइ यतिखेर.
3: थ्याङ्क यू दिदी, थ्याङ्क यू.

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
0: BFBS गोर्खा रेडियो।

0: तातो नेश उदाहरण बीएबीएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. यतिखेर आज भने एक्सर्साइज फाइनल फ्लिङको बारेमा केही जानकारी तपाईँसँग सेयर गर्दैछु. र यो चाहिँ हाम्रो क्याट्रिकमा भइरहेको छ रिक्रुट इन्टेक 2026का भाइहरूको लागि. र यही सिलसिलामा क्याट्रिक पुग्दाखेरि त्यहाँ भएको यो एक्सर्साइज फाइनल फ्लिङको जुन फिल्ड एक्सर्साइज छ त्यहाँ पुग्ने मौका पाएकी थिएँ र त्यहाँबाट केही सामग्री तपाईँहरूको लागि लिएर आएकी छु. र अब भने यही सिलसिलामा अगाडि केही भाइहरूसँग कुराकानी गर्न गइरहेको छु जो चाहिँ रिक्रुट इन्टेक 2026का भाइहरू हुनुहुन्छ र उहाँहरू चाहिँ यो एक्सर्साइज फाइनल फ्लिङमा अहिले सहभागिता जनाउँदै हुनुहुन्छ र उहाँहरूको अनुभव, उहाँहरूको चाहिँ पर्फमेन्स कस्तो रह्यो, उहाँहरूले कस्तो फिल गरिराख्नु भएको छ इत्यादि कुराहरूलाई चाहिँ नि आज अब केही कुराकानी मार्फत तपाईँहरूसम्म राख्ने मेरो तयारी छ. सबैभन्दा पहिला मेरो अगाडि रहनुभएको भाइलाई मैले स्वागत गर्न चाहेँ. हेलो भाइ, नमस्ते, तपाईँको शुभ नाम?
1: नमस्ते दिदी, मेरो शुभ नाम चाहिँ म चाहिँ ट्रेनिङ राइफलम्यान लियो लिम्बू. दिदी
0: भाइ कस्तो भइरहेको छ करेन्ट अहिले यो समयमा तपाईँको यो एक्सर्साइज भनेर सोध्न चाहे? सबैभन्दा पहिला त अब यो जङ्गलको बिचमा छौँ हामी, होइन, यहाँ त ठुलो स्वरले बोल्ने अलाउ पनि छैन. तपाईँ विस्फर गरेर बोलिराख्नु भएको छ, तपाईँहरूलाई हेर्दाखेरि पक्का एकदमै कुनै पनि तपाईँले तपाईँहरूलाई चिन्न सकिँदैन. अनुहारभरि तपाईँहरूको चाहिँ लगाउनु भएको छ केम क्रिम, होइन, अनि अब तपाईँको हेलमेटमा पनि पुरा घाँसहरू पातहरूदेखि लिएर हेर्दाखेरि तपाईँलाई लाग्छ कि तपाईँहरू पनि पार्ट अफ दिस जङ्गल, है, क्यामुफ्लाज हुनु भएको छ. गर्दाखेरि अहिलेको यो करेन्ट टाइमको तपाईँको ट्रेनिङको यो एक्सर्साइजको अनुभव बताउनुहोस् न.
1: दिदी, अहिले हाम्रो यो फाइनल फिलिङको एक्सर्साइजको बारेमा भन्नुपर्दाखेरि चाहिँ अब कदापि हामीले पहिले पनि तिनवटा अरू एक्सर्साइजहरू गर्दै आएको थियौँ र यो चाहिँ हाम्रो फोर्थ जङ्गल एक्सर्साइज हो र अहिलेसम्म यहाँ आउँदाखेरि चाहिँ हामीले धेरै नै कुराहरू सिकेको थियौँ र जति कुरा हामीले बाकी तिनवटा एक्सर्साइजमा सिकेको थियौँ त्यो चाहिँ हामीले यहाँ इम्प्लिमेन्ट पनि गर्दैछौँ र मलाई एकदमै न्यू एक्सपिरियन्स लिनुमा धेरै खुसी लागेको छ. जस्तै कि हामीले कति नगरेको नदेखेको कुराहरू पनि आएर जान्न र बुझ्न मौका पायौँ र त्यो सबै गर्नुपर्दा एकदम खुसी र गर्व महसुस भएको छ. दिदी,
0: मलाई यस्तो हेर्दाखेरि त गाह्रो जस्तो लागिरहेको छ, तपाईँलाई कस्तो लाग्छ? अब ओभियसली तपाईँहरू यो जङ्गलमा सुतिराख्नु भएको छ यहीँ नै, अब अहिलेको यहाँको वेदर इट्स भेरी भनरेबल, होइन, एकैछिनमा पानी दरदर पर्छ, एकैछिनमा घाम लागेर चाहिँ हावा चलिरहेछ, कसरी कोप गर्नुहुन्छ यस्तोलाई भाइ?
1: दिदी, त्यसको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ एज यु नो बिङ अ सोल्जर वी सुड अलवेज बी प्रिपेयर फर एनी काइन्ड अफ सिचुएसन र मलाई लाग्छ कि यहाँको युकेको वेदर चाहिँ एकदमै त्यसलाई नै जनाउँछ किनभने यहाँ कतिखेर पानी पर्छ र कतिखेर घाम लाग्छ हामीलाई थाहा हुँदैन र त्यो सिचुएसनहरू हेरेर मन लाग्छ कि यहाँको त्यो इन्भाइरोमेन्टले चाहिँ हामीलाई मेन्टली र फिजिकल्ली नै एउटा रेजिलियन्स डेभलप गर्नुको लागि हेल्प गर्छ र त्यसले गर्दाखेरि आई थिङ्क द्याट्स अ गुड रिजन फर अस टु ट्रेन हियर. अनि जति ट्रेन गरौँ, एज यु नो हाम्रो ब्रिटिस आर्मीमा एउटा फेमस स्लोगन छ कि टुमोरोज वर इज वन बाई टुडेज ट्रेनिङ र मन लाग्छ कि हामीले यदि आज राम्रो ट्रेनिङ गऱ्यौँ भने चाहिँ हामीले आउँदो हाम्रो आउँदो मिसनहरू र अरू एक्सर्साइजहरू राम्रो गर्छौँ, त्यसैले ठिकै नै हो त्यसै गरी. दिदी,
0: गुड टु हियर द्याट भाइ, तपाईँले यस्तो कुरा गरेर हुँदाखेरि पक्का पक्की लाग्छ मलाई पनि. अब हाम्रो तपाईँहरूको जुन यो चाहिँ कोहर्ट छ, जुन तपाईँहरूको इन्टेक छ, होइन, पहिले पनि एकदमै फाइन सोल्जर ग्रुपमा तपाईँहरू चाहिँ अब अहिले यहाँनिर चाहिँ बनिराख्नु भएको छ, मोल भइराख्नु भएको छ. र सोफार अब यो एक्सर्साइजको त कुरा भइहाल्यो, होइन, ओभरअल तपाईँको चाहिँ अब ट्रेनिङ जुन तपाईँको रिक्रुट ट्रेनिङ भनेर भनिन्छ, अब तपाईँहरूको पासिङ आउट परेड नहुन्जेलसम्म तपाईँहरू कुनै न कुनै प्रकारले चाहिँ यो ट्रेनिङमा आबद्ध भइराख्नु भएको छ, होइन, अब लगभग लगभग तपाईँहरूको 4 महिना प्लस त भइसक्यो है, कस्तो भएको छ सोफार भाइ?
1: अहिलेसम्ममा हाम्रो कुरा गर्नु त सिन्स फेब्रुअरी हामी वी हेभ बिन डेप्लोइड हियर एन्ड वी हेभ बिन ट्रेनिङ इन क्याट्रिक एडिसन एन्ड इट्स बिन अ ग्रेट जर्नी फ्रम पोखरा टु युके एन्ड इन क्याट्रिक एडिसन अल्सो बिकज आई गट चान्स टु लर्न अबाउट द कल्चर अफ अवर युके द ब्यारेक डिसिप्लिन हाउ हाउ पिपल वर्क हाउ पिपल इट वी अल्सो गेट टु एक्सप्लोर न्यू प्लेसेस सच एज विडबी डार्लिङटन एन्ड फ्यु डेज अर्लियर अल्सो वी हेड गन टु लिड्स टु त्यो एक्जिबिट to see the different warfare weapons and other machineries also and it's been a great experience and to talk about exercise also we have been in this field exercise since last 3 months and in each week we have been learning new things and more like in every field exercise we get chance to experience new activities new tackle we have to tackle different kind of combat and we have to be mentally and physically prepared for all those kind of activities and so far I think we all are doing well and looking forward to more improving ourselves for our future.
0: Very good, my well said bhai. Ra aba finally cha tapai ko parivar ko bare ma sodna man layo, yaad taunchha hola tada hununcha haina, kati ko yaad airacha ta?
1: Yaad airakhnu bhayeko cha kina bhane ma mero parivar ko ekra euta matra santan ho मेरो आमा बाबाको, अनि त्यही भएर चाहिँ याद आइराख्नुहुन्छ मेरो दिदीहरू, बहिनीहरू पनि हुनुहुन्छ फुपूहरूको, अनि बाजेहरू, सबैलाई चाहिँ धेरै धेरै सम्झना छ.
0: थ्याङ्क यू भेरी मच एन्ड अल द बेस्ट फर फर्दर ट्रेनिङ है भाइ. जति बाँकी छ तपाईँहरूको ट्रेनिङको समय, त्यसको लागि अल द भेरी बेस्ट.
1: हुन्छ, धन्यवाद दिदी. हजुरलाई पनि धेरै धेरै शुभकामना आउँछ दिनको लागि. हस्, धन्यवाद दिदी.
0: थ्याङ्क यू भेरी मच. र अब अर्को भाइसँग कुरा गर्छु. हेलो भाइ, नमस्ते. तपाईँको शुभ नामबाट सुरु गरौँ न.
2: नमस्ते दिदी, मेरो नाम ट्रेनिङ रेफरमेन श्री दाङलावती दिदी.
0: अनि भाइ, कस्तो जाँदैछ तपाईँको पनि भर्खरै नम्बरीले त मजाले अब बयान गरिदिसक्नु भएको छ होइन. यो ट्रेनिङ कस्तो भइरहेछ, फिल्ड एक्सर्साइज तपाईँहरूको लागि कस्तो प्रकारले चाहिँ नि गइरहेछ भन्ने कुरा तपाईँको आफ्नो पर्सनल एक्सपिरियन्स, पर्सनल अनुभव सेयर गर्नुहोस् न यो बेला.
2: मेरो पर्सनल एक्सपिरियन्स सेयर गर्नु पर्दाखेरि दिदी, अब यो फिल्ड एक्सर्साइज भनेको चाहिँ हामीले जति एज अ सोल्जर हामीले जे कुरा पनि हामीले जङ्गलमा हाम्रो फिल्डमा सिक्नुपर्ने हुन्छ दिदी. र मेरो पर्सनल एक्सपिरियन्सको कुरा गर्नु पर्दाखेरि दिदी, एज अ सोल्जर भएपछि हामीले जस्तो जुनै अवस्थामा पनि हामीले इम्प्लोय हामीले आफ्नो सिपहरू सिक्नुपर्ने पनि हुन्छ, र आफूले जस्तो समस्यामा पनि हामी अगाडि बढ्नुपर्ने हुन्छ. त्यही कारणले चाहिँ दिदी, अहिलेको जङ्गलको एक्सपिरियन्स गर्नुपर्दाखेरि मैले नयाँ नयाँ कुराहरू धेरै सिक्न पाइरहेको छु. मलाई चाहिँ गेट टु ग्रेजुएसन भन्दाखेरि जङ्गल फिल्डमै मनपर्छ, किनभने दिदी नयाँ नयाँ कुराहरू हामीले एज अ सोल्जर भनेको चाहिँ फिल्डमा मेनली डिप्लोय हुन्छ. त्यही भएर फिल्डको कुराहरू चाहिँ मलाई एकदम सिक्नु मनपर्छ दिदी. र अहिलेको हाम्रो ट्रेनिङ चाहिँ एकदमै रमाइलो, साथसाथै नयाँ नयाँ कुराहरू धेरै सिकिरहेको छु दिदी.
0: पक्कै पनि अब चुनौतीपूर्ण छँदैछ अब यो होल ट्रेनिङ फेज नै. नट ओन्ली अब यो एक्सर्साइज फाइन फ्लिङको मात्र कुरा नगरिकन जति पनि फिल्ड एक्सर्साइजहरू हुन्छ, अनि अब बाँकी रहेको समयमा तपाईँहरूको जुन प्रकारको ट्रेनिङको अब भनौँ एउटा कम्पोनेन्ट्सहरू बाँकी छन्, त्यो पनि च्यालेन्जिङ त हुन्छ नै होइन. ओभरअल ट्रेनिङ तपाईँको राम्रै भएको कुरा मैले बुझेँ. भाइलाई के सुन्न मन लाग्यो भने, सोफार तपाईँहरूले चाहिँ ट्रेनिङ जति पनि लिइराख्नु भएको छ, जुन कुराहरूमा लिइराख्नु भएको छ, त्यसमध्येको सबैभन्दा मन परेको अथवा सबैभन्दा चाहिँ सजिलो लागेको अनि सबैभन्दा गाह्रो लागेको के छ त्यो बताइदिनुहोस् न अलिकति.
2: अहिलेसम्म चाहिँ मैले ओभरअल ट्रेनिङ गर्दाखेरि सबैभन्दा मन परेको भनेको चाहिँ मलाई चाहिँ स्विमिङ साथसाथै एडभेन्चर ट्रेनिङ हो. किनभने स्विमिङ मैले जीवनमा अहिलेसम्म कहिले गरेको थिइनँ, र यहाँ आएपछि मैले चाहिँ स्विमिङ चाहिँ एकदम राम्ररी सिक्न पाएँ. तर म एमएसटी चाहिँ पास हुन सकिनँ, तर धेरै स्विमिङको चाहिँ धेरै कुरा सिक्न पाएँ. र मेरो एडभेन्चर ट्रेनिङ भन्नुपर्दाखेरि नयाँ नयाँ ठाउँहरू मैले नेभिगेट गर्नु सिकेँ. नेभिगेसन स्किल्स जस्तै म्याप रिडिङ हुन्छ दिदी, त्यो कुराहरू मैले गर्न पाएँ एडभेन्चर ट्रेनिङमा. र मेरो चाहिँ यो दुइटा चाहिँ सबैभन्दा मलाई एकदम मन परेको कुरा हो. र एज अ सोल्जर जे कुरा पनि हामीले सहनु पनि पर्छ, गाह्रो नमानी हामीले गर्नुपर्छ. तर अहिले हल्का गाह्रो लागेको भने चाहिँ दिदी, सेन्ट्री बस्दा चाहिँ हल्का गाह्रो हुन्छ, तर त्यो हामी जसै हामीले त्यो गर्नुपर्ने कुरा भएको कारणले हामी त्यो चाहिँ जसरी नै गरिन्छ दिदी.
0: विथ टाइम त्यो पनि सजिलो भइहाल्छ होइन भाइ. थ्याङ्क यू भेरी मच भाइ, है तपाईँले आफ्नो मनको कुरा सेयर गरिदिनु भएकोमा. अनि परिवार ब्याक इन नेपाल को को हुनुहुन्छ, अनि तपाईँलाई चाहिँ कतिको याद आउँछ, उहाँलाई केही सन्देश पठाउन चाहनुहुन्छ भने यतिखेर मौका छ भाइ.
2: मेरो परिवारमा चाहिँ जम्मा चारजना सदस्य हुनुहुन्छ, मेरो भाइ, मेरो बाबा र मेरो मम्मी. मेरो परिवारलाई चाहिँ एकदमै मिस गरिरहेको छु, साथसाथै मेरो परिवारले पनि मलाई भर्ती हुनका लागि एकदमै सपोर्ट गर्नुभएको छ. त्यसमा म एकदमै उहाँहरूलाई म धेरै धन्यवाद दिन चाहिरहेको छु.
0: थ्याङ्क यू भेरी मच भाइ. तपाईँको फर्दर अब बाँकी रहेको महिनाहरूको लागि, ट्रेनिङहरूको लागि जति पनि छ बाँकी, यसको लागि अल द भेरी बेस्ट है.
2: थ्याङ्क यू दिदी.
3: पिएफभिएस गोर्खा रेडियो.

0: सैन्य समुदायमा
1: बिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई विशेष अदालतले चार दिन थुनामा राख्न आदेश दिएको छ। अर्याललाई प्रधानमन्त्री कार्यालयले नै अख्तियारको जिम्मा लगाइदिएको खुलेको छ। राहदानी खरिद प्रकरणको फाइल लिन आउनु भनेर अर्याललाई हिजो बिहान 10 बजे प्रधानमन्त्री कार्यालयमा बोलाइएको थियो। मध्याहपख अख्तियार प्रमुख प्रेम कुमार राईलाई प्रधानमन्त्री कार्यालय डाकिएको थियो। प्रधानमन्त्री कार्यालयका अधिकारी र अख्तियारका अधिकृतले दिनभर फाइल अध्ययन गरेपछि राति अर्याललाई अख्तियारको जिम्मा लगाइएको खुलेको हो। राति 9 बजेतिर अर्याल र राहदानी विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई आयोगका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर लगेका हुन्। पासपोर्ट खरिदमा अनियमितता भएको बारे अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्रै गोप्य मतदानको माग गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो।
4: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाकछोप गर्ने मात्रै हो। प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएछ, के मिडिया ट्रायल हो? होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने? सभामुख महोदय, दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुन पर्छ। सभामुख महोदय,
3: औषधि व्यवस्था विभागले 5,300 औषधि पसल र फार्मेसीको दर्ता प्रमाणपत्र स्वत खारेज गरेको छ। तोकेको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद सकिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको विभागले जनाएको छ। म्याद सकिएका पसलले अब कानूनी रूपमा औषधि पसल सञ्चालन गर्न पाउने छैनन्। विभागले सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था हेरेर तत्काल कानूनी प्रक्रिया पूरा गर्न पनि भनेको छ। काठमाडौँ बुढानीलकञ्च 5 को अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ स्कोनमा हुने गरेको बाल यौन दुर्व्यवहारका घटना सार्वजनिक भएको छ। आफूमाथि दुर्व्यवहार भएको भन्दै बालबालिकाले उजुरी दिएपछि स्कोनका संचालक सूरज कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको छ। श्रेष्ठलाई केही दिन अघि पक्राउ गरेर बाल बालिका सम्बन्धी कसुरमा अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको हो। धर्म र शिक्षाका लागि भनेर खोलिएको संस्था स्कोनको विश्वव्यापी सञ्जाल छ। पीड़ित बालिकाले केही दिन अघि टेलिभिजन मार्फत आफूमाथिको दुर्व्यवहारको भण्डाफोर गरेका थिए। स्कोनमा अरू बाल बालिकामाथि पनि यौन हिंसा र दुर्व्यवहार हुने गरेको अभिभावकको समेत दावी छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9,600 पुगेको छ। आयोग गठन गरेको महिना दिनमा 9,600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो। हाल 1 महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढ़ी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढ़ी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश पूर्व प्रशासक सार्वजनिक संस्थानका पदाधिकारी पूर्व सचिव पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री मन्त्री पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको हो। अब खबर फटाफट।
2: कैलालीका 9 स्थानीय तहमा भैंसी पालन कार्यक्रम 16 भैंसी पालक समूहलाई 17,41,000 दरले 2,25,00,000 अनुदान सँगै घाँस काट्ने च्यापकटर र दाना पिन्ने मेसिन पनि वितरण। उदयपुरको बेलकादेखि कटारीसम्मको मदन भण्डारी सड़क खण्डमा दुर्घटना कम हुँदै फागुनमा 56 दुर्घटना भएकोमा चैतमा 36 र वैशाख महिनामा 34 झर्यो। बागलुङको काठेखोला 2 चुडामणि गौतम दम्पतिको बकैया गाउँपालिका 7 हात्ती खोलामा पौरख जग्गा भाडामा लिएर खेती गर्दा 29 टन खरबुजा उत्पादन 11,50,000 कमाई 12,000 ड्रागन फ्रुट पनि हुर्कदै। पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़कमा थप कालोपत्रेको तयारी 39 किलोमिटर मध्ये 13 किलोमिटर कालोपत्रे सकियो। आउँदो 5 बाँकी काम थालिँदै। रूपन्देही सिद्धार्थनगरका 4 सामुदायिक विद्यालयमा किशोरी लक्षित आत्मरक्षा तालिम वैशाख 17 जेठ 30 चलेको तालिमबाट 190 किशोरी प्रशिक्षित। कैलालीको टिकापुरमा मगर जातिको भूमि पर्व कृषि उत्पादन बढोस् भनेर मनाइने भूमि पर्वका लागि दाङदेखि कैलालीसम्मका मगर अगुवा टिकापुरमा भेला। र मनाङमा यार्सा गुम्बा संकलन र बिक्री 5 यताकै कम। 5 अघि 107 किलो यार्सा बिक्री भएकोमा यो आर्थिक वर्षको फागुनसम्ममा 48 किलोमा सीमित। यार्सा गुम्बाबाट संकलन हुने राजस्व पनि 32,62,000 14,82,000 झर्यो।
3: अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने सम्झौता अनुसार इरानसँग अब कहिल्यै आणविक हतियार नहुने दावी गर्नुभएको छ। अमेरिकाले इरानमा रकम लगानी गरेको भन्ने खबरलाई हास्यास्पद हावा कुरा भन्दै उहाँले निष्पक्ष रूपमा सहमतिको खाका तयार भएको दावी समेत गर्नुभएको छ। आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर गर्ने तयारी भएको सहमतिका शर्त गोप्य राखिएको छ। फ्रान्समा G7 बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानले आणविक उत्पादन गर्न नपाउने विषय नै आफ्नो लागि मुख्य कुरा भएको बताउनु।
5: And it says it loud and clear. They're not going to develop it. They're not going to buy it. They're not going to do anything with it. And if they do, they suffer unbelievable consequences. Not just a little bit, like, I won't even tell you the consequences, but the consequences are the ultimate consequences. And with that being said, I hope we have a very good relationship.
3: G7 बैठकमा बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले होर्मुज जलमार्ग जति सक्दो चाँडो पूर्ण रूपमा खुलाउने विषयमा बेलायतले पूरै सहयोग गर्ने बताउनु भएको छ। ट्रम्पको पहिलो कार्यकालमा पेन्टागनमा काम गरेका रोबर्ट विल्कीले इरानसँगको सहमति शुरूआती चरणमै छ भन्नुभएको छ।
6: If there is an agreement, go to the United States Senate for debate and ratification. But this is a deal to talk about a deal. And that is troubling because we don't know the text.
3: विश्वकप फुटबलको सशक्त दावेदार मानिएको स्पेनका एकपछि अर्को प्रहार रोकेपछि अफ्रिकी राष्ट्र केप भर्डेका गोलरक्षक भोजिन्हाको एकाएक चर्चा चुलिएको छ।
2: 40 उमेरमा पहिलो पटक विश्वकप खेल्न पाएका भोजिन्हाले मैदानमा जादु सरहको खेला देखाएपछि विश्वभर चर्चा चुलिएको हो। भोजिन्हाको उत्कृष्ट प्रदर्शनकै कारण केप भर्डेले स्पेनलाई बिना गोल बराबरीमा रोकेको छ। 5,00,000 भन्दा कम जनसंख्या भएको सानो टापु मुलुक केप भर्डेको ऐतिहासिक प्रदर्शनको मुख्य नायक गोलकिपर भोजिन्हालाई मानिएको छ। स्पेनका विश्व चर्चित स्ट्राइकरहरूलाई निराश पारेका भोजिन्हा प्लेयर अफ द म्याच समेत बन्नुभएको छ। केप भर्डे विरुद्धको खेलमा स्पेनले 74% भन्दा बढी बल आफ्नै वरिपरि घुमाएर 27 गोलको प्रयास गरेको थियो। स्पेनका 7 सिधा पोस्ट प्रहार भोजिन्हाले रोक्नु भएको थियो। 25 उमेरमा राष्ट्रिय टोलीमा परेपछि भोजिन्हाले व्यावसायिक फुटबल शुरू गर्नु भएको थियो। 2012 राष्ट्रिय टोलीमा डेब्यू गरे यता उहाँले मुलुकका लागि 90 खेल खेल्नु भएको छ। केप भर्डेलाई पहिलो पटक विश्वकपमा पुर्याउन पनि उहाँको अग्रिम भूमिका छ। स्पेनसँगको खेलपछि भजिनाले भिजा समस्या र आर्थिक अभावका कारण आफ्नी आमा यो खेल हेर्न अमेरिका आउन नपाएको र बाल्यकालमा हुर्काउने हजुरबा हजुरआमालाई मैदानमा देख्न नपाउँदा भावुक बनेको प्रतिक्रिया दिनुभएको छ। उहाँले केप भर्डेसँगै माल्डोभा, रोमानिया, साइप्रस र पोर्चुगलका तल्लो डिभिजनका क्लबमा खेल्नु भएको छ। हाल उहाँ पोर्चुगलको चाभेस क्लबमा आबद्ध हुनुहुन्छ। विश्वकप पहिलो पटक खेल्ने भोजिन्ना दोस्रो पाको उमेरको खेलाडी पनि बन्नु भएको छ। इजिप्टका गोलकिपर एसा हल हडारीले 45 वर्षको उमेरमा विश्वकप खेल्नु भएको थियो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस कुलकर्म रेडियो हो।

नमस्ते ले छोए ना रोय लभा का सुंदर मंत्र पुरुषोत्तम गैरे अर्जुन साप कोटा धनमाया आदि इत्यादि को आवाज में इंजॉय पक्के पनि गर्नु भयो होला। चढ़के यो गीत सँगसँगै कार्यक्रम में हामी अगाडि बढिसकेका छौं प्रिय श्रोताबृन्द। र अब नै अगाडि कार्यक्रम को यो अंतिम चरण में यहाँ सबैलाई मैले स्वागत अभिवादन टक्राए र यहाँ सबैले साथ दिइरहनु भएको छ भन्ने आशा पनि गर्न चाहेको छु यतिखेर। र अब कार्यक्रम को यो अंतिम चरण में तपाईको लागि छ माया पुन ज्यूसँग गरेको रमाइलो मलाकुसारी छड्के सलाम अन्तर्गत तपाईले सुन्न सक्नुहुन्छ है। त्यसतर्फ तपाईँलाई म लिएर गइहाल्छु, तर त्योभन्दा पनि अगाडि फेरि पनि एउटा म्युजिकल ब्रेकमा एउटा मिठो गीत हामी सुन्छौँ र यसैको साथमा अगाडि बढ्छौँ। र यो गीत आज लोकगीत सङ्गीतहरू सुनिरहेका छौँ यही सिलसिलामा। अब भने फेरि पनि अर्को एउटा मिठो गीतको पालो परेको छ, खेमराज गुरुङले गाउनुभएको अत्यन्तै चर्चित गीत वारी जमुना पारी जमुना जमुनाको बिचमा मनोकामना। बडो मिठो गीत छ यो, यो एकदमै क्लासिक नम्बर पनि हो। लोकगीत सङ्गीतको कुरा गर्नुपर्दाखेरि कहिले बिर्सन नसक्ने गीत सुनाउँछु। यतिखेर समय भने दिउँसोको 3:18 गएको छ र म्युजिकल ब्रेक पश्चात लगत्तै हामी छड्के सलामतर्फ लागिहाल्छौँ।

0: SBS गोर्खा रेडियो
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

0: धर्म झूठ पुरो छैन बोलेको
1: Saluting on the march! Left! Salute!
2: 1, 2, 3, 4, 5, 1, 2, 3! कार्यक्रम छड़के सलाम
3: नमस्ते कार्यक्रम छड्के सलामको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको यो कार्यक्रममा चाहिँ विगरव गखाजबाट रिटायर्ड हुनुभएका साहबहरू अनि दाईहरूसँग कुराकानी गर्दै आएका छौँ र कहिलेकाहीँ उहाँहरूको श्रीमतीहरूसँग पनि म कुराकानी गर्ने गर्छु र आज चाहिँ हाम्रो छविमाया पूर्ण दिदी उहाँ चाहिँ बेलायतको फानब्रोमा बसोबास गर्नुहुन्छ बेलायतमा उहाँलाई नचिन्नुहुने सायद कमै मात्रामा हुनुहुन्छ होला उहाँ एकदमै एक्टिभ व्यक्ति हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्दैछु र उहाँको श्रीमान चाहिँ हिराबहादुर पूर्ण हुनुहुन्छ र उहाँ चाहिँ विगर अब गोर्खास 1981 भर्ती हुनुभएको थियो अनि 1994 चाहिँ उहाँ पेन्सन जानुभयो फर्स्ट सेकेन्ड जिआरमा भर्ती हुनुभयो र पछि चाहिँ सेकेन्ड जिआरबाट पेन्सन जानुभएको रहेछ र दिदीसँग यहाँ बेलायतको लाइफ अनि उहाँहरू फ्यामिलीवाला हुँदाको लाइफ त्यसपछि केटाकेटीको लाइफहरू पनि हामी दिदीसँग कुराकानी गर्नेछौँ दिदी नमस्ते हजुरलाई
4: भाइ नमस्ते अनि धन्यवाद हजुरलाई र जति पनि यो बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण बाबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू सबै सबैलाई
3: प्रोग्रामतिर एकदमै भेटघाट भइरहेको छ लाइफ कस्तो छ दिदी यो युकेको
4: लाइफ भन्नुपर्दा भाइ एकदमै बिजी है अरूहरूलाई चाहिँ समय काट्न एकदमै गाह्रो भयो भन्छन् होइन तर मलाई चाहिँ एकदमै समयले पुग्दैन भाइ भन्नु पर्ला मलाई चाहिँ समयले पुग्न गाह्रो कि ज्यू
3: डेफिनेटली तपाईँ यो सानैबाट यस्तै एक्टिभ हुनुहुन्थ्यो एकदमै भनौँ न आउट गोइङ सबै ठाउँमा जाने सबैसँग चाहिँ मनोरञ्जन गर्ने त्यस्तै नेचरको हुनुहुन्थ्यो दिदी
4: सानोमा त त्यति थिएन भाइ किनभने अब एउटा म चाहिँ एउटा लन्च छोक्री होइन पल्टन घरमा भन्छ नि लन्च छोक्री अब हामी एउटा भान्जी होइन बाबा पनि लाउरी गर्दाखेरि चाहिँ सानोमा चाहिँ त्यति साह्रो चाहिँ म थिएन जब म हुन त म हङकङमा चाहिँ एउटा ब्राउनिसमा कसम खाएँ होइन ब्राउनिस एउटा गार्डनर चाहिँ कसम खाएँ तब चाहिँ एउटा त्यो चाहिँ एउटा सुरुवात रहेछ एउटा समाजसेवी गर्ने खालको होइन एउटा भान्जी हुँदाखेरि त्यहाँबाट नै अलिअलि सिक्दै गएँ अनि त्यसपछि चाहिँ नेपाल गइयो पेन्सन गएपछि चाहिँ जे हामीलाई बाबाले पुर्याउनु भयो होइन अनि स्कुलमा पढ्दाखेरि चाहिँ स्कुलदेखि चाहिँ अलिअलि लिडर जस्तो भनौँ न होइन एउटा त्यो भयो तर नाच्ने गाउनेमा चाहिँ अब यस्तो रमाइलोतिर चाहिँ स्कुलमा सरहरूले भन्नुहुन्थ्यो तर आमाले चाहिँ दिनुहुन्न थियो होइन अलिकति स्ट्रिक हुनुहुन्थ्यो क्या आमा चाहिँ किनभने अब ठुलो ठालोको छोरी केही भयो भन्ने भन्ने खालको कुराहरू आउँछ नि होइन भाइ एउटा मेरो कहानी त एकदमै फिल्म नै बन्ने खालको कहानी पो छ त
3: होइन त्यो हाम्रो पनि घरमा दिदी बहिनीहरूलाई पठाउनु हुन्थ्यो नि कि छोरीलाई धेरै बाहिर पठाउने बिग्रिन्छ भनेर त्यसरी पठाऊ त्यो जमाना थियो नि तपाईँले पनि त्यही जमानामा भेट्नु भएको हो नि त होइन
4: भेट्यो भेट्यो भाइ कहाँ आमाले चाहिँ मलाई अब सरहरूले चाहिँ एकदमै राम्रो नाच छ हजुर चाहिँ होइन हामी भन्दाखेरि आमाले मैले दिँदैन भोलि बिहान मेरो छोरी बिग्रियो भने के गर्ने होइन भनेर बिचरा सरहरूले चाहिँ घरमै आएर बिन्ती बिचार रिक्वेस्ट गरेर अनि सिग्नेचर गरेर पो लानुहुन्थ्यो कि मलाई सरहरूले
3: सिग्नेचर
4: हजुर सिग्नेचर गरेर लानुहुन्थ्यो होइन ल है भनेर अनि त्यसपछि आमाले सम्झाउनुहुन्थ्यो बिचरा होइन अहिले मैले आमालाई सम्झिन चाहेँ हामीसँग रहनुहुन्न र पनि आमाको आत्माको चिर शान्तिको कामना गर्दै आमाले जुन हामीलाई सिकाउनु भयो एउटा होइन संस्कारदेखि लिएर एउटा रीतिथिति एउटा सहनशील एउटा होइन कस्तो गर्नुपर्छ छोरीले भन्ने कुराहरू सिकाउनु भयो त्यही बाटोमा लाग्यो भाइ होइन गर्दा स्टिल अहिलेसम्म चाहिँ त्यही बाटोमा छु मैले धन्यवाद दिन चाहन्छु
3: अनि आमा त्यस्तो स्ट्रिक हुँदा चाहिँ तपाईँलाई पनि जाउँ जाउँ त लाग्थ्यो होला नि त होइन आमाले पठाए पनि हुन्थ्यो भन्ने खालको चाहिँ कस्तो हुन्थ्यो दिदी
4: लाग्थ्यो नि भाइ अब हाम्रो लागि रहेछ त्यो चाहिँ अब बिचरा आमाले चाहिँ एउटा भोलि बिहान फलानाको छोरी मेरो बाबा त क्याप्टन होइन भाइ म ठुलो पल्टेको होइन कि क्याप्टन 48-91-00 होइन अफसर हुनुहुन्थ्यो अनि गर्दाखेरि
3: उहाँको नाम चाहिँ के हो
4: मन बहादुर पुन
3: ए कुन पल्टनको हुनुहुन्थ्यो उहाँ चाहिँ
4: सिक्स इयरको हजुर हाम्रो त्यहाँ क्याप्टन वीर मामा हुनुहुन्थ्यो नि वीर बहादुर थापा उहाँले चिन्नुहुन्छ, उहाँभन्दा अलिकति सिनियर हुनुहुन्छ, अनि उहाँ चाहिँ मेरो घरमा यहाँ हाम्रो घरमा आउँदाखेरि फोटो देख्नुभयो बाबाको, अनि ओहो फलाना क्याप्टन मन्दाजुको छोरी हो तिमी भन्नुभयो कि बिचरा उहाँले चिन्नुभयो, अनि ओहो उहाँ त हामीले बाङ्गे साप भन्थ्यो, उहाँ त फुटबल खेल्नुहुन्थ्यो भान्जी भन्नुहुन्छ कि बिचरा, अझै पनि सम्झनुहुन्छ होइन, बट उहाँले चिन्नुहुन्छ, अनि उहाँको साथीहरू पनि हुनुहुन्छ भाइ, अनि गर्दा जान मन लाग्यो भाइ, अनि अब हामीले त अब पर्मिसन लिनु पर्यो नि त आमालाई होइन, आमा म जान्छु भन्थे अनि साथीहरू बाहिर आउँथ्यो कि भाइ है, यो मैले यो ढाँटेको होइन कि, साथीहरू बाहिर आउने अनि ल जाउँ, मलाई चाहिँ गाउँमा चाहिँ सबैले माया माया भन्थ्यो कि माया भनेर चिन्छन् हजुर, मेरो मिडल नेम चाहिँ माया हो, अनि माया माया ल हामी बाहिर आएको छौँ आऊ भन्ने, अनि आमा चाहिँ कराउनुहुन्थ्यो कि बिचरा है, अब साथीहरूसँग गयो भने केही हुन्छ रातिको बेलामा जानु हुँदैन भन्नुहुन्थ्यो कि भाइ, अनि म जाँदिन थिएँ कि कहिले चाहिँ, कहिले काहीँ चाहिँ म जान्थेँ, अनि म धेरै हिँडेको भनेको चाहिँ मेरो बिवा भएपछि है भाइ, म चाहिँ अनिश्चित भन्नु पर्दा चाहिँ अब उहाँले चाहिँ अब मारे पापाले पनि भनेर सम्झाउनु भयो होइन, त्यसपछि चाहिँ म चाहिँ अलिकति हिँड्न थालेको
3: श्रीमान श्रीमान अलिकति तपाईँलाई जस बुझ्ने पर्नु भएको छ होइन, नत्र भने फेरि श्रीमान कति स्ट्रिक हुन्छ नि होइन,
4: एकदमै एकदमै भाइ त्यसमा चाहिँ म एकदमै मान्छु श्रीमान,
3: हाम्रो पनि अब घरमा त्यो यो कुरा उठिहाल्यो, हाम्रो पनि बाबा चाहिँ त्यति साह्रो वास्ता गर्नुहुन्थ्यो, तर आमा चाहिँ एकदमै बुझ्ने, आमाले चाहिँ फकाएर जान्छु भन्दा यो यिनीहरूको हरे हो भनेर पठाउनुहुन्थ्यो, अनि बाबाले चाहिँ कहाँ पठाइस तेरो छोरी कहाँ पठाइस तेरो छोरा भनेर आमा बाउ बिच चाहिँ झगडा भइरहेको थियो कि दिदी, अनि आमाले चाहिँ छोरा छोरीको पक्ष लिने, किनकि हाम्रो आमा चाहिँ फेरि रहरे हुनुहुन्थ्यो कि त्यस्तो खालको हुन्थ्यो,
4: ए हजुर हजुर,
3: अनि तपाईँकोमा चाहिँ बाबा स्ट्रिक्ट हुनुहुन्थ्यो कि अब आमै स्ट्रिक्ट बुझ्यो नि त होइन,
4: बाबाले त होइन पठाऊ जान देऊ केही छैन भन्नुहुन्थ्यो कि बिचरा बाबा चाहिँ एकदमै मुलायम होइन, त्यति साह्रो उस चाहिँ गर्नुहुन्थ्यो बाबाले चाहिँ, आमाले चाहिँ अब तिमीलाई के थाहा होइन, छोरी बढेको हामीलाई थाहा हुन्छ, भोलि बानी केही भयो भने आमालाई दोष आउँछ, केही नहोस् त्यस्तो खालको कि आमा चाहिँ त्यस्तो हुनुहुन्थ्यो बिचरा, जे उहाँले सोच्नु भएको थियो त्यही नै राइट रहेछ भन्छु कि भाइ मैले
3: होइन, त्यो जमानै त्यस्तै थियो नि त दिदी त्यति बेला त होइन, जमानै त्यस्तै थियो, गर्दा त्यो ठिकै पनि हो, अनि तपाईँ त पल्टन घरमा धेरै बस्नुभयो होला, अब क्याप्टेन भनेपछि त अब सिनियर एन्सियस भएपछि त उहाँले त फ्यामिली त कन्टिन्यू पाउनुहुन्थ्यो होइन,
4: हजुर भाइ म चाहिँ तिन क्लास पढ्दाखेरि चाहिँ गएको हो, तिन क्लास पढ्दाखेरि पढ्दै थिएँ त्यति बेला चाहिँ हामीलाई पुर्याउन जानुभयो नेपालमा, अनि फेरि बाबा चाहिँ फेरि फर्किनु भयो, त्यसपछि चाहिँ बहिनी कान्छी बहिनी चाहिँ दुई वर्षको थियो, बाबा पेन्सन निस्किनु भएको चाहिँ 1978
3: 1978 तपाईँ चाहिँ कुन क्याम्पमा बस्नुभयो, सिक्स इयर त्यो त कुनामा थियो नि होइन दिदी,
4: हजुर भाइ एकदमै कुना, पछि हामी फेमिलालाई जुन श्रीमानसँग विवाह भएपछि गएको थियौँ होइन, त्यति त्यस्तो चाहिँ थिएन, कुनामा थियो, अफसर लाइन भए पनि कुनामा कि भाइ,
3: त्यो स्कुलहरू चाहिँ कता पढ्नुहुन्थ्यो, त्यही थियो कि यता सेकङतिर आउनुहुन्थ्यो,
4: होइन त्यही थियो भाइ,
3: त्यहीको
4: त त्यही थियो हजुर, सेकौँमा चाहिँ दाइले पढ्नु भयो सेकौँतिर, हामी चाहिँ त्यही पढ्यो भाइ,
3: कस्तो थियो दिदी, तपाईँ त नेपाल पनि पढेर आउनु भएको रहेछ, त्यहाँको स्कुल र हङकङको स्कुल चाहिँ के फरक थियो,
4: धेरै फरक भाइ, अब हङकङको स्कुल चाहिँ त्यति साह्रै उठिएन, अलिकति स्ट्रिक्ट भनौँ न होइन, त्यति साह्रो थिएन, अब तिनमा पढ्दै गरेको हो होइन, अलिअलि इङ्ग्लिस अब बोल्ने पढ्ने थियो भने चाहिँ नेपालमा गएपछि चाहिँ अलिकति केही न केही अलिकति फरक नै पाइयो, दुःख गर्नु पर्यो हजुर,
3: ए भनेपछि त्यसपछि चाहिँ तपाईँहरू कन्टिन्यू हङकङ नै बस्नुभयो बाबा रिटायर नभएसम्म,
4: हजुर हजुर हङकङ नै बसियो,
3: हजुर, कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ हाम्रो छवि मायापुन दिदी हुनुहुन्छ, उहाँसँग कुराकानी गरिरहेका छौँ, र उहाँ चाहिँ फर्स्ट सेकेन्ड जिआर उहाँको श्रीमान, अनि सेकेन्ड जिआरमा चाहिँ 1994 पेन्सन जानु 94 भनौँ न, उहाँसँग कुराकानीलाई यतिमा राख्दै बिचमा दुईवटा गीत सुनाउँ, र त्यसपछि दिदीसँग सेकेन्ड एपिसोडमा बाँकी कुराकानी गर्नेछौँ।

रूखले किल आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: गोर्खा रेडियो
1: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. कार्यक्रम छड्के सलाम तपाईँले सुन्दै हुनुहुन्छ. हाम्रो दिदी छवि मायापुनसँग आजको कार्यक्रम छड्के सलाममा कुराकानी गरिरहेका छौँ. तपाईँहरू पनि दिदीबहिनी थुप्रै हुनुहुन्छ, आफ्नो पल्टने चाहिँ लाइफको चाहिँ जीवनको स्टोरीहरू सेयर गर्न चाहनुहुन्छ भने मलाई yokraj.rai@bbs.com इमेल गर्नु होला, नत्र भने कल पनि गर्न सक्नुहुन्छ 07463163613 कल गर्न चाहिँ सक्नुहुन्छ. हाम्रो हिरा बहादुर पुन दाजु हुनुहुन्छ अथवा गुरुजी जे भने पनि उहाँको श्रीमती हुनुहुन्छ हाम्रो छवि मायापुन दिदी. हुन त उहाँको आफ्नै परिचय पनि छ. 1981 चाहिँ उहाँको श्रीमान भर्ती हुनुभयो अनि 1994 उहाँ पेन्सन जानुभयो. अनि दिदी तपाईँ त एकदमै एक्टिभ हुनुहुन्छ, यहाँ कुन कुन संघ संस्थासँग आबद्ध भएर काम गर्नुहुन्छ दिदी? यो अलिकति सोध्न मन पनि लाग्यो जहाँ पनि तपाईँले देखिन्छ.
2: थ्याङ्क यू सो मच है यो यसको लागि भाइ. एकदमै म चाहिँ भन्नु पर्दा चाहिँ म नेपालमा पनि म समाजसेवी नै गरेको भाइ होइन. म नकिपोतमा बस्ने है, अब हङकोबाट फेन्द्राला भएर गएपछि चाहिँ नकिपोतमा बस्ने अनि सानो बच्चा थियो र पनि फेरि सबैजनाले चाहिँ ल बहिनी आउनुपर्छ बच्चाले स्कुल पठाएर आऊ भनेर चाहिँ हामी ललितपुरमा चाहिँ एउटा समाजसेवी त्यहाँ थियो अनि गर्दाखेरि हामी चाहिँ त्यहाँ सदस्य भयौँ अनि एक्टिभ पनि भयौँ. त्यो गर्दा गर्दै त्यसपछि बुनाइ गयौँ अनि युके आएपछि चाहिँ सबैजनाले चाहिँ मेरो हाउभाउ एउटा एक्टिभ होइन देख्नुभयो कि होइन. गर्दाखेरि चाहिँ त्यो देखेपछि चाहिँ अब मान्छे पनि अलिकति उस नै भयो होइन. गर्दाखेरि चाहिँ म चाहिँ धेरै संस्थामा आबद्ध छु भाइ. अहिले चाहिँ म सल्लाह कार्डदेखि लिएर अब छोड्दै छोड्दै भन्नाले अब र पनि उहाँले छोड्नुहुन्न र पनि मैले ब्याक सपोर्ट गरिरहेको छु. म चाहिँ बाक्लिङ समाज युके होइन, बाक्लिङ समाज युकेको चाहिँ अब पूर्व अध्यक्ष भन्नु पर्यो, अहिले चाहिँ सल्लाहकारमा छु अनि मगर सङ्घ युकेको पूर्व उपाध्यक्ष अहिले ट्रस्टीमा छु होइन भाइ. अनि त्यसपछि एनआरएम युकेमा पनि मैले काम गरेँ, कल्चर सेक्रेटरीदेखि लिएर अहिले सल्लाहकारमै छु अनि ग्रेटर रसमन नेपिस कमिटीमा पनि गरेँ होइन, यहाँ शाखा पनि गरेँ अनि मगर महिला सङ्घ पनि गरेँ होइन. गर्दाखेरि म धेरै संस्थामा अनि अहिले फेरि लोकदोरी प्रतिष्ठान हाम्रो होइन के अरे नेपाल युके शाखा बाँधेछु. गर्दाखेरि चाहिँ धेरैमा छु भाइ. गर्दाखेरि चाहिँ सबैले रुचाउनुहुन्छ, मन पराउनुहुन्छ. अब के गर्ने, मेरो एउटा मन पराउनु नै एउटा मेरो कामलाई हो, त्यो नै भन्न चाहन्छु भाइ.
1: आज अब दाईसँग पनि कुराकानी गर्ने विचार थियो तर उहाँ साथ अलिक बिजी पनि हुनुभयो होला. र श्रीमानले चाहिँ के भन्नुहुन्छ, कतिको सपोर्ट गर्नुहुन्छ? नत्र भने त छोरी मान्छे अब हाम्रो जन्मसम्म त घरमा बस्ने हो, अब अलिकति घरको लेखदेख गर्ने हो भन्ने पनि हुन्छ होइन. अब हामी पुरानो जमानाको पढ्यो नि त ओल्ड स्कुलको.
2: हजुर हजुर होइन, उहाँले एकदमै सपोर्ट गर्नुहुन्छ भाइ. मैले त उहाँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु किनभने मेरो श्रीमान प्लस मेरो छोरा बुहारीहरूले पनि बुझ्छन् होइन. र पनि फेरि अरूले जस्तो म झुट बोल्न आउँदैन. म जहाँ जान्छु म यहाँ छु, म यतिखेर आउँदैछु, फलामसँग आउँदैछु म यो टाइममा. अनि उहाँले भन्नुहुन्छ कि बिचरा श्रीमानले म यो अगाडि बढ्नु नै मेरो श्रीमानको हात छ है भाइ. त्यो भन्न चाहन्छु किनभने उहाँले चाहिँ तिमी ख्याल गर खानाको लागि, सुत्नको लागि अनि टाइममा जाऊ, उहाँले त्यस्तो भन्नुहुन्छ कि मलाई टाइममा पुग होइन कि भने अब बस्ने हुँदैन, बसिसकेपछि चाहिँ टाइममा पुग्नुपर्छ भनेर उहाँले भन्नुहुन्छ कि टाइमलाई चाहिँ एकदमै ख्याल गर भन्नुहुन्छ. उहाँ चाहिँ बिचरा त्यति साह्रै हिँड्नुहुन्न होइन, तर बाग्लुङ समाज युकेको त कोषाध्यक्ष पनि गर्नुभयो, ट्रेजर गर्नुभयो अनि यहाँ शाखाको यहाँको युएचएचबी ब्रान्चको पनि ट्रेजर गर्नुभयो होइन. गर्दाखेरि चाहिँ जस उहाँले सपोर्ट चाहिँ एकदमै गर्नुहुन्छ भाइ. मैले चाहिँ मलाई चाहिँ अरूले मैले बोलाएको होइन कि अरूले चाहिँ तपाईँले श्रीमान चाहिँ एउटा देउता जस्तै पाउनु भएको छ होइन, गाली नगर्नु है भन्नुहुन्छ. अनि होइन मैले गर्दिनँ, किन गाली गर्ने भन्छु, म रिसाउँदिन पनि, गाली गर्दैन होइन.
1: भनेपछि तपाईँ समाज सेवाबाट कार्यक्रमबाट ढिलो जाँदा पनि उहाँको प्रतिक्रिया केही हुँदैन?
2: हुँदैन हुँदैन, मैले चाहिँ यो टाइममा म आउँदैछु भन्छु नि उहाँलाई चाहिँ, किनभने अब प्रोग्राममा जाँदाखेरि कहिले ढिलो हुन्छ नि भाइ होइन. प्रोग्राम त ठ्याक्कै टाइममा सिद्धिएको हुँदैन नि त होइन. अनि उहाँ बिचरा खानुहुन्छ, सुत्नुहुन्छ अनि भोलिपल्ट काम छ, ख्याल गर भन्नुहुन्छ कि. अनि कहिले काहीँ फेरि हामी त अब नाचगान रमाइलो गर्ने मान्छे होइन, ढिलो त भइहाल्छ नि. गर्दाखेरि त्यो त्यस्तो चाहिँ छैन.
1: खाना पनि पकाएर चाहिँ कार्यक्रममा जानुहुन्छ पर्छ कि उहाँले आफै पकाउनुहुन्छ के हुन्छ दिदी?
2: होइन त्यो चाहिँ पर्दैन, मैले चाहिँ पकाउनै पर्दैन. त्यो चाहिँ उहाँ आफै पकाउनु, आफै पकाउनुहुन्छ, मलाई नै पकाइदिनुहुन्छ
1: होइन.
2: धन्यवाद. कहिले काहीँ यस्तो सिचुएसन आउँछ कि भाइ, मैले त कहिले काहीँ माया पनि लाग्छ कि अब कहिले काहीँ मिटिङहरू छ त्यस्तो केही छ, अब हामीले फिजिकली मिटिङहरू गर्नु पर्यो अथवा केही त्यस्तो परिआयो खण्डमा चाहिँ उहाँले खाना रेडी गर्नुहुन्छ कि बिचरा, अनि खाना खाऊ बुढी भनेर पस्काउने बेलामा पनि म चाहिँ गइदिनु पर्ने हुन्छ कि त्यस्तो हेर्नु न।
1: यो समाज सेवा गर्दाको मजा चाहिँ के हो, आनन्द चाहिँ के हो दिदी, किन गरौँ गरौँ लाग्दो रहेछ, के लाग्छ तपाईँलाई चाहिँ?
2: एउटा सन्तुष्टि भन्नाले अब चाहिँ हामी झुट नबोलौँ एउटा समाजसेवी गर्छौँ भने होइन, झुट बोल्नु हुँदैन र कसैलाई चाहिँ हामीले केही समय तन मन धन दिएर चाहिँ उहाँले खुसी हुनुहुन्छ भने आफू खुसी हुनु नै ठुलो कुरा लाग्छ कि भाइ मलाई है। एउटा परिवारलाई राखेर रा, आफ्नो कामलाई पनि थाँती राखेर रा, एउटा विदेशको ठाउँ हो भाइ होइन, हामीले काम त गर्नै पर्छ, पहिला त मेन कुरा चाहिँ अब धनै हो, पैसा नै अगाडि सार्नु पर्छ होइन।
1: यो के चाहिँ कति सालमा आउनुभयो दिदी तपाईँ?
2: हामी 2005 डिसेम्बरमा भाइ।
1: ए भनेपछि यहाँ टोनी ब्लेयरले 2004 अनाउन्स गर्नुभयो, तपाईँ त अर्ली नै आउनु भएको रहेछ है।
2: हजुर 2005 आयौँ, बुनाईदेखि नै आएको भाइ, जियारु गयौँ, जियारुबाट
1: जियारु पुरै कन्ट्याक्ट गर्नुभयो
2: श्रीमानले 10 गर्नुभयो, म चाहिँ 4 बसेर आयौँ भाइ यतातिर।
1: ए अनि यहाँ फर्स्ट टाइम युके आउँदा चाहिँ कस्तो लाग्यो त तपाईँलाई? हङकङ त्यत्रो झिलिमिली बस्नुभयो, त्यसपछि ब्रुनाई पनि अब ठिक ठिकै हो, यता आउँदा चाहिँ
2: विरक्त भाइ म अब यो कुरा गर्नु पर्दा चाहिँ हामी चाहिँ ब्रुनाईमा अनि ब्रुनाईदेखि चाहिँ मैले चाहिँ श्रीमानले सबैजना आउने जाने गर्नुहुन्थ्यो नि त भाइ होइन, अनि मलाई पनि होइन एकचोटि युके चाहिँ जानुपर्छ भन्ने खालको हुन्थ्यो कि भाइ होइन, अब त्यहाँ चाहिँ युकेको पाउन्ड ठुलो रे भन्ने खालको हुन्थ्यो, अनि मैले श्रीमानलाई तपाईँ जानुहोस् न अनि तपाईँ गएपछि हामीलाई लैजानुहोस् जानुपर्छ सबैजना गइसके भन्दाखेरि, त्यति बेला फ्यामिलीवाला त धेरै आएको थिएन भाइ, बुढाहरू मात्रै आउने अनि आएर निकाल्ने अनि जाने त्यसो गर्नुहुन्थ्यो कि, तर मलाई पनि जाउँ जाउँ हुने अनि बिचरा के अरे अब मेरो श्रीमानले के भन्नुहुन्थ्यो भने हामी 4 परिवार गएर मैले कसरी पाल्ने होइन, युकेमा जागिर पाउनु गाह्रो छ र पनि हेरौँला न आत्यु भनेर भन्नुहुन्थ्यो कि बिचरा, अनि त्यसपछि चाहिँ मैले चाहिँ खाए खाउँला नखाए नखाउँला जाउँ भनेर मैले नै आग गरेँ कि, अनि पैसा पनि जम्मा भएको थियो अलिअलि बुढाको पैसा होइन भाइ, अनि त्यसो गरे हामी फ्यामिली नै 4 हिँड्यौँ, हिँडेपछि चाहिँ यति यति रुनु भयो दिदी बहिनी, एउटा माया के भाइ माया होइन, एयरपोर्टमा त हाम्रो कस्तो रुवावास भयो कि, अनि बिचरा दाजुभाइले चाहिँ लैजाऊ बहिनीलाई लानुपर्छ तपाईँहरू जानुहोस् भनेर त्यसरी आयो भाइ, अनि मैले सोचेको चाहिँ युके चाहिँ झिलिमिली एकदमै बिल्डिङहरू छ होला त्यस्तो सोच्थेँ कि भाइ मैले, अनि हामी त डिसेम्बरमा आएको भाइ है,
1: आउँदाखेरि
2: त जाडोको बेला है ओहो पानी परेछ, अनि परिवारसँग आए पनि त्यो काँडा हुँदैन भाइ, त्यो पुरै त्यो पाते पात छ है, मैले सोच्थेँ कि रुख पनि छैन होला, मैले अनेस्टली भन्नु मैले ढाँटेको होइन भाइ, रुख पनि हुँदैन होला बिल्डिङहरू छ होला भन्ने सोच्थेँ कि भाइ, तर ठ्याक्कै उल्टो के अब सानो सानो घर होइन, तर अहिले त हामीलाई यहीँ बस्दा बस्दा
1: यहाँ युकेमा चाहिँ कहाँ बस्ने भन्ने सबै घर व्यवस्थित भइसकेको थियो।
2: हजुर भाइ हामीले चाहिँ उहाँदेखि नै कन्ट्याक्ट गर्यौँ, अनि कन्ट्याक्ट गरेर हामी फार्मरमै बस्छौँ, अनि हाम्रो रुद्र छन्टाल चिन्नुहुन्छ होला,
1: उहाँ
2: चाहिँ हाम्रो मेजर हजुर, उहाँ चाहिँ हाम्रो मेरो बुढोको चाहिँ फुपूको छोरा होइन, अनि उहाँ हुनुहुन्थ्यो अनि उहाँको घर नै थियो, अनि उहाँको घरमा चाहिँ बस्ने भने 2 कोठा चाहिँ हामीले बुक गरिसकेको थियौँ, अनि हाम्रो विष्णु भाइ विष्णु घरती भाइहरूले हामीलाई स्पष्ट गरिदिनु भएको थियो भाइ, अनि बहिनी गरेर चाहिँ त्यसरी आएको उहाँलाई म थ्याङ्क यू सो मच भन्न चाहन्छु कि त्यसरी आयो भाइ।
1: बिचमा आए जस्तो लाग्यो कि अब ठिकै छ बानी हुँदै जान्छ भन्ने लाग्यो त सुरुमा चाहिँ
2: सुरु सुरुमा अजारो हुँदा अब ओहो भन्ने त भयो, तर चाहिँ म चाहिँ युके जान्छु जानुपर्छ भन्ने खालको भएको भएर मलाई चाहिँ केही जस्तो पनि लागेन भाइ, पछि पछि के कामहरू खोज्ने होइन हिँड्ने, अब म त अलिकति फ्रेन्डली मान्छे पनि बोल्ने होइन, गर्दाखेरि चाहिँ पछि पछि चाहिँ केही जस्तो पनि लागेन भाइ।
1: हो अब तपाईँ त बोलिराख्ने एप्रोच भइराख्ने ब्रुनाईमा धेरै साथी बनाउनु भयो होला, त्यसै पनि अब त्यहाँ त्यति साह्रो काम हुँदैन होइन, त्यो भएर पनि तपाईँको साथी धेरै थिए।
2: हजुर
1: त्यहाँ त अब दिदी बहिनीहरूले सागहरू रोप्ने त्यस्तो हुन्थ्यो अरे नि, तपाईँहरूको केही त्यस्तो गर्नुहुन्थ्यो दिदी?
2: गरियो नि, साग सब्जी रोपेर नै सुनहरू कमाइयो भनौँ होइन,
1: हो र
2: बनाइयो काम भनेपछि चाहिँ म चाहिँ पछि नहट्ने के भाइ, सेलमा पनि काम गरियो है, छ महिना त्यहाँ हाम्रो
1: तपाईँले काम गर्नुभयो?
2: काम गरियो नि भाइ, हामी त ज्यादैमा भाइ हामी त गर्यौँ नि, अब त्यही हो आफूले गर्ने इन्ट्रेस्ट पनि राख्नु पर्यो नि होइन, अनि हामीले त सब्जी पनि बेच्ने ब्याडमिन्टन पनि खेल्थ्यौँ भाइ, अनि फेरि सबैकै ओभरअल अनि फेरि काम पनि गऱ्यौँ त्यहाँ चाहिँ, जुन हामीले चाहिँ दिदी बहिनीहरूको सब्जी एजेन्टहरू आउँथ्यो 2, अनि दिदी बहिनीको सब्जीहरू चाहिँ हामीले चाहिँ दाजुभाइको नम्बर लेखेर बेचिदिन्थ्यौँ कि बिचराले, उहाँहरूको यति बिचरा कुहिने सब्जी बारी बेसरी गर्ने बिचरा, अनि कुहेपछि लौन छबि लौन लौन भनेर माया बहिनी भनेर बिचरा है, अनि एजेन्टलाई चाहिँ हामीले चाडबाड पनि नभनेर फोन गरेर लग्दैन भनेर मेरोमा चाहिँ एउटा वाङ भन्ने चिना थियो कि मेरो साइडमा, उसलाई चाहिँ रिक्वेस्ट गरेर लगिदिन्थ्यो भाइ, उहाँ दिदी बहिनीहरू यहीँ हुनुहुन्छ, उहाँले कति सम्झिनुहुन्छ कि बिचरा।
1: हुन्छ दिदी, यो हप्ताको यो एपिसोड यति नै रोकौँ, अर्को हप्ता यहीबाट हामी एपिसोड यसरी कुरा गर्नेछौँ। दिदी हजुरको स्टोरीको लागि धेरै धेरै धन्यवाद है त, अर्को हप्ता भेटौँला।
2: थ्याङ्क यू सो मच भाइ, फेरि भेटौँ।
1: सबै डेफिनेटली डेफिनेटली तपाईँको विवाहको कुरा छँदैछ, बेलायतको कुरा छँदैछ, धेरै नै छ, अब अलिक बाल्यकालतिर अझै हामी फर्किने बाँकी नै छ। दिदी छविमा पुनलाई धन्यवाद दिँदै र अर्को हप्ता फेरि दोस्रो एपिसोडमा भेट्ने भाषा राख्दै कार्यक्रम छड्के सलामबाट मैले बिदा मागे। हस् त, नमस्ते।
0: Saluting on the march! Last! Salute! 1, 2, 3, 4, 5, 3!
3: Karyakram Chhadke Salam. कार्यक्रम छड्के सलाम यतिमै आएर सम्पन्न भयो। आजको लागि आदरणीय श्रोताबिन, अब भने अन्तिम कोशीले स्वरूप रूपक डोटेल र ममता गुरुङले गाउनुभएको यो मिठो गीत सुनाउँछु र यसको साथमा बिदा लिन्छु। भोलि फेरि पनि कार्यक्रम लिएर तपाईँको स्यामा आउनेछु, तर भोलि चाहिँ बिहानको कार्यक्रम नमस्ते युकेको साथमा हुनेछु। त्यति बेलासम्मको लागि नमस्ते, बाई।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्रीको चीन भ्रमणमा बीआरआईको चर्चाबारे परराष्ट्रको मौनता। बेजिङ स्थित नेपाली राजदूत भन्छन्,
1: बीआरआई देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर पर्टिकुलर प्रोजेक्टको बारेमा छलफल हुन बाँकी नै छ।
0: समान पेन्सन सम्बन्धी हालैका छलफलमा ब्रिटिस सरकारबाट ठोस जवाफ नआएको गोर्खा प्रतिनिधिको भनाई,
2: प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सोलुसनमा होइन कि वेलफेयरमा लानुहुन्छ उहाँहरूले, समस्या एकातिर छ, एकातिर लगेर खोकाउनुहुन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा लेबनन विरुद्धको इजरायली कारवाहीको ट्रम्पद्वारा आलोचना। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इजरायलले लेबनन प्रति अप्नाएको रवैयाप्रति खुसी नरहेको बताएका छन्। जी सेभेन शिखर बैठकका क्रममा संवाददाताहरूसँग कुरा गर्दै उनले भने, मेरो बेन्जामिन नेतान्याहुसँग घनिष्ठ सम्बन्ध छ, तर अब लेबननको सन्दर्भमा उनले थप जिम्मेवार बन्नुपर्छ। ती दिनहरू पनि थिए जति बेला लेबनन राम्रो देश हुने गर्थ्यो र त्यहाँ प्राध्यापक, डाक्टर र वकिलहरू हुने गर्थे। अहिले त्यहाँको अवस्था जर्जर छ, राष्ट्रपति ट्रम्पको भनाई। ट्रम्पले लेबननमा थुप्रै मानिसहरूको ज्यान गएको र हिजबुल्लाका कोही एकजना विरुद्ध कारवाही गर्न सिङ्गै अपार्टमेन्टलाई ध्वस्त पार्ने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले इरान र अमेरिकाले युद्ध अन्त्य भएको घोषणा गर्नु दुई घण्टा अघि बेरुतमाथि हमला गरेकोमा आफूले इजरायलसँग असन्तुष्टि जनाएको पनि बताए। हिजबुल्लाले आफ्नो साझेदार इरानले लेबननबाट इजरायली फौजको फिर्तीको अडान कायम राख्नेमा आफूलाई आश्वस्त तुल्याएको जनाएको छ। अमेरिकासँगको अर्को चरणको वार्ताका लागि तेहरानले फौज फिर्तीको अपेक्षा राखेको रोइटर्स समाचार संस्थासँग उक्त संगठनले बताएको छ। त्यस्तो नगर्दा इरानको परमाणु कार्यक्रमबारे भएको सहमति विफल हुन सक्ने हिजबुल्लाले जनाएको छ। अमेरिका इरान सम्झौता यता पनि इजरायल र हिजबुल्ला बीच लडाईँ भइरहेका छन्। यसअघि इरानका विदेश मन्त्रीले लेबननमाथिको कुनै पनि इजरायली हमला वा लेबननको भूभागमा इजरायलको उपस्थिति अमेरिकासँग भएको सम्झौताको विपरीत रहेको बताएका थिए। बिना अभियोग डेढ वर्ष थुनामा रहेका एकजना प्यालेस्टिनी चिकित्सकलाई रिहा गर्ने प्रयासलाई इजरायलको सर्वोच्च अदालतले अस्वीकार गरेको छ। हसम अबु सफिया गिरफ्तार हुँदा गाजा स्थित अस्पतालका निर्देशक थिए। उनका वकिलहरूले उनलाई जेलमा कुटपिट गरिएको र पर्याप्त खाना नदिइएको बताएका छन्। अघिल्लो वर्ष अदालतले उनलाई उपलब्ध गराइएको राशन अपर्याप्त रहेको ठहर गरेको थियो, तर न्यायाधीशहरूलाई दिइएको वकिलहरूलाई उपलब्ध नगराइएको भनिएको गोप्य सामग्रीका आधारमा उनलाई जेलमा नै राख्ने निर्णय भएको थियो। चीनमा खुद्रा बिक्रीमा 3 वर्षभन्दा बढी समयपछि पहिलो पटक गिरावट देखिएको छ। 0.6% उक्त गिरावटको कारण मानिसहरूले कार र घरमा राख्ने महँगा सामानहरूको खरिद नगर्नु भएको भनिएको छ। कोविड महामारीको समयमा अन्तिम पटक यस्तो अवस्था देखिएको थियो। घर जग्गा र पूर्वाधारमा पनि लगानी कम भएका छन्। भारतको संघीय सरकारले डाक्टरको पुर्जी बिना खोकीका औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ। विषाक्त रसायन मिसिएका भारतीय खोकीका औषधि सेवन गर्दा बालबालिकाहरू प्रभावित भएका श्रृङ्खलाबद्ध घटनाहरूपछि सरकारको यस्तो निर्णय आएको हो। र फुटबलमा विश्वकपको आफ्नो पहिलो खेलमा भारी गोल अन्तरले पराजित भएपछि ट्युनिसियाले आफ्ना प्रमुख प्रशिक्षक साब्री लामुसीलाई बर्खास्त गरेको छ। स्विडेनले ट्युनिसियालाई 5-1 अन्तरले हराएको थियो। लामुसी विश्वकपको इतिहासमा पहिलो खेलपछि नै बर्खास्त हुने पहिलो व्यवस्थापक बन्न पुगेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालको जारी चीन भ्रमणका क्रममा दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम र परियोजनाको द्रुत कार्यान्वयनप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर मन्त्रालयको विज्ञप्तिमा धेरैको चासो रहेको बीआरआई शब्दावली भने उल्लेख छैन। बीबीसीसँग कुरा गर्दै बेजिङ स्थित कार्यवाहक नेपाली राजदूतले भने विगतका सरकारले गरेका बीआरआई अन्तर्गतका आयोजनाबारे अलग्गै छलफल हुन बाँकी नै रहेको बताएकी छन्। चिनिया विदेश मन्त्री वाङ यी र खनाल नेतृत्वको प्रतिनिधिमण्डल बीच हिजो साँझ भएको वार्तापछि बेजिङले एक विज्ञप्ति मार्फत उसैका शब्दमा नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड बीआरआई अवधारणा निर्माण गर्न इच्छुक रहेको जनाएको थियो। नेपालले सन् 2017 नै चीनसँग बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको 1 दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त अवधारणा अन्तर्गतका आयोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेका पाइँदैन। त्यसै त सन् 2019 आयोजित बीआरआई फोरममा नेपालले सहभागिता जनाउँदै आफूलाई यस अवधारणाको व्यापक साझेदारको रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् 2024 बीआरआई फ्रेमवर्कमा दुई देशले हस्ताक्षर गरेका थिए, जस अन्तर्गत दुवै देशलाई आवश्यक पर्ने आर्थिक सहायता सम्बन्धी ढाँचामा परियोजनाहरू अघि बढाउने वाचा गरिएको छ। यसै भ्रमणका क्रममा केवेर अघि हामीले बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाललाई सम्पर्क गरी सुरुमा नेपालले मुख्य रूपमा के कुरा उठाएको छ भनेर सोधेका छौँ।
1: अहिलेको सरकारको मुख्य प्राथमिकता भनेकै अब सुशासन र आर्थिक समृद्धि रहेको सन्दर्भमा मन्त्रीज्यूको फोकस पनि त्यही नै थियो। विशेष गरी यो चीन र नेपाल जोड्ने कनेक्टिभिटी र बोर्डरमा चाहिँ पूर्वाधारहरू विकास गर्नुपर्ने, त्यसै गरी बोर्डरसँग जोड्ने चाहिँ सडकहरू गुणस्तरीय बनाउनु पर्ने र अर्को त्यसै गरी उहाँले अब डिजिटल इन्फ्रास्ट्रक्चर र टेक्नोलोजी ट्रान्सफरको लागि चाहिँ चीनको सहयोगको लागि पनि उहाँले कुरा उठाउनु भएको छ। त्यसै गरी अर्को चाहिँ अब चिनिया पर्यटकहरू 1.4 बिलियन पपुलेसन भएको ठाउँमा नेपालमा अहिले 1 लाख भन्दा पनि कम चिनिया पर्यटक गइरहेको सन्दर्भमा चिनिया पर्यटकहरूको संख्यामा अलिकति वृद्धि गर्नु पर्यो भन्ने, त्यसको लागि यहाँको सरकारको सहयोगको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ।
4: चिनिया विदेश मन्त्रीको या चिनिया पक्षहरूको जोड चाहिँ केमा पाइन्थ्यो, खास गरी विगतका सहमति सम्झौता अगाडि बढाउने भन्ने कुरा भ्रम अगाडिदेखि नै विभिन्न पक्षबाट उठिरहेको परिवेशमा चाहिँ त्यसबारे चिनको सोच धारणा कस्तो पाइयो?
1: चिनले पनि अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा उहाँहरूले एउटा चाहिँ द्विपक्षीयको उच्च स्तरीय भेटघाट आदान प्रदानबाट चाहिँ एउटा हाई लेभलमा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। अब यो भिजिटबाट चाहिँ उहाँहरूलाई नयाँ पार्टीको तिनप्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
4: जस्तो बीआरआई संरचना अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, सन् 2017 सम्झौता भए तापछि प्रोटोकलमा पनि सम्झौता भयो अनि त्यसपछि फ्रेमवर्कहरूमा सम्झौता भए। यो नेपाली पक्षको विज्ञप्तिमा बीआरआईको खासै उल्लेख, बीआरआई शब्द उल्लेख गरेको पनि देखिँदैन, ती आयोजनाका बारेमा तिनलाई अगाडि बढाउने बारेमा पनि केही कुराहरू भए?
1: बीआरआई पूर्ववर्ती सरकारले गरेको अब देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर त्यसमा त्यसका अब आयोजनाहरूको बारेमा त्यतिखेर पनि हामीले फ्रेमवर्क सम्झौता गरेको हुनाले अब पर्टिकुलर प्रोजेक्टको बारेमा छुट्टा छुट्टै छलफल त हुन बाँकी नै छ होइन। त्यसमा चाहिँ बिस्तारै अब त्यसका सबै प्राविधिक पक्ष फाइनेन्सियल मोडालिटिजहरू होलान् त्यसको चाहिँ पछि छुट्टा छुट्टै नै छलफल हुन्छ र अब अहिलेको लागि चाहिँ बीआरआईको प्रोजेक्टहरू अझै पहिला अग्रि गरेका छ फ्रेमवर्कमा चाहिँ, त्यसमा कुनै पनि नेपाल सरकारको धारणामा चेन्ज भएको छैन।
4: भनेपछि ऋण या अनुदान भन्ने विषयमा यसपटक थप कुरा भएन?
1: भएको छैन।
4: अनि एउटा अन्तिममा कार्यवाहक राजदूतज्यू, जुन चिनिया विदेश मन्त्रीले चाहिँ नजिकको छिमेकी परको आफन्त भन्दा राम्रो हुने भन्ने एउटा जुन चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ, त्यो सङ्केत पश्चिमा राष्ट्रहरूको बढी काठमाडौँमा संलग्नता भइरहेको र त्यो चिनले नरुचाइरहेको भन्ने सङ्केतको रूपमा बुझ्न सकिन्छ त्यसलाई?
1: त्यसलाई चाहिँ अब नेपाल र चिनको सम्बन्ध चाहिँ अब छिमेकी भइसकेपछि पक्कै पनि अझै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको भन्ने लाग्छ हामीलाई।
0: उनी थिइन् बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अर्को विषय, आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यक्रमतर्फ ब्रिटिस सरकारले ध्यान मोड्न खोजेको ब्रिटिस गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्। गत साता भएको बैठकमा नेपाल सरकारले न्याय, निष्पक्षता र सम्मानको आधारमा चाँडो मुद्दा सम्बोधन गर्न आग्रह गरेको जनाएको छ। ब्रिटिस रक्षा मन्त्रालयले चाहिँ नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिसँग मिलेर यसबारे निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। संजय ढकालको रिपोर्ट।
5: नेपालमा नयाँ सरकार गठन भएपछि गत साता पहिलो पटक उच्च स्तरमा ब्रिटेनसँग भूतपूर्व गोर्खा सैनिकहरूमाथि विभेद भएका भन्ने सहितका विषयमा भएको बैठकबाट आफूहरू उत्साहित भएको, उक्त मामिलाको निरन्तर पैरवी गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका प्रतिनिधिले बताएका छन्। तथापि आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुद्दामा अझै पनि कुनै ठोस जवाफ ब्रिटेन सरकारले दिन नसकेको उनले बताए। गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिस सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। साथै ब्रिटिस रक्षा मन्त्रालयकी मिनिस्टर फर भेटरन्स एन्ड पिपल लुइस स्यान्डर जोन्स पनि उक्त बैठकमा सहभागी थिइन्। सो बैठक भएको केही दिन नबित्दै हिलीले फरक कारणमा पदबाट राजीनामा दिइसकेका छन् भने स्यान्डर जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेसमा नियुक्त भएकी छन्। बैठक पश्चात सामाजिक सञ्जालमा टिप्पणी गर्दै परराष्ट्र मन्त्री खनालले बैठकमा भूतपूर्व ब्रिटिस गोर्खाहरूका लामो समयदेखि नसुल्झिएका मागहरू विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भई छलफलहरू भएको उल्लेख गरे। परराष्ट्र मन्त्री खनालले स्पष्टसँग आफ्ना विषय राखिदिएको भन्दै गोर्खा समुदायका प्रतिनिधिले त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छन्। तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकारद्वारा गठित वार्ता समितिका एकजना सदस्य धर्म तामाङले उक्त बैठकमा पुरानै बुदामा कुरा अड्किएको जानकारी दिए। यसअघिका बैठकहरूमा उक्त माग सम्बोधनका निम्ति निरन्तर आवाज उठाएपछि ब्रिटिस सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बेहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले 11 बुदामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तीनै 11 बुदाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठक ब्रिटिस सहभागीहरूले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
2: 11 बुदे मागहरू चाहिँ हामी सबै गोर्खाद्वन्द संगठन हस्ताक्षर गरेर हाम्रो बेला सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरै फेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइभर्ट गरेर त्यो प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले। समस्या भनेको हाम्रो एकातिर लगेर ठोकाउनुहुन्छ।
5: ब्रिटिस गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिस गोर्खा भर्तीबारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लागिपरेका छन्।
6: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
5: पछिल्लो वार्ता र प्रगतिबारे बिबिसी न्युज नेपालीले युकेको रक्षा मन्त्रालयलाई इमेल मार्फत सोधेको थियो। जवाफमा रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बैठकले सरकारवालाहरूसँग प्रत्यक्ष संवादको अवसर दिइरहेको र प्रगतितर्फ आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। प्रवक्ताले आगामी दिनहरूमा रचनात्मक अन्तर्क्रियालाई कायम राख्नका निम्ति ब्रिटिस सरकारले नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिहरूसँग मिलेर काम गरिरहने बताएका छन्। संजय ढकाल, बीबीसी, काठमाडौँ।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनन विरुद्धको इजरायली कार्यवाहीको आलोचना गरेका छन्। उनले अमेरिका र इरान बीचको पछिल्लो सम्झौता अनुसार तेहरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल नगर्ने पनि बताए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन् राष्ट्रपति ट्रम्पले लेबनन आफ्ना लागि भन्दा इरानका लागि बढी महत्वपूर्ण रहेको बुझेका छन्। उनले त्यहाँको लडाई सानो ठाने पनि इरानी वार्ताकारहरूले त्यसलाई त्यही अनुरूप नहेरेको ट्रम्पले आत्मसात गरेको उनको पछिल्लो अभिव्यक्तिले देखाएको एडम्सको विश्लेषण छ। अमेरिका र इरान बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियम्सन बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र वासिङटनसँग राजनीतिक कानेखुसी गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिलाई कसरी पाखा लगाइयो र आफ्नो प्रमुख साझेदारद्वारा सार्वजनिक रूपमा नै अपमानित गरियो भन्ने प्रश्न उठेको छ। इजरायलको सुरक्षा नीतिको केन्द्रमा इरानलाई राखेका नेतन्याहु इरानी सत्ता झन बलियो देखिएको अवस्थामा युद्ध रोक्ने परिस्थितिमा कसरी पुगे र इजरायलमा आम चुनावको केही महिना अघि वासिङटन र तेहरानबाट हिजबुल्ला विरुद्धको युद्ध रोक्नुपर्ने दबाबमा अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहुले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ.

हजुर आमा मुकारम र बेगम गन्धर्वले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. गुड आफ्टरनुन तपाईँ सबै सबैलाई. सनी यहाँ सोन क्लिपबाट हामी चाहिँ केन्टमा अवस्थित छौँ. यहाँ चाहिँ फोकस्टोन मारमै हुनुहुन्छ होला. 4:26 गइसकेको छ. गोधुली कार्यक्रमबाट यहाँहरू सबै सबैलाई नमस्कार भन्न चाहिँ चाहन्छु. र जस अलिकति गर्मी छ र तातो पानी भन्दा पनि अब चिसो पानी पिउनु होला. तातो पानी हुन त गर्मी तातो पानी पियो भने अलिकति बडीको टेम्परेचर मिलाउन चाहिँ सजिलो हुन्छ भन्छन् होइन. गर्दा जस तातो पानी पिए पनि एकदमै तातो त होइन, अब मन तातो पानीहरू पिउन चाहिँ सकिन्छ होइन. कति त चिसो पानी पिउँदा अलिकति घाँटीहरूलाई पनि त्यसले चाहिँ असर पुर्याउने हुन्छ. गर्दा तपाईँहरूलाई चाहिँ के ठिक लाग्छ त्यही अनुसारले जस गर्नुहोला भन्न चाहिँ चाहन्छु. हजुर आजको कार्यक्रममा र आज चाहिँ एउटा अन्तर्वार्ता छ 5:26, 26, 27, 28 भनौँ न 28 जाँदा चाहिँ. र यो बाइवेश प्रधानज्यू हुनुहुन्छ र उहाँ चाहिँ यो चाहिँ वास्तु स्क्यान को चाहिँ जस फाउन्डर हुनुहुँदो रहेछ. बेसिकली तपाईँहरूलाई कुनै वास्तुहरूको चाहिँ आवश्यकता पऱ्यो पऱ्यो घरमा मिलाउनु पऱ्यो भने उहाँहरूले चाहिँ जस त्यो सुविधा प्रोभाइड गर्नुहुँदो रहेछ. त्यस सम्बन्धी गरेको कुराकानी छ. दुईवटा पार्ट्समा तपाईँहरूले 5:28 जाँदा अनि 5:47 जाँदा सुन्ने प्रयास चाहिँ गर्नुहोला है त. अनि 6 समाचारपछि भने क्वार्टर फाइनल म्याच भइसक्यो. अस्ति दिदीले रेकर्ड गर्नुभएको पुनः प्रसारण छ. त्यो चाहिँ यहाँ जस दिदीले तार पार्नुभएको छ भने त्यो तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ. नत्र भने मिठा मिठा गीतहरू तपाईँले सुन्न सक्नुहुन्छ अनि कार्यक्रम सम्बन्धी जानकारीहरू तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ है त. अब अहिले वर्ल्ड कप चलिरहेको छ. वर्ल्ड कप पनि तपाईँहरूले हेर्दै हुनुहुन्छ होला. मैले त्यति साह्रो हेरेको छैन अहिले वर्ल्ड कप चाहिँ. अब यो ग्रुप स्टेज भएको कारणले गर्दा सायद अब चाहिँ नकआउट फेजबाट चाहिँ निकै इन्ट्रेस्टिङ हुन्छ होला. र यसपटक चाहिँ जस अब 48 टिमहरू चाहिँ भिड्दै हुनुहुन्छ विश्वको 3 डिफ्रेन्ट कन्ट्रिजमा, क्यानाडा, अमेरिका र मेक्सिकोमा. सायद तपाईँहरूले फलो गर्दै हुनुहुन्छ. अलिकति टाइम डिफरेन्सले गर्दा फर्स्ट म्याच त ठिकै हुन्छ तर सेकेन्ड म्याच थर्ड म्याच चाहिँ अलिकति जस समयले गर्दा तपाईँहरूले हेर्न पाउनुहुन्न होला किनकि भोलि काम पनि जानुपर्ने हुन्छ. त्यसले गर्दा सायद हाइलाइटहरू यसो युट्युबतिर हेर्दै हुनुहुन्छ होला, फलो गर्दै हुनुहुन्छ होला. अनि नतिजा जस्तै म पनि नतिजा मात्रै हेर्दैछु, नतिजा मात्रै फलो गर्दैछु, तपाईँहरूले हेर्दै हुनुहुन्छ होला. हजुर आशिष अभिराल र मेलिना राईले गाउनुभएको गीत यो नयाँ गीत रहेछ. म तपाईँलाई सुनाउन चाहन्छु. इन्जोय गर्नुहोला.

0: कार्यक्रम छड्के सलाम।
1: मेरो चाहना त विवाह गर्ने चाहनै थिएन भाइ, होइन भन्नुपर्दा एकदमै कहानी छ होइन। गर्दाखेरि चाहिँ मलाई चाहिँ अब हाम्रो पालादेखि चाहिँ बाबाले चाहिँ पढाउनु पर्छ होइन छोरीहरूलाई भन्ने सुरुवात भयो।
2: तपाईँ त भान्जी कसरी यस्तो पौरखी बन्नुभयो कि नेपाल गएपछि खेतीपाती गर्नुभयो?
1: होइन होइन होइन भाइ, त्यस्तो होइन, त्यो चाहिँ बुढ्नेमै गएर सिके कि पार्सल पुर्याउने भन्ने न्यूले चाहिँ जानु भएछ होइन, फलानाको छोरी छ अरे भन्ने उसले चाहिँ जानु भएछ, छजना लाउरीहरू है भाइ त्यति बेला। हजुर, अनि फलानाको छोरी छ अरे भनेर हेर्न जानु भएछ अब लाउरीहरू है त्यति बेला त आमा टेप्रिकोट बोकेर यत्रो क्यामेरा बोकेर
2: लाउरी वातावरण चाहिँ तपाईँलाई कस्तो लाग्थ्यो त्यो तपाईँ पढ्दै गर्दा चाहिँ?
1: मलाई चाहिँ त्यो वास्तव हुँदैन थियो भाइ त्यति बेला, हजुर, तर एकदम म प्राउड फिल गर्छु आर्मीमा होइन, मेरो ब्याक फ्यामिली नै एकदमै आर्मी नै भयो होइन, गर्दाखेरि चाहिँ प्राउड फिल त गर्छु तर त्यति साह्रो त्यो वास्तै नहुने कि।
2: अनि त्यो कहिले काहीँ हुन्छ नि पैसा माग्नेहरू हुन्छ नि होइन, तपाईँ चाहिँ बाबालाई माग्नुहुन्थ्यो कि आमालाई माग्नुहुन्थ्यो अलिक सहज?
1: बाबाले दिनुहुन्थ्यो मलाई चाहिँ, बाबाले नै ल खाजा खाऊ भने दिनुहुन्थ्यो, त्यो पनि अलिक छोरीले जम्मा गरेर राख्ने कि हामी कस्तो कि होइन, आमाले चाहिँ धेरै दिनु हुँदैन है भन्नुहुन्थ्यो बेचारा होइन।
0: कार्यक्रम छड्के सलाम।
3: हजुर, छड्के सलामको छोटो झलक तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। हाम्रो छवि माया पुन दिदी हुनुहुन्छ यो श्रृङ्खलामा। तपाईँहरूले पहिलो चाहिँ एपिसोड सुनिसक्नु भएको छ, यहाँ युकेको फानबाटमा बसोबास गर्नुहुन्छ। यस सम्बन्धी गरेको अब सेकेन्ड चाहिँ एपिसोड यो आउँदो थर्सडे बेलुकी 5:28 जाँदा दुईवटा पार्ट्समा आउँदैछ, गर्दा यसो सुन्ने प्रयास गर्नुहोला है। त यो कार्यक्रममा चाहिँ विगतको खास गरी रिटायर्ड हाम्रो मेम्बर्सहरूसँग कुराकानी गर्ने गर्छौँ र कहिलेकाहीँ चाहिँ उहाँहरूको चाहिँ अब श्रीमतीहरूसँग कुराकानी गर्दै आएका छौँ। गर्दा

इम्पोर्टेन्ट हुनसक्छ है त राम कलामी दाई रेडिङवासी हुनुहुन्छ गोर्खा युके इम्प्लोइमेन्ट एडभाइजर हुनुहुन्छ उहाँसँग गरेको कुराकानी त्यसपछि 5:28 जाँदा अर्को इम्पोर्टेन्ट कुराकानी भावेश प्रधानज्यू हुनुहुन्छ यो चाहिँ हामी कुराकानी गर्नेछौँ वास्तु सम्बन्धी कुराकानी गर्नेछौँ है त र तपाईँहरूलाई पनि आफ्नो घरको वास्तु मिलाउनु परे खण्डमा उहाँहरूलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ तब उहाँलाई कन्ट्याक्ट गर्नुहुन्छ र जस उहाँले चाहिँ अब सम्बन्धित व्यक्तिहरूसँग तपाईँहरूलाई भेटघाट गराइदिनुहुनेछ हजुर यति भन्दै अब राजेश पाल राई र सञ्जीवनील गाउनु भएको गीत यहाँ ठक्क लिस्मा आएर बसेको रहेछ यो गीत म सुनाउन चाहन्छु इन्जोय गर्नुहोला

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: सडके सलाम।
1: मेरो चाहना त विवाह गर्ने चाहनै थिएन भाइ, होइन भन्नु पर्दा एकदमै कहानी छ होइन। गर्दाखेरि चाहिँ मलाई चाहिँ अब हाम्रो पालादेखि चाहिँ बाबाले चाहिँ पढाउनु पर्छ होइन छोरीहरूलाई भन्ने सुरुवात भयो।
2: तपाईँ त भान्जी कसरी यस्तो पौरखी बन्नुभयो कि नेपाल गएपछि खेतीपाती गर्नुभयो?
1: होइन होइन होइन भाइ, त्यस्तो होइन, त्यो चाहिँ बुढ्नेमा गएर सिके कि पार्सल पुर्याउने भन्ने न्यूले चाहिँ जानु भएछ होइन, फलानाको छोरी छ अरे भन्ने उसले चाहिँ जानु भएछ, छजना लाउरीहरू है भाइ त्यति बेला। हजुर, अनि फलानाको छोरी छ अरे भनेर हेर्न जानु भएछ अब लाउरीहरू है त्यति बेला त आमा टेप्री कोट बोकेर यत्रो क्यामेरा बोकेर
2: लाउरे वातावरण चाहिँ तपाईँलाई कस्तो लाग्थ्यो त्यो तपाईँ पढ्दै गर्दा चाहिँ?
1: मलाई त्यति वास्तव हुँदैन थियो भाइ त्यति बेला, हजुर, तर एकदम म प्राउड फिल गर्छु आर्मीमा होइन, मेरो ब्याक फ्यामिली नै एकदमै आर्मी नै भयो होइन, गर्दाखेरि चाहिँ प्राउड फिल त गर्छु तर त्यति साह्रो त्यो वास्तै नहुने कि।
2: अनि त्यो कहिले काहीँ हुन्छ नि पैसा माग्नेहरू हुन्छ नि होइन, तपाईँ चाहिँ बाबालाई माग्नुहुन्थ्यो कि आमालाई माग्नुहुन्थ्यो? अलिक सहज
1: बाबाले दिनुहुन्थ्यो मलाई चाहिँ, बाबाले नै ल खाजा खाऊ भने दिनुहुन्थ्यो, त्यो पनि अझ छोरीले जम्मा गरेर राख्ने हामी कस्तो कि होइन, आमाले चाहिँ धेरै दिनु हुँदैन है भन्नुहुन्थ्यो बेचारा होइन।
0: कार्यक्रम छड्के सलाम,
3: हजुर, समाजसेवी अनि अब लाहुरेनी भनौ न होइन, हाम्रो छवि माया पुन दिदी हुनुहुन्छ फानब्रवासी र उहाँसँग गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम छड्के सलाममा। सेकेन्ड एपिसोड चाहिँ यो आउँदो थर्सडे तपाईँले बेलुकी 5:28 जाँदा पहस पार्ट अनि सेकेन्ड पार्ट चाहिँ 5:47 जाँदा सुन्न सक्नुहुन्छ। अनि सोही कार्यक्रम चाहिँ जस एप्री ट्युजडे धोरिन्छ पुनः प्रसारण हो र दिउँसो 2:28 जाँदा धोरिन्छ, तर आज चाहिँ लामो अन्तरबाट 3 पार्टसम्म कारणले 3:00 आज तपाईँहरूले सुन्नु हुँदै थियो अथवा सुन्नुभयो भनौँ न। र वर्ल्ड कप अहिले धमाधम भइरहेको छ, अन्टिल जुलाई 19 तिनवटा कन्ट्रिजमा क्यानाडा अमेरिका अनि मेक्सिकोमा र चाहिँ जी ग्रुप जीमा भएको खेलमा इरान भर्सेस न्युजिल्यान्ड भएको थियो, फुल टाइम स्कोर 2-2 भएको छ। अनि ग्रुप आईमा आज 2 म्याच छ, फ्रान्स भर्सेस सेनेगल जुन चाहिँ 8 किकअप हुन्छ, अनि सेकेन्ड म्याच चाहिँ इराक भर्सेस नोवे खेल्दै हुनुहुन्छ है त, र तपाईँहरूले पक्का पनि फलो गर्दै हुनुहुन्छ होला। र हिजो चाहिँ ग्रुप ईको म्याचमा आइभोरी कोस्टको 1 अनि इक्वाडरको चाहिँ 0 रहेको छ फुल टाइम स्कोर, अनि ग्रुप एफमा चाहिँ स्विडनको 5 अनि ट्युनिसियाको चाहिँ 1 रहेको छ। ग्रुप जीमा अर्को म्याच भएको थियो बेल्जियम भर्सेस इजिप्ट, यो चाहिँ 1-1 समाप्त भएको छ। अनि ग्रुप हेचमा चाहिँ स्पेन भर्सेस केप भर्डे भएको थियो, त्यसमा स्पेनले गोल गर्न सकेन, 0-0 यो चाहिँ अन्त्य भएको छ। भने साउदी अरेबिया भर्सेस उरुग्वे बीचमा भएको खेलमा चाहिँ साउदी अरेबियाको 1 उरुग्वेको चाहिँ 1 रहेको छ। आजको म्याच तपाईँहरूले चाहिँ सुनिहाल्नुभयो। आज 5 समाचारपछि करिब 5:08 जाँदा चाहिँ हाम्रो दाजु हुनुहुन्छ, हाम्रो चाहिँ जस दाजु हुनुहुन्छ राम गलामी रेडिङवासी हुनुहुन्छ र गोर्खा युके इम्प्लोइमेन्ट एडभाइजर हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्दैछु। सेक्युरिटी जब फेयर चाहिँ 24:10-1:00 हुँदैछ फानबर्गको बिजिडब्ल्युएस भवनमा र यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। अनि केही नयाँ जब्सहरू चाहिँ अहिले चाहिँ अभाइलेबल छन् भने त्यस सम्बन्धी पनि हामीले कुराकानी गर्नेछौँ है त। र हाम्रो गीतहरू यहाँ चाहिँ मगाउनु भएको छ हाम्रो मिनी कालीकोटे राई बहिनी आसपोर्टबाट, उहाँको गीत यहाँ चाहिँ हामी सुन्नेछौँ। त्यसपछि खेलमती लिम्बू दिदी भर्खरै फोन गर्नुभएको थियो, कैलाश भाइ, तारा प्रसाद चेम्जोङ दाजु अनि नीता कोही राई बहिनीको पनि त्यहाँ टेक्स्ट लेख्दैछु, पालो पालो तपाईँको गीत पनि म सुनाउनेछु है त। प्लेन्टी अफ टाइम आज छ र सेकेन्ड आवरमा अलिकति बिजी छ, तर थर्ड आवरमा आज अन्तर्वार्ताहरू छैन, अघि मैले चाहिँ नेपाल कपको भनेको थिएँ त्यो पुनः प्रसारण भइसकेको रहेछ त्यसले गर्दा त्यो हामी प्रसारण गर्दैनौँ। भोलि चाहिँ जस अब तपाईँहरूलाई थाहा छ भोलि चाहिँ नेपाल कपको चाहिँ सेमी फाइनल हुँदैछ जस यो चाहिँ अब स्यान्डर्समा, त्यस सम्बन्धी पनि तपाईँले रिपोर्टर सुन्न सक्नुहुन्छ। हाम्रो रूपा राणा दिदी त्यतातिर जाँदै हुनुहुन्छ। ल त मिनी बहिनी, हजुरको गीत सबै सबैलाई सुनाउन चाहनु भएको छ, यो गीत समीरको शब्द रचना, नदिम सोहनको चाहिँ सङ्गीतमा साधना सङ्गम गाउँदै हुनुहुन्छ।

हजुर, मिठो गीत साधन सरगम गाउँदै हुनुहुन्थ्यो र अब भने हामी निता कोइराई बहिनी हुनुहुन्छ ग्रेट लन्डनबाट, उहाँले अनुरोध गर्नुभएको गीत सुनौ। ज्ञानु राणा गाउँदै हुनुहुन्छ। ल त बहिनी, यो गीत तपाईँको लागि अनि सबै सबैलाई यो गीत सुनाउन चाहनु भएको छ। आशा छ ठिकै हुनुहुन्छ होला। वेदर कस्तो छ त्यतिर? आज अलिक न्यानै छ नि होइन? पानी पिउनु होला अनि स्टे हाइड्रेटेड, स्टे हाइड्रेटेड एभ्रीवन।

0: नयाँ समुदायमा
1: बेलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9600 पुगेको छ। आयोग गठन गरेको महिना दिनमा 9600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश पूर्व प्रधानमन्त्री पूर्व मन्त्री पूर्व सांसद सरकारी पदमा कार्यरत कर्मचारी संस्थानका पूर्व पदाधिकारी प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो। हाल एक महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढ़ी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढ़ी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी पूर्व न्यायाधीश पूर्व प्रशासक सार्वजनिक संस्थानका पदाधिकारी पूर्व सचिव पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री मन्त्री पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको छ। 10 वर्षसम्म पनि मध्य पहाड़ी लोकमार्गको बागलुङ अन्तर्गत पर्ने बागलुङ बिहु खण्डको सड़क निर्माण नसकिँदा स्थानीयहरूले दुःख पाएका छन्। संगम घरती मगरको रिपोर्ट।
4: मध्य पहाड़ी लोकमार्गको बागलुङमा पर्ने बागलुङ बिहु खण्डको सड़क निर्माण सम्पन्न नहुँदा स्थानीय नागरिक र यात्रुले हैरानी खेप्न बाध्य भएका छन्। निर्माण व्यवसायीले समयमै काम नगर्दा नागरिकले दुःख पाइरहेको काठेखोला गाउँपालिका 5 बिहुका भरत साकोटाले गुनासो गर्नुभयो।
5: लगभग अब बिउ पोखरादेखि अब यो चापुसम्मका मान्छेहरूले अब यतिको आज तपाईँ आउनुभयो भने जुन हामीले दुधको तर लागेको छ तिनीहरूले त्यो धुलोको तर लागेको भातै खाने जति गरे नि सम्भव छैन क्या। केही पुरै सिसै सिसाको घर बनाउने घर पनि धुलो नपाकेको अवस्था छैन क्या। जनताले सधैँ धुलो खाइरहनु पर्ने हिउँमा धुलो खानु पर्ने बर्खा लागेको भए हिलो खानु पर्ने त्यस्तो हुँदै गर्दा पनि राज्य चाहिँ चरम निर्लज्ज भएर निदाउनु चाहिँ सरकार त्यति जनउत्तरदायी छ भन्ने त्यस्तो लाग्दैन मलाई।
4: केही वर्ष अगाडि पिच गरिएको सडक पनि भत्केर खाल्दा खुल्टी भएको स्थानीय कृष्ण कणेलको भनाइ छ।
6: सामान्य उपस्थिति छ, काम अहिले सुन्ने छ। त्यो कति पर्सेन्टमा चाहिँ खाल्टा खुल्टी छैन, पहिला गरेको पक्कीमा झन् बिग्रेछ। त्यो तल्लो खण्ड त पुरै खाल्टा खुल्टी नै छ।
4: बागलुङदेखि बिहु घोडा बाँधेसम्मको 25 किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। बिहुको माथिल्लो खण्ड 8 वर्षसम्म पनि काम नभएपछि 2 वर्ष अगाडि ठेक्का तोडेर नयाँ ठेक्का लगाइएको छ। नयाँ ठेक्का लिएको तामाङ रञ्जिल भगवती जेवीको पनि यही असार मसान्तसम्म म्याद हुँदा काम नहुने अवस्था देखिएको काठेखोला गाउँपालिका 6 का वडा अध्यक्ष बृहस्पति कणेल बताउनुहुन्छ। बिहुको तल्लो खण्डमा 5 पटक म्याद थप्दा पनि काम पूरा नभएपछि यस पटक ठेक्का तोडिएको छ। पछिल्लो समयको विषम परिस्थितिले माथिल्लो खण्डमा काम पूरा नभएको र तल्लो खण्ड अदालती प्रक्रियामा अल्झिएको मध्य पहाड़ी लोकमार्ग कार्यालय पर्वतका प्रमुख अनुच्छा घिमिरेको भनाइ छ।
7: यो साल काम भ्याउँथ्यो, बिटुमिनको र पेट्रोलको पैसाहरूले आकाशियो नि त।
8: मेटेरियलहरूको अभावदेखि लिएर सबै कुराले गर्दाखेरि कामहरू जताततै सुस्त भएका छन्। अब ठेका तोडिएको छ, ठेका तोडिएको हुनाले अदालती प्रक्रियामा रहेको होइन। अदालती प्रक्रियाले गर्दा त्यो अदालती प्रक्रिया टुङ्गेपछि त्यो पनि अघि बढिहाल्छ। हामीले ठेका तोड्यौँ, ठेका तोडेपछि कन्ट्राक्टर अदालत गयो, अनि अदालत गइसकेपछि अदालतले गर्दा हामीले केही काम गर्न अगाडि बढ्नै दिएन क्या। ठेका तोडिसकेका छ, पछिका प्रक्रियाहरू सबै रोकिए क्या।
3: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ।
9: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सय सम्बन्धी सूचना दिने अनलाइन प्रणाली ल्याएको थियो। पोर्टलमा अद्यावधिक गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 सय उपलब्ध छन्। सो संख्याको 10% अर्थात 2,356 सय पूर्णत निशुल्क उपलब्ध हुने भनिएको छ। उपलब्ध कुल निशुल्क सय मध्ये हाल 354 सयमा बिरामी छन्। यसरी तत्काल 2,200 निशुल्क उपलब्ध छन्। खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान र कानूनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताउनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पतालमा लक्षित वर्गका लागि 10 सय अनिवार्य छुट्टाइएको हुनुपर्ने, 30 सयमा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने जस्ता व्यवस्था गरेको छ।
3: यो BFBS Gorkha Radio.

0: हजुर, पप स्टार धीराज राईले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र उहाँको चाहिँ 1990 झन्डै उहाँको अब यो साङ्गीतिक यात्रा चाहिँ सुरु भएको लुकी लुकी उहाँको पहिलो रेकर्डेड गीत थियो र त्यो गीत नै एकदमै हिट बन्यो. बुद्ध वाज बोर्न इन नेपाल, फ्रिडम, पृथक जस्ता एल्बमहरू उहाँले निकालिसक्नु भएको छ. अब आजभोलि त जो छिटफुट गीत मात्रै निकाल्ने चलन छ, युट्युबतिर राख्ने भिडियो बनाएर पहिला जस्तो एल्बम निकाल्ने प्रचलन छैन. 5:10 गइसकेको छ. सेकेन्ड आवरमा वेलकम गर्न चाहिँ चाहन्छु हाम्रो राम लामिदाय हुनुहुन्छ रेडिङबाट र यो गोर्खा युके इम्प्लोइमेन्ट एडभाइजर हुनुहुन्छ र उहाँहरूले चाहिँ यो सेक्युरिटी जब फेयर गर्दै हुनुहुन्छ 24 BGWS भनफानबाटमा. यस सम्बन्धी कुराकानी गर्नको लागि मैले दाईलाई आमन्त्रण गरेको छु. दाई नमस्कार. हजुर
1: नमस्कार. हजुर
0: हजुर दाई आराम हुनुहुन्छ? वेलकम छ है बेबेसमा.
1: थ्याङ्क यू भाइ, एकदमै ठिकठाक छ भनौँ
0: अहिलेसम्म. ए अब यतातिर वेदर ठिकै छ? रेडिङतिर के छ दाई आज?
1: वेदर ठिकै ठिकै छ भाइ, अब साह्रै घाम पनि लागेको छैन के अरे होइन. आजको वेदर अब जताततै यस्तै होला, मधुर मधुर भएको छ अन्त यतिको आजको वेदर होइन, बाहिर निस्किने खालको इन्डुल गर्नुलाई एकदमै गुड वेदर भनौँ, राम्रो छ भाइ.
0: राइट, यो 24 हुने जब फेयर सम्बन्धी यसो जानकारी राखिदिनुहोस् न दाई.
1: हजुर, सर्ट एन्ड स्विटमा राख्छु यो भाइ. यो चाहिँ म आफैले ओर्गनाइज गरेको जब फेयर हो.
0: हजुर,
1: अब मैले काम इम्प्लोइमेन्ट च्यारिटीमा हेरे अनि यो चाहिँ म आफैले नै ओर्गनाइज गर्नु पर्यो. किन भन्दाखेरि यो चाहिँ अब धेरै गोर्खाजहरूको यो चाहिँ नै सेक्युरिटी भयो. अरू सिटिपीले अब जब फेयर गर्छ, अस्ति फेरि एउटा बिहाफेरियास भन्नाले गऱ्यो, अरू धेरै हुन्छ तर त्यहाँ चाहिँ पुरा मिक्स आयो क्या होइन. मिक्स अप गर्दा कोही चाहिँ अलिकति हाई लेभलको होइन, इन्जिनियर लेभलको होइन, आइटीहरू अब कोही चाहिँ त्यस्तो खालको एकदमै हाई लेभलको होइन, विच इज हाम्रो लागि अहिले नयाँ भाइहरूलाई त एकदमै राम्रो छ होला. तर मेरो भोगाइमा हाम्रो अलिक पुरानो पार्टीहरूलाई चाहिँ अलिकति सुट भएन. त्यही भएर मैले सोचेँ किन भन्दा हाम्रो लागि चाहिँ सेक्युरिटी भन्दा त मेरो रोडले भन्छ, म्यानेजरले भन्छ किन हो आई ओन्ली फर सेक्युरिटी गोर्खा भन्छ होइन. अरू पनि छन् सेक्टर धेरै छन् भन्छ, तर के गर्ने अब हाम्रो होइन अलिकति अब हामीले हाम्रो मोटामोटी एउटा हामी क्यापेबल अनि हामीलाई अब एकदम सुट गर्ने यही नै भएर सबै कुरो यही छ, मैले त्यही भन्छु. अनि अहिलेको भाइहरू त अलि राम्रो पनि छन् सबै कुरो होइन, इङ्ग्लिस मैले सधैँ भन्छु इङ्ग्लिस अनि त्यहाँ आइटी राम्रो छ ठिक छ. त्यही भएर मैले चाहिँ एकदमै मेरो चाहिँ यो पहिलेदेखि मैले एउटा यो जब फेयर गर्छु भन्ने मैले मेरो प्लान थियो. अनि मैले अहिले यसमा के छ भन्दा त्यो मात्रै हो, हाम्रो गोर्खा छैन, गोर्खाहरू सबै आउँ, भुपूहरू सबै आउन सक्नुहुन्छ त्यसमा, भान्जे भान्जेहरू अरू नन लाउरी होइन जति नै हुन्छ, जो जसले अब सेक्युरिटी गर्छु भन्ने सबैलाई वेलकम हो यो चाहिँ. अनि सेक्युरिटी कम्पनीहरू मैले अब हाम्रोमा हामी हाम्रो गोर्खालीहरू पनि छ अनि त्यसमा अरू हाम्रा अरू गोराहरूको कम्पनीमा पनि हाम्रो गोर्खा दाजुभाइहरूले गर्नु भएको छ. तर मैले चाहिँ प्योरली चाहिँ यो जुन गोराहरूको सेक्युरिटी जस्तै अब तपाईँको मैले अहिले अहिले इन्भाइट गरेको ओसियास सबैले सुन्नुभएको छ होला, GS7 भन्ने, टोटल सेक्युरिटी भन्ने, राइफल सेक्युरिटी अनि यस्तो खालको मैले अलिकति नयाँ नयाँ खालको सिक्युरिटी कम्पनी अहिलेसम्म मलाई 6 कम्पनीले चाहिँ कन्फर्म गरेको छ, अझै 2-4 स्टिल होइन के अरे उनीहरूले कन्फर्मेसन दिएको छैन, सायद अझै 1-2 वर्ष होला. अहिलेसम्म मेरोमा कन्फर्म चाहिँ 6 सिक्युरिटी कम्पनी आउँछन् त्यो दिन. त्यसमा के हुन्छ भन्दा अब होल डे पनि गर्न सकिन्न, ठ्याक्कै कति 10 सुरु हुन्छ 10 आउन सक्नुहुन्छ उहाँहरू जो जो अभाइलेबल हुनुहुन्छ, जो जसले जागिर खोज्नु भएको छ, अनि 1 सकिन्छ. अनि त्यहाँ कुनै आएर उहाँहरूले त्यहाँ कुनै लेक्चर कुनै भाषण सुन्ने होइन, उहाँहरू आफ्नो टाइममा आउने अनि सर मैले टेबल राखिदिएको हुन्छ उहाँहरूसँग कुराकानी गर्ने, के छ इन्फर्मेसन होइन के अरे लिने, अनि त्यसपछि उहाँहरूले कुनै कन्ट्याक्ट डिटेलहरू अनि एप्लिकेसन प्रोसेसहरू के छ सबै कुराकानी बुझ्ने अनि उहाँ जान सक्नुहुन्छ. 10 सुरु हुन्छ, 1 फिनिस हुन्छ गर्दा त्यो तरिकाले गरिरहेको छ. त्यसमा हामी गोर्खे मात्रै हुन्छ, गोराहरू कोही पनि आउँदैन.
0: हजुर,
1: यो तरिकाले मैले अहिले मेरो फर्स्ट टाइम हो, मैले हाम्रै मेरैदेखि संस्थादेखि नै अलिकति फन्डिङ त चाहियो गर्दा मैले अलिकति हल्क पैसा तिर्नु पऱ्यो, अलिकति चिया पानी रिफ्रेसमेन्ट त्यसको लागि अलिक फन्डिङ पनि लिएको छु र त्यो तरिकाले अहिले फर्स्ट टाइम चलाउँदैछु यो भाइ.
0: ए राइट, अनि यो सेक्युरिटी क्षेत्रमा चाहिँ कस्तो कस्तो सेक्युरिटीहरू चाहिँ त्यो दिन आउनुहुन्छ? अब कसैको कस्तो होला, कसैको कम्पनीहरू कस्तो छ?
1: एकदम सही कुरो भाइ. एउटा अब हाम्रोमा कति चाहिँ अब रिटेल भन्ने चाहिँ अब हामीले देखिन्छ कि नै त्यसकोतिर होइन, मोरिसनतिर जति पनि सपिङमा उसलाई रिटेल भनिदिन्छ. अर्को चाहिँ बिल्डिङतिर कोअपरेटिभ साइड, त्यो बिल्डिङ भन्दा पनि अलिकति बिल्डिङतिर अफिसतिर गर्ने दुई किसिम त्यो पनि हुन्छ. अनि अर्को चाहिँ इभेन्टमा जस्तो फुटबलहरू हुनेमा त्यस्तोमा नि हुन्छ. अनि एउटा कम्पनी छ फेरि अलिकति ठुला बडाका घर कुर्ने, त्यो चाहिँ टेम्पोररी, त्यसमा पैसा मैले पहिला पनि भनिहालेको थिएँ धन्य 200 अराउन्ड छ वान सिफ्टको 12 घन्टाको, त्यो चाहिँ लन्डन एरियामा जाने अलिकति पेट्रोल गर्ने त्यस्तो खालको रिटेलको. अनि कोअपरेटिभ अनि त्यो उसको इभेन्ट यो खालको सेक्टरका सेक्युरिटी चाहिँ आउँदैछन् भाइ.
0: ए अनि कुन क्षेत्रमा अलिक पैसा राम्रो छ अनि बढी गोर्खालीहरू कस्तो सेक्युरिटीले जान रुचाउँछन् भाइ?
1: रिटेलमा अलिकति त्यही हो, रिटेलमा अलिकति स्ट्यान्डिङ गर्नुपर्छ के र होइन, अनि त्यहाँ फेरि अलिकति होइन सबस्क्रिप्टरहरू ले गर्दा चाहिँ मान्छेहरू त्यति साह्रो मान्दैनन् जसले पनि अलिकति होइन आनन्द उति गरेर बस्ने खालको अलिकति त्यो मैले भने अलिकति बिल्डिङ साइडतिर त्यस्तो मन पराउँछन् के अरे. अनि त्यसैमा मेरो केयर टेकर भन्छ एउटा राइफल सेक्युरिटी सोल्युसन भन्ने छ त्यो पनि आउँछ. त्यो केयर टेकर भने उति गएर हुनी बस्ने कति अब 2-3 हप्ता भयो नि त्यसरी फेरि बेला बेला रिलिफ अब 1-2 दिनलाई छुट्टी रिलिफ आउँछ अनि छुट्टी मान्न आउने अनि फर्केर जाने त्यो खालको पनि एउटा कम्पनी मैले बोलाएको छु भाइ.
0: राइट ओके. अब
1: यो चाहिँ हुने चाहिँ डिजिडब्ल्युएसको भवनमा हो के अरे, मैले त्यहाँ हरेकमा तपाईँहरूले थ्याङ्क यू तपाईँहरूले ट्राइनिङ गरिरहनु भएको छ अनि मैले के अरे भाइबर ग्रुप पनि हालेको छु हरेक कमिटी ग्रुपमा, त्यो हेर्नु होला जो जो भ्याउनुहुन्छ आउनुहोला. अनि यो चाहिँ यसो अब त्यो दिन अब फेरि पछि फेरि मैले गर्न गर्ने फेरि अब हेरौँ आज यसमा अलिक राम्रो अडियन्सहरू सहभागी त राम्रो हो भने फेरि अब होइन 8-7 दिन गर्न सकिन्छ, तर त्यहाँ हाम्रो सहभागी नै भइदिएन भने होइन अब कम्पनीहरू कहाँ कहाँ देखिहाल्छ कति खर्च गरेर त्यहाँ फेरि मान्छे आएन फेरि त्यो फेरि हामीले खुसी होइन आउटकम फेरि कम्पनीलाई मैले भने खबर गर्नुपर्ने हुन्छ होइन अब त्यो आउटकम रिजल्ट के भयो त होइन सकभर आइदिनु होला यो हाम्रै लागि हो यो मैले फेरि त्यो उनीहरूसँग केही पनि चार्ज गरेर आएको थियो कम्पनीहरू आउँछन् उहाँहरू फ्रीमा हो
0: ए बिचरा
1: होइन कतिले अब स्ट्यान्ड राखेर 100-200 होइन धेरै त्यो पनि कलेक्ट गर्छ नि तर मैले त चार्ज गरेँ नि टोटली फ्री किनभने हाम्रै कम्युनिटीको लागि हो हाम्रै दाजुभाइको लागि अनि मैले हाम्रैलाई हाम्रैदेखि अब हामी पनि च्यारिटी हो होइन र हाम्रो पनि फन्डिङ छैन तर अब मैले अलिकति अब हल्का यताउति छुट्याएर उहाँहरूले मलाई राम्रो एकदम यो डुइङ एन ग्रेट जब द्याट्स गुड भनेर मलाई अलिकति फन्डिङ दिनुभएको छ त्यही भएर मैले यो पहिलोचोटि चाहिँ अर्गनाइज गर्दैछु.
0: अमेजिङ जब दाइ. अनि यो सेक्युरिटी क्षेत्रमा जब पाउनको लागि त एसआई लाइसेन्स गुणै गर्नु पर्यो, ड्राइभिङहरू के चाहिँ अलिकति भयो भने बढी पाउने चान्स हुन्छ दाइ?
1: यसमा अब सबभन्दा पहिला त सेक्युरिटी लाइसेन्स हुनै पर्यो के अरे, त्यसमा दुई किसिमको हुन्छ के अरे, एउटा नर्मल सेक्युरिटी गार्ड भन्छ के अरे, अर्को चाहिँ डुअर सुपरभाइजर भन्ने अलिकति त पप फिल गर्ने खालको क्या, तर हामीलाई सेक्युरिटी गार्डको लाइसेन्स इनफ हुन्छ. अनि त्यसपछि अब सेकेन्डमा अब गाडी हुनै पर्यो होइन, आफ्नो गाडी छ भने जहाँ पनि जानु चाहियो त्यो सकियो त्यो जरुरी छ. अनि त्यसमा अलिकति अब अलिकति इङ्ग्लिस पनि होइन र अलिक बेटर भयो भने यो तिनवटा कुरोमा राम्रो भयो भने कहीँ पनि कसैले पनि नाइ भन्दैन गर्दा त्यो तिनवटा कुरा हुनैपर्छ, इङ्ग्लिस पनि अलिअलि आइपी नलेज होइन अनि कम्प्युटर पनि अब रिसेसमेन्ट देख्दा कम्प्युटर चलाउनु पर्ने हुन्छ अहिले इमेलहरू यसो चेकच्याक गर्ने होइन अनि त्यो हुँदा राम्रो हो.
0: अनि ड्राइभिङ भयो भने राम्रो होला होइन,
1: ड्राइभिङ त एकदम जरुरी छ, ड्राइभर गाडी छैन नि त होइन र सेक्युरिटी त अब उसको ट्रेन स्टेसनको छेउमा पर्दैन बस स्टेसनको अब नजिकै हुँदा होइन र अब गाडीदेखि झरेर अब 1 दिन होइन 2 दिन होइन कति हिँडेर सकिन्छ र गर्दा कतिले भन्छन् होइन गाडी नभए आई क्यान के अरे कमिट गर्न सक्छु भन्नुहुन्छ तर होइन द्याट इज नट पोसिबल क्या होइन 1 डे 1 दिन होइन 2 दिन होइन होइन मैले त्यही भएर त्यति साह्रो जसको गाडी छैन मैले उहाँलाई इन्करेज गर्दिनँ होइन अब जस्तो तपाईँहरूले मोटामोटी अब रिटेल त रिटेलहरू त पुरा के अरे त्यो टेस्कोहरू मोरिसनहरू त बजारको छेउछाउ हुन्छ र ठिकै नै हुन्छ त्यसमा फेरि होइन र मान्दैनन् त्यो पनि छ.
0: हुन्छ दाई, थ्याङ्क यू हजुर, हामी पनि प्रमोट गर्दै जाउँला। अरू केही छन् दाई छुटेका?
1: एउटा मैले फेरि आज फेरि एउटा गरिरहेको छु, यो फानबरो यार्सो हुँदैछ के अरे, यो सकिने चाहिँ 24 जुलाईमा हो, भोलिदेखि त्यहाँ काम सुरु हुँदैछ है, 17 जुनदेखि 24 जुलाईसम्म यसरीसम्म, अनि घन्टा 15 पाउन्ड भनिरहेछ जी फोर यार्सले, अनि 12-16 घन्टा दिन्छ, अनि त्यसमा अब कोही अब अभाइलेबल अनि त्यहाँ जानु चाहनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला, अनि मेरो नम्बर पनि मैले त्यहाँमा सेयर गरिरहेको छु। अनि हाम्रोमा मेरोमा 2-3 वटा कपल हाउसकिपर हस्बेन्ड वाइफ उहाँ छ, त्यसमा राम्रै छ पैसा होइन, 40-50-70 हजार आज कसैले कोही कसै के अरे हस्बेन्ड वाइफ गएर उसले काम गर्छ भन्नुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला, तर ड्राइभिङ चाहिँ हुनैपर्छ है, त्यो गर्नु होला। अरू त हाम्रो भान्जा भान्जीहरू मैले भनिरहेको छु, जो जो अब हाम्रो एउटा लन्डनको भिक्टोरियामा छ हाम्रो अफिस, अनि एउटा बर्मिङहममा छ, यदि तपाईँहरू त्यो त्यसको सराउन्डिङ एरियामा हुनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला, हाम्रोमा त्यहाँ जब चाहिँ खुलिरहन्छ, त्यहाँ कुनै स्पेसिफिक के चाहिँ तपाईँको क्वालिफिकेसन चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला। यति भन्नु छ यज भाइ।
0: हजुर हुन्छ दाई, पछि पनि भयो भने फेरि आउनु होला, आजको लागि चाहिँ थ्याङ्क यू दाई।
1: थ्याङ्क यू।
0: हजुर उहाँ हुनुहुन्थ्यो हाम्रो राम गलामी दाई, रेडिङमा बसोबास गर्नुहुन्छ, गोर्खा युके इम्प्लोइमेन्ट एडभाइजर हुनुहुन्छ, र उहाँले जबको बारेमा कुराकानी गर्नुभयो। पर्टिकुलरली चाहिँ यो 24 तारिक सेक्युरिटी जब फेयर यो इन्टायरली गोर्खालीहरूको लागि मात्रै रहेछ, 10 बजेदेखि 1 बजेसम्म बिजिडब्ल्युएस भवनमा जान सक्नुहुन्छ, फानबरोमा GU14 8XJ तपाईँहरू जान सक्नुहुन्छ है। त हाम्रो दाईको नम्बर चाहिएको खण्डमा कृपया हामीलाई कार्यालयमा फोन गर्नुहोला, अथवा मलाई पनि व्यक्तिगत रूपमा कल गर्न सक्नुहुन्छ। हजुर यति भन्दै अब भने हाम्रो दिदी हुनुहुन्छ खेलमती लिम्बू दिदी, उहाँले अनुरोध गर्नुभएको गीत सुनाऊ, त्यसपछि एउटा प्रमो ब्रेक एउटा गीत, र त्यसपछि हामी बावेश प्रधानजी हुनुहुन्छ, त्यस सम्बन्धी कुराकानी उहाँसँग कुराकानी गर्नेछौँ, यो चाहिँ वास्तु सम्बन्धी हुने रहनेछ।

0: BFBS Gorkha Radio。
1: तपाईं लाई फोर्सेस डिस्काउंट्स को बारे में था सा था सही ना बने सुनी हाल हो यो विशेष करी फौजी सेवा में सेवारत सेवा निवृत्त एवं फौजी समुदाय का सदस्य और को लागी बने तैयार करिए को विशेष छूट को व्यवस्था हो यो संग 9000 भन्दा धेरै डिस्काउंट पार्टनर जोड़िए का सन जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रीट का दुकान का साथ ही थुप्रै रेस्टुरेंट देखि लिएर सिनेमा का टिकट सम्बन्धमा छूट पाउन सक्छौं अनलाइन को लागि निशुल्क यो सेवा हाई स्ट्रीट को लागि भने 4.99 फेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: BFBS गोरखा रेडियो। BFBS गोरखा रेडियो।
2: हजुर, गोरखा रेडियोलाई सुन्दै हुनुहुन्छ। भावेश प्रधानज्यू हुनुहुन्छ, वा वास्तु सम्बन्धी काम गर्ने। हजुर नमस्ते। कार्यक्रम बिहेभियर सम्वादबाट म योगराज राईको बिहेभियर सम्वादमा आज मेरो गेस्ट हुनुहुन्छ भावेश प्रधानज्यू, र उहाँ चाहिँ लन्डनमा बसोबास गर्नुहुन्छ। यो वास्तु सम्बन्धी काम गर्ने कम्पनीको चाहिँ फाउन्डर मेम्बर हुनुहुँदो रहेछ। यो वास्तु भनेको के हो, अनि उहाँले कस्तो कस्तो सेवाहरू प्रदान गर्नुहुन्छ, अनि वास्तु सम्बन्धी चाहिँ विचार नगरी घरहरू बनायो अथवा बस्यो भने चाहिँ त्यसले कस्तो खालको नेगेटिभ प्रभावहरू पार्दछ, त्यसै सम्बन्धी कुराकानी गर्नेछौँ। भावेशजी, यहाँलाई वेलकम छ बिहेभियर्समा।
3: नमस्कार, थ्याङ्क यू फर वेलकमिङ मी।
2: हजुर, एकदमै खुसी लाग्यो समय दिनुभयो। यो तपाईँको कम्पनी सम्बन्धी अलिकति भनिदिनुहोस् न, यो वास्तु सम्बन्धी काम गर्ने कम्पनीको फाउन्डर हुनुहुँदो रहेछ तपाईँ।
3: हजुर, मेरो नाम भावेश प्रधान हो। म चाहिँ वास्तु स्क्यान भन्ने एउटा कम्पनीको फाउन्डर हो। हामीले अब धेरैजना डायस्पोरा मेम्बरहरू जब नेपालबाट इन्डियाबाट वेन दे गो अब्रड से टु युरोप अर युएस, अनि त्यहाँ गएर हामी जहिले फर्स्ट हाम्रो सबैभन्दा ठुलो इन्भेस्टमेन्ट भनेको घरै हो। कुनै न कुनै घरमा त बस्नै पर्यो, र त्यो घरमा बस्दाखेरि हामीले चाहिँ आफ्नो कल्चरको हिसाबले अलिअलि सानो तिलो फुलको गाछहरू भयो, रोप बिरुवाहरू भयो, अनि यस्तो भेजिटेबल्स राख्छु। त्यस्तै गरी आफ्नो कल्चरको हिसाबले हामीले जस्तो घर गर्थे, जस्तो हाम्रो नेपालमा अब साउथमा विन्डो हुनुपर्छ सनलाइटको लागि, अब अलिक घामको एरियामा सुकाउनुको लागि ठ्याक्क ठाउँमा डिरेक्सन करेक्ट हुनुपर्छ, अनि मण्डलाको पनि हाम्रो धेरै कन्सेप्टहरू छ। त्यो सबै बिस्तारै हामीले ट्राई गर्छु, तर गर्दाखेरि हामीलाई त्यो एउटा टेक्निकल एडवाइस र एउटा हुन्छ नि ह्यान्ड होल्डिङ एउटा कन्सल्टेन्सी, त्यो यहाँ पाउनु गाह्रो हुन्छ। किन हाम्रो देशमा चाहिँ पण्डितहरू वास्तु एक्सपर्ट्सहरू रेडिली अभाइलेबल हुन्छ, तर अब्रड जाँदाखेरि त्यो अभाइलेबल हुँदैन। र हाम्रो प्लेटफर्मले चाहिँ यस्तो होम बायर्स र डायस्पोरा कम्युनिटीलाई आफ्नो पण्डितहरू वास्तु एक्सपर्ट्सहरूसँग कनेक्सन गराउने हाम्रो काम हो।
2: ओके, अब बेलायतकै कुराकानी गरौँ। यहाँ त रेडिमेड घर मात्रै हुन्छ, अब नेपाल जस्तो पक्का जग्गा किनेर घर बनाउने कुरा आउँदैन। यो रेडिमेड घरमा चाहिँ वास्तु मिलेको छ कि छैन भने कसरी थाहा पाउने?
3: रेडिमेड घरमा, म आफै पनि एउटा आर्किटेक्ट हो, र रेडिमेड घरमा 99% चान्सेस हुन्छ तपाईँको वास्तु नमिल्ने। किनभने कुनै पनि विदेशीले घर बनाउँदा हाम्रो हाम्रो हिन्दू कल्चर र हाम्रो साउथ एसियन कल्चरलाई हेरेर बनाउँदैन, अनि म्याक्सिमम चान्सेस हुन्छ हाम्रो वास्तु नन कम्प्लायन्ट हुनुमा। बेसिकली वास्तु हेरेर बनाउँदैन, अनि त्यस्तो गर्दाखेरि चाहिँ कतिजनालाई अलि इस्युज पनि आइरहेको हुन्छ। जेनरली पनि अब हामी जब अब्रड जान्छौँ, हामीलाई अलिक केही न केही कल्चरल डिफरेन्सेसले गर्दा एउटा फोबिया भइरहेको हुन्छ, अनि त्यस्तो टाइममा आफ्नो मूर्ति राख्दा, आफ्नो भगवान्को फोटो राख्दा, अलि अलि राइट डिरेक्सनमा राख्दा अलि मेन्टल हेल्थ सपोर्ट पनि हुन्छ, र आफूलाई अलि स्ट्रङ पनि फिल हुन्छ। तर डिरेक्सन वाइज चाहिँ यहाँ अब हामी भनौँ लगभग इक्वेटरको कन्ट्रीमा बस्छौँ होइन, तर हामी अहिले अब युके भन्दाखेरि अब अलमोस्ट नर्थ पोल नजिक बस्छु, त्यसले गर्दा पनि हाम्रो एकदमै वास्तुको त्यो डिरेक्सनहरू रङ हुन्छ। सन पाथ डायग्राम जो भन्छ, कताबाट सन आउँछ घरमा, कताबाट सेट हुन्छ, त्यो सबै पनि रङ हुनु जान्छ, र त्यसले गर्दा हामीलाई घरको डिरेक्सनहरू एकदमै सोचेर रेडिमेड घर पाउँदाखेरि, अनि केही केही मिटिगेसन प्लानहरू अब जस्तो जो दोष काट्नेको कुरा हुन्छ नि, अनि दोष काट्दाखेरि अलिक पण्डित पुजारी वास्तु एक्सपर्टहरूसँग सल्लाह लिएर त्यो गर्नुपर्छ।
2: हुने असरहरू चाहिँ के हो, कस्तो खालको नेगेटिभ इम्प्याक्टहरू पर्दछ?
3: डिफरेंट काइन्ड अफ नेगेटिभ इम्प्याक्ट पर्छ। अब जस्तो कुनै मान्छे होम ओनर यदि बिजनेसमा छ भने उनको बिजनेसमा इम्प्याक्ट पर्नु सक्छ, सर्भिसमा छ भने उनीहरूको डे टु डे लाइफमा इम्प्याक्ट पर्नु सक्छ, कसैलाई बडीली इस्यु हुनसक्छ, फिजिकल अलि अब सनलाइट भेटेन अब मानिहालौँ हाम्रो साउथ एसियन किचन चाहिँ एकदमै धेरै वेट हुन्छ कम्पेयर टु युरोपियन मान्छेहरूको किचन उनीहरूको क्लिन हुन्छ अनि वेट किचनमा चाहिँ सनलाइट आएन भने फङ्गल इन्फेक्सन्स बढ्न सक्छ ब्याक्टेरियल इन्फेक्सन्स बढ्न सक्छ अनि त्यो सब कुराले मान्छेको बिस्तारै हेल्थ र मेन्टल हेल्थ दिएको हुन्छ र त्यसलाई छिटोभन्दा छिटो उसलाई सही गर्दाखेरि त्यसको पोजिटिभ इम्प्याक्ट लाइफमा पर्छ.
2: अब जस्तै सपोज एउटा रेडिमेड घरमा तपाईँले वास्तु मिलाउनु पर्यो भने चाहिँ तपाईँले चाहिँ कसरी चाहिँ मिलाउनुहुन्छ, कसरी स्क्यान गर्नुहुन्छ, के छ त विधि चाहिँ?
3: हामीले डायस्पोराहरूले जब घर किन्छौँ हामीलाई यहाँ प्लान पाउँछ जुन चाहिँ घरको टु डाइमेन्सनल सेक्सनल प्लान हुन्छ फ्लोर प्लान भन्छ उसलाई. त्यो फ्लोर प्लानलाई हाम्रो प्लेटफर्ममा अपलोड गर्दा हामीले त्यसको मोर अर लेस के इस्यु छ तपाईँलाई एउटा सल्लाह दिएर एउटा राम्रो कन्सल्टेन्ट जो वास्तु कन्सल्टेन्ट हुन्छ जसले यो कन्ट्रीको इस्यु र कन्ट्रीको हिसाबले वास्तु बुझेको छ उहाँलाई हामीले तपाईँसँग मिडिएट गराउँछौँ. बेसिकली वी गिभ यु अ कन्सल्टेन्ट.
2: ओके, अब किचनबाट जाउँ. किचन चाहिँ कस्तो हुनुपर्छ सर्वप्रथम, कतातिर फर्केको, अब पूर्व पश्चिम यो चाहिँ डाइरेक्सनको कुरा आउँदो रहेछ वास्तुमा त होइन?
3: हजुर, मोस्टली हाम्रो वास्तुबाट हेर्दाखेरि किचनसम्म पुग्नुभन्दा पहिला हामीले हेर्छौँ कि तपाईँको प्लट कस्तो छ, होइन? प्लटबाट स्टार्ट हुन्छ. अब तपाईँको प्लट इस्ट फेसिङ छ, नर्थिङ छ, साउथ फेसिङ छ, नजिक कस्तो टाइपको यु नो मेजर ट्रिज छ, मेजर पब्लिक इन्फ्रास्ट्रक्चर जस्तो वेल भयो, ग्रेभयार्ड भयो अराउन्ड यर हाउस, सबै हेरेर अनि त्यसपछि डिसाइड हुन्छ कि तपाईँको घरको प्लान चाहिँ कस्तो ओरिएन्टेसन हुनुपर्छ. अलिकति ठुलो स्केलबाट, अलिक सहरको स्केलबाट, नेबरहुडको स्केलबाट अनि बल्ल घरमा आउँछ, होइन? त्यसपछि डिपेन्डिङ अन तपाईँको बाटो मेन एक्सेस कता छ, अब नर्थ इस्ट वेस्ट साउथ, त्यसले भर पर्छ कि तपाईँको घरमा किचन कता हुन्छ. त्यो पनि हाम्रो वास्तुमा हिस्टोरिकली कोडिफाइड छ. अब सबभन्दा इजी एक्जाम्पल दिनु गयो कि इस्ट फेसिङ चाहिँ सबभन्दा राम्रो घर हुन्छ र इस्ट फेसिङ घर भयो कि साउथ इस्टमा किचन हुँदा तपाईँको साउथ इस्टलाई मर्निङ सनलाइट आफ्टरनुन सनलाइट दुइटै पाउँछ.
2: टोइलेट चाहिँ किचनको छेउमा राख्नुहुन्न भन्छ, त्यो सही हो?
3: यस, टोइलेटलाई चाहिँ अब हामीले हाइजिनको कुराले पनि र एउटा क्लिनलीनेसले पनि टोइलेटलाई हामीले किचनसँग एट्याच गर्दैनौँ. अनि त्यो मोडर्न साइन्समा चाहिँ अब त्यसलाई ब्याक्टेरियल इन्फेक्सन भन्नु सक्छ कि क्लिनलीनेस भन्नु सक्छ र त्यसलाई हामीले हिस्टोरिकली पनि छुटाउँछौँ. अनि आजभोलि तपाईँ हेर्नुहोस् कुनै पनि टोइलेटमा सबभन्दा धेरै मोइस्चर हुन्छ, साइन्टिफिकली भन्नु जान्दा पनि मोइस्चर हुन्छ, फङ्गल ग्रोथ हुन्छ र त्यसलाई तपाईँले आफै भन्नु खाने ठाउँमा राख्दा त्यो ठिक हुन्छ. र
2: अब अनि सिटिङ रुमतिर जाउँ. सिटिङ रुम चाहिँ
3: वेल वेन्टिलेटेड इस्ट स्टाइल. अनि फेरि यस, कमिङ ब्याक टु द सेम पोइन्ट हजुरले जस्तो सोच्नुभयो, अगेन वी स्टार्ट फ्रम रोड. तपाईँको रोड एक्सेस कता छ अनि त्यो घर कता फेसिङ छ, इस्ट नर्थ वेस्ट साउथ, अनि त्यसपछि हामी किचन, ड्रइङ रुम, बेडरुम, पूजा रुम सबैमा आउँछौँ, होइन? अगेन टेकिङ द डिफल्ट एक्जाम्पल, तपाईँको घर यदि इस्ट फेसिङ छ भने, मेन एक्सेस इस्ट फेसिङ छ भने, तपाईँको जस्तो किचन मैले भने साउथ इस्टमा हुन्छ, नर्थ इस्टमा हाम्रो जो इशान कोण भन्छ त्यहाँ हाम्रो पूजा रुम हुन्छ अनि ड्रइङ रुम चाहिँ हाम्रो लगभग भनौँ न सेन्ट्रल या सेन्ट्रल साउथ हुन्छ, सेन्ट्रल नर्थ पनि गर्छ कतिजनाले. त्यसले गर्दा क्रस भेन्टिलेसन्स पाउँछ. अनि त्यसपछि सबभन्दा नराम्रो कोण चाहिँ हामीले साउथ वेस्टलाई मानिन्छ. सो बेसिकली टु मच सनलाइट अनि मास्टर बेडरुम चाहिँ नर्थ वेस्टमा राख्छ मोर ओर लेस. अनि सेप्टिक ट्याङ्कहरूलाई चाहिँ नर्थ

0: कुराकानी गरिएका छौँ। अब यो बिचमा दुईटा गीत सुनौ, त्यसपछि बाँकी कुराकानी सेकेन्ड पार्टमा सुन्नेछौ।
1: यो BFBS गोर्खा रेडियो हो।
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। भावेश है, तपाईँले भावेश जस्तो सुन्नुभएको होला, BAWESH भावेश प्रधान ज्यू हुनुहुन्छ र यो चाहिँ वास्तु स्क्यानको चाहिँ फाउन्डर हुनुहुँदो रहेछ। गर्दा यस सम्बन्धी तपाईँले छोटो कुराकानी सुन्दै हुनुहुन्थ्यो। अब सेकेन्ड पार्टमा बाँकी कुराकानी म राख्नेछु। 5:38 गइसकेको छ अब भने हाम्रो तारप्रसाद चेम्जोङ दाजु हुनुहुन्छ ननिटनबाट, उहाँले एलिना चौहानले गाउनुभएको यो गीत चाहिँ अनुरोध गर्नुभएको छ। हुन त प्रमोद खरेलले साथीहरूले गाउनुभएको यो अरिजिनल गीत, उहाँले पनि गाउनुभएको छ। यो गीत ले मगाउनु भएको छ अनि कैलाश भाइले पनि मेरै रोजै भन्नुभएको छ, भाइको लागि पनि त्यही गीत यही गीत राख्न चाहन्छु। उहाँ पनि ननिटनबाटै हुनुहुन्छ र यो गीत सुनाऊ, त्यसपछि भने फेरि सेकेन्ड पार्ट उहाँसँग कुराकानी हामी सुन्नेछौँ।

0: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ भावेश प्रधानज्यू हुनुहुन्छ, वा वास्तु सम्बन्धी काम गर्ने कम्पनीको चाहिँ फाउन्डर हुनुहुन्छ, स्क्यान गर्नुहुँदो रहेछ र वास्तु किन आवश्यक छ त्यस सम्बन्धी हामीले कुराकानी गरिएका छौँ। भावेशजी फेरि वेलकम छ यहाँलाई।
1: थ्याङ्क यू।
0: ओके, अब यो वास्तु मिलाउने भन्नाले यहाँ रेडिमेड घरमा त पुरै कोठाहरू त्यो ऊ गरेर मिलाउने त होइन, त्यही सामान नै यताउता मिलाउने नै बुझ्यो होइन र?
1: करेक्ट। त्यसले गर्दा अब तपाईँको घर किनिसक्नु भएछ भने त्यसलाई मिटिगेसन गर्नु मिल्छ। मिटिगेसनको मतलब हो अब त्यसमा धेरै चान्सेस हुन्छ गलत हुनुको, रङ हुनुको डाइरेक्सन, र त्यो डाइरेक्सनलाई काट्नुको लागि पनि हाम्रो पास उपायहरू हुन्छ। र त्यो अब मानिहालौँ तपाईँको अलिकति रुम नमिलेको छ भने फर्निचरलाई अलिक मिलाउनु मिल्छ होइन। जस्तो अब बेड कुन डाइरेक्सनमा गर्ने, सोफा कुन डाइरेक्सनमा गर्ने, टिभी कुन डाइरेक्सनमा गर्ने, मिरर कहाँ राख्ने कहाँ नराख्ने होइन, त्यो सबै पनि मिलाउनु मिल्छ। त्यसलाई मिटिगेसनतिर जानु भन्छ कि अब ल अब नेगेटिभ नै एनर्जीवाला घर मान्छेले किनिसकेछ र त्यो अब केही गर्नु सक्दैन, अब इमिडिएटली त बेच्नु सकेन नि, अनि त्यस्तोमा अब भित्रको फर्निचरहरू, मिररहरू, अब तपाईँको भगवानको मूर्तिहरू अलिकति मिलाएर त्यो नेगेटिभिटीलाई कम गर्नु सकिन्छ।
0: यो वास्तु सम्बन्धी मैले यसो हेर्दै थिएँ, यो सुत्दा चाहिँ यो दक्षिण दिशातिर अथवा पूर्व दिशा फर्केर सुते राम्रो हुन्छ भन्छ, यसको कारण चाहिँ खास के उत्तर दिशाले एभोइड गर्नुपर्ने कुराहरू यहाँ देखेँ?
1: यस, सो हाम्रो हिस्टोरिकली हाम्रो केही हाम्रो अब ऋषि मुनिहरूले पहिल्यैबाट डकुमेन्ट गरेर राखेको छ, त्यसलाई गएर मोडर्न साइन्समा हामीले बडी म्याग्नेटिजम बुझ्छौँ होइन। जस्तो अब नर्थ साउथ डाइरेक्सन, कुनै पनि म्याग्नेटले नर्थ साउथ डाइरेक्सन हेराउँछ भन्छ नि, त्यसै गरी कुनै मान्छे यदि कुनै घरको ठुलो बिम छ, बिममा सबभन्दा धेरै रिइन्फोर्समेन्ट लोहा या अब उसलाई मेटल भनौँ त्यो हुन्छ, र त्यसको अन्डरनिथ मान्छे कोही सुते छ भने त्यसको पनि ब्लड फ्लोमा त्यसको इम्प्याक्ट आउँछ। त्यसले गर्दा हाम्रो हिस्टोरिकली एउटा डाइरेक्सन सेन्स हुन्छ कि यो डाइरेक्सनमा सुत्ने, अब कोही बच्चा छ भने उसलाई कस्तो डाइरेक्सनमा सुताउने, कोही एजेड वुमेन छ भने उसलाई कुन डाइरेक्सनमा सुताउँदा उसको ओभरअल वेलबिङ राम्रो हुन्छ, त्यो डाइरेक्सनहरू पनि म्याटर गरिन्छ।
0: अब तपाईँले प्रदान गर्ने सेवाहरूमा चाहिँ स्टेप वान, स्टेप टूदेखि सिक्ससम्म रहेछ, अपलोड प्लानदेखि इन्टेरियर डिजाइन, यसको बारेमा अलिकति भनिदिनुहोस् न।
1: सबभन्दा पहिला कुरा अब मानिहालौँ तपाईँले तपाईँकै घर एक्जाम्पल लिउँ होइन, तपाईँलाई केही कुरा जान्नु छ भने फर्स्ट एन्ड फोरमोस्ट तपाईँले चाहिँ आफ्नो घरको टू डाइमेन्सनल प्लान फोटोग्राफ लिएर हाम्रो प्लेटफर्ममा अपलोड गर्ने हो, सिम्पल। त्यहाँबाट चाहिँ हामीले तपाईँको प्लान बुझेर त्यहाँबाट हामीले तपाईँलाई एउटा बेसिक एडभाइस, बेसिक प्लान दिन्छौँ कि ल यसमा के राइट छ, के रङ छ, के अलिअलि बेसिकली माइनर चेन्जेस गर्नु मिल्छ, र त्यसपछि हामीले तपाईँलाई पेयर गरिदिन्छौँ एउटा वास्तु एक्सपर्टसँग,
0: ओके,
1: अनि उहाँले तपाईँलाई कन्सल्टेन्सी दिनुहुन्छ। सो वी सिट बिट्विन वास्तु एक्सपर्ट्स एन्ड पिपल हु आर होम ओनर्स, अनि त्यहाँबाट या आई मिन बोथ अफ यु हेभ अ डिस्कसन, अनि त्यहाँबाट यु स्टेप फर्दर। अब कतिजना वास्तु एक्सपर्ट हुन्छ, दे आर अल्सो एस्ट्रोलोजी एक्सपर्ट होइन, अब कतिजना वास्तु एक्सपर्ट हुन्छ उनीहरू अल्सो दे आर डबलिङ अप एज पण्डित छ होइन। अब तपाईँकै घर नजिकै कुनै वास्तु एक्सपर्ट प्लस पण्डित छ भने, तपाईँको कुनै घरको दोष छ भने, दे क्यान अल्सो डु सम सर्ट अफ अ हवन अर पूजा, त्यो सबै पनि गर्नु मिल्छ।
0: अब यसको कस्ट चाहिँ कस्तो हो? तपाईँहरूले यो वास्तु मिलाइदिनु भयो भने, अब तपाईँले वास्तु विज्ञसँग कन्सल्टेन्ट गराइदिने त्यस्तो रहेछ, कस्तो छ यसको चार्जेसहरू, अब कसरी, हाउ डज इट वर्क?
1: सो चार्जेसहरू चाहिँ अराउन्ड अब भनौँ न फर अ भेरी बेसिक वास्तु चेक 50 pounds लिएर, फर अ भेरी सिनियर वास्तु एक्सपर्ट जिनले तपाईँको घरको पूजाबाट हुन्छ नि मिटिगेसन प्लानबाट लिएर सबै गर्छ, त्यहाँबाट 550 to 500 pounds रेन्जमा हुन्छ।
0: यो इन्टेरियर डिजाइन भनेको छ त्यसको चाहिँ, अब फेरि वास्तु कोठामा मिलेछ भने फेरि त्यसको चाहिँ त्यसलाई के गर्ने, रङ रोगन गर्ने भनेको कि कस्तो हो?
1: हो, सो कतिजनाको एकदमै वास्तु एकदमै नराम्रो हुन्छ, जस्तो तपाईँले सुरुमै भन्नुभयो किचनसँग बाथरुम अट्याच होला, सो त्यसले एकदमै धेरै नेगेटिभ एनर्जी ल्याउन सक्छ घरमा, अनि त्यति बेला हामीले इन्टेरियर डिजाइन नै चेन्ज गर्नु पनि रेकमेन्डेसन दिन्छौँ कि ल तपाईँले अब यो टोयलेट चाहिँ या त तपाईँले डिसफङ्सनल गर्नु पर्यो अर यो टोयलेटलाई तपाईँले सार्नु पर्यो, अनि त्यस्तो कुनै कुनै क्लायन्टको त्यो बजेट पनि हुन्छ र उनीहरूले चेन्ज गर्नु चाहन्छ, त्यतिखेर हामीले तपाईँलाई फेरि वी पेयर यु अप विथ द लोकल आर्किटेक्ट जसले तपाईँको वास्तुको हिसाबले त्यो प्लानलाई अलिकति मुभ अराउन्ड गरेर दे गिभ यु अ कन्सल्टेसन अगेन।
0: यो फिजिकल हेल्थ रिस्क भन्नुभएको छ, यसको बारेमा अलिकति एलाबोरेट गरिदिनुहोस् न।
1: सो लाइक आई सेड म्याग्नेटिज्मको जस्तो तपाईँलाई इम्प्याक्ट भने मैले, त्यसपछि फिजिकल अब सनलाइट मानिहाल्नु, अब तपाईँको युरोपमा अब युकेमा हामी जहाँ छौँ सनलाइट भनेको स्कार्स कमोडिटी हो होइन, अब तपाईँको रुममा सनलाइट नै छैन भने, इमेजिन अ बिग ट्री सेडिङ योर हाउस एन्ड यु डोन्ट ह्याभ सनलाइट एट अल भने, ओभर द इयर्स तपाईँको त्यो मेन्टल हेल्थ इम्प्याक्ट गर्नु जान्छ. आइ एम जस्ट गिभिङ अ स्मल एक्जाम्पल. तपाईँको किचनमा भेन्टिलेसन छैन भने त्यो तपाईँको फुडहरू पनि स्टेल हुन्छ छिटो, फङ्गल इन्फेक्सन पनि हुनसक्छ. तर त्यस्तै गरी एभ्री रुम हेज इट्स ओन क्यारेक्टर. अब तपाईँले त्यो क्यारेक्टरसँग म्याच गरेर गर्नु भएन भने it would give you a negative impact basically. Just like hamle aaja boli aba yo room ma malai thik lagdaina bhancha ni, kati bachcha haru euta room ma padnu chahdaina arko ma padnu chahancha, ani tela vastu sanga sangai tapai le interior design pani correction garaunu bhayo, jasto color bhayo, texture bhayo, furnitures bhayo bhane त्यो झन् पोजिटिभ रिइन्फोर्स गर्दै जान्छ.
0: यो कुरा कहानी सुनेर तपाईँलाई कसैले कन्ट्याक्ट गर्न चाहनु भयो भने तपाईँको नम्बर मैले दिन सक्छु.
1: एब्सोल्युटली यस, तपाईँले नम्बर एब्सोल्युटली दिनुहोस्. आई एम ट्रेन्ड एज एन आर्किटेक्ट अल्सो, सो इनिसियली कन्भर्सेसनमा उहाँलाई के तकलिफ हुँदैछ, उहाँलाई के इस्यु छ, त्यो सबै पनि म कुरा गर्न सक्छु. प्लान छ.
0: अब जस्तै शरीरमा कुनै रोग लाग्यो भने त त्यसको सिम्टमहरू हुन्छ, तर यो घरमा वास्तु मिलेको छैन भनेर चाहिँ कसरी चाल पाउने होला?
1: अब त्यो चाहिँ जो होम ओनर छ, खास गरी हस्बेन्ड भन्दा पनि वाइफहरू हाम्रो सोसाइटीमा होम ओनर्स हुन्छ, घरमा धेरै टाइम बिताउने हाउस वाइफ बच्चासँग हुन्छ, उहाँहरूसँग कुरा गर्दाखेरि उहाँहरूले आफ्नो क्लुजहरू दिनुहुन्छ कि यो यहाँ मलाई निन्द्रा राम्रो लाग्दैन, मलाई नराम्रो सपना आउँछ, मेरो गेस्टहरू आउँदाखेरि कुराहरू अलिक नमिल्नु जान्छ, बच्चाहरूले सपना, दिस टाइप अफ थिङ्स विल अराइभ, आई मिन कम आउट वेन यु ह्याभ डिपर कन्भर्सेसन. सो वान टु वान कन्सल्टेसन गर्दाखेरि कन्भर्सेसनमा यो कुराहरू आउँछ, अनि त्यहाँबाट हामीले बेसिकली इन्फर गर्छौँ कि ए साँच्चै नै उहाँलाई धेरै इम्प्याक्ट गरेको रहेछ भनेर, एन्ड देन वी इन कन्सल्टेसन विथ द क्लाइन्ट हामीले चेन्जेसहरू गराउँछौँ.
0: हो, अब अहिले चाहिँ युकेको कुराकानी गरिरहेका छौँ, युकेको वास्तु र नेपालको वास्तु र अमेरिकाको वास्तु त्यो चाहिँ फरक हुन्छ अरे? हो,
1: एब्सोल्युटली फरक हुन्छ, किन वास्तु पनि एउटा साइन्स जस्तै हामीले बुझ्नुपर्छ. र सन पाथ डायग्राम भनेर एउटा कुरा हुन्छ कि कुन लोकेसन, अब जिपिएस लोकेसन भनौँ न, कुन ल्याटिट्युड र लङ्गिट्युडको लागि सन, हामीले किन सनको अराउन्ड हाम्रो सबै कुरा मुभ हुन्छ नि, त्यहाँ सन कसरी कताबाट आउँछ, कताबाट अस्त हुन्छ र सिजन्स कस्तो हुन्छ, त्यसले गर्दा त्यो लोकेसनको हिसाबले हामीले वास्तु ओरिएन्ट गर्नुपर्छ. मानिहालौँ कोही नेपालमा छ भर्सेस कोही अस्ट्रेलियामा छ भने ठ्याक्क उल्टो हुन्छ. फेरि अस्ट्रेलियामा नर्थबाट सनलाइट आउँछ, नेपालमा साउथबाट सनलाइट आउँछ. त्यसले गर्दाखेरि नेपालको वस्तु लिएर सिधै अस्ट्रेलियामा कपी पेस्ट गरेर गुगलबाट हेरेर कपी पेस्ट गर्दा नराम्रो हुनु जान्छ. त्यस कारण हामीलाई कन्सल्टेन्ट चाहिन्छ जसले पनि कुरा बुझ्छ.
0: अब बेलायतमा थुप्रै नेपालीहरू हामी छौँ होइन, उहाँहरूले कतिको एप्रोच गर्नुहुन्छ तपाईँलाई, लौ न हजुर यो वास्तु मेरो मिलेको छ कि छैन हेरिदिनुहोस् न भनेर, कतिको एप्रोच गर्नुहुन्छ?
1: अहिलेसम्म हामीले अप्रोच नै पाइरहेछु, स्कुलबाट पनि एउटा दुइटा पाइरहेछु, तर बिस्तारै हामीले यसलाई प्लेटफर्मको रूपमा हामीले हेर्दैछु. एउटा जुन चाहिँ सर्भिसेस एउटा कम्युनिटीलाई चाहिने, एउटा मैले नेपाली कम्युनिटीमा पनि धेरै भोलिन्टियर गरेको छु स्कटल्यान्डमा एडिनबरामा हुँदा, र हामीलाई एसेन्सियल सर्भिसेसहरू जुन भनौँ न जुन हाम्रो ब्याक होममा अभाइलेबल छ, जुन चाहिँ जग राख्दाखेरि नै हामीले एउटा पण्डितलाई बोलाएर पूजा गर्छौँ, यहाँ त्यो सबै मिसिङ छ. र बिस्तारै यो प्लेटफर्मको थ्रुबाट हामीले त्यो सर्भिसेसहरूलाई पनि बिस्तारै वी आर ट्राइङ टु इन्टिग्रेट.
0: अब त्यो नयाँ घर बनाउँदा त त्यही अनुसारले वास्तु मिलाउनु भने, र त्यो जग खन्नुभन्दा अगाडि नै नेपालतिर त हुन्छ, तर यहाँ चाहिँ त्यो पोसिबल भएन है?
1: करेक्ट, यहाँ त त्यो पोसिबल नै भएन. र यहाँ इमिडिएटली तपाईँको केही नराम्रो छ भने पनि इमिडिएटली एउटा पण्डित खोज्नु, अब मानिहालौँ एउटा वास्तु एक्सपर्ट पण्डित एडिनबरामा बस्छ र तपाईँ बस्नुहुन्छ लिड्समा, होइन, अब उहाँलाई बोलाउनु पर्यो, अब अपोइन्टमेन्ट लिनु पर्यो, आउनु पर्यो, आएर तपाईँको त्यो अब कुनै नेगेटिभिटी छ भने त्यो पूजा गराउनु पर्यो, पूजा पाठ हवन गर्छ, त्यो गराउँदाखेरि पनि त्यो ग्याप छ के मार्केटको डिमान्ड र सप्लाईमा, त्यो सप्लाई ग्यापलाई हामीले बुझेर बिस्तारै मेबी अराउन्ड द इयर 6 months हामीले अराउन्ड 20 वास्तु एक्सपर्ट्स बोलाएर यहाँ अब डिफरेन्ट घरहरूमा पूजाहरू गराउने पनि हाम्रो प्लान छ विदिन अ इयर अर टु.
0: भनेपछि त्यो पूजा गरेपछि त्यसरी वास्तु मिलाएपछि चाहिँ प्रब्लम हुँदैन, सबै ठिक हुन्छ?
1: यस, सर्ट अफ यस. सर्भिसेसहरू छैन नि हाम्रो यहाँ डायस्पोरा कम्युनिटीलाई, त्यो सर्भिसेसको एब्सेन्समा हामीले ल यो सर्भिसहरू कसरी फेरि इन्टिग्रेट गर्ने, र विदेशमा बसेर पनि कम्युनिटीको मेन्टल हेल्थ भनौँ न, किन हामीलाई यहाँ झन् धेरै मेन्टल हेल्थ सपोर्ट चाहिएको हुन्छ, त्यो कसरी हामीले सर्भिसेसहरूलाई अभाइलेबल गराउनु, त्यो सोचेर हामीले यो प्लेटफर्म स्टार्ट गरेको.
0: हुन्छ त भावेशजी, हजुरको समयको लागि धेरै धेरै धन्यवाद है त।
1: थ्याङ्क यू सो मच, हैव अ गुड डे टु।
0: हजुर, आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो भावेश प्रधानज्यू, लन्डनमा बसोबास गर्नुहुन्छ, वास्तु सम्बन्धी काम गर्ने कम्पनीको चाहिँ फाउन्डर हुनुहुँदो रहेछ। वास्तु स्क्यान गर्न चाहनुहुन्छ भने उहाँलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ, र उहाँको नम्बर 07502075375 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ। यो नम्बर चाहेको खण्डमा कृपया मलाई फोन गर्नु होला है, अथवा कार्यालयमा 01303246730 मलाई इमेल गर्न चाहनुहुन्छ भने yokraj.rai@bbs.com मा इमेल गर्नु होला। उहाँलाई धन्यवाद दिँदै मैले बिदा मागे। हस्त, नमस्ते।

0: Delain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play VFBS.
3: You. Mustang ma doi sata dekhi sasastra prahari le niyantranma liyeka vidyutiya sawari sadhan phukua bhayeka chan.
4: कोरला नाकामा नियन्त्रणमा लिएका सवारी साधन फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्मा जोमसमले जनाएको छ। मुस्ताङको उत्तरी कोरला नाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बिवाईडी कम्पनीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। तीमध्ये 649 विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको छ। कोरला नाकाबाट ती सबै विद्युतीय सवारी साधनलाई साइमन इङ्कले खरिद गरी नेपाल भित्राएको थियो। ती सवारी साधनको कैफियत रहे नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग नीति तथा सञ्चालन महाशाखा अन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज सकेको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यसअघि सशस्त्र प्रहरी बल नेपालले गएको 2 सातादेखि कास्कीको हेम्जामा 98 र पर्वतको कुसुमामा 17 विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको थियो। यसै गरी मुस्ताङको कोरला नाकाबाट लोमान्थाङ हुँदै जोमसम सारिएका 266 र कोरला नाकामा 394 विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीद्वारा नियन्त्रणमा लिएका ती सवारीलाई सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल 33 गुल्माका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो।
3: प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्रै गोप्य मतदानको माग गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै काँग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो।
5: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाक छोप गर्ने मात्रै हो। प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएछ, के मिडिया ट्रायल होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने सभामुख महोदय? दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुन पर्छ सभामुख महोदय।
3: 7 महिनादेखि तलब र सेवा सुविधा नपाएको भन्दै मधेस प्रदेशका 136 स्थानीय तहका जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीले आन्दोलन थालेका छन्। उनीहरूले जनकपुरधाम प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धरना दिएका छन्। कार्तिकदेखि हालसम्मको तलब र चाडपर्व भत्ता नपाएको उनीहरूको भनाइ छ। संयुक्त संघर्ष समितिका संयोजक शाहिद राइनले समस्याबारे सम्बन्धित निकायलाई पटक पटक लिखित जानकारी गराउँदा समेत सुनवाई नभएपछि आन्दोलन गर्नु परेको बताउनु भएको छ। रोकिएको तलब सहित सेवा सम्झौता नवीकरण, पोशाक भत्ता, जोखिम भत्ता र महँगी भत्ता तत्काल दिनुपर्ने माग राखेका छन्। औषधि व्यवस्था विभागले 5,300 औषधि पसल र फार्मेसीको दर्ता प्रमाणपत्र स्वत खारेज गरेको छ। तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद सकिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको विभागले जनाएको छ। म्याद सकिएका पसलले अब कानूनी रूपमा औषधि पसल सञ्चालन गर्न पाउने छैनन्। विभागले सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था हेरेर तत्काल कानूनी प्रक्रिया पूरा गर्न पनि भनेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने सम्झौता अनुसार इरानसँग अब कहिल्यै आणविक हतियार नहुने दावी गर्नुभएको छ। अमेरिकाले इरानमा रकम लगानी गरेको भन्ने खबरलाई हास्यास्पद हावा कुरा भन्दै उहाँले निष्पक्ष रूपमा सहमतिको खाका तयार भएको दावी समेत गर्नुभएको छ। आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर गर्ने तयारी भएको सहमतिका शर्त गोप्य राखिएको छ। फ्रान्समा G7 को बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानले आणविक उत्पादन गर्न नपाउने विषय नै आफ्नो लागि मुख्य कुरा भएको बताउनु भएको हो।
6: And it says it loud and clear, they're not going to develop it, they're not going to buy it, and they're not going to do anything with it. And if they do, they suffer unbelievable consequences. Not just a little bit, like, I won't even tell you the consequences, but the consequences are the ultimate consequences. And with that being said, I hope we have a very good relationship.
3: जी सेभेनकै बैठकमा बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले होर्मुज जलमार्ग जतिसक्दो चाँडो पूर्ण रूपमा खुलाउने विषयमा बेलायतले पूरै सहयोग गर्ने बताउनु भएको छ। ट्रम्पको पहिलो कार्यकालमा पेन्टागनमा काम गरेका रोबर्ट विल्कीले इरानसँगको सहमति शुरूआती चरणमै छ भन्नुभएको छ।
0: यो PFBS गोर्खा रेडियो हो।

हजुर, ब्युटिफुल गीत हिमाल सागर र समीक्षा अधिकारीले गाउनुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। गोधुली कार्यक्रमको हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ, सेकेन्ड आवरबाट थर्ड आवरमा। इनफ्याक्ट आज चाहिँ जुन महिनाको 16 तारिक ट्युजडेको कार्यक्रम सुन्दै हुनुहुन्छ। होस्, तपाईँहरूको साथमा छु म, योगराज आरामै हुनुहुन्छ अलि। जस गीत सुनेर मनोरञ्जन लिँदै हुनुहुन्छ होला, गीतहरू सुन्न चाहनुहुन्छ भने यसो जानकारी गराउनुहोला, र यो आवरमा कुनै पनि अन्तर्वार्ताहरू छैनन्। हजुर, केही जानकारीहरू राखौँ। र यो चाहिँ बागलुङसम्म चाहिँ युकेको चाहिँ कार्यक्रममा हुँदैछ, र उहाँहरूको एनुअल गेट टुगेदर हो 4 जुलाई स्याटरडेको दिन यो कार्यक्रम हुँदैछ, जुन चाहिँ हाम्रो नेपाल कप पनि त्यही दिन हुँदैछ। तपाईँ जो नेपाल कप हेर्न आउनुहुन्छ क्विन्स एभेन्यूमा आउनु होला है त, त्यहाँ चाहिँ 9-10 बजेबाट एक्टिभिटी सुरु हुन्छ, र नेपाल कपको फाइनल चाहिँ 2 बजेबाट 2:30 किकअप हुन्छ, तर हामी त्यहाँ लाइभ चाहिँ 2 बजेबाट बिएफएस गोर्खा रेडियोमा तपाईँले लाइभ कार्यक्रम सुन्न चाहिँ सक्नुहुनेछ। हजुर, अनि 4 जुलाईमा चाहिँ यो कार्यक्रम 12 बजेबाट राति 11 बजेसम्म हुन्छ, एम्पायर हल अर्ड सर्टमा है त, G11 1DJ तपाईँहरू जान सक्नुहुन्छ। भाइस चेयरमेन अनि इभेन्ट कोअर्डिनेटर हुनुहुन्छ गुमान सिंह थापा ज्यू, र उहाँलाई कल गर्न चाहनुहुन्छ भने 0757631964 तपाईँहरूले कार्यक्रम गर्न चाहिँ सक्नुहुन्छ, फोन गर्न चाहिँ सक्नुहुन्छ। र नेपालदेखि आमन्त्रण गायिका चर्चित लोक गायिका प्रेमा राणा, लोक गायक राजेन्द्र घरती मगर, र अर्का लोक गायक दिलीप शिषको चाहिँ धमाकेदार प्रस्तुति हुनेछ, अनि बाक्लुङ्गे समाजको आफ्नै नौमती बाजाको रौनक त त्यहाँ छँदै नै छ, तपाईँले इन्जोय गर्न सक्नुहुन्छ। भोइस अफ नेपालको आर्टिस्टहरू अहिले यहाँ आउनु भएको छ, र अब 19 जुनमा चाहिँ रेडिङमा कार्यक्रम हुँदैछ, फ्राइडे हो चाहिँ, अब आउँदो फ्राइडेमा हुँदैछ, अनि 20 जुनमा चाहिँ स्याटरडे, जुन चाहिँ 20 जुन भनेको स्याटरडे होइन, यो चाहिँ जो सन्डे हुनुपर्ने हो, हजुर स्याटरडे हो, स्याटरडे भनेको अब ठिकै हो, र 19 जुनमा चाहिँ फ्राइडे हो, रेडिङमा हुँदैछ, 20 जुन चाहिँ स्याटरडे नै हो, अलिकति मेरो दिमागले काम नगरेको छ। हिमालयन ओएसिस तितवतमा जान सक्नुहुन्छ है त, यो हाम्रो किरण नम्बरीको चाहिँ रेस्टुरेन्ट हो, अस्ति हाम्रो चाहिँ जो नम्बरीहरूको भेटघाट त्यही नै भएको थियो, नम्बरीहरूले एकदमै इन्जोय भयो, र भेन्यू पनि एकदमै ठिक्क रहेछ भनेर भन्दै हुनुहुन्थ्यो। अनि 21 जुन सन्डेको दिन चाहिँ द पिक पप हेस्टिङमा हुँदै रहेछ, द पिक पक हेस पप हेस्टिङमा हुँदै रहेछ, अनि 26 जुनमा चाहिँ त्यहाँ छैन, अनि 28 जुनमा चाहिँ सन्डे योर्कमा हुँदैछ, नर्थमा हुँदैछ, अनि 4 जुलाई स्याटरडेको दिन चाहिँ द काउ स्विन्डनमा हुँदैछ है त, गर्दा अहिलेलाई यति नै भनौँला। 7 जुलाई ट्युजडेमा चाहिँ स्कटल्यान्डमा छ, र अरू चाहिँ, र यो 11 जुलाई स्याटरडेको दिन चाहिँ म्यान्चेस्टरमा, अनि 12 जुलाई सन्डे चाहिँ प्लम स्ट्रिटमा यहाँ लन्डनमा हुँदैछ, यो पनि तपाईँले जानकारी गराएँ है त। अब स्याङ्जा समाज युकेको चाहिँ वार्षिक भेटघाट तथा समर बिबिक्यू हुँदैछ, र द ग्रेन्च कम्युनिटी जुनियर स्कुल फानबरोमा यो 20 जुनको दिन हो, 12 बजेबाट 9 बजेसम्मको कार्यक्रम रहेको छ। अर्को चाहिँ यो दुःखद लाग्दो कुरा हो, र हाम्रो चाहिँ नम्बरीहरूको भाइबर ग्रुपमा पनि थुप्रै यो म्यासेजहरू हाम्रो बाबाको लागि त्यहाँ नम्बरीहरूले दिइराख्नु भएको छ, उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। र भोलि चाहिँ वैष्णवको दिन हो, र उहाँको चाहिँ पार्थिव शरीरलाई चाहिँ नेपाल लाँदै हुनुहुन्छ, इम्बुङ 5 थर त्यो फिनेरलको लागि चाहिँ उता लाँदै हुनुहुन्छ, तर अन्तिम रेस्पेक्टको लागि अनि भ्यू प्रोग्राम भोलि राख्नु भएको छ। भोलि चाहिँ सन साइमन चर्च ब्रुकफिल्ड रोडमा है त, केन्टमा तपाईँहरू जान सक्नुहुन्छ, TN23 4EU, र 10 बजे चाहिँ त्यहाँ चाहिँ हुन्छ, गर्दा भोलि तपाईँहरू चाहिँ फाइनल रेस्पेक्ट दिनको लागि त्यहाँ जान चाहिँ सक्नुहुन्छ। र उहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्सको चाहिँ 2114-07-91 स्टाफ सार्जन चाहिँ हुनुहुन्छ, र कुबेर सिंह नेम्बाङ है हाम्रो चाहिँ गजेन्द्र नेम्बाङजी हुनुहुन्छ, उहाँको पिता, र उहाँसँग मैले पहिला चाहिँ निकै कुरा गरेको थिएँ, तर पछि चाहिँ म बुढाइमा गएँ, त्यसपछि यता आएपछि त्यति साह्रो हाम्रो सम्पर्क हुन सकेन। जस बाबाको आत्माले शान्ति पाओस्, हाम्रो हार्दिक श्रद्धाञ्जली, जो जो तपाईँहरू श्रद्धाञ्जली अर्पण गर्न चाहनुहुन्छ, भोलि सन साइमन चर्चमा चाहिँ 10 बजे पुग्नु होला है त, र यो पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। अनि अर्को चाहिँ यो सङ्खुवा सभा समाज युगको वार्षिक भेटघाट हुँदैछ, र यो चाहिँ 15 तारिक हुँदैछ है, स्याटरडेको दिन एम्पायर हलमा, र G11 1DJ तपाईँहरू जान सक्नुहुन्छ, 10 बजेबाट 10 बजेसम्मको कार्यक्रम राख्नु भएको छ, र एडल्टहरूको टिकट चाहिँ 25 पाउन्ड, अनि 6 देखि 12 वर्षको नानीहरू हुनुहुन्छ भने 13 पाउन्ड, अनि तपाईँहरू
55 होइन 75 वर्ष अनि एबभको हुनुहुन्छ भने 13 पाउन्ड छ है त आइडी प्रुफ भनेर भन्नुभएको छ आयोजक अफको शङ्कर सभा समाज युके र दशौँ कार्य समितिले गर्दै हुनुहुन्छ प्रकाश रावत हुनुहुँदछ अध्यक्ष 077230768 97 तपाईँहरूले जस उहाँलाई फोन गर्न सक्नुहुन्छ अझ टेकबहादुर कुलुङज्यू पनि हुनुहुन्छ वरिष्ठ उपाध्यक्ष कमला गुरुङ उपाध्यक्ष अनि दिप केन्द्र राई महासचिव भक्त राईज्यू कोष अध्यक्ष हुनुहुन्छ अनि मनोरञ्जनको मुख्य आकर्षकहरूमा चाहिँ सांस्कृतिक नृत्य हुँदैछ लाखे नाच पनि र अनि हाकपाले गीत कविता पनि उहाँले जस गर्दै हुनुहुन्छ हजुर यति भन्दै अघि हाम्रो चाहिँ दाजु हुनुहुन्छ उत्तर सुन्दास दाजु र यही कार्यक्रम सम्बन्धी चाहिँ सबैलाई चुले निम्त पनि भनिदिनु होला भनेर भन्नुभएको छ सायद उहाँको भाइबर ग्रुप अब आजभोलि त थुप्रै ग्रुपहरू छ त्यसमा होला तर उहाँले चाहिँ जस उहाँ पूर्व अध्यक्ष पनि हुनुहुन्छ चुले निम्त सबै सङ्खुवा सभावासीहरूलाई चाहिँ आमन्त्रण गर्नुभएको छ चुले निम्ति दिनुभएको छ भन्दै उहाँले एउटा गीत मगाउनु भएको छ कमलीकान्त भेटुवालले गाउनुभएको शब्द सङ्गीत सबै उहाँको यो गीत चाहिँ सबैलाई सुनाउन चाहनु भएको छ आशा छ दाईले पनि सुन्दै हुनुहुन्छ होला हजुर सबै सङ्खुवावासीहरूलाई आमन्त्रण गर्नुभएको छ 15 अगस्त सटरडेको दिन एम्पायर हल अल्डरसनमा है त

BFBS Gorkha Radio. भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk. BFBS

हजुर, सफल श्रेष्ठले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, र यो बिचमा हाम्रो कैलाश भाइ हुनुहुन्छ ननिटनबाट। योगदाई, यो पालिको वर्ल्ड कप 2026 फुटबलको प्रश्न राख्नु नभएको हो कार्यक्रम कति लियो भनेर भन्दै हुनुहुन्थ्यो। हजुर भाइ, थ्याङ्क यू भेरी मच। हाम्रो आशा दिदीले बिहान गर्दै हुनुहुन्छ, गर्दा अब अलिकति फाइनलतिर गर्नु पर्ला कि होइन, यसोको लागि तपाईँहरू कोही स्पोन्सर गर्न चाहनुहुन्छ भने यसो रिक्वेस्ट पनि गर्न चाहिँ चाहन्छु होइन, अलिकति तपाईँले भाउचरलाई पनि रिक्वेस्ट गर्न सक्नुहुन्छ, त्यो हामीले डिसाइड त गरेको छैन, तर बिहान ब्रेकफास्टमा चाहिँ तपाईँहरूले सुनिराख्नु भएको छ, सायद दिदीले प्रश्नहरू राख्नु भएको होला, र वर्ल्ड कप सम्बन्धी नै अलिकति मर्चेन्डाइजहरू पनि आएको छ हामीसँग, तर त्यो भने जस्तो अब सबैलाई त नपुग्ला होइन, फुटबलहरू आएको छ, त्यो पोस्ट गर्नु अलिकति समस्या त हुनसक्छ, तर भाइ थ्याङ्क यू भेरी मच। लेट्स सी, अब भर्खरै अहिले चाहिँ अब सुरु हुँदैछ ग्रुप स्टेज म्याचहरू, अब नकआउट लाउँ, त्यसपछि अब फाइनलतिर पुगेपछि अलिक इन्ट्रेस्टिङ हुँदै जाला। र यो वर्ल्ड कपको कुरा उठिहाल्यो, अहिलेसम्म वर्ल्ड कप धेरै जित्ने देशहरू कुन कुन रहेछन् त? अब सबैभन्दा चाहिँ पहिला जित्ने चाहिँ र यो गए हो 1930 पहिलोचोटि भएको थियो, उहाँले नै होस्ट गर्नुभएको थियो 1930 चाहिँ उरुग्वेले जितेको, त्यसपछि 1950 दुई पटक जित्नुभयो, माथिबाट जाउँ, र स्पेनले 2010 जितेको छ, र त्यसपछि ब्राजिल, अहिलेसम्मको सबैभन्दा धेरै वर्ल्ड कप जित्नेमा ब्राजिल हुनुहुन्छ, उहाँले 5 पटक जित्नु भएको छ 1958, 1962, 1970, 1994 अनि लेटेस्ट चाहिँ 2002 उहाँले जित्नुभएको। इटाली चाहिँ अर्को 4 इटालीले जित्न सफल हुनुभएको छ, तर सरप्राइज सरप्राइज यसपटक चाहिँ इटाली क्वालिफाई हुनु भएन, यो अचम्मको कुरा नै छ। 1934 उहाँले जित्नुभयो, र 1938 लगातार, त्यसपछि 1982 अनि 2006 लेटेस्ट इटाली जितेको, त्यसपछि जर्मनीले पनि 4 चाहिँ जित्न सफल भएको छ, जर्मनीले चाहिँ 1954 जित्यो, त्यसपछि 1974 पनि जर्मनीले जितेको हो, र त्यसपछि 1990 अनि 2014 लेटेस्ट चाहिँ जितेको। अर्जेन्टिनाले 3 जितेको छ 1978 अनि 1986 त्यति बेला म्याराडोना एकदमै चर्चामा हुनुहुन्थ्यो 1986, र त्यति बेला अब धरानतिर त्यति साह्रो टेलिभिजन आएको थिएन, कतै कतै हुन्थ्यो, हामीले एकजना मामाको घरमा गएर हामीले रातभरि हेरेको सम्झना याद छ 1986। अनि 2022 उहाँले जित्नुभयो। अब यसपटक के छ, यसपटक मेसी पनि खेल्नुहुन्छ भन्ने कुरा आइरहेको छ, भोलि छ के होइन, अर्जेन्टिनाको अलिक अर्ली मर्निङमा छ जस्तो मलाई लाग्छ। फ्रान्सले 2 जित्नु भयो, जितेको छ 1998 जिनेडिन जिडानको चाहिँ सम्झना होला, त्यति बेला ब्राजिलसँग परेको जस्तो मलाई लाग्छ, जिनेडिन डिजानको जिडेनको चाहिँ त्यो हेडरहरू मलाई याद आउँछ। अनि 2018 पछि जित्नुभयो लेटेस्ट उरुग्वेको, मैले भनिहालेँ पहिलोचोटि 1930, त्यसपछि 1950 जित्नुभयो। अनि इङ्ल्यान्डले 1966 जितेको हो, र त्यति बेलाको चाहिँ एकदमै राम्रो थियो इङ्ल्यान्ड, र त्यसपछि अब हेरौँ यसपछि यसपटक चाहिँ कस्तो गर्छ इङ्ल्यान्डले, गर्दा अब यट टु अब हामीले हेर्नु बाँकी नै छ। अनि हाम्रो शिवकुमार दिदीले पनि सुन्दैछु है भनेर भन्नुभएको छ, अघि चाहिँ हाम्रो भावेश प्रधानज्यूको कुराकानी सुनेर उहाँले फोन नम्बर माग्नु भएको छ, गर्दा उहाँले फोन नम्बर दिँदा हुन्छ भनेर उहाँले भन्नुभएको थियो, र दिदी उहाँलाई फोन गरेर चाहिँ जस तपाईँको के छ अब प्रश्नहरू उहाँलाई सोध्न चाहिँ सक्नुहुन्छ है त। हजुर, अनि हाम्रो डाक्टर दूत गर्बुचा पुन मगर, र उहाँ दाईले पनि आइम लिसनिङ यो पपुलर प्रोग्राम एन्ड इन्जोइङ है भाइ भन्नुभएको छ, दाई थ्याङ्क यू, र यो भाइ सलाम अ भेरी ह्याप्पी न्यू इयर पो लेख्नु भएको रहेछ यहाँनिर, हजुर म अलिकति कन्फ्युज भएँ, एनिवे दाई थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु। र उहाँको यो टेक्स्ट पढिरहँदा र उहाँको कार्यक्रम चाहिँ हुँदैछ नि अभिव्यक्ति श्रृङ्खला 17 हुनुहुन्छ उहाँ, हजुर नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रत्येक वर्ष चाहिँ एकजना स्रष्टालाई उहाँहरूले सम्मान गर्नुहुन्छ अनि मञ्च प्रदान गर्नुहुन्छ, र अभिव्यक्ति श्रृङ्खला 17 चाहिँ उहाँ हुनुहुन्छ, र उहाँ डिजर्भिङ व्यक्ति नै हुनुहुन्छ, स्रष्टा दूत पुन चिमखोले काइला भनेर पनि हामी सुन्ने गर्छौँ अनि चिन्ने गर्छौँ। 27 है शनिबारको दिन समय दिनको 12 चाहिँ रहेको छ एम्पायर हलमा उहाँहरूले गर्दै हुनुहुन्छ। ल दाई थ्याङ्क यू भेरी मच, त्यो दिन तपाईँको सिजनर पक्कै पनि वाचन गर्नुहुन्छ होला, त्यसको लागि पनि त्यसै पनि गर्नुहुन्छ, त्यसको लागि पनि रेडी गर्दै हुनुहुन्छ होला, दाईलाई जस एडभान्स कङ्ग्रेचुलेसन पनि भन्न चाहन्छु, त्यो कार्यक्रम सफल होस् त्यही नै भन्न चाहन्छु भन्दै। अब हाम्रो चाहिँ भाइ हुनुहुन्छ हरि राई भाइ फेल्थामबाट, र उहाँले मगाउनु भएको गीत म सुनाउन चाहिँ चाहन्छु, नारायण गोपालले गाउनु भएको यो गीत, उहाँले अघि नै मगाउनु भएको हो, आशा छ स्टिल सुन्दै हुनुहुन्छ होला। अनि हाम्रो विष्णु भाइ हुनुहुन्छ, उहाँले पनि एउटा गीत मगाउनु भएको छ यो गीतपछि है तपाईँको।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
3: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: BFBS Gorkha Radio कार्यक्रम छड्के सलाम.
1: मेरो चाहना त विवाह गर्ने चाहनै थिएन भाइ, होइन भन्नुपर्दा एकदमै कहानी छ होइन. गर्दाखेरि चाहिँ मलाई चाहिँ अब हाम्रो पालादेखि चाहिँ बाबाले चाहिँ पढाउनु पर्छ होइन छोरीलाई भन्ने सुरुवात भयो.
2: तपाईँ त भान्जी कसरी यस्तो पौरखी बन्नुभयो कि नेपाल गएपछि खेतीपाती गर्नुभयो?
1: होइन होइन होइन भाइ, त्यस्तो होइन. त्यो चाहिँ बुढ्नेमै गएर सिके कि पार्सल पुर्याउने भन्ने न्युले चाहिँ जानु भएछ होइन. फलानाको छोरी छ रे भन्ने उसले चाहिँ जानु भएछ. छजना लाउरीहरू है भाइ त्यति
2: बेला.
1: हजुर, अनि फलानाको छोरी छ अरे भनेर हेर्न जानु भएछ. अब लाउरीहरू है त्यति बेला त आमामा टेप रेकर्ड बोकेर यत्रो क्यामेरा बोकेर
2: लाउरी वातावरण चाहिँ तपाईँलाई कस्तो लाग्थ्यो त्यो तपाईँ पढ्दै गर्दा चाहिँ?
1: मलाई त्यति वास्तव हुँदैन थियो भाइ त्यति बेला. हजुर, तर एकदम म प्राउड फिल गर्छु आर्मीमा होइन. मेरो ब्याक फ्यामिली नै एकदमै आर्मी नै भयो होइन. गर्दाखेरि चाहिँ प्राउड फिल त गर्छु, तर त्यति साह्रो त्यो वास्तै नहुने कि.
2: अनि त्यो कहिले काहीँ हुन्छ नि पैसा माग्नेहरू हुन्छ नि होइन, तपाईँ चाहिँ बाबालाई माग्नुहुन्थ्यो कि आमालाई माग्नुहुन्थ्यो? अलिक सहज.
1: बाबाले दिनुहुन्थ्यो मलाई चाहिँ, बाबाले नै ल खाजा खाऊ भने दिनुहुन्थ्यो. त्यो पनि अलिक छोरीले जम्मा गरेर राख्ने कि हामी कस्तो कि होइन. आमाले चाहिँ धेरै दिनु हुँदैन है भन्नुहुन्थ्यो बेचारा होइन.
0: कार्यक्रम छड्के सलाम.
3: हजुर, छड्के सलाममा हाम्रो चाहिँ छवि महापुन दिदी हुनुहुन्छ र उहाँसँग गरेको छोटो भलाकुसारी सुन्दै हुनुहुन्थ्यो र तपाईँहरूले यो श्रृङ्खलामा उहाँसँग कुराकानी आज पनि सुन्नुभयो. पुनः प्रसारण आज दिउँसो 3 बजेपछि र अब सेकेन्ड एपिसोड चाहिँ यो आउँदो थर्सडे बेलुकी 5:28 जाँदा फर्स्ट पार्ट अनि सेकेन्ड पार्ट चाहिँ 5:47 जाँदा सुन्ने प्रयास गर्नुहोला है त. निकै एपिसोडहरू उहाँको 4 एपिसोडसम्म चाहिँ रेकर्ड भइसकेको छ. त्यसपछि हाम्रो स्टोरी कहाँ कहाँ पुग्छ होइन, त्यसपछि चाहिँ त्यही अनुसारले जस हामी कति गर्ने त्यो डिसाइड गर्नेछौँ. अनि तपाईँहरू पनि दिदी बहिनीहरू अब ग्रुपमा हामी रेकर्ड गर्न पनि सक्छौँ. यतैतिर आएर चाहिँ यसो 2-3 घन्टा टाइम लिएर आउनुभयो भने यहाँ पनि आएर रेकर्ड गर्न सकिन्छ. तपाईँहरूले पनि आफ्नो चाहिँ तपाईँहरूको पालामा कस्तो थियो होइन फ्यामिली लाइनतिर, अनि तपाईँहरूको पालामा त धेरै स्ट्रिक्ट थियो त्यति बेला, जमानै त्यही थियो. अहिले चाहिँ धेरै चेन्ज भएको छ र तपाईँहरू पनि भाग लिन चाहनुहुन्छ भने श्रीमान श्रीमती पनि यहाँ आउन सक्नुहुन्छ, हामी कुराकानी गर्न चाहिँ सक्छौँ है त. हाम्रो ओम प्रसाद थापा काउचेज्यू हुनुहुन्छ र उहाँले अस्ति चाहिँ गोर्खा वक स्पोर्टमा भएको चाहिँ सानो भिडियो पठाइदिनु भएको रहेछ. हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु र उहाँले सम्झाइ पनि दिनुभयो त्यहाँ उहाँहरूको चाहिँ अब यो प्रथम नवमती बाजा गुल्मी युकेको प्रस्तुतिको साथमा त्यहाँ साँपहरू अनि उहाँको टिमहरू नाच्दै गरेको रमाइलो भिडियो पठाउनु भएको रहेछ. एकदमै रमाइलो भयो त्यो दिन र मौसम पनि अलिअलि जाडो थियो पछि पछि, तर अझै घाम लागेको धेरै मान्छेहरू आउनुहुन्थ्यो. तर धेरै राम्रो थियो त्यहाँ उपस्थिति. तपाईँहरू जो जानुभयो पक्का पनि तपाईँहरूले पनि जस इन्जोय गर्नुभयो होला. अनि उहाँ लेख्नुहुन्छ, नमस्कार योगजी, कार्यक्रम सुन्दैछु. हजुर, गत 7 जुनको दिन ब्रिटिस भेटपेन्टहरूसँग एक अति उत्तम सहकार्य भयो. आउँदो 27 भेटरन लेख्नु भएको होला, अलिकति मैले बुझाजी पनि दिएको सहकार्य भयो. आउँदो 27-28 जुन आर्म्ड फोर्सेस डे नेसनल डेमा ओडसटमा पनि हाम्रो प्रथम नवमती बाजा गुल्मी युके समूह यसरी पुनः भेट चाहिँ हुँदैछ हजुर र सबैलाई चुले निम्त है भनेर 27 र 28 चाहिँ त्यहाँ त्यो आर्म फोर्सेस डे हुँदैछ. ठुलो त्यहाँ चाहिँ एकदमै डिस्प्लेहरू हुन्छ. पहिला त प्रधानमन्त्री आउनुहुन्थ्यो एकपटक, हामी पोस्ट माउथमा जस्तो लाग्छ त्यहाँ गए जस्तो लाग्छ. त्यहाँ प्रधानमन्त्री आउनुभएको थियो, डेभिड क्यामेरन हुनुहुन्थ्यो, उहाँ आउनुभएको. तर नजिकबाट चाहिँ देख्न सकिनँ, अलिक टाढोबाट देख्न सकिनँ. यसपटक अब को आउनुहुन्छ पक्का थाहा भएन. गर्दा यसपटक त्यहाँ रहेछ. तपाईँ जो जान सक्नुहुन्छ क्विन्स एभेन्यू ओल्ड सर्टमा जान सक्नुहुन्छ 27 र 28 है त. हजुरलाई धेरै धेरै धन्यवाद. तपाईँहरूको पनि प्रस्तुति दिँदै हुनुहुँदो रहेछ. नेपालीको चिनारी दिन चाहिँ अब त्यहाँ एउटा मौका पनि दिने मौका पनि हो, अनि तपाईँहरूको कमिटमेन्ट्स पनि हो त्यहाँ गएर यसरी यस देखाउनु चाहिँ राम्रो कुरा पनि. हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अनि नेपाल कप अब हामी फाइनलतिर पुग्दैछौँ र भोलि चाहिँ सेमी फाइनल हुँदैछ है त. भोलि पहिलो म्याच 9:30 किकअप हुँदैछ. क्विन्स गोर्खा सिग्नल्स डिफेन्डिङ च्याम्पियन भर्सेस गोर्खा आर्क सपोर्ट बटालियन खेल्दै हुनुहुन्छ, अनि 1 आर्जर भर्सेस जिएसपिएस खेल्दै हुनुहुन्छ. सेकेन्ड म्याच चाहिँ दोस्रो म्याच हो, 2 बजे किकअप हुन्छ. 1 आर्जर भर्सेस जिएसपिएस र 1 आर्जरको यहाँ भाइहरूले ट्राई गरेको, मतलब प्र्याक्टिस गरिदिएको, ट्रेनिङ गरिदिएको म त्यहाँ देख्छु आउँदा जाँदा. गर्दा सबै टिमलाई चाहिँ गुड लक भन्न चाहिँ चाहन्छु. हाम्रो रूपा दिदीलाई त्यहाँ भेट्न सक्नुहुन्छ है त भोलि, र उहाँले त्यहाँबाट चाहिँ रिपोर्टहरू ल्याउनुहुनेछ. गर्दा सबै टिमलाई चाहिँ गुड लक भन्न चाहन्छु. अनि तपाईँहरूलाई अल द वे चाहिँ फाइनलसम्म पुग्नुहोस्। 4 जुलाईमा चाहिँ हाम्रो भेटघाट क्विन्स एभेन्यू अल्डर सर्टमा हाम्रो भेटघाट हुँदैछ। हामी 2 बजेबाट त्यहाँ ग्राउन्डबाट लाइभ हुनेछौँ है त। हजुर, अनि भोलिको कुरा मैले गरिहालेँ। हाम्रो नम्बरी साहबको चाहिँ बाबा, हाम्रो पनि बाबा, र 2114-92 स्टाफ सार्जन चाहिँ हुनुहुन्छ कुबेर सिंह नेम्बाङ, र उहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्सको हुनुहुन्थ्यो। र उहाँ चाहिँ केही दिन अगाडि, इनफ्याक्ट 4 जुनमा चाहिँ यहाँ विलियम हार्वी हस्पिटलमा र उहाँले छोडेर जानुभयो। र चाहिँ भोलिको दिनमा चाहिँ उहाँको त्यहाँ चाहिँ उहाँलाई अलिकति सम्मान दिने अनि भ्युइङ प्रोग्राम राख्नुभएको छ। भोलि 10 बजे तपाईँहरू चाहिँ सन साइमन चर्च ब्रुकफिल्ड रोडमा जान सक्नुहुन्छ है त, आशपोर्टमा। र उहाँलाई चाहिँ नेपालै फर्काउनु चाहिँ हुने रहेछ, इम्बोङ 5 थर भनेर भन्नुभएको छ। र आशपोर्ट केन्द्रमा चाहिँ TN23-4EU तपाईँहरू 10 बजे त्यहाँ उहाँलाई रेस्पेक्ट गर्नको लागि जानुहुनेछ र अन्तिम श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ जान सक्नुहुन्छ। हामी सम्पूर्ण र इन्टेक 9187 नम्बरहरूको तर्फबाट अनि बहिनीहरूको तर्फबाट, भान्जा भान्जीहरूको तर्फबाट पनि बाबाको आत्माले शान्ति पाओस् हाम्रो हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहिँ चाहन्छु। र अहिले प्रायःसो नेपाल नै लगिन्छ, प्रायःसो यहाँ चाहिँ अब मृत्यु हुनुभएका चाहिँ पार्थिव शरीरलाई, हाम्रो बाबा पनि काठमाडौँमा उहाँ बित्नुभएको हो हस्पिटलमा, उहाँकै मलाई चाहिँ मेरै गाउँ चाहिँ लानु है भनेर भन्नुभएको थियो। हेलियर पुरा चाहिँ अब हामीले पनि बुक गरेको थियो, तर त्यो दिन मौसम हाम्रो फेभरमा भएन, फेभरमा गर्दा बाबाको सपना अधुरै रह्यो, गाउँ पुर्याउन चाहिँ सकिएन। काठमाडौँमै उहाँको दाह संस्कार गर्नुपर्ने अवस्था आयो आदरणीय सुधार। एनिवे, द्याट्स अलिकति दुःखको कुरा तपाईँले सुन्नुभयो। अब भने हाम्रो विष्णु भाइ ब्लानफोर्डबाट हुनुहुन्छ र उहाँले अनुरोध गर्नुभएको गीततर्फ चाहिँ म लान चाहन्छु। र उहाँले आज निकै लामो समय दिन चाहिँ यो गीतमा गीत मेरो आफ्नै अभिरुचि र सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु भनेर भन्नुभएको छ। र सहीमा श्रेष्ठ र ध्रुव चाहिँ गाउँदै हुनुहुन्छ। यो गीत त मैले चिनेको दाई हुनुहुन्छ, हाम्रो चाहिँ अमर भान्तु दाई। र पहिला बिहेबेसमा काठमाडौँमा गइन्थ्यो, महिनामा होइन वर्षमा एकपटक दाईले भेटिन्थ्यो एभिएम चोकतिर। राम्रो गीत लेख्नुहुन्छ अनि राम्रो कविता पनि सुनाउनुहुन्छ। उहाँले एउटा प्रोग्राममा सुनाएको कविता यस्तो मन छुने चाहिँ कविता वाचन गर्नुभएको थियो उहाँले, उहाँको एउटा चाहिँ कविता कृति पनि दिनुभएको थियो, त्यो किताब कहाँ छ मलाई थाहा भएन। दीपक शर्माको सङ्गीतमा हामी यो गीत सुन्दैछौँ। ल त विष्णु भाइ, इन्जोय गर्नु होला है त।

हजुर, छक्का पञ्चचार चलचित्रबाट यो गीत सुन्दै हुनुहुन्छ डेभिड शङ्कर र शर्मिला श्रेष्ठ। र आजको समय यति नै भयो आदरणीय श्रोता, साथ बस्ने आँटेको छ र भोलि हाम्रो भेटघाट कार्यक्रम गोधुलीमै हुन्छ। त्यति जेलको लागि मलाई पनि बिदा दिनुहोस्। ह्याभ अ लभली इभिनिङ, बाई।

0: Pelaajan Buddy. On air. Appma.
1: Ani smart speaker ma bandh ho.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: काठमाडौँ बुढानेलकण्ठ पाँचको अन्तर्राष्ट्रिय कृष्ण भावना मृत्यु संघ स्कोनमा हुने गरेको बाल यौन दुर्व्यवहारका घटना सार्वजनिक भएको छ। आफूमाथि दुर्व्यवहार भएको भन्दै बाल बालिकाले उजुरी दिएपछि स्कोनका संचालक सूरज कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको छ। श्रेष्ठलाई केही दिन अघि पक्राउ गरेर बाल बालिका सम्बन्धी कसुरमा अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। धर्म र शिक्षाका लागि भनेर खोलिएको संस्था स्कोनको विश्वव्यापी सञ्जाल छ। पीड़ित बालिकाले केही दिन अघि टेलिभिजन मार्फत आफूहरूमाथिको दुर्व्यवहारको भण्डाफोर गरेका थिए। स्कोनमा अरू बाल बालिकामाथि पनि यौन हिंसा र दुर्व्यवहार हुने गरेको अभिभावक समेतको दावी छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9600 पुगेको छ।
4: आयोग गठन गरेको महिना दिनमा 9600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो। हाल एक महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको छ।
3: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ।
5: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सय सम्बन्धी सूचना दिने अनलाइन प्रणाली ल्याएको थियो। पोर्टलमा अद्यावधिक गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 सय उपलब्ध छन्। सो संख्याको 10% अर्थात 2,356 सय पूर्णत निशुल्क उपलब्ध हुने भनिएको छ। उपलब्ध कुल निशुल्क सय मध्ये हाल 354 सयमा बिरामी छन्। यसरी तत्काल 2,200 निशुल्क उपलब्ध छन्। खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान र कानूनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताउनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पतालमा लक्षित वर्गका लागि 10 सय अनिवार्य छुट्याइएको हुनुपर्ने, 30 सयमा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने जस्ता व्यवस्था गरेको छ। सरकारले विपन्न बिरामी लक्षित पोर्टल लागू गरेपछि अस्पतालको अनुगमनका लागि 6 समिति गठन गरी देशका 11 संघीय अस्पतालमा खटाएको जनाएको छ।
3: अब खबर फटाफट।
6: कैलालीका 9 स्थानीय तहमा भैँसी पालन कार्यक्रम 16 भैँसी पालक समूहलाई 17,41,000 दरले 2,25,00,000 अनुदान सँगै घाँस काट्ने च्यापकटर र दाना पिन्ने मेसिन पनि वितरण। उदयपुरको बेलकादेखि कटारीसम्मको मदन भण्डारी सड़क खण्डमा दुर्घटना कम हुँदै फागुनमा 56 दुर्घटना भएकोमा चैतमा 36 र वैशाख महिनामा 34 झर्यो। बागलुङको काठेखोला 2 चुडामणी गौतम दम्पतिको बकैया गाउँपालिका 7 हात्ती खोलामा पौरख, जग्गा भाडामा लिएर खेती गर्दा 29 टन खरबुजा उत्पादन, 11,500 कमाई, 12,000 ड्रागन फ्रुट पनि हुर्कदै। पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़कमा थप कालोपत्रेको तयारी, 39 किलोमिटर मध्ये 13 किलोमिटर कालोपत्रे सकियो, आउँदो 5 गतेबाट बाँकी काम थालिँदै। रूपन्देही सिद्धार्थनगरका 4 सामुदायिक विद्यालयमा किशोरी लक्षित आत्मरक्षा तालिम, वैशाख 17 जेठ 30 चलेको तालिमबाट 190 किशोरी प्रशिक्षित। कैलालीको टिकापुरमा मगर जातिको भूमि पर्व, कृषि उत्पादन बढ़ोस् भनेर मनाइने भूमि पर्वका लागि दाङदेखि कैलालीसम्मका मगर अगुवा टिकापुरमा भेला। र मनाङमा यार्सा गुम्बा संकलन र बिक्री 5 यताकै कम, 5 अघि 107 किलो यार्सा बिक्री भएकोमा यो आर्थिक वर्षको फागुनसम्ममा 48 किलोमा सीमित, यार्सा गुम्बाबाट संकलन हुने राजस्व पनि 32,62,000 14,82,000 झर्यो।
3: राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिताको उपाधि निशान्त विक र संगीना थापा मगरले जित्नु भएको छ। 17 समूहलाई पछि पार्दै निशान्त र संगीनाको जोडीले 3,00,000 नगद।

समस्त प्रिय श्रोतालाई नमस्कार छ। यो निशा गुरुङको कार्यक्रम नेपाल कलिङमा यहाँहरू सबै सबैलाई हार्दिक स्वागत गर्छु। श्रोता, नेपाल कलिङ सोमबारदेखि शुक्रबारसम्म प्रसारण हुने गर्छ र यो कार्यक्रममा तपाईँले काठमाडौँको सौगातमा सुन्न छुटाउनु भएका सामग्रीहरू पुनः यस कार्यक्रम मार्फत सुन्नुहुनेछ। आज पनि मिठा मिठा गीतको साथ साथै काठमाडौँको सौगातमा प्रसारण भइसकेका सामग्रीहरू यहाँहरूमा आज म राख्नेछु। आउनुहोस् एउटा मिठो गीतबाट कार्यक्रमको थालनी गरौँ।

0: गोर्खा रेडियो।
1: पोखराको पर्यटन क्षेत्र अहिले चलायमान बनेको छ। मध्यपूर्वको तनावका कारण तेस्रो मुलुकबाट पर्यटन आगमन घटे पनि छिमेकी मुलुक भारतीय पर्यटकका कारण पोखरा र यस क्षेत्रमा पर्यटकीय गतिविधि बढेको हो। पोखरामा यस वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटक घुम्न आएका छन्। पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्मको पर्यटकीय गन्तव्यहरू भरिभराउ हुने गरेको छ। भारतका विभिन्न शहरमा बढ्दो गर्मीबाट राहत खोज्दै नेपाली पहाडी गन्तव्यतर्फ पर्यटकको आकर्षण बढेको छ। त्यसको प्रत्यक्ष प्रभाव पोखराको लेकसाइड क्षेत्रमा देखिएको हो, जहाँ पछिल्ला दिनहरूमा भारतीय पर्यटकको बाक्लो उपस्थितिले पर्यटन बजार फेरि एकपटक चलायमान बनेको छ। होटल रेस्टुरेन्टदेखि पर्यटनसँग सम्बन्धित व्यवसायमा उत्साह थपिएको छ। भारतीय सरकारले समेत छिमेकी देशमा भ्रमणका लागि आफ्ना नागरिकलाई प्रोत्साहित गरेको छ। भारतीय पर्यटकले पोखरा शीतल भएको र यहाँको सुन्दरताले आफूहरू लोभिएको बताउने गरेका छन्। नेपाल र भारत बीच धार्मिक हिसाबले समेत एकरूपता रहेकाले धार्मिक पर्यटक समेत आकर्षित भएको उनीहरूको भनाइ छ।
2: हम गुजरात से आए भावनगर और ये नेपाल के लोग है अच्छे, यहाँ से 5 दिन हो गए, आज निकलने वाले हैं। साथ में हमारा 20 का ग्रुप है, 12 लेडीज है, 6 जेंट्स है।
3: कहाँ घूमे आए?
2: काठमांडू आए, यहाँ पोखरा देखा है,
4: अयोध्या, काशी विश्वनाथ
2: सब देखे है, लेकिन यहाँ का सिटी अच्छा है।
3: यहाँ का खास मौसम हो रहा है,
2: मौसम बहुत अच्छा है, पानी बहुत शुद्ध है।
5: घूम रहे हैं अभी तो, आए निकले हैं अभी, लेकिन अभी तो बहुत अच्छा लगा। बहुत जब उसमें घुसे हैं, कौन सा जगह है, अरे पोखरा ना, तो उसी में तभी से अच्छा लग रहा है, बहुत अच्छा लग रहा है। पहाड़ वहाड़ देख के और मतलब इतना खूबसूरत लग रहा है कि क्या बताएं। जो इंडिया तो मतलब है, लेकिन इधर का जो खूबसूरती है वो उधर नहीं है, इंडिया में नहीं है। बहुत खूबसूरत जगह है और जब उसमें से धुआं जैसे बादल का वो उठ रहा था, वो सब देख के बहुत अच्छा लग रहा था। बारिश हो रही थी, हर जगह जगह जगह पानी गिर रहा था, वो सब देख के बहुत अच्छा लग रहा था। पहले तो थोड़ा डर भी लग रहा था कि एक तरफ खाई है, एक तरफ पहाड़ है, लेकिन बाद में फिर धीरे धीरे ठीक लगने लगा, बहुत अच्छा लगा। अभी तो घूमना है, अब निकले हैं घूमने के लिए।
6: कितना धूप है?
5: बहुत तेज धूप है, एकदम जैसे लग रहा है सूरज एकदम नीचे आ गया, इस तरह से तप रहा है वहाँ। वहाँ बारिश होने के बावजूद भी कुछ नहीं फर्क पड़ रहा है, और यहाँ यहाँ तो बहुत अच्छा लग रहा है। बहुत मौसम ही बदला हुआ है यहाँ का,
7: आए हैं और हमें काफी यहाँ अच्छा लग रहा है, यहाँ का मौसम काफी अच्छा है। मेरे वहाँ तो काफी ज्यादा टेम्परेचर, लेकिन हम लोग को यहाँ आके कल शाम को यहाँ पोखरा लेक के पास हम लोग आए तो यहाँ बारिश का आनंद लिए और मौसम काफी सुहावना रहा, बहुत अच्छा लगा। और बाकी लोगों से भी रिक्वेस्ट करेंगे, आप लोग भी आए घूमे, मौसम यहाँ का बहुत अच्छा है, टूरिस्ट प्लेस बहुत अच्छी है, मार्केट भी बहुत अच्छा है। शाम का यहाँ जो मार्केट है, नाइट लाइफ काफी अच्छा है, आप लोग भी आ सकते हैं।
1: पर्यटन का लागि जेठदेखि साउन महिनालाई अफ सिजन मानिन्छ, तर यही अफ सिजनमा समेत उल्लेख्य पर्यटक आगमन हुँदा पर्यटन व्यवसायी उत्साहित भएका छन्। पछिल्लो समय पोखराको होटलको अकुपेन्सी 90% पुगेको छ। पर्यटकलाई होटलमा कोठा पाउन समेत मुस्किल हुने गरेको छ। पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेलले पोखराको धेरै प्रवर्धन भएका कारणले पर्यटक आगमन बढेको बताउनुहुन्छ।
8: अहिले पोखरामा भारतीय पर्यटकहरू जुन हामीले कल्पना गरेका छौँ, अपेक्षा गरेका छौँ, त्यो अनुसार भारतीय पर्यटकहरू एकदम धेरै आइदिनु भएको छ। पक्कै पनि यसको लागि चाहिँ हाम्रो पूर्वाधारहरू, बाटोघाटोहरूदेखि लिएर हाम्रो मठ मन्दिरहरू, हाम्रा चाहिँ यो पूर्वाधार साइट सिन स्पोर्ट्सहरूको विषयमा डिजिटल्ली धेरै प्रवर्धन भएर पनि हो जस्तो लाग्छ। र अहिले धेरै भारतीयहरू गर्मी छल्न पनि इन्डियाबाट पोखरा आउनुभएको छ भने भारतीय सरकारले पनि डलर सञ्चित गर्ने हिसाबले चाहिँ डलर खर्च हुने देशमा नजाऊ भन्ने तरिकाले पनि छिमेकी राष्ट्र नेपालमा जहाँ भारतीय पैसा पनि यहाँ चलन चल्तीमा आएको हिसाबले पनि उहाँहरू चाहिँ धेरै नेपालप्रति आकर्षित भएको भन्ने हामीले चाहिँ विश्वास लिएका छौँ। यो हिसाबले नै भोलि भारतीय पर्यटकहरू बढ्दै गयो भने नेपालको पर्यटनको भविष्य चाहिँ हामीले चाहिँ राम्रो देखेका छौँ। र सँगसँगै अहिले भारतीय पर्यटकहरू धेरै आइराख्दा भारतीय पर्यटकका गतिविधिहरूमाथि पनि धेरै टिका टिप्पणीहरू भएका छन्। पक्कै पनि आफ्नो देशको धर्म, संस्कृति, कल्चर, यहाँको सामाजिक सरसफाइदेखि लिएर हरेक कुरामा सजग हुनु हामी नेपालीहरूको दायित्व पनि हो र गराउनु पनि पर्छ। तर भनिराख्दा चाहिँ अलिकति त्यसलाई चाहिँ नेगेटिभ मेसेज जाने तरिकाले पनि धेरै कुराहरू चाहिँ त्यहाँ प्रसारण भएको कि भन्ने पनि मलाई मेरो एउटा व्यक्तिगत धारणा र हामी पर्यटन व्यवसायहरू पनि बस्दा कता कता त्यो फिल पनि हामीलाई भएको छ। यस्ता कुराहरू पनि हामीले चाहिँ अलिकति बेलामा सचेत गरेर त्यसलाई राम्रो तरिकाले पस्किएर प्रेजेन्ट गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ। र अहिले नेपाल सरकारले पनि यो विषयमा एउटा ठोस कदम बनाएर निकै नियमहरू बोर्डरबाट छिर्ने बिना नै रेजिडेन्ट अफिसरहरू राखेर हुन्छ कसरी हुन्छ नेपालभित्र के गर्न पाइने के गर्न नपाइने भन्ने कुराहरू नीति नियमहरू बनाएर भारतीय पर्यटकहरूलाई चाहिँ बोर्डरबाट छिर्ने गाडीहरूलाई चाहिँ सबै सचेत गराएर हिँडायो भने पक्कै पनि यो कुराहरू हामीले निर्मूल पार्न सक्छौँ भन्ने मैले विश्वास लिएको छु।
1: पर्यटक आगमन बढेसँगै यहाँ केही चुनौती समेत थपिएको छ। पर्यटकले बाटोमा नै खाना पकाउने गरेको र फोहोर गरेको गुनासा समेत आएका छन्। लेक साइड क्षेत्रमा पार्किङको समेत समस्या बढेको छ, तर पर्यटन व्यवसायी भने धार्मिक पर्यटनलाई व्यवस्थित गर्नुपर्ने बताउँछन्। यस्ता पर्यटकलाई निश्चित स्थान तोकेर र खानेर बस्ने व्यवस्था मिलाउनु पर्ने होटल संघ पोखराका कोषाध्यक्ष समेत रहनुभएका पर्यटन व्यवसायी रमेश पहारी बताउनुहुन्छ।
0: पर्यटक आउनुको उहाँहरूलाई चाहिँ बाटोमा बाथरूमहरूको व्यवस्था हुनु पर्यो, अनि तपाईँको चाहिँ अब ठाउँ ठाउँमा चाहिँ यसो ठिक छ धार्मिक पर्यटक आउनुको उहाँहरूलाई हामीले ठाउँ दिन सक्नु पर्यो नि त। यो ठाउँमा तपाईँहरू पकाएर खानुहोस् अनि यो चाहिँ फोहोर मैलाहरू नगरिदिनुहोस् भनेर त्यो किसिमको हामीले सचेतना दिने कर्तव्य फेरि हाम्रै होला नि त, हाम्रै राज्य चाहिँ संरचनाको होला अथवा हामी व्यवसायहरूको पनि त्यसमा केही चाहिँ हामीले त्यो किसिमको अवेरनेस उहाँहरूलाई गराउनुपर्छ जस्तो लाग्छ। अनि अर्को कुरा भनेको अहिले भारतीयहरू आउनुभयो, मैले एउटा फिलिङ गरेको कुरा तपाईँको मुक्तिनाथ जानुहुन्छ नि उहाँहरू, कतिपय पर्यटकहरू अलिकति अब ज्ञानको अभावले अब उहाँलाई त्यो इन्फर्मेसन नपुगेर हो कि उहाँहरू सिधै चाहिँ मुक्तिनाथ पुग्नु भएको छ। अनि मुक्तिनाथ पुग्दाखेरि उहाँलाई चाहिँ हाई अल्टिच्युड जुन उचाइको कारणले चाहिँ त्यो बिमार हुन्छ हाई अल्टिच्युड सिकनेस त्यो अलिकति भएको अवस्था छ। अब त्यसलाई चाहिँ हामीले एउटा इन्फर्मेटिभ अब कसरी गर्न सकिन्छ हामीले महानगर या नेपाल टुरिज्म बोर्ड सहकार्य गरेर या चाहिँ हामीले बोर्डरबाटै इन्फर्मेसन दिने हो कि तपाईँहरू चाहिँ एकचोटि गएर चाहिँ कुनै पोखरा अथवा बेनी कतै गएर बस्नुहोस् अनि त्यसपछि मात्रै मुक्तिनाथ जानुहोस् होइन तपाईँहरूलाई अनि त्यसपछि समस्या आउँदैन भन्ने किसिमको त्यो किसिमको अवेरनेस पनि दिनुपर्ने देखिन्छ। र मैले अर्को देखेको चाहिँ अब यो पर्यटकै सन्दर्भमा हामीले अब पर्यटक त हाम्रो पाहुना हो होइन अतिथि देवो भव भन्छौँ अनि मुक्तिनाथमा छ नि तपाईँको चाहिँ त्यहाँ कुनै स्वास्थ्य केन्द्रहरू छैन होइन मुक्तिनाथमा त्यहाँ हाई अल्टिच्युड सिकनेस भयो भने यो पर्यटकले उपचार कहाँ पाउँछ त, एउटा प्रारम्भिक उपचार त पाउनु पऱ्यो नि त्यो मुक्तिनाथ अथवा तल चाहिँ मुक्तिनाथभन्दा तल चाहिँ बसपाकमा मन्दिरभन्दा तल त्यो ठाउँहरूमा चाहिँ त्यो व्यवस्थापन भएको देखिँदैन। यो चाहिँ एकदम जरुरी देख्छु मैले एउटा व्यक्तिगत तवरले, म पनि अस्ति भर्खर मुक्तिनाथ पुगेर आएको हुनाले यो कुरा मैले देखेको छु होइन। यो कुरा चाहिँ हामीले हाम्रो सरकारलाई घटघचाउनु पर्ने विषय छ। र अर्को एउटा त्यही मुक्तिनाथको सन्दर्भमा अहिले पर्यटक आएको भनेको धेरै मुक्तिनाथ दर्शनकै लागि आएको देखिन्छ, त्यो सन्दर्भमा चाहिँ एउटा अर्को कुरा के छ भने मुक्तिनाथ मन्दिरको व्यवस्थापन अब यति धेरै पर्यटकहरू त्यहाँ जानुभएको छ, यति धेरै चाहिँ त्यहाँ दानहरू जम्मा भएको छ अथवा उहाँहरूले चिट काटेरै त्यहाँ चाहिँ सहयोग गर्नुभएको छ, त्यत्रो रकमहरू जम्मा हुँदा पनि त्यहाँको व्यवस्थापन मन्दिरको त्यो चाहिँ डेकोरेसनहरू छ नि अब केही पनि छैन। त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकार लगायत हाम्रो चाहिँ प्रदेश सरकार र त्यहाँको स्थानीय सरकार त्यसले चाहिँ हेर्नुपर्ने देखिन्छ। यो विषय एकदम गम्भीर छ किनकि त्यहाँ चाहिँ आठ धारा सर घुम्दाखेरि तपाईँको त्यो खाली खुट्टा हिँडेको हुन्छ, खाली खुट्टा हिँडेको मान्छे चाहिँ त्यो बालुवामा लटपट गरेर उसको खुट्टाहरू लटपटिराखेको अवस्था छ, त्यसलाई त हामीले एटलिस्ट ढुङ्गाहरू बिछ्याएर होइन त्यसलाई राम्रो बनाउन सकिन्छ नि।
6: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
9: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
6: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदद माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
9: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
6: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
10: गोरखा रेडियो।

आदरणीय श्रोता, जापानी समर्थकहरू खेलपछि किन रङ्गशाला सफा गर्छन् भन्ने शीर्षकमा लेखिएको यो सामग्री म तपाईँमा आज राख्न चाहन्छु। विश्वकप, रङ्गशाला र जापानी समर्थक, यसो भन्दा एउटा बानी धेरैलाई याद आउन सक्छ। त्यो रङ्गशाला सफा गर्ने जापानी समर्थकहरूको बानी हो। अहिले त यो एउटा जापानी संस्कार जस्तो स्थापित भइसकेको छ। जारी विश्वकपको समूह चरण अन्तर्गत जापानले आफ्नो पहिलो खेल नेदरल्यान्ड्स विरूद्ध खेलिसकेको छ। खेलमा जापानी टोली बराबरीमै रोकिन पुग्यो, तर जापानी फ्यानहरूले विश्वकपको ध्यान फेरि आफूतिर खिच्न सफल भएको छ। अहिले सामाजिक सञ्जालमा जापानी प्रशंसकहरू आधा खाएका खानेकुरा र फालिएका प्लास्टिकका सामानहरू टिपेर रङ्गशाला सफा गरिरहेको भिडियो सर्कुलेट भइरहेको छ। हुन त हरेक जसो अन्तर्राष्ट्रिय खेलमा जापानका प्रशंसकहरूले यसो गर्दै आइरहेको पनि छ। यो उसको चिनारी नै बनेको छ। फेरि यो उनीहरूले हालै विकसित बानी पनि होइन। जापानले पहिलो पटक सन् 1998 फ्रान्समा भएको विश्वकप खेलेको थियो। त्यसै बेलादेखि रङ्गशाला सफा गर्ने बानी जापानी प्रशंसकहरूमा भएको देखिन्छ। अहिले यो दृश्य फुटबल बाहेक ओलम्पिक र जापानले भाग लिने अन्य ठूला खेलकुद प्रतियोगिताहरूमा समेत देख्न सकिन्छ। जापानी प्रशंसकहरू किन रङ्गशाला सफा गर्छन् त? आउनुहोस् यसबारे बुझौं। तात्सु तोरी आतोओ निगो साजु भन्ने जापानी वाक्य छ। यसको ठेट अङ्ग्रेजी अनुवाद चराले आफ्नो पछाडि केही पनि छोड्दैन भन्ने हुन्छ। समग्र अर्थ भने यसलाई जस्तो पाउनु भएको थियो त्यस्तै अवस्थामा फर्काउनुहोस् भन्ने हुन्छ। ओसाका विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक स्कट नर्थका अनुसार यही वाक्यबाट निर्देशित भएर जापानी प्रशंसकहरूले आजको दिनसम्म पनि रङ्गशाला सफा गर्ने गर्छन्। सन् 2018 बीबीसीसँग कुरा गर्दै स्कटले यो कुरा बताएका थिए। फुटबल खेलपछि सरसफाई गर्नु विद्यालयमा सिकाइने आधारभूत व्यवहारकै निरन्तरता हो, किनकि जापानी बालबालिकाहरूले कक्षा कोठा र बरण्डाहरू आफै सफा गर्छन्, उनले भनेका थिए। विश्वकपमा देखिएको दृश्यको मूल कारण पनि यही हो। त्यसमा सफा रहनुपर्ने र पुनः प्रयोग गर्ने कुराहरूमा जापानीहरूको चेतले पनि काम गरेको छ। अर्कोतर्फ आफू रहेको स्थान सफा गर्ने शिक्षा अन्य मुलुकहरूमा खासै देखिन्न। अझ धेरैजसो ठाउँमा सार्वजनिक ठाउँहरूमा आफ्नो फोहोर आफै सफा गर्नु पर्दैन, किनकि त्यहाँ त्यो काम गर्नका लागि कुनै न कुनै प्रकारको सार्वजनिक सेवा अथवा भनौँ कर्मचारी हुन्छ। तर जापानमा भने आफ्नो स्थान आफै सफा गर्नुपर्ने हुन्छ। जापानले आफ्नो यो संस्कारलाई संसारसँग बाँड्ने राम्रो मौकाको रूपमा विश्वकप फुटबललाई प्रयोग गरेको पनि हो, किनकि सानो कामले गर्दा फुटबलको कुरा बाहेक जापानको सांस्कृतिक पाटोको पनि राम्रो प्रचार हुन्छ। हजुर श्रोता, जापानी समर्थकहरू खेलपछि किन रङ्गशाला सफा गर्छन् भन्ने शीर्षकमा लेखिएको यो बिल्कुलै राम्रो सामग्री, एकदमै उत्कृष्ट सामग्री मैले भर्खरै राखेँ र यो भने मैले अनलाइन खबर .com साफार गरेकी छु। BFBS Gorkha Radio.

0: रुकुम रोल्पा र बागलुङ जिल्लामा बसोबास गर्ने मगर खाम भाषीहरूले नयाँ वर्षको रूपमा मनाइने भूमिया पर्वलाई धुमधामका साथ मनाउँछन्। पूर्वी रुकुमको भूमिया गाउँपालिका कि सुरबिरा खाम्सा पनि अहिले भूमिया पर्वको रौनकमा हुनुहुन्छ। भूमिया शब्दको अर्थ भूमि वा धरतीसँग सम्बन्धित मानिन्छ। भूमिया पूजा प्रकृति प्रति सम्मान, उर्वर भूमि र राम्रो खेतीपातीको कामना गर्दै गरिने परम्परागत पूजा हो। यो पूजा विशेष गरी बर्खायाम सुरु हुनु अघि वा खेतीपातीको मौसम प्रारम्भ हुने समयमा गरिन्छ। रुद्र काउसा।
1: यो भूमि पर्व भूमि भनेको नै भूमि हो, भूमि भनेको नै जमिन हो, जमिन भनेको नै पृथ्वी हो। त्यसैले हामी एक प्रकार प्रकृतिका पृथ्वीका दिनहरू, त्यसैले हामीले चाहिँ पृथ्वीलाई नै मनाउनलाई हामीले दिनहरूले यसको चाहिँ हर्ष उल्लास साथ चाहिँ मनाउने गरिरहेका हौँ।
0: मगर समुदायले भूमिलाई माटो मात्र होइन जीवनको आधार ठान्छन्। अन्न पानी वनस्पति र जीव जन्तुको संरक्षणमा भूमिको महत्वपूर्ण भूमिका हुने भएकाले भूमिलाई देवत्वको रूपमा उनीहरू सम्मान गर्छन्। अर्का स्थानीय अगुवा प्रेम खाम्चा र सुजन मगर।

आवश्यकता जुन सोच भयो त्यो समयदेखि नै हाम्रो समाज समुदाय पुर्खाहरूले यो भूमि नाचको सिर्जना गरे। नामक भन्न मतलब नै के हो भने उसको वास्तविक नाम नामक हो।

0: फरक भए पनि भूमि पूजा र भूमि नाच नाच्ने चाहिँ यो संस्कार आदिम कालदेखि रहिआएको छ।
1: मगरहरू आफैमा प्रकृति पूजक हुन्। प्रकृतिलाई चाहिँ पूजा गरियो भने हुन सक्ने खालको चाहिँ त्यो दैवी प्रकोपहरूबाट चाहिँ बच्न सहज होस् भनेर भन्नको लागि चाहिँ प्रकृतिलाई चाहिँ पूजा गर्ने अन्तर्गतको चाहिँ यो भूमि अर्थात् चाहिँ उत्पादन क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण मानिने भूमि जमिन हो, त्यो चाहिँ जमिनलाई चाहिँ पूजा पाठ गरेर चाहिँ मगरहरूले चाहिँ मान्ने एक खालको चाहिँ चलन परम्परा छ। अनि यसो गर्दाखेरि चाहिँ उब्जनी अलिक बढी होस् अर्थात् हामीले चाहिँ बाली नाली जुन चाहिँ हामीले चाहिँ लगाएका छौँ त्यसमा त्यस्तो खालको चाहिँ त्यो दैवी प्रकोपहरू नपरोस्, असिनाहरू नआओस्, किरा फटेङ्ग्रा नलागोस्, राम्रो उत्पन्न होस्, राम्रोसँग उब्जनी होस् भनेर नै प्रकृति प्रति समर्पित भएर चाहिँ गरिने पूजा हो यो के भन्छ प्रकृति पूजा नै हो यो।
2: भूम्या पूजामा गाउँका अग्रज पुजारी वा परम्परागत गुरुवाले पूजा सञ्चालन गर्छन्। पूजा स्थलमा धान, मकै, कोदो, फूल, अक्षता, दुध, दही तथा अन्य स्थानीय उत्पादन चढाइन्छ। कतिपय स्थानमा सामूहिक रूपमा पूजा गरी गाउँको सुख, शान्ति, समृद्धि र राम्रो उत्पादनको कामना गरिन्छ। वर्षभरिको योजना समेत बनाइन्छ। निर्वाण मगर
3: अब नयाँ वर्ष भन्ने बित्तिकै यो हर्ष उल्लासमय वातावरणमा सबैले चाहिँ अब हामी नयाँ सालको रूपमा चाहिँ मनाउने भएको कारणले स्वतस्फूर्ति रूपमा नै अब नयाँ सालको आगमनसँग नै हामी मनाउने गरेका छौँ। त्यसको अलावा प्राकृतिकलाई अब पूजा गरेर खुसी पारेर यो विपत्तिहरू बाढी पहिरोहरू नहोस्, बाली नाली सपुरियोस्, जनगणनाको रूपमा पनि एउटा दिइन्छ। अनि नयाँ कानुनहरू चाहिँ आज निर्माण हुन्छ, त्यो कानुनभित्र बाँधिएर चाहिँ आदिमकालमा हाम्रो पुर्खाहरूले चाहिँ त्यहाँको स्थानीय राज्य सत्ताहरू चाहिँ सञ्चालन गर्ने गरेको चाहिँ पाइन्छ। विशेष गरेर चाहिँ अब नाचगान बनेपछि नयाँ वर्ष नयाँ साल भएको नाताले कारणले सबै चाहिँ स्वतस्फूर्त रूपमा नै नाचगान गरेर भूमिलाई पूजा गरेर मनाउने गरेको चाहिँ अब इतिहासदेखि अहिलेसम्म चाहिँ जीवित रहेको पाइन्छ यो पर्व।
2: पूजापछि समुदायका सदस्यहरू एक आपसमा शुभकामना आदान प्रदान गर्छन्। यस्तै सांस्कृतिक नाचगान, देउडा, झुम्रा वा स्थानीय लोक संस्कृतिसँग सम्बन्धित कार्यक्रम पनि आयोजना गरिन्छ। बर्खु खाम
4: यो ताल चाहिँ हामीले तपाईँहरूले चाहिँ हेर्दाखेरि त्यो कन्सेप्टमा एउटै मात्र गरिरहेको बुझिन्छ, तर चाहिँ यसको चाहिँ 22 ताला छ, 22 ताल छ, 22 नाच छ। उही ढ्याङ बजाएको उही खुट्टा बचाएको त्यो गरेछ, तर चाहिँ यसमा फरक छ। अब चाहिँ जस्तै कि हामीले प्रकृतिसँग नाच्नेहरू चाहिँ गाई दुने भनिया छ, कोका काट्ने भनिया छ हाम्रोमा, जस्तो कि फुल टिप्ने भनिया छ, यसरी चाहिँ तालहरू अलग अलग छन्। तर चाहिँ त्यही अनुसार चाहिँ यो जसले नाचेछ जसले बजाएछ त्यसले मात्र यो ताला यो बाजा छुटाउँछ, अरूलाई छुटाउँछ।

0: भूमि पूजा धार्मिक आस्थामा मात्र सीमित छैन, यसले वातावरण संरक्षण, प्राकृतिक स्रोतको सम्मान र सामुदायिक एकताको सन्देश पनि दिएको छ। आधुनिक जीवन शैलीको प्रभाव बढ्दै गए पनि मगर समुदायले यो परम्परालाई जोगाइरहेका छन्। स्थानीय सरकारले पनि भूमिया प्रभुको संरक्षणमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठको भनाइ छ।
1: मगरहरूको एकदमै मौलिक पहिचान हो, यो मौलिक संस्कार संस्कृति हो, यसलाई हामी युगौंसम्म चाहिँ जगेर्ना गर्न चाहन्छौँ।
0: भूमिया पूजा मगर समुदायको सांस्कृतिक सम्पदा, प्रकृति प्रतिको सम्मान र सामुदायिक सहकार्यको प्रतीक हो। बदलिदो समयसँगै यस्ता मौलिक परम्पराको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी पनि हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gotha Radio.
1: Gotha Radio.
3: सडक निर्माण नसकिँदा स्थानीयले दुःख पाएका छन्। संगम घरती मगरको रिपोर्ट।
4: मध्य पहाडी लोकमार्गको बागलुङमा पर्ने बागलुङ बिउ खण्डको सडक निर्माण सम्पन्न नहुँदा स्थानीय नागरिक र यात्रुले हैरानी खेप्न बाध्य भएका छन्। निर्माण व्यवसायीले समयमै काम नगर्दा नागरिकले दुःख पाइरहेको काठीखोला गाउँपालिका पाँच बिउका भरत साकोटाले गुनासो गर्नुभयो।
5: साक्षीका कुराहरू हुन्छ भन्नुहुन्छ भने लगभग अब बिउ पोखरादेखि अब यो चापुसम्मका मान्छेहरूले अब यतिको आज तपाईँ आउनुभयो भने जुन हामीले दुधको तर लागेको छ तिनीहरूले त्यो धुलोको तर लगाएको भातै खाने जति गरे नि सम्भव छैन। केही पुरै सिसै सिसाको घर बनाउने घर पनि धुलो नपाकेको अवस्था छैन कि जनताले सधैँ धुलो खाइरहनु पर्ने हिउँमा धुलो खानु पर्ने बर्खा लागेको भए हिलो खानु पर्ने त्यस्तो हुँदै गर्दा पनि राज्य चाहिँ चरम निर्लज्ज भएर निदाउनु चाहिँ सरकार त्यति जनउत्तरदायी छ भन्ने त्यस्तो लाग्नु मलाई।
4: केही वर्ष अगाडि पिच गरिएको सडक पनि भत्केर खाल्टा खुल्टी भएको स्थानीय कृष्ण कणेलको भनाइ छ।
6: सामान्य उपस्थिति छ काम अहिले सुन्ने छ त्यो कति पर्सेन्टमा चाहिँ खाल्टा खुल्टी छैन पहिला गरेको पक्कीमा झन् बिग्रेछ त्यो तल्लो खण्ड त पुरै खाल्टा खुल्टी नै छ।
4: बागलुङदेखि बिहु घोडा बाँधेसम्मको 25 किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। बिहुको माथिल्लो खण्ड 8 वर्षसम्म पनि काम नभएपछि 2 वर्ष अगाडि ठेक्का तोडेर नयाँ ठेक्का लगाइएको छ। नयाँ ठेक्का लिएको तामाङ रन्जिल भगवती जेबीको पनि यही असार मसान्तसम्म म्याद हुँदा काम नहुने अवस्था देखिएको काठीखोला गाउँपालिका 6 का वडा अध्यक्ष बृहस्पति कणेल बताउनुहुन्छ।
6: बिहुको
4: तल्लो खण्डमा 5 पटक म्याद थप्दा पनि काम पुरा नभएपछि यसपटक ठेक्का तोडिएको छ। पछिल्लो समयको विषम परिस्थितिले माथिल्लो खण्डमा काम पुरा नभएको र तल्लो खण्ड अदालती प्रक्रियामा अल्झिएको मध्य पहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख अनुच्छा घिमिरेको भनाइ छ।
7: यो साल काम भ्याउँथ्यो बिटुमिनको र पेट्रोलको पैसाहरूले आकाशियो नि त।
8: मेटेरियलहरूको अभावदेखि लिएर सबै कुराले गर्दाखेरि कामहरू जताततै सुस्त भएका छन्। अब ठेका तोडिएको छ, ठेका तोडिएको हुनाले अदालती प्रक्रियामा रहेको होइन। अदालती प्रक्रियाले गर्दा त्यो अदालती प्रक्रिया टुङ्गिएपछि त्यो पनि अघि बढिहाल्छ। हामीले ठेका तोड्यौँ, ठेका तोडेपछि कन्ट्राक्टर अदालत गयो अनि अदालत गइसकेपछि अदालतले गर्दा हामीले केही काम गर्न अगाडि बढ्नै दिएन क्या। ठेका तोडिसकेको छ पछिका प्रक्रियाहरू सबै रोकिए क्या।
3: विश्वकप फुटबलको सशक्त दावेदार मानिएको स्पेनका एकपछि अर्को प्रहार रोकेपछि अफ्रिकी राष्ट्र केप भर्डेका गोल रक्षक भोजिन्हाको एकाएक चर्चा चुलिएको छ।
9: 40 वर्षको उमेरमा पहिलो पटक विश्वकप खेल्न पाएका भोजिन्हाले मैदानमा जादु सरहको खेला देखाएपछि विश्वभर चर्चा चुलिएको हो। भोजिन्हाको उत्कृष्ट प्रदर्शनकै कारण केप भर्डेले स्पेनलाई बिना गोल बराबरीमा रोकेको छ। 5 लाख भन्दा कम जनसंख्या भएको सानो टापु मुलुक केप भर्डेको ऐतिहासिक प्रदर्शनको मुख्य नायक गोलकिपर भोजिन्हालाई मानिएको छ। स्पेनका विश्व चर्चित स्ट्राइकरहरूलाई निराश पारेका भोजिन्हा प्लेयर अफ द म्याच समेत बन्नु भएको छ। केप भर्डे विरुद्धको खेलमा स्पेनले 74% भन्दा बढी बल आफ्नै वरिपरि घुमाएर 27 पटक गोलको प्रयास गरेको थियो। स्पेनका 7 वटा सिधा पोस्ट प्रहार भोजिन्हाले रोक्नु भएको थियो। 25 वर्षको उमेरमा राष्ट्रिय टोलीमा परेपछि भोजिन्हाले व्यावसायिक फुटबल सुरु गर्नु भएको थियो। 2012 राष्ट्रिय टोलीमा डेब्यू गरे यता उहाँले मुलुकका लागि 90 खेल खेल्नु भएको छ। केप भर्डेलाई पहिलो पटक विश्वकपमा पुर्याउन पनि उहाँको अग्रिम भूमिका छ। स्पेनसँगको खेलपछि भोजिन्हाले भिजा समस्या र आर्थिक अभावका कारण आफ्नी आमा यो खेल हेर्न अमेरिका आउन नपाएको र बाल्यकालमा हुर्काउने हजुरबा हजुरआमालाई मैदानमा देख्न नपाउँदा भावुक बनेको प्रतिक्रिया दिनुभएको छ। उहाँले केप भर्डेसँगै माल्डोभा, रोमानिया, साइप्रस र पोर्चुगलका तल्लो डिभिजनका क्लबमा खेल्नु भएको छ। हाल उहाँ पोर्चुगलको चाभेस क्लबमा आबद्ध हुनुहुन्छ। विश्वकप पहिलो पटक खेल्ने भोजिन्हा दोस्रो पाको उमेरको खेलाडी पनि बन्नु भएको छ। इजिप्टका गोलकिपर एसा हल हडारीले 45 वर्षको उमेरमा विश्वकप खेल्नु भएको थियो। स्पेन विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि भोजिन्हाका इन्स्टाग्राम फलोअरको संख्या पनि आकाशिएको छ। खेल सुरु हुनु अघि उहाँको इन्स्टाग्राममा करिब 50,000 फलोअर्स हुँदा अहिले बढेर 50 लाख नागिसकेको र यो प्लेटफर्ममा उहाँलाई पछ्याउनेको क्रम बढ्दो छ। उहाँको वास्तविक नाम जोसिमार जोसे एभोरा डियास हो। भोजिन्हा उपनाम राख्नु भएको हो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको छ। संसद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफूले नियुक्ति प्रक्रियामा नभई पार्टीको आन्तरिक टिकट वितरणका लागि नम्बर थपिने कुरा गरे।
2: BFBS, Gorkha Radio.

हजुर, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न गीत संगीत र कुराकानी, र भर्खरै तपाईँले श्रवण गर्नुभयो मबिबी शाहको शब्द र वरिष्ठ संगीतकार दीपक जंगमको संगीतमा रहेको गीतमा सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको थियो। र यो गीत सँगसँगै अब भने लागौं रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: रेडियो कान्तिपुरिया नेपाल भाषाया ज्याझो नेपालय।

अथवा त आर्थिक गुहाले या नदी गुली सक्कलसित सुबादेश नदी गुख किडनी लुएया हुनी मम अफया चम्म विजय रत्न थौकने वीर अस्पताल वाले निक डायलासिस याना वया चुनादी गुदु तो किडनी लुए रे न तस्को हे ज्ञान फुगु लुए ठम होला किडनी रका दे हामीले जीव शरीर तस्को हे वाइटल अर्गन तोक्स्यासु किडनी चाहिँ हि फिल्टर है अले जब किडनी चाहिँ समस्या भई जीव शरीर हि फिल्टर जीफै मको अले व हि चाहिँ विषाक्त जुजु भनी अले एजिया चाहिँ डायलाइसिस याना व शरीर दुन्चो हि त पिने हया मेसिन मार्फत वेट फिल्टर याना अले हाना व हि जीव शरीर हे दुछै अले अठियाई बले चाहिँ हिन मगाई छला सोसो हि चाहिँ न कम जुजु भनी खनि मखला अले हिन तनी माई अले हाना डायलाइसिस दुईबले वाले निको व डायलाइसिस याउने जुजुले अले वासनेमा अले वास हि बजाइ सुबिरामी खाउँ म्यानेजियामा सरकारी अस्पतालले डायलाइसिस यो फेसिलिटी फ्री ख तर मेगु वना रिलेटेड मेगु छु मासा चाहिँ व तिबा तुलाङ्यामा एजिया थो डायलाइसिस यामा पि बिरामी त विशेषणा किडनी लुए या बिरामी पिन त तस्को हे थो धेमा चाहिँ समस्या जुन खरिका अप्पर हेथे नेपालेला मनु त मध्यम वर्गीय धुनिन्छ मध्यम वर्गीय त्यही गेजिराइले छु बचत लदैछु नि तर थजाको असाध्य लुए जीवले चाहिँ गाक्क चाहिँ धेवा दैछु नि मको छ उसले आय आर्जन नजिम हुनेसा अझ झि टिपिकल्ली नेवा त्यसला एकदमै बिजनेस एना जुपी मखला अब यक्को हे अफरिया फुपिस हामी युजुला अदरवाइज यक्को नेवा दिएको अवस्था चाहिँ मध्यम वर्गीय हे लाजी एजु थजाको लुए जीवले चाहिँ त्यसको आर्थिक रूपमा थाहा भएको जुल एज ए छिन यदि विजय रत्न असम्भरे या त ग्वालियन दि मधुसा छि आन ग्वालियन दि फु वेक या गु नम्बर लाजी जिके आ करेन्ट नम्बर चाहिँ मरु तर मासा छि पिस पक्का लुका दि फु दक्ले अफुरी सोसियल मिडिया जी सामाजिक सञ्जालले विजय रत्न असम्भरे दका छि माला दि फु मला अले अनजाया चाहिँ वेक त सफत या वेक त ग्वालिन यान दि फु छि समयमै पिन ग्वालियन छि नि मसिबे मन्दिर चाहिँ छा ग्वाली मयाउले मुखला ग्वाली आफुसा यान देफु छिउ बिज देवान वेक या त आयो थजाको इले तस्को हे ग्वाली जुई जुई रखान नि देसना विजय रत्न असम्भरे खलामाले इले आ वेकल जीवंग वाले न नेथनाको ख वेकल चाहिँ त जुन सकी पाखियोले त नेपाल भाषी सकी पाजक मको नेपाली हे त सकी पायु पत्रकारिता नपना पाइ म दकले व इनिशियल फेजे म चाहिँ पत्रकार ख वेक ताई त क वेकल पत्रकारिता याना हे थको जीवन निर्वाह यान दिल तर नेपाले पत्रकारिता त्यसको दुनी एकदमै तरङ्क वा त्यसको हे गतिलाक जीवन निर्वाह या चाहिँ थाको अहिले हान भुखा बब लिएर भएको इच्छेन उसले दुन एजिया व थगु छेन उएको सायद आतको नमुखे सजी सेब्लेला एकदमै योको समस्या त दु मनु त्यही सँगै खुवा सुब्ले खनि मगो धयुब दि पीडा मुखलाई विशेषणा निवातेको चाहिँ त्यसको यो को हे पीडा त दु आर्थिक रूपमा चाहिँ छि उसले सम्पन्न जुपी मनु चाहिँ हुए जग ख ल्याख चाहिँ थजा गु थाको इले चाहिँ तस्को थाको अझ मेगु अलि मेगु छौ चाहिँ छु न गा टाइपले स्वास्थ्य बिमा योजना राउला आयु इले नेपाली फेले जुल तर इन्सुरेन्स त दुनी जीवन बिमा तला जीवन बिमा चाहिँ थजागो थो असाध्य लुएर गादाइ नि क्रिटिकल इलनेस त गादा इङ्ग्लिस मला थजागो मेजर मेजर खु लुए दै खनिका ओ खु लुए यु न जीवन बिमा याना चाहिँ छि कभर याजु स्पेशली व चाहिँ 40 वर्ष छुए यापि मन्ते सँग चाहिँ याउ बाला छारा छ छुन इले छुन प्रकार या लुए जी फुनि साची त मला अले व लुए जी भले चाहिँ व अजि छु चाहिँ बिमा व कभरेज हान बिमा या याना दोस्त चाहिँ दै बिमा चाहिँ व जुन स्वास्थ्य सम्बन्धी बिमा न कभरेज यो लागि रहेका छुट्टै न थियो भएका प्रत्येक देहसँग छुट्टै थियो नकाइ हो थियो नछि प्लस हुन माला मुला तर उके छुएले रहेका थाइबले जस्तै जी यान थियो बिमाई छ खोला मुला बिमा छु एजेन्सी चाहिँ नाका मुखो जी यान थियो बिमा चाहिँ जी प्रत्येक वर्ष 8000 पुलमा 8000 चाहन्छु व चाहिँ क्रिटिकल इलनेस सिबरी तर इनकेस द छु जुल अजागु लुए जुल लास चाहिँ 5 लाख तक चाहिँ व बिमा कम्पनी बिएलआई मुला अब बिमा कम्पनी चाहिँ बिगत एज जी सेबले चाहिँ तस्को हे बालागु ठेज बिमा या गुर्खा दै गुम्ला एज सिक पिन सन बिमा या न मदिया सा बिमा या मा ठङ्गने कन्सेप्ट छ रासा बिमा छुया त या ढकान बिजाए बिमा सिबेला इन्भेस्टमेन्ट या थे इन्भेस्टमेन्ट नै या तर बिमा या उडा चाहिँ व खालि लिपा बिमा सिरेका चाहिँ वटि अपवी चको मखुनी ओके यको ख त ठङ्गने कभर या मलाई गुगु बिमा ला छि बिमा लेट काल बिमा यु ढिबा ल्या होला तर न बिमा चाहिँ जुया छुनी जीवन दत्त बिमा चाहिँ जुवास अझ आजको जीवन बिमा त नेपाली दुला एजिया छिपे

0: da waka na jinya ta sai jazo sa ammi gumiswa BFS
1: Gorkha Radio timi social media update ma byasta ho
2: ho
1: ke gardai gareko
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बिएफपिएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बिएफपिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
3: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ

0: The Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma band hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: संस्कृति पार्टीका अध्यक्ष सम्पन्नले बजेट कार्यान्वयनका लागि कानूनले बाधक रहेको टिप्पणी गर्नुभएको छ। संसदमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट कार्यान्वयन हुने गरी कानून व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभएको हो।
4: हामी मन्त्रालयहरूको छलफल गरिरहेका छौँ। अब ती मन्त्रालयमा बजेटहरू विनियोजित भएका छन्। ती बजेटहरूलाई समयमा कार्यान्वयन गराउनका लागि चाहिँ सबैभन्दा ठूलो समस्या चाहिँ कानुनी समस्या हुँदो रहेछ। म पनि एउटा सानो पालिका चलाएर आएको अनुभव छ मलाई। हामीले बजेट बनाउँछौँ तर त्यो बजेट कार्यान्वयन गर्नका लागि यति धेरै तपाईँको समय लाग्छ, ठेक्कापट्टादेखि लिएर वनको कानुन या त्यसले गर्दाखेरि म यहाँ कानुन मन्त्रीज्यूलाई पनि मैले उहाँको चेम्बरमा पनि भेटेर सल्लाह दिएको थिएँ। अब यो सरकारले चाहिँ यो बजेट कार्यान्वयनलाई चाहिँ अत्यन्तै सहज बनाउनुपर्छ, त्यसतर्फ चाहिँ आवश्यक कानुनी चिरफार गर्नुपर्छ। अन्यथा हाम्रो बजेट त बनाउँछौँ, खर्चै गर्न सक्दैनौँ। अनि असारमा गएर बाटो बनाइहिन्नुपर्छ, पानी परेर भिलबाडीका साथ र लगाएको अस्फाल्ट पनि राम्रो नभएर फेरि एक वर्ष नपुगिकन भत्किने बाटोहरू भत्किने गरेको पनि देखि।
3: नेपाली काँग्रेसकी प्रमुख सचेतक बास्ना थापाले संसदीय समिति प्रभावकारी रूपमा सञ्चालन भइरहे पनि समितिको गरिमा र संसदको प्रतिष्ठा अपेक्षा अनुसार कायम हुन नसकेको बताउनु भएको छ। संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै थापाले सांसदहरूले बारम्बार विभिन्न विषय उठाए पनि सम्बन्धित मन्त्रीहरूबाट अपेक्षित जवाफ नआएको बताउनु भएको हो।
5: अब एकपछि अर्को हामी चाहिँ मन्त्री र प्रधानमन्त्रीको माग गर्ने काम मात्र गरिरहने, मैले चाहिँ मन्त्री खोजेको कारण चाहिँ अर्को पनि थियो। सामान्य मन्त्रीज्यूको एउटा भाइरल भइरहेको जुन कुरा थियो, ठेकदारको खुट्टा भाँचिदिन्छु भन्ने कुरा, यो विषयमा अलिकति सोधौं, सरकारको अभिव्यक्ति के हो सोधौं। ठेकदारलाई काम गर्ने वातावरण बनाएर उहाँहरूलाई बोलाएर अनिखेरि काम गर्ने कार्यान्वयन गर्ने हो कि कानून सम्मत अगाडि बढ्ने हो कि काम गर्नु भएन भनेर के गर्ने हो, ब्ल्याकलिस्टमा पार्ने हो कि काम गर्नु भएन भने आएर छलफलमा राख्ने हो कि त्यस्तो नगर एकैचोटि भौतिक कारवाही गर्छु भन्ने जस्तो अभिव्यक्ति आयो, यो किन बोल्नु भयो, उहाँले आवेगमा बोल्नु भयो कि सोच्छु भनेर मैले मन्त्रीज्यूलाई पनि त्यहाँ खोजिरहेको चाहिँ त्यो मात्रै हो। अन्यथा चाहिँ काम कारवाहीमा चाहिँ हामी कुनै पनि उसमा चाहिँ अवरोध गर्ने पक्षमा छ।
3: नेपाली काँग्रेसका सचेतक निष्कल राईले नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ। उहाँले इलाम लगायत पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने नेपाली चियाको गुणस्तर उत्कृष्ट भए पनि भारततर्फ निर्यातका क्रममा अनावश्यक अवरोध सिर्जना गरिएको बताउनु भयो।
6: हामीसँग अत्यन्तै फाइनेस्ट चिया पनि बनिरहेको छ, र त्यो चियालाई पनि तपाईँको पश्चिम बङ्गालमा पुगिसके पछाडि, पाइनटाङमा पुगिसके पछाडि त्यसलाई फेरि तपाईँको टेस्टिङमा पठाउँछ उनीहरूले। टेस्टिङमा पठाइसके पछाडि हाम्रो 15 दिनसम्म त्यहाँनिर एउटा कन्टेनर बस्नुपर्ने बाध्यता छ। एउटा तपाईँको व्यवसायको 15 दिन कन्टेनर त्यहाँनिर होल्ड भएर बस्नु भनेको त उसले सस्टेन हुन सक्ने स्थिति हुँदैन। तर सँगै फेरि उताको तपाईँको रिपोर्ट फेरि पोजिटिभ आउँछ भन्ने पनि छैन, नेगेटिभ पनि आइरहेको छ, धेरै चाहिँ नेगेटिभ आइदिएको। त्यो तपाईँको के भन्दाखेरि नियोजित हिसाबमा तपाईँको हामीलाई चिया मार्केटमा समस्या बनाउनु लागि गरेको देखिन्छ। यसले गर्दाखेरि सरकारले पहल गर्नुपर्छ, यो कुरा जी टु जी गर्नु पर्यो, गभर्मेन्ट टु गभर्मेन्ट तपाईँको बसेर तपाईँको त्यसमा कन्सेन्ट एउटा आउनुपर्ने हो। तर सरकार उदासीन देखिएको छ, सरकारले गर्ने पर्छ अनिवार्य। टेस्टिङ सेन्टर हामीले भनि नै राखेको, टेस्टिङ सेन्टर हामीले फालमै बनाउनु फालमै रहनुपर्छ भनेर भनेको छौँ, हाम्रो तर्फबाट पनि गरौँ भनेर। तर एउटा दुर्भाग्य के छ भनेर भन्नुहुन्छ भने, हेर्नुहोस्, हामीसँग वर्षमा 3 करोडभन्दा बढी केजी चिया उत्पादन हुन्छ, तर राज्यले तपाईँको चियालाई कहिले पनि उसको एउटा तपाईँको राजस्व वृद्धि गर्नको लागि अथवा एउटा मेन तपाईँको नगदे बालीको रूपमा हेरिरहेको छैन। यो सरकारले त झन् तपाईँको हेर्दै हेरेन।
3: अब खबर फटाफट।
7: कैलालीका 9 स्थानीय तहमा भैँसी पालन कार्यक्रम 16 भैँसी पालक समूहलाई 17,41,000 दरले 2,25,00,000 अनुदान, सँगै घाँस काट्ने च्यापकटर र दाना पिन्ने मेसिन पनि वितरण। उदयपुरको बेलुकादेखि कटारीसम्मको मदन भण्डारी सड़क खण्डमा दुर्घटना कम हुँदै फागुनमा 56 दुर्घटना भएकोमा चैतमा 36 र वैशाख महिनामा 34 झर्यो। बागलुङको काठेखोला 2 चुडामणि गौतम दम्पतिको बकैया गाउँपालिका 7 हात्ती खोलामा पौरख, जग्गा भाडामा लिएर खेती गर्दा 29 टन खरबुजा उत्पादन, 11,50,000 कमाई, 12,000 ड्रागन फ्रुट पनि हुर्कदै। पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़कमा थप कालोपत्रेको तयारी, 39 किलोमिटर मध्ये 13 किलोमिटर कालोपत्रे सकियो, आउँदो 5 गतेबाट बाँकी काम थालिँदै। रूपन्देही सिद्धार्थ नगरका 4 सामुदायिक विद्यालयमा किशोरी लक्षित आत्मरक्षा तालिम, वैशाख 17 जेठ 30 चलेको तालिमबाट 190 किशोरी प्रशिक्षित। कैलालीको टिकापुरमा मगर जातिको भूमि पर्व, कृषि उत्पादन बढ़ोस् भनेर मनाइने भूमि पर्वका लागि दाङदेखि कैलालीसम्मका मगर अगुवा टिकापुरमा भेला। र मनाङमा यार्सा गुम्बा संकलन र बिक्री 5 वर्ष यताकै कम। 5 वर्ष अघि 107 किलो यार्सा बिक्री भएकोमा यो आर्थिक वर्षको फागुनसम्ममा 48 किलोमा सीमित। यार्सा गुम्बाबाट संकलन हुने राजस्व पनि 32,62,000 14,82,000 झरेको।

PFP स्कोरकार भिडियो कार्यक्रमले हामी घर संसारमा प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु अहिलेको यस समय म सिनेको तर्फबाट। कार्यक्रम घर संसार, जहाँ घरको संसार हामी कसरी सुन्दर बनाउन सकिन्छ, घरको संसार एउटा सुन्दर हुनको लागि के कस्ता कुराहरूको आवश्यकता छ भन्ने विषयमा चाहिँ एउटा टिप्स एन्ड टपिकहरू म कुरा गर्ने गर्दछु। अब घरको संसार सुन्दर हुनको लागि त धेरै नै कुरा हुन्छ। परिवार स्वस्थ रहनु पर्यो, आफै नै स्वस्थ रहनु पर्यो। र स्वास्थ्य चाहिँ यो हाम्रो शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा, आर्थिक रूपमा, आत्मिक रूपमा हरेक क्षेत्रहरूमा चाहिँ स्वच्छ रहने एकदमै जरुरी पनि हुँदछ। र यसै क्रममा चाहिँ आजको दिनमा चाहिँ अहिलेको यो मोडर्न टाइमहरूमा हामी अवेर हुनुपर्ने कुराहरू पनि धेरै नै छन्, जसमा चाहिँ अब स्क्रिनको छायामा हुर्किँदै बालबालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थ, यो बारेमा पनि म जानकारी राख्ने नि छु तपाईँको समक्षमा। अहिलेको जसरी बालबालिकाहरूमा चाहिँ यो युगमा जन्मिँदै गरेको कारणले गर्दाखेरि चाहिँ धेरै नै ध्यान दिनुपर्ने हुन्छ, जानकारी राख्नेछु। तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपी सरकार रेडियो सुन्ने हुनुहुन्छ कार्यक्रम अहिले हामी छौँ घर संसारको यो अहिले अवस्थामा र स्क्रिनको छायामा हुर्किँदै बालबालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थ साँझको खाना तयार छ आमाले बच्चालाई बोलाउँछिन् बच्चा आउँछ बस्छ तर आँखा मोबाइलको स्क्रिनमै अडिएको छ एक चम्चा भात मुखमा हाल्छ फेरि स्क्रिनमा फर्किन्छ आमा बाबु पनि आफ्नै फोनमा व्यस्त छन् टेबलमा चारजना छन् तर कुराकानी कमै हुन्छ यो दृश्य आज धेरै नेपाली घरको यथार्थ बनेको छ त्यसैले आजको समाजमा बाल्यकालको अनुभव पहिलेभन्दा निकै फरक भइसकेको छ बिहान उठेपछि राति सुत्ने बेलासम्म बालबालिकाको ध्यान स्क्रिनमै केन्द्रित देखिन्छ मोबाइल ट्याब्लेट टेलिभिजन र ल्यापटप उनीहरूको दैनिक जीवनको साधारण हिस्सा बनिसकेका छन् धेरै घरमा खाना खुवाउन मोबाइल देखाउने बच्चा रोएमा भिडियो लगाएर शान्त पार्ने गरिन्छ किशोर किशोरीहरू राति अबेरसम्म अनलाइन गेम र सामाजिक सञ्जालमा झुन्डिएर बस्ने प्रविधि सामान्य भइसकेको छ बच्चा बाहिरबाट शान्त देखे पनि भित्रभित्रै ऊ कसैसँग भावनात्मक रूपमा जोडिएको हुँदैन केवल डिजिटल रूपमा मात्र व्यस्त हुन्छ यो बाहिरबाट सजिलो समाधान जस्तो देखिए पनि भित्रभित्रै बच्चाको ध्यान भावना सम्बन्ध र व्यवहारमा निरन्तर असर परिरहेको हुन्छ अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएको छन् कि स्क्रिन समय र बालबालिकाको मानसिक स्वास्थ्य बीचको सबै सम्बन्ध नजिकै जटिल तरिकाले जोडिएको हुन्छ यो बारेमा आज हामी विस्तृत रूपमा जानकारी गर्नेछौँ श्रोता तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

पीएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अहिले कार्यक्रम घर संसारमा हुनुहुन्छ म सुनेको साथमा स्क्रिनको छायामा हुर्किँदै बाल बालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थको बारेमा म चर्चा गरिरहेको छु. अब स्क्रिन र मानसिक स्वास्थ्यको दुष्चक्र यसमा चाहिँ विभिन्न अध्ययनहरूका अनुसार बढी स्क्रिन प्रयोगले बालबालिकामा भावनात्मक समस्या बढाउन सक्छ तर यो सम्बन्ध एकतर्फी होइन. भावनात्मक रूपमा असहज तनावमा परेका वा एक्लो महसुस गर्ने बालबालिकाहरू पनि स्क्रिनतर्फ अझ बढी आकर्षित हुन्छन्. यो चक्र यसरी चल्छ. बच्चाले तनाव डर खालीपन वा एक्लोपन महसुस गर्छ. उसँग त्यो भावना व्यवस्थापन गर्ने सिप विकसित भएको हुँदैन. स्क्रिनले तुरन्तै ध्यान नियन्त्रण मोड्छ र असहजता केही बेरका लागि कम पार्छ तर भित्रभित्रै मस्तिष्कको रिवार्ड टी सिस्टम सक्रिय हुन्छ. तत्काल आनन्द खोज्ने बानी बस्छ. धैर्य र भावनात्मक सहजशीलता घट्दै जान्छ. बिस्तारै निन्द्रा बिग्रिन्छ. चिडचिडापन बढ्छ. साथीभाइ र परिवारबाट टाढा हुँदै जान्छ अनि बच्चा पनि फेरि स्क्रिनतर्फ नै फर्किन्छ. यसरी समाधान जस्तो देखिने व्यवहार नै समस्याको हिस्सा बन्न पुग्छ. अत्यधिक र असन्तुलित स्क्रिन प्रयोग गर्ने बालबालिकामा चिन्ता डिप्रेसन व्यवहारजन्य समस्या र ध्यान केन्द्रित गर्न नसक्ने समस्या उल्लेखनीय रूपमा बढेको देखिन्छ भन्ने कुरा अध्ययनहरूले पुष्टि गरेका छन्. तर वैज्ञानिक रूपमा यो पनि बुझ्न जरुरी छ कि स्क्रिन समय मात्रै बच्चाको मानसिक स्वास्थ्य निर्धारण गर्दैन. पारिवारिक वातावरण निन्द्राको गुणस्तर सम्बन्धको न्यानोपन र अभिभावकको उपस्थिति अझ बढी महत्वपूर्ण मानिन्छ. र अब स्क्रिनले मस्तिष्क र शरीरमा पार्ने असरको बारेमा म नेक्स्ट कुरा गर्ने नै छु. तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

यसै गरी स्क्रिनले मस्तिष्क र शरीरमा पार्ने असरको बारेमा पनि हामी चर्चा गरौँ श्रोता. लामो समय स्क्रिन प्रयोगले बच्चाको शारीरिक सक्रियता घटाउँछ. शारीरिक निष्क्रियताले चाहिँ यो मनोदशा सन्तुलनमा राख्ने मस्तिष्क रसायन जस्तै सेरोटोनिन कम गर्छ र तनाव हर्मोन यानि कोर्टिसोल बढाउँछ जसले बच्चाको आत्मविश्वास र भावनात्मक स्थिरमा असर पुर्याउँछ. विशेष गरी राति स्क्रिन प्रयोगले सुत्ने समय ढिलो बनाउँछ, गहिरो निन्द्र घटाउँछ र बिहान थकान तथा चिरचिरापन बढाउँछ. स्क्रिनबाट निस्कने नीलो प्रकाशले निन्द्रा ल्याउने हार्मोन जुन चाहिँ मेलाटोनिनको उत्पादन घटाउँछ जसले शरीरको प्राकृतिक निन्द्रा चक्र नै बिगार्छ. डिजिटल प्लेटफर्महरू तुरन्तै रिवार्ड दिने ढाँचामा बनेका हुन्छन्. यसले बच्चामा पर्खने धैर्यता, असहज वा अवस्थामा सहने क्षमता र सन्तुष्टिका लागि कुर्ने बानी कम गर्छ. किशोर अवस्थामा सामाजिक सञ्जालले म पर्याप्त छैन भन्ने भावना आफ्नो शरीरप्रति असन्तुष्टि र सामाजिक चिन्ता बढाउन सक्छ. लामो समयमा यसले डिप्रेसनको जोखिम पनि बढाउँछ. अब सबै स्क्रिन खराब होइनन्, सन्तुलन नै मुख्य कुरा हो. यो बारेमा पनि चर्चा हुने नै छ श्रोता. अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

बीएफपीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रम घर संसारमा अहिले यो समय मसिनेको साथमा हुनुहुन्छ र अब सबै स्क्रिन खराब होइनन् सन्तुलन नै मुख्य कुरा हो भन्ने विषयमा समस्या स्क्रिन आफैमा होइन समस्या यसको मात्रा समय उद्देश्य र निर्भरतामा छ सही ढङ्गले प्रयोग गर्दा स्क्रिनले सिकाइ सृजनात्मकता र परिवारसँगै हेर्ने सिक्ने गतिविधिमा सकारात्मक भूमिका खेल्छ तर सामान्य चाहिँ समस्या चाहिँ यहाँ तब हुन्छ जब स्क्रिन भावनात्मक राहतको एकमात्र उपाय बन्छ निन्द्राको विकल्प बन्न पुग्छ र साथीभाइसँगको साँचो भेटघाटलाई यसले चाहिँ विस्थापित गर्छ वा लत जस्तो व्यवहारमा परिणत गर्छ बच्चाको मस्तिष्क अझै विकास हुँदै गरेको हुन्छ निर्णय र आत्मनियन्त्रणताको केन्द्र मानिने अग्र मस्तिष्क 20-25 वर्षको उमेरसम्म पूर्व विकसित हुँदैन यसले उनीहरूको आवेग नियन्त्रण कमजोर हुन्छ निर्णय क्षमता अपरिपक्व हुन्छ र भावना सम्हाल्न उनीहरूलाई बाहिर सहयोग चाहिन्छ त्यसैले बच्चालाई केवल नियम वा नियन्त्रण होइन भरोसा गर्न सकिने वयस्कको साथ चाहिन्छ जसको सिद्धान्त चाहिँ रहेर चाहिँ उनीहरूको भावना व्यवस्थापन गर्न सिकुन् यसै गरी अब उमेर अनुसार पनि अभिभावकका सुझावहरू यो पनि जरुरी छ 2-4 वर्षका बालबालिकाका लागि दैनिक 1 घन्टाभन्दा कम त्यो पनि अभिभावकको साथमा गुणस्तरीय सामग्री हेर्ने व्यवस्था राख्नुपर्छ 5-12 वर्षका बालबालिकाका लागि स्पष्ट समय सीमा तोक्नुपर्छ खाना खाने र सुत्ने बेलामा स्क्रिन मुक्त नियम कडाईमा चाहिँ साथ लागू

0: SBS गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

बीएफपीएस गोर्खा रेडियो सुन्नेहरू छ कार्यक्रम घर संसारमा हुनुहुन्छ श्रोता म सुनेको साथमा र म चर्चा गरिरहेको छु अहिलेको यस समय भने विशेष गरी स्क्रिनको छायामा हुर्किँदै बालबालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थको बारेमा चाहिँ चर्चा गरिरहेको छु र यसै गरी अहिलेको यो समयमा चाहिँ ध्यान दिनुपर्ने सङ्केतहरू चाहिँ स्क्रिन बन्द गर्दा बच्चाले अत्यधिक रिस वा रुवाई देखाउँछ निन्द्राको तालिका बिग्रनु पढाइमा ध्यान घट्नु साथीभाइ र परिवारबाट टाढिनु मुडमा अस्थिरता र चिर्चियापन बढ्नु पनि अनि निरन्तर डिजिटल लालसा देखिनु यी केवल बानीका कुरा होइनन् यी गहिरो भावनात्मक र यसै गरी व्यवहार जन्य असन्तुलनमा सङ्केत हुन्छन् यदि यी लक्षणहरू लामो समय रहिरहेमा चाहिँ विशेषज्ञको सल्लाह लिनु उचित हुन्छ समयमै सहयोग खोज्नु कमजोरी होइन यो जिम्मेवार अभिभावक तको पहिचान हो र अन्तमा नियन्त्रण होइन सन्तुलन वातावरण असली समाधान भनेको चाहिँ स्क्रिन पुरै हटाउनु होइन बरु बच्चाका लागि सन्तुलित विकासात्मक यो वातावरण बनाउनु हो खाना खाने बेलामा चाहिँ डिभाइस मुक्त नियम सुत्न अघि स्क्रिन मुक्त दिनचर्या र दिनभरिको स्पष्ट समय सीमा बच्चाको विकासका लागि महत्त्वपूर्ण हुन्छ खेलकुद बाहिरी खेल र परिवारसँग बिताउने सक्रिय समयले बच्चाको शरीर र मन दुवै स्वस्थ बनाउँछ भावनात्मक समर्थन सबैभन्दा महत्त्वपूर्ण कुरा हो बच्चाको भावनालाई स्वीकार गर्ने सरल कुराकानी आवश्यक छ तिमीलाई गाह्रो भइरहेको छ भन्ने मलाई थाहा छ भन्ने सरल वाक्यले पनि ठूलो असर पार्छ सजाय भन्दा समझदारीले अस्थायी उनीहरूलाई चाहिँ परिवर्तन ल्याउँछ बच्चाहरूले उपदेश होइन व्यवहार सिक्छन् अभिभावक आफै फोनमा व्यस्त रहँदा बच्चालाई स्क्रिन नचलाऊ भनेर सिकाउनु सम्भव हुँदैन त्यसैले परिवर्तन घरबाटै ठुलाहरूबाटै सुरु हुनुपर्छ डिजिटल युगमा स्क्रिन जीवनको अनिवार्य हिस्सा बनिसकेको छ तर बच्चाको विकसित हुँदै गरेको मस्तिष्कको सन्दर्भमा यसले असन्तुलित प्रयोगले चाहिँ गहिरो मनोवैज्ञानिक असर पर्न सक्छ वैज्ञानिक प्रमाणले देखाउँछ कि स्क्रिन समय निद्रा शारीरिक गतिविधि र मानसिक स्वास्थ्य बीच चाहिँ जटिल सम्बन्ध छ र श्रोता आज कार्यक्रम यो घर संसारमा चाहिँ मैले चर्चा गरिसकेको छु स्क्रिनको छायामा हुर्कदै बालबालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थ वेल अब हामी यो डिजिटल एरामा नै छौँ हामीले यो कुरा जति रोकेर पनि रोकिँदैन तर अब कसरी चाहिँ एउटा गुड प्यारेन्टहुड चाहिँ हामीले निभाउन सक्छौँ भन्ने विषयमा चाहिँ आज निकै फाइदाजनक भएको छ घरको संसारलाई हामी कसरी सुन्दर बनाउन सक्छौँ भन्ने विषयमा रहेको थियो अवश्य पनि फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु श्रोता अर्को हप्ता पनि यस्तै जानकारीमूलक टपिकमा म कुरा गर्ने नै छु अहिलेलाई मिठो गीत सुन्नुहोला हामी नेक्स्ट विक भेट्ने नै छौँ म सुनिया पनि बिदा लिनेछु नमस्ते बाई

0: AM
1: FM
0: online
1: apps
0: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने
1: यो
0: BFBS
1: गोरखा रेडियो हो
2: सैन्य समुदायमा
1: बेलायत भरि
2: on air
1: एपमा
2: अनि स्मार्ट स्पीकरमा भन्नुहोस्
3: play BFBS
1: यो BFBS गोरखा रेडियो
4: कोरला नाकामा नियन्त्रणमा लिएका सवारी साधन फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्मा जमसमले जनाएको छ। मुस्ताङको उत्तरी कोरला नाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बिवाईडी कम्पनीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। तीमध्ये 649 विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको छ। कोरला नाकाबाट ती सबै विद्युतीय सवारी साधनलाई साइमन इङ्कले खरिद गरी नेपाल भित्राएको थियो। ती सवारी साधनको कैफियत रहे नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग नीति तथा सञ्चालन महाशाखा अन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज सकेको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यसअघि सशस्त्र प्रहरी बल नेपालले गएको 2 सातादेखि कास्कीको हेम्जामा 98 र पर्वतको कुसुमामा 17 विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको थियो। यसै गरी मुस्ताङको कोरला नाकाबाट लोमान्थाङ हुँदै जमसम झारिएका 266 र कोरला नाकामा 394 विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीद्वारा नियन्त्रणमा लिएका ती सवारीलाई सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल 33 गुल्माका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो।
5: प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्रै गोप्य मतदानको माग गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै काँग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो।
6: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाक छोप गर्ने मात्रै हो। प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएछ, के मिडिया ट्रायल हो? होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने सभामुख महोदय? दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौँला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौँला, तर यसको निर्णय हुनपर्छ सभामुख महोदय।
5: 7 महिनादेखि तलब र सेवा सुविधा नपाएको भन्दै मध्य प्रदेशका 136 स्थानीय तहका जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीले आन्दोलन थालेका छन्। उनीहरूले जनकपुर धाम प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धरना दिएका छन्। कार्तिकदेखि हालसम्मको तलब र चाडपर्व भत्ता नपाएको उनीहरूको भनाइ छ। संयुक्त संघर्ष समितिका संयोजक शाहिद राइनले समस्याबारे सम्बन्धित निकायलाई पटक पटक लिखित जानकारी गराउँदा समेत सुनवाई नभएपछि आन्दोलन गर्नु परेको बताउनु भएको छ। रोकिएको तलब सहित सेवा सम्झौता नवीकरण, पोसाक भत्ता, जोखिम भत्ता र महँगी भत्ता तत्काल दिनुपर्ने माग राखेका छन्। औषधि व्यवस्था विभागले 5,300 औषधि पसल र फार्मेसीको दर्ता प्रमाणपत्र स्वत खारेज गरेको छ। तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद सकिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको विभागले जनाएको छ। म्याद सकिएका पसलले अब कानूनी रूपमा औषधि पसल सञ्चालन गर्न पाउने छैनन्। विभागले सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था हेरेर तत्काल कानूनी प्रक्रिया पूरा गर्न पनि भनेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने सम्झौता अनुसार इरानसँग अब कहिल्यै आणविक हतियार नहुने दावी गर्नुभएको छ। अमेरिकाले इरानमा रकम लगानी गरेको भन्ने खबरलाई हास्यास्पद हावा कुरा भन्दै उहाँले निष्पक्ष रूपमा सहमतिको खाका तयार भएको दावी समेत गर्नुभएको छ। आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर गर्ने तयारी भएको सहमतिका शर्त गोप्य राखिएको छ। फ्रान्समा G7 बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानले आणविक उत्पादन गर्न नपाउने विषय नै आफ्नो लागि मुख्य कुरा भएको बताउनु भएको हो।
7: And it says it loud and clear, they're not going to develop it, they're not going to buy it, and they're not going to do anything with it. And if they do, they suffer unbelievable consequences. Not just a little bit, like, I won't even tell you the consequences, but the consequences are the ultimate consequences. And with that being said, I hope we have a very good relationship.
5: जी सेभेनकै बैठकमा बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले होर्मुज जलमार्ग जतिसक्दो चाँडो पूर्ण रूपमा खुलाउने विषयमा बेलायतले पूरै सहयोग गर्ने बताउनु भएको छ। ट्रम्पको पहिलो कार्यकालमा पेन्टागनमा काम गरेका रोबर्ट विल्कीले
3: BFBS, Gorkha Radio Home.

शुभ समय शुभ बेला, किनकि हरेक पल जब हामी जीवित छौ, जब हामीले श्वास फेरिरहेका छौ भने हाम्रा लागि यो पल अत्यन्तै सुखद पल हो। हामी सौभाग्यशाली हुनेछौ त्यो पल जब हामीले सास लिन्छौ वा सास फेर्छौ, किनकि यो सौभाग्यशाली व्यक्तिको भागमा मात्रै पर्छ। जसको समय सकियो उनीहरू जान्छन्। हामीले सास फेरिरहेका छौँ, सास लिइरहेका छौँ भनेपछि हामी जीवित छौँ। जीवित हुनु कति ठुलो भाग्यको कुरा रहेछ। यो जीवन तपाईँका लागि उत्सव बनोस्, वरदान बनोस्, एकदमै सुखद सुखद आनन्दित होस्। तपाईँको स्वास्थ्य स्वस्थ रहोस्, तपाईँको मनमा उत्साह उमङ्गले बास गरोस्। यिनै शुभकामनाका साथ तपाईँलाई स्वागत छ मनको आवाजमा, रेडियो स्टेशन BFBS गोर्खा रेडियो। तपाईँको छेउमा हाजिर छु मन्दिरा, तपाईँलाई दिल खोलेर मुटु भरिको माया मनको आवाजमा।

साँच्चै तपाईँहरूलाई चाहिँ नि साँचो एकदम असलमा रियल खुसी चाहिँ केमा हुन्छ जस्तो लाग्छ, के पायो भने चाहिँ तपाईँ खुसी हुनुहुन्छ, तपाईँलाई के लाग्छ? कहिले सोच्नु भएको छ? तर धेरैले यो पायो भने खुसी हुन्छु, त्यो पायो भने खुसी हुन्छु भन्नुहुन्छ होइन। अब हामीले दैनिक जीवनमा पनि हेर्दाखेरि हामी सानसानो कुरामा खुसी त हुन्छौँ नि त, तर जति सामानहरू पाए पनि, जति नै अब जे भए तापनि, त्यो महँगो महँगो चिज अथवा सस्तो चिज, त्यो चिजहरूमा पनि हामी एकछिन त खुसी हुन्छौँ। जे पाए पनि सानै कुरा किन नहोस्, हामी खुसी त हुन्छौँ नि होइन। तर सबैभन्दा ठुलो खुसी केमा हुन्छ भन्दाखेरि आमाको मायामा, आमाको मायामा हामी अत्यन्तै खुसी हुन्छौँ। ठुल्ठुलो कुरा पायौँ भने त खुसी त हुन्छौँ हुन्छौँ, तर हरेक पल बाँच्नको लागि, हरेक पल हाँस्नको लागि हामी सानो सानो कुरामा पनि रमाउन सक्छौँ। जस्तो भनौँ न, आमाको माया, त्यो चिजलाई कुन चाहिँ चिजले जित्न सक्छ र? त्यो आमाको काख होइन। गाली गरे पनि, पिटे पनि, जे जे भने पनि, बाबु यो खाऊ, कति मायाले, त्यो माया जस्तो ठुलो त अरू के हुन सक्छ र? तपाईँ एक्लै हुनुहुन्छ, कहिलेकाहीँ तपाईँको एकदम प्रिय व्यक्तिले फोन गरिदियो, मिठो कुराकानी भयो, त्यो माया, त्यो बेग्लै मिठो पल। त्यस्तै तपाईँ थाकिरहनु भएको छ, अथवा तपाईँ केही सोचमा हुनुहुन्छ, तपाईँ कौशीमा बसिरहनु भएको छ, तपाईँ झ्यालमा बसिरहनु भएको छ, तपाईँ गार्डनमा बसिरहनु भएको छ, अथवा तपाईँ अफिसको टेबलमा बसिरहनु भएको छ, तपाईँलाई मिठो एक कप अत्यन्तै स्वादिलो चिया कसैले दियो, त्यो चियाको चुस्कीमा तपाईँ कति रमाउनुहुन्छ? भन्दा ठुलो ठुलो चिज चाहियो त, सानो सानो चिजमा पनि रमाउने त हो नि। रमाउनको लागि धेरै केही कुरा चाहिँदैन, बस आजदेखि त्यही गर्ने हो कि, सानो सानो कुरामा खुसी खोजेर त्यही सानो सानो कुरामा रमाउनु।

धैर्यता, सहनशीलता जोसँग छ उसले मिठो स्वाद अवश्य निभाउने गर्दछ। यहाँ एउटा किसान त्यस्तै छ। ऊ आफ्नो सानो बारीको नजिकै रहेको एउटा सानो छाप्रोमा बस्छ। डाँडो पाखो कसैले पनि उत्पादन हुँदैन भनेर छोडेको त्यो पाखो, गरिब थियो, दुई चार पैसामा त्यो पाखो आउँछ भने किन नकिन्ने भनेर उसले सस्तोमा त्यो पाखो किन्यो। त्यो पाखोको धनीले पनि सधैँ यत्तिकै बसिरहेछ, केही पैसा भए पनि आइहाल्छ, होस् है भनेर त्यो गरिब मान्छेलाई बेचेको थियो। अनि सबै गाउँलेहरू आए, कस्तो बुद्धि नभएको, यत्रो वर्षदेखि यो पाखो जस्ताको तस्तै छ, यसमा केही उत्पादन उन्नति हुँदै हुँदैन, यस्तो ठाउँमा पनि पैसा हालेर बरु थोरै भए पनि अलिकति उब्जा हुने ठाउँमा त बस्नु पर्थ्यो। गाउँका मानिसहरूले उसलाई कस्तो बुद्धि नभएको भनेर भनिरहन्थे। अब उसले एउटा कानले सुन्थ्यो, अर्को कानले उडाउँथ्यो, किनभने उसलाई थाहा थियो आफूसँग जति पैसा छ त्यो पैसाले यो भन्दा राम्रो कुनै अरू जग्गा किन्न सकिँदैन थियो। कमसे कम यति थोरै पैसाले आफ्नो नाउँमा जग्गा त छ। ऊ त्यसैमा दङ्ग थियो। एक वर्ष भएन, दुई वर्ष भएन, उसले मेहनत गरिरह्यो। पहिलो वर्षमा उसले यति नराम्रो जमिन होइन, त्यसलाई खन्यो, ढुङ्गै ढुङ्गा बालुवै बालुवा त्यसलाई मिलायो, छेउछेउमा ढुङ्गाहरू मिलायो, अलिकति पाखो हुनाले उसले सानो सानो गरा बनायो, त्यो गराको छेउछेउमा चाहिँ माटो बगेर नजाओस् भनेर उसले कान्लाहरू त्यही ढुङ्गा र बालुवाले बनायो। अनि त्यसपछि त्यो कान्ला कान्लामा उसले रुख रोप्यो, ताकि केही गरेर बाढी आइहाल्यो भने त्यसले उसलाई रोप्न सकोस्। त्यसपछि उसले के गर्यो भन्दाखेरि अलिकति जुक्ति लगायो। जुन उसको कान्ला कान्ला थियो नि, त्यो ठाउँमा खानेकुराहरूका फलफुलका बोटहरू लगायो, कतै मेवाका बोटहरू लगायो। यसरी उसको वरिपरि जुन काँडे बार अथवा पर्खा लगाउनु पर्थ्यो आफ्नो जग्गाको सिमानामा, त्यसमा चाहिँ उसले जुक्ति लगाएर बोट बिरुवा लगायो र सिमाना घेर्यो, आफ्नो जग्गालाई सुरक्षित गर्यो। त्यसपछि बिस्तारी बिस्तारी खन्दै उसले सानो सानो चिजहरू रोप्दै गयो। कतै फर्सी रोप्यो, कतै काँक्रो, कतै घिरौला, जहाँनिर अलिकति माटो हुन्थ्यो उसले मल डोकोको डोको लिएर आउँथ्यो, हाल्थ्यो, अनि त्यहाँ एक दुई बोट फर्सी रोपिदिन्थ्यो। मुन्टा हल हल्ती आउन थालिहाल्यो। यसरी उसले जे जे हुन सक्छ त्यो त्यो फलाउन थाल्यो। यति राम्रोसँग उत्पादन हुन थाल्यो। तिमीले कस्तो बुद्धि नभएको काम गरेको भन्नेहरूलाई उसले तरकारी खुवाउन थाल्यो। केही वर्षपछि उसले रोपेका फलफुलका बोटहरूमा मिठा मिठा स्वादिला फलहरू लाग्न थाले र उसले पहिला ईश्वरलाई धन्यवाद भनेर चढायो, त्यसपछि आफ्ना छिमेकीहरूलाई त्यो फलफुल चखायो, अनि मात्रै आफूले खायो। बैगुनीलाई गुणले मार्नु पर्छ, अनि धैर्यताको प्रतिफल, मेहनतको प्रतिफल मिठो हुन्छ भनेर उसले आफ्ना छिमेकीहरूलाई पनि देखायो। यसरी उसले दृढताको, मेहनतको, धैर्यताको ठूलो पुरस्कार त्यो खेतीमा उब्जनी गरेर पायो। त्यसपछि त सबैलाई लोभ लाग्न थाल्यो। ओहो, यसले त यति हरियाली, यति राम्रो, यति सुन्दर आफ्नो घरबारी बनायो, अब त हामीले पनि गर्नुपर्छ। ऊबाट अरू मानिसले सिके भन्दा हामीले नबुझिकन, परिश्रम नगरिकन, कोसिसै नगरिकन, धैर्यताको फल नचाखिकन औँलो उठाउने गर्छौँ, अरूलाई यस्तो र उस्तो भन्ने गर्दछौँ, जसको परिणाम त यो एउटा सानो कथाले पनि हामीलाई बतायो। हुन त यो कथा हो, तर यसलाई हामीले आफ्नो जीवनमा यदि परिणत गर्ने हो भने यो असम्भव त छैन नि।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

सुनिरहनु भएको छ मनको आवाज रेडियो स्टेशन BFBS गोर्खा रेडियो। हामी रमाइला रमाइला कुराहरू, रमाइला रमाइला गीतहरू सुनिरहेका छौँ मनको आवाजमा। तपाईँका पनि धेरै कुराहरू छन् भने यसो साट्न बाँड्न सक्नुहुन्छ, मनको कुरा मनसम्म आइपुगोस्। र एउटा कथा पनि तपाईँको लागि छ यति बेला मसँग। यो कथा चाहिँ मैले टिकटकमै देखेको हुँ होइन, तर त्यहाँ टिकटकमा भनिए तापनि यो चाहिँ एकदमै पुरानो कथा हो रे होइन। अनि के कुरा भन्दाखेरि चाहिँ एउटा कुमाले थियो रे होइन, अनि त्यो कुमालेले चाहिँ यसो विचार गरेछ, अब चिलिमको खुबै चर्चा छ आजकल, अब चिलिम बनाउनु पर्यो र यो चिलिम बनाएपछि खुब बजारमा बिक्री हुन्छ, त्यसबाट मेरो गुजारा चल्छ भनेर चाहिँ उसले माटो मुछेर त्यो कुमालेको माटोको भाँडा बनाउने त्यो घुमिरहेको चक्कामा चाहिँ माटो राखेर चिलिम बनाउँदै थियो। त्यतिकैमा उनकी श्रीमती आइन् र भनिन्, तपाईँ के बनाउँदै हुनुहुन्छ? उनले भने, चिलिम बनाउँदैछु, आजकल चिलिमको खुब माग छ, त्यही भएर यसबाट चाहिँ अलिक बढी पैसा आउँछ भनेर चिलिम बनाउन लागेको। श्रीमतीले श्रीमानको कुरा सुनेपछि उनले भनिन्, अब गर्मी महिना लागिसक्यो, चिलिमको सट्टामा तपाईँ पानी राख्ने सुराई बनाउनुहोस्। गर्मी महिनामा सबैलाई चिसो पानी खाँदाखेरि आनन्द पनि आउँछ, बरु यो चिलिम भन्दा सुराई बढी बिक्छ, यसबाट चाहिँ धेरै आमदानी हुन्छ। श्रीमतीको कुरा सुनेपछि उसलाई हो जस्तो पनि लागेछ र उसले त्यो माटोलाई, त्यो चिलिम बनाउन लागेको माटोलाई चाहिँ निकालेर फेरि अरू माटो, अलि बढी माटो मुछेर चाहिँ उसले सुराई बनायो। जब सुराई बनाउँदै थियो त्यो सुराई बनाउँदै गरेको माटोले त्यो कुमालेसँग भनेछ, ए दाई, तिमीले मलाई पहिला चाहिँ चिलिम बनाउँदै थियौ, त्यसपछि त्यसलाई फेरि बिगारेर त्यो माटोलाई मुछेर अहिले तिमीले मलाई चाहिँ सुराई बनाउँदैछौ, किन भनेर सोधेछ। अब बाँकीको कथा म तपाईँलाई यो गीतपछि सुनाउँछु। अब के हुन्छ होला, यो सुराई रूपी माटोले के भन्छ, कुमालेले के भन्छ, अनि यो अन्तिममा के भन्छ होला, यसको मुख्य सन्देश के होला।

त्यसपछि यो कथा यसरी अगाडि बढ्छ। मार्तको यस्तो कुरा सुनेर त्यो कुमालेले भनेछ, भाइ मेरो मन बदलियो, मेरो विचार बदलियो। त्यसपछि जुन सुराई बनिरहेको माटो थियो नि, त्यो माटोले भनेछ, दाई तिम्रो त मन र विचार मात्रै बदलिएछ, मेरो त जिन्दगी नै बदलियो भनेर त्यो माटोले भनिदिएछ। कति ठुलो सन्देश, कति ठुलो सन्देश। हेर्नुहोस् त, एउटा विचारले तपाईँ हाम्रो जीवन पनि बदलिन्छ। उसले के भनेछ थाहा छ दाई? तपाईँले यदि सुराई नबनाएर मलाई चिलिम बनाउनु भएको भए म दिनभरि त्यो आगोमा जलिरहन्थे। म आफू मात्रै जल्ने होइन, मैले अरूलाई पनि जलाउँथे, सखाप पार्थे। तर तपाईँले मलाई चिलिम नबनाइकन सुराई बनाउनु भयो जसमा शीतल जल रहन्छ। त्यो शीतल जलले म पनि शीतल भइरहन्छु र अरूलाई पनि शीतलता प्रदान गरिरहन्छु, अरूलाई पानी खुवाइरहन्छु, जसका कारणले अरूको जीवनमा पनि शीतलता आउँछ। तपाईँको एउटा विचार बदल्न साथै मेरो जीवन नै बदलियो, त्यो सुराई बन्दै गरेको माटोले भनेछ। मलाई यो कथा यस्तो राम्रो लाग्यो, होइन? कति मार्मिक सन्देश छ, कति ठुलो सन्देश लुकेको छ यो भित्र। तपाईँ हामी भित्र पनि त्यो पानी जस्तै शीतल व्यवहार, शीतल मन भयो भने हामीले पनि संसारमा के मात्रै गर्न सक्दैनौँ। र हामीमा पनि त्यस्तो एउटा विचार आयो जुन विचारले जनकल्याण भयो, हाम्रो राम्रो भयो भने संसार पनि राम्रो हुन्छ नि। एक एक व्यक्तिबाटै संसार बदल्ने त हो नि। एकदमै राम्रो लाग्यो यो कथा, त्यही भएर मैले तपाईँलाई सुनाएँ। तपाईँलाई कस्तो लाग्यो बताउनुहोस्।

सानो केटो थियो, उसले के देख्यो भन्दाखेरि चाहिँ सबैले नयाँ वर्षमा कसै न कसैले कसै न कसैलाई केही न केही दिइरहे, तर उसलाई कसैले पनि केही उपहार दिएनन्। उसको मन दुखी रह्यो, कसैले मलाई पनि त उपहार दिएको भए हुन्थ्यो नि, तर त्यस्तै संयोग भयो कि उसलाई कसैले पनि उपहार दिएनन्। सायद गरिब भएर धनी धनीले मात्रै उपहार लिने दिने हो कि, मलाई चाहिँ कसैले केही पनि नदिएको भनेर उसको मन पनि दुखी रहेको थियो। तर अन्तिममा उसकी आमाले एउटा सानो चिठी उसलाई दिइन् अनि भनिन्, बाबु नयाँ वर्षको उपहार तिम्रो लागि मेरो तर्फबाट, ल यो चिठी लिऊ। ऊ खुसी भयो, ऊ दौडेर बाहिर आँगनमा राखिएको मुढामा गएर बस्यो र चिठी खोल्यो। अनि त्यो चिठीमा उसकी आमाले उसका लागि लेखेकी थिइन्, छोरा तिमी मेरो सबैभन्दा ठुलो सम्पत्ति हौ, तिमी मेरो सबैभन्दा ठुलो खुसी हौ, तिमी मुस्कुरायौ भने मेरो दिन बन्छ, म खुसी हुन्छु, मेरा लागि सबैभन्दा ठुलो उपहार त्यही हुन्छ। तिमी सदैव मुस्कुराइरहनु, तिमी सदैव प्रगति पथमा अगाडि बढ्नु।

चाम्रे खाए। उनीहरू सबै खुसी भए, तर त्यो बच्चा सबैभन्दा बढी खुसी भयो, किनभने उसले सबैभन्दा ठूलो उपहार पाएको थियो, उसको आमाको चिट्ठी र चिट्ठीभित्र समेटिएको त्यो माया। साँच्चै नै हो, त्यो कति मिठो माया। सानो सानो कुरामा हामीले त्यो लुकेको खुसी पाउन सक्छौँ। हामीले कतै ठूलो खुसी खोज्नै पर्दैन, यताउता वरिपरि जताततै टिप्न जाने भने खुसी नै खुसी छ। एउटा व्यक्तिले भन्थ्यो, क्या टिप्न जाने भने हावामा पैसा उडिरहेको छ, टिप्न जान्नुपर्छ। हो, पैसा पनि उडेको छ, माया पनि उडेको छ, खुसी पनि उडेको छ, आनन्द पनि उडेको छ।

0: TVS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न

0: पोषक तत्वहरुको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियो मा मनको आवाज़।

मैले कति देख्छु कि केटाकेटीहरूका लागि पनि अनि घरमा हुनुभएका महिलाहरूको लागि पनि अनि वृद्ध वृद्धाको लागि तिनीहरूको लागि पनि अलिकति घरको मुलीहरूले चाहिँ के भन्छन् भने किन जानु पर्यो, बसे भइहालिन् घरमै, किन हिँड्नु पर्यो, बुढाबुढीलाई पनि त हिँड्न मन लाग्छ नि, अब कसै कहाँ पूजा छ अथवा कसैलाई भेट्न जान मन लाग्यो भन्यो भने आज म फलान कहाँ जान्छु नि भनेर आफ्नो घरका अलिकति जवानहरूसँग सोध्छन् अनि उनीहरूको एउटै सिधै गोली जस्तो जवाफ आउँछ, किन जानु पर्यो, आफ्नो घरमा खेचेर बसे हुँदैन, त्यही शब्द पनि राम्रोसँग त बोल्न सकिन्थ्यो होला नि त, होइन? बुढाबुढीले सोध्छन् डराई डराई बिचरा, ती आँखाहरूमा अपेक्षा हुन्छ अनि यताबाट चाहिँ किन जानु पर्यो, किन गर्नु पर्यो, चुप्पो लागेर बसे हुँदैन, अनि ती बुढाबुढी खुम्चिन्छन्। जति जति वृद्ध हुँदै गए बोल्न पनि बन्देज, किन बोल्नु पर्यो, किन भन्नु पर्यो, किन जानु पर्यो, किन खानु पर्यो, यस्ता कुराहरूले चाहिँ मानिसहरूलाई दुःख दिन्छ, मनमा चोट पुर्याउँदछ। हामीले सक्छौँ भने चाहिँ बुढाबुढीहरूलाई वातावरण बनाइदिउँ, जति जति उमेर छिप्पिँदै गयो उनीहरूले गर्ने व्यवहार पनि अलि बेग्लै हुँदै जान्छ अनि हामीहरूसँग फुर्सद हुँदैन अनि त्यही कुरा जसरी सुन्नु पर्दाखेरि हाम्रो मन पनि भारी हुन्छ अनि हामी पनि कराउँछौँ। अब हामीले चाहिँ अन्डरस्ट्यान्ड गर्नु पर्यो कि उहाँहरूको स्वभावै यस्तै भइसक्यो, अँ गरेर उहाँहरूको मनलाई दुखाउनु भन्दा उहाँहरूको मनलाई खुसी पार्दा राम्रो हुन्छ कि जस्तो लाग्छ। अनि केटाकेटीहरूलाई पनि मायाले कि अब गर्न सक्दैन कि हुँदैन कि केही भइहाल्ला कि भनेर उनीहरूलाई पनि हामी फ्री छोड्न सक्दैनौँ। कहीँ गएर आउँछु भन्यो भने दसवटा शङ्का, दसवटा क्वेसन, उनीहरू पनि इरिटेट हुन्छन्। कन्ट्रोलमा राख्नुभन्दा केयर जरुरी छ भन्ने कुरा चाहिँ हामीले पनि बुझ्नुपर्छ जस्तो लाग्छ कि मलाई। कति घरमा चाहिँ यस्तै यस्तै कुराहरू नबुझ्नाले मनमुटाव भएको, बच्चाहरू बिग्रेको, बुढाबुढीहरूले पनि घरकै मान्छेको कुरा काटेको यस्तो समाजमा देखिन्छ। आफ्नो घरमा कसैले हेरचाह गर्यो, केयर गर्यो भने त गुणगान गाउँछ मान्छेले, कुरा काट्दैन।

हाम्रो जीवनमा छ नि, कहिलेकाहीँ हामीले एउटा कुरा भन्छौँ अनि हाम्रो कुरा कतिले पत्याउँदैनन्, अनि हामीलाई देखेर कतिले चाहिँ हामी जे हौ त्यो नसोचिकन हामीलाई अलिकति गिराएर पनि, अलिकति तल खसारेर पनि बोल्ने मान्छेहरू छन्, अन्डर एस्टिमेट गर्ने मान्छेहरू पनि छन् नि, होइन? तपाईँले पनि कहिलेकाहीँ त्यस्तो अवस्थाको सामना गर्नु परेको छ कि? त्यस्तो हुँदाखेरि मनमा अलिकति निराशा त छाउँछ छाउँछ, तर के भनिन्छ भन्दाखेरि चाहिँ निराशा हुनु हुँदैन रे। किन भन्दाखेरि उनीहरूले आएर हाम्रो काम गरिदिने होइन, उनीहरूले हाम्रो खाँचो टारिदिने होइन, उनीहरूले बोल्ने मात्रै हो, उनीहरूले भन्ने मात्रै हो, गर्ने त को भन्दा हामी आफैले हो। सबैभन्दा ठुलो शक्ति त तपाईँ हामी भित्रै छ। त्यो शक्ति के भन्दा हाम्रो आशा, हाम्रो विश्वास, हाम्रो भर, हाम्रो शक्ति, हाम्रो क्षमता, हामी के हौ भन्ने कुरा त आफैलाई थाहा छ नि त। अनि अर्काले भन्यो भनेर हामी किन रिसाउने जस्तो पनि लाग्छ कि कहिले काहीँ। हुन त चित्त दुख्छ, तर चित्त दुखाएर बस्ने कि चित्त नदुखाउने भन्ने कुरा मात्रै हो। आ भन्नेले भनिरहन्छ, मलाई के जान्छ र, उसले भन्यो भन्दैमा मेरो के खति हुने हो र? म आफ्नो बाटो हिँड्छु नि, उनीहरूलाई उनीहरूले के भन्यो भनेर खोज्दै हिँड्यो भने त मेरो समय बर्बाद भइहाल्यो नि भनेर आफ्नै गतिमा आफ्नै क्षमतामा विश्वास गर्नुपर्छ अरे। मलाई त अति नै राम्रो लाग्यो यो कुरा, त्यही भएर मैले तपाईँसँग पनि साटेँ। काम लाग्छ भने यसो मनमा गाँठो पार्दा पनि फरक पर्दैन। आजलाई बिदा पाऊँ, फेरि अर्को साता तपाईँलाई भेट्न राम्रा राम्रा खुराकहरू तपाईँको मनको लागि लिएर अवश्य नै आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, नमस्कार।

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho. Sanya Samudai ma.
0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
3: सार्वजनिक भएको छ। आफूमाथि दुर्व्यवहार भएको भन्दै बालबालिकाले उजुरी दिएपछि स्कोनका संचालक सूरज कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको छ। श्रेष्ठलाई केही दिन अघि पक्राउ गरेर बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। धर्म र शिक्षाका लागि भनेर खोलिएको संस्था स्कोनको विश्वव्यापी सञ्जाल छ। पीड़ित बालिकाले केही दिन अघि टेलिभिजन मार्फत आफूहरूमाथिको दुर्व्यवहारको भण्डाफोर गरेका थिए। स्कोनमा अरू बालबालिकामाथि पनि यौन हिंसा र दुर्व्यवहार हुने गरेको अभिभावक समेतको दावी छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9600 पुगेको छ।
4: आयोग गठन गरेको महिना दिनमा 9600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो। हाल एक महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको छ।
3: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ।
5: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सय सम्बन्धी सूचना दिने अनलाइन प्रणाली ल्याएको थियो। पोर्टलमा अध्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 सय उपलब्ध छन्। सो संख्याको 10% अर्थात 2,356 सय पूर्णत निशुल्क उपलब्ध हुने भनिएको छ। उपलब्ध कुल निशुल्क सय मध्ये हाल 354 सयमा बिरामी छन्। यसरी तत्काल 2,200 निशुल्क उपलब्ध छन्। खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान र कानूनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताउनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पतालमा लक्षित वर्गका लागि 10,000 अनिवार्य छुट्याइएको हुनुपर्ने, 30,000 भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने जस्ता व्यवस्था गरेको छ। सरकारले विपन्न बिरामी लक्षित पोर्टल लागू गरेपछि अस्पतालको अनुगमनका लागि 6 समिति गठन गरी देशका 11 संघीय अस्पतालमा खटाएको जनाएको छ।
3: अब खबर फटाफट।
6: कैलालीका 9 स्थानीय तहमा भैँसी पालन कार्यक्रम 16 भैँसी पालक समूहलाई 17,41,000 दरले 2,25,00,000 अनुदान सँगै घाँस काट्ने च्यापकटर र दाना पिन्ने मेसिन पनि वितरण। उदयपुरको बेलकादेखि कटारीसम्मको मदन भण्डारी सड़क खण्डमा दुर्घटना कम हुँदै फागुनमा 56 दुर्घटना भएकोमा चैतमा 36 र वैशाख महिनामा 34 झर्यो। बागलुङको काठेखोला 2 चुडामणि गौतम दम्पतिको बकैया गाउँपालिका 7 हात्ती खोलामा पौरख जग्गा भाडामा लिएर खेती गर्दा 29 खरबुजा उत्पादन 11,50,000 कमाई 12,000 ड्रागन फ्रुट पनि हुर्कदै। पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़कमा थप कालोपत्रेको तयारी 39 किलोमिटर मध्ये 13 किलोमिटर कालोपत्रे सकियो, आउँदो 5 बाँकी काम थालिँदै। रूपन्देही सिद्धार्थनगरका 4 सामुदायिक विद्यालयमा किशोरी लक्षित आत्मरक्षा तालिम वैशाख 17 जेठ 30 चलेको तालिमबाट 190 किशोरी प्रशिक्षित। कैलालीको टिकापुरमा मगर जातिको भूमि पर्व, कृषि उत्पादन बढोस् भनेर मनाइने भूमि पर्वका लागि दाङदेखि कैलालीसम्मका मगर अगुवा टिकापुरमा भेला। र मनाङमा यार्सा गुम्बा संकलन र बिक्री 5 यताकै कम, 5 अघि 107 यार्सा बिक्री भएकोमा यो आर्थिक वर्षको फागुनसम्ममा 48 सीमित यार्सा गुम्बाबाट संकलन हुने राजस्व पनि 32,62,000 14,82,000 झर्यो।
3: राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिताको उपाधि निशान्त विकर र सङ्गीना थापा मगरले जित्नु भएको छ। 17 समूहलाई पछि पार्दै निशान्त र सङ्गीनाको जोडीले 3,00,000
7: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS गोरखा रेडियो हो।
1: तलाको नानुहरू हेर्दिनु
2: हो
1: हामीले त खुब जिस्का जस्तो छ नि,
2: आज जमाउनु पर्छ,
1: आज रोटी घरमा जमाउनु पर्छ है त।

साबिक उपविजेता फ्रान्सले फिफा विश्वकप 2026 विजयी शुरूआत गरेको छ। अमेरिकाको मेटलाइफ स्टेडियममा भएको समूह आईको खेलमा फ्रान्सले सेनेगललाई 3-1 पराजित गरेको हो। जितसँगै फ्रान्सले समूहमा महत्वपूर्ण 3 अङ्क जोडेको छ। फ्रान्सको जितमा कप्तान केलिन एम्बाप्पेले दोस्रो हाफमा 2 गोल गर्दा ब्राडली बार्कोलले 1 गोल थप्नुभयो। सेनेगलका इब्राहिमले सान्तोना गोल फर्काउनुभयो। विश्वकपको उपाधि दावेदार मानिएको फ्रान्सले प्रभावशाली प्रदर्शनसहित प्रतियोगिताको शुरूआत गर्दै नकआउट चरणतर्फको यात्रा बलियो बनाएको छ। सेनेगल विरूद्ध 2 गोल गरेका केलियन एम्बाप्पेले फ्रान्सलाई फिफा विश्वकप 2026 विजयी शुरूआत दिलाउनु भएको छ। उहाँ फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुनुभएको छ भने विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुने होडमा आफ्नो नाम दर्ज गराउनु भएको छ। केलियन एम्बाप्पेले सेनेगल विरूद्ध 2 गोल गर्दै फ्रान्सलाई जित मात्रै नभई विश्व फुटबलमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएको हो। फिफा विश्वकप 2026 पहिलो खेलमा 2 गोल गरेसँगै एम्बाप्पे फ्रान्स का लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नु भएको छ। उहाँले 58 गोल पूरा गर्दै ओलिभिए जिरूको 57 गोलको कीर्तिमान तोड्नु भएको हो। सेनेगल विरूद्धको 2 गोलसँगै एम्बाप्पेको विश्वकप गोल संख्या 14 पुगेको छ। यो सँगै उहाँले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका महान खेलाडी जस्ट फोन्टेनलाई पछि पार्नु भएको छ। मेसी र फोन्टेन दुवैको विश्वकपमा 13-13 गोल छ। विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा एम्बाप्पे अहिले गर्ड मुलरसँग संयुक्त रूपमा 3रो स्थानमा हुनुहुन्छ। शीर्ष स्थानमा रहेका मिरोस्लाभ क्लोजको नाममा 16 गोल छ भने एम्बाप्पे अब त्यो कीर्तिमान भन्दा केवल 2 गोलले मात्रै पछाडि हुनुहुन्छ। सन् 2018 विश्वकपमा 4 र सन् 2022 8 गोल गरेका एम्बाप्पेले सन् 2026 पहिलो खेलमै 2 गोल थप्दै आफ्नो कुल संख्या 14 पुर्याउनु भएको हो। अझै करियरको उत्कर्षमा रहेका एम्बाप्पे विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने बलिया दावेदारका रूपमा देखिनु भएको हो। सेनेगल विरूद्धको प्रदर्शनले एम्बाप्पे फ्रान्सका कप्तान मात्र नभई विश्व फुटबलको नयाँ कीर्तिमानी यात्रातर्फ अघि बढ़िरहेको संकेत दिएको छ। विश्वकप फुटबल प्रतियोगिता शुरू भएको दिनदेखि अनलाइन ठगीका घटनामा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ। साइबर ब्यूरोका अनुसार प्रतियोगिता शुरू भएको पहिलो दिन 77 उजुरी दर्ता हुँदा ठगी रकम करिब 1,68,00,000 रुपियाँ थियो। 5 दिनभित्रै उजुरी संख्या 115 पुगेको र ठगी रकम 2,29,00,000 रुपियाँ नागेको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार यी तथ्याङ्क केवल उजुरीमा आधारित भएकाले वास्तविक क्षति अझ बढी हुन सक्ने अनुमान छ। प्रहरीले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म मार्फत निशुल्क विश्वकप हेर्ने लिंक भन्दै पठाइने सन्देश मार्फत प्रयोगकर्तालाई फसाउने क्रम बढेको बताएको छ। त्यो लिंक मार्फत एन्ड्रोइड एप डाउनलोड गराई मोबाइल ब्याङ्किङमा पहुँच लिएर रकम चोरी हुने गरेको पाइएको छ। साइबर ब्यूरोले अनधिकृत एप इन्स्टल नगर्न, आधिकारिक सूचना मात्रै पालना गर्न र अनलाइन प्रमोशन प्रति सतर्क रहन आग्रह गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले पनि ह्याक वा शंकास्पद गतिविधिको सूचना आएमा खाता 48 घण्टासम्म रोक्का गर्ने व्यवस्था रहेको जनाएको छ। विशेषज्ञहरूले यस्ता ठगी मौसमी रूपमा बढ्ने प्रवृत्ति रहेको भन्दै प्रयोगकर्ता सचेत र समन्वित सरकारी संयन्त्रको अभावले समस्या जटिल बनेको टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको दबावपछि मात्रै राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढ़ाउँदै 2 उच्च अधिकारीलाई पक्रेको खुलेको छ। अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई पक्राउ गरी विशेष अदालतको अनुमति लिएर 4 दिन थुनामा राखेर अनुसन्धान गरिरहेको छ। दुवैजनामाथि राहदानी छपाई ठेक्कामा मिलेमतो र अनियमिततातर्फ ठूलो आर्थिक हिनामानी भएको आरोप छ। अख्तियारका अनुसार करिब $64,00,000 बराबरको ठेक्का जर्मन कम्पनीलाई दिने प्रक्रियामा अनियमितता भएको उजुरीमाथि अनुसन्धान हुँदै आएको थियो। तर प्रधानमन्त्री कार्यालयको हस्तक्षेप र दबावपछि मात्रै पक्राउ प्रक्रिया अघि बढ़ाइएको दावी बाहिर आएको छ। यता प्रधानमन्त्री कार्यालयले भने अनियमितताको उजुरीका आधारमा मात्रै अख्तियारले स्वतन्त्र रूपमा अनुसन्धान अघि बढ़ाएको र दबावको आरोप अस्वीकार गरेको छ। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। गौतममाथि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता र रकम हिनामिना भएको आरोप छ।
नेपालमा यस वर्ष मनसुन आउन अझै केही दिन ढिला हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सरदरमा जुन 13 नेपाल भित्रिने मनसुन यस वर्ष हालसम्म प्रवेश गरेको छैन। विभागका अनुसार भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन केही दिन पर सर्न सक्नेछ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायम छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, 89.5 मेगाहर्ज एफएममा ब्रिटिश फोर्सेस बुर्नाएका श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। कार्यक्रम सुरु भयो आजको प्रभातकालीन आवाज ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर उपस्थित भइसकेको छु म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज बुधबारको दिन 17 जुन 2026 साल तदनुसार असार 3 गते 2083 विक्रम सम्बत मिड विक अर्थात् बुधबारको कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु। मलाई साथ पक्कै पनि दिँदै गर्नुहुनेछ। मेरो पनि होइन र यो देश, प्रकाश सपुतले गाउनु भएको देशप्रेमको भावना झल्कने गीतबाट आजको कार्यक्रमको थालनी भइसक्यो। ब्रुनाईको समय बिहानको 7:12 गएको छ यतिखेर र म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ र हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। कार्यक्रममा अब आजको थॉट फर द डे, यो प्रेरक भनाई मेलोडी बेटीको हो। मेलोडी बेटी भन्नुहुन्छ, ग्रेटिट्युड मेक्स सेन्स अफ आवर पास्ट, ब्रिङ्स पिस फर टुडे एन्ड क्रिएट्स अ भिजन फर टुमोरो। कृतज्ञताले हाम्रो विगतलाई बुझाउँछ र आजको लागि शान्ति ल्याउँछ र यसले भोलिको लागि एउटा दृष्टिकोणको सिर्जना गर्छ। ग्रेटिट्युड मेक्स सेन्स अफ आवर पास्ट, ब्रिङ्स पिस फर टुडे एन्ड क्रिएट्स अ भिजन फर टुमोरो। यो प्रेरक भनाई मेलोडी बेटीको हो। टुडे इन हिस्ट्री, आजको दिन 2018 सालको कुरा हो। The Incredibles 2 sets a box office record for an animated release, earning $180 million on its opening weekend. Film release hune bittikai huna ta yo animated film ho, cartoon jastai bhanau. The Incredibles 2 tapaharu le hernu bhayeko chha ki chaina, bishesh gari bachcha haru le ta pakkai pani herai holan ra box office रेकर्ड नै यसले राखेको छ। रिलिज भएको एउटा विकेन्डमा नै $180 मिलियन कमाउन सफल भएको थियो दि इन्क्रेडिबल्स 2 2018 साल 17 जुनमा। फेमस बर्थडे, आजको दिन 1980 सालमा जन्मेकी हुन् विनस विलियम्स, चर्चित अमेरिकन टेनिस खेलाडी, र उनलाई वान अफ द अल टाइम ग्रेट्स भनेर भनिन्छ महिलाहरूको टेनिस खेलमा। उनको जन्म क्यालिफोर्निया राज्यको लिनवुडमा भएको थियो युएसएमा 1980 साल 17 जुनमा। अब हेल्थ टिप्स, प्र्याक्टिस माइन्डफुलनेस एन्ड रिल्याक्सेसन। हामी कामकाजी छौँ, अत्यन्तै व्यस्त रहन्छौँ र हाम्रो शरीरलाई अलिकति रिल्याक्सेसनको जरुरत पर्दछ। त्यही भएर माइन्डफुलनेस र रिल्याक्सेसन प्र्याक्टिस गरिरहनुपर्छ। अलिकति पज गर्नुहोस्, तपाईँले आफ्नो दिमागलाई केही हदसम्म भए पनि रिल्याक्स गर्नुहोस् अनि फिजिकल इम्प्याक्टबाट अलिकति तपाईँको माइन्डलाई रेस्ट दिनुहोस्। त्यसका लागि गर्नुपर्ने कुराहरू के हुन सक्छन् त, माइन्डफुल ब्रिदिङ। तपाईँलाई एकदमै धेरै कुराले एकैचोटि गाँजिरहेको छ भने ट्राई टेकिङ स्लो डिप ब्रेथ्स, बिस्तारै लामो सास फेर्नुहोस्। त्यसले तपाईँलाई मद्दत पुर्याउँछ। सेट बाउन्ड्रिज,
अनि हामी एकदमै यो सोसल मिडियाले अहिले हामीलाई दास बनाइरहेको छ. हामी सधैँ सोसल मिडियामा आँखा लगाइरहेका हुन्छौँ, न्युज हेरिरहेका हुन्छौँ, जसले तपाईँलाई स्ट्रेस दिन सक्छ. त्यही भएर एक्सपोजर तपाईँको जुन छ यो सोसल मिडिया र न्युजमा अलिकति कम गर्नुहोस्, लिमिट गर्नुहोस्, ताकि त्यसले तपाईँलाई तपाईँको माइन्डलाई एकैछिन भए पनि आराम दिलाउँछ. माइन्डफुल ब्रिदिङ र सेट बााउन्ड्रिज. सेट बााउन्ड्रिजमा विशेष गरी एक्सपोजर अलिक कम गर्नु पर्यो यो स्ट्रेसफुल न्युज अनि सोसल मिडियामा. हजुर, आजका लागि हेल्थ टिप्स यति नै. अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ. 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड लाइट विन्ड्स भनेर भनिएको छ. दिनभरि जसो नै घाम लाग्ने, बदली हुने यो क्रम चलिरहनेछ सेरिया अनि कोलाबेला क्षेत्रमा. अब नेपाल. काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था काठमाडौँमा सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि जसो नै आज घाम लाग्ने र बदली हुने क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ. अब लागौँ युकेतिर. लन्डनको तापक्रम अहिले 17 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 24 डिग्री सेल्सियस पुग्ने अनुमान छ. र यहाँको मौसमी अवस्था सामान्यतया लाइट क्लाउड एन्ड अ जेन्टल ब्रिज भनिएको छ. हल्का बदली हुने सङ्केत छ भने मन्द गतिमा हावा बहरेछ लन्डन इलाकामा. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. कार्यक्रमको यो पहिलो घण्टामा म वैदेशिक विनिमय दर सुनाउनेछु. दोस्रो घण्टाको थालनी आजको राशिफलबाट गरिनेछ अनि दोस्रो घण्टाको डेली सप्लिमेन्ट आज बुधबार परेकाले युके विशेष हुनेछ. अनि कार्यक्रमको तेस्रो घण्टामा आज केही अन्तर्वार्ताहरू छन्। लेडिज स्पोर्ट्स डे अन्तर्गत हाम्रा सहकर्मी बिना गुरुङले केही व्यक्ति व्यक्तित्वसँग अन्तर्वार्ता गर्नुभएको थियो, त्यसको पुनः प्रसारण आज पनि हुनेछ कार्यक्रमको तेस्रो घण्टामा. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. अहिलेको लागि स्वीकार्नुहोस् प्रमोद खरेलको यो गीत सजाएछु.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मदत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

मोनिका लिम्बुको दुई दिनको जीवन बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई यतिखेर विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ. यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला. फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक जिन्दाबाद. आजको दिन ब्रिटिस फोर्सेस बनाइबासीका लागि मुभी स्क्रिनिङ हुँदैछ, द डेभल वेयर्स प्रादा 2. बेलुकी 7 बजे सुरु हुन्छ चिटचाट कम्युनिटी सेन्टरको मेन हलमा मुभी स्क्रिनिङ ब्रिटिस फोर्सेस बनाइबासीका लागि. आज 7 बजे हुँदैछ द डेभल्स वेयर प्रादा 2. पनागा क्लबमा आउँदो 20 जुनका दिन, शनिबार 20 जुनका दिन ग्यारिसन ओपन डे हुँदैछ. बिहान 9 देखि 10 बजेसम्म, माफ गर्नुहोला, बिहान 9 बजेदेखि रातको 10 बजेसम्म भन्न खोजेको हुँ. पनागा क्लबमा यो विशेष गरी ब्रिटिस फोर्सेस बुनाईवासीका लागि आयोजना गरिएको कार्यक्रम हो ग्यारिसन ओपन डे. बिहान 9 बजे सुरु हुन्छ र यसका लागि सटल बसको पनि व्यवस्था गरिएको छ. ग्यारिसन स्विमिङ पुल, चेचाट कम्युनिटी सेन्टर अनि J16 कार पार्कबाट समय समयमा गाडी छुट्नेछ. अनि उक्त कार्यक्रममा डान्स पर्फर्मेन्स, फ्री गोल्फ लेसन्स, फ्री टेनिस लेसन्स, फ्री स्विम ट्रायल लेसन, स्प्ल्यास प्यास, फ्यामिली इभेन्ट एन्ड डाइनर, क्यारिओके र ओपन ज्याम सेसन पनि राखिएको छ. एकदमै रमाइलो कार्यक्रममा तपाईँ सपरिवार पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ. ग्यारिसन ओपन डे एट पनागा क्लब शनिबार 20 जुनका दिन बिहान 9 बजे सुरु हुनेछ.

मुस्कान दीपक बज्राचार्य को आज पीसीएमएफमा दिनको 3 बजे ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि हो यो सूचना. चेचाट कम्युनिटी सेन्टरमा पीसीएमएफले बीएलएस अनि एईडी ट्रेनिङ गर्ने भएको छ. के हो बीएलएस र एईडी भन्नुहुन्छ होला? बेसिक लाइफ सपोर्ट ट्रेनिङ, अर्को अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर एईडी ट्रेनिङ गर्ने भएको छ चेचाट कम्युनिटी सेन्टरमा. तपाईँहरू ब्रिटिस फोर्सेस ब्रुनाईवासी जो हुनुहुन्छ उहाँहरू सबैलाई स्वागत गरिएको छ यो ट्रेनिङमा. अब बेसिक लाइफ सपोर्ट भनेपछि तपाईँ हामी सबैलाई आउन सक्ने, हुन सक्ने कुरा हो, पर्न सक्ने कुरा हो. त्यही भएर यो एकदमै जरुरी छ, यो क्रिटिकल ट्रेनिङ हो, तपाईँ हामी सबैले जानेको राम्रो. त्यही भएर ब्रिटिस फोर्सेस ब्रुनाईवासी चिचाट कम्युनिटी सेन्टरमा दिनको 3 बजे गएर यो ट्रेनिङमा सहभागी भएर धेरै कुरो सिक्न सक्नुहुनेछ. आज दिनको 3 बजे हो बीएलएस एन्ड एईडी ट्रेनिङ पीसीएमएफको तत्वावधानमा चिचाट कम्युनिटी सेन्टरमा. जसो तसो अब सुन्छौँ अनुप थामीलाई.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

मनै तिम्रो पुष्प पौडेलले गाउनु भएको गीत सुनिरहनु भएको थियो। अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 151 रुपियाँ, बिक्री दर 151 रुपियाँ 60 पैसा। युरो एकको खरिदर 175 रुपियाँ 30 पैसा, बिक्री दर 175 रुपियाँ 99 पैसा। पाउन स्टर्लिङ एकको खरिदर 202 रुपियाँ 69 पैसा, बिक्री दर 203 रुपियाँ 49 पैसा। स्विस फ्रान्क एकको खरिदर 190 रुपियाँ 9 पैसा, बिक्री दर 190 रुपियाँ 85 पैसा। अस्ट्रेलियन डलर एकको खरिदर 106 रुपियाँ 80 पैसा, बिक्री दर 107 रुपियाँ 23 पैसा। कनेडियन डलर एकको खरिदर 107 रुपियाँ 86 पैसा, बिक्री दर 108 रुपियाँ 29 पैसा। सिङ्गापुर डलर एकको खरिदर 117 रुपियाँ 84 पैसा, बिक्री दर 118 रुपियाँ 30 पैसा। ज्यापानिज यन 10 को खरिदर 9 रुपियाँ 42 पैसा, बिक्री दर 9 रुपियाँ 45 पैसा। चाइनिज युआन एकको खरिदर 22 रुपियाँ 35 पैसा, बिक्री दर 22 रुपियाँ 44 पैसा। साउदी अरेबियन रियाल एकको खरिदर 40 रुपियाँ 24 पैसा, बिक्री दर 40 रुपियाँ 40 पैसा। कटारी रियाल एकको खरिदर 41 रुपियाँ 44 पैसा, बिक्री दर 41 रुपियाँ 60 पैसा। छाई भाट एकको खरिदर 4 रुपियाँ 64 पैसा, बिक्री दर 4 रुपियाँ 66 पैसा। युएई डिरहाम एकको खरिदर 41 रुपियाँ 11 पैसा, बिक्री दर 41 रुपियाँ 28 पैसा। मलेसियन रिङ्गित एकको खरिदर 37 रुपियाँ 12 पैसा, बिक्री दर 37 रुपियाँ 27 पैसा।

साबिक उपविजेता फ्रान्सले फिफा विश्वकप 2026 विजयी शुरूआत गरेको छ। अमेरिकाको मेटलाइफ स्टेडियममा भएको समूह आईको खेलमा फ्रान्सले सेनेगललाई 3-1 पराजित गरेको हो। जितसँगै फ्रान्सले समूहमा महत्वपूर्ण 3 अङ्क जोडेको छ। फ्रान्सको जितमा कप्तान केलियन एम्बाप्पेले दोस्रो हाफमा 2 गोल गर्दा ब्राडली बार्कोलले 1 गोल थप्नुभयो। सेनेगलका इब्राहिमले सान्तोना गोल फर्काउनु भयो। विश्वकपको उपाधि दावेदार मानिएको फ्रान्सले प्रभावशाली प्रदर्शनसहित प्रतियोगिताको शुरूआत गर्दै नकआउट चरणतर्फको यात्रा बलियो बनाएको छ। सेनेगल विरूद्ध 2 गोल गरेका केलियन एम्बाप्पेले फ्रान्सलाई फिफा विश्वकप 2026 विजयी शुरूआत दिलाउनु भएको छ। उहाँ फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुनुभएको छ भने विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुने होडमा आफ्नो नाम दर्ज गराउनु भएको छ। केलियन एम्बाप्पेले सेनेगल विरूद्ध 2 गोल गर्दै फ्रान्सलाई जित मात्रै नभई विश्व फुटबलमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएको हो। फिफा विश्वकप 2026 पहिलो खेलमा 2 गोल गरेसँगै एम्बाप्पे फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नु भएको छ। उहाँले 58 गोल पूरा गर्दै ओलिभिए जिरूको 57 गोलको कीर्तिमान तोड्नु भएको हो। सेनेगल विरूद्धको 2 गोलसँगै एम्बाप्पेको विश्वकप गोल संख्या 14 पुगेको छ। यो सँगै उहाँले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका महान खेलाडी जस्ट फोन्टेनलाई पछि पार्नु भएको छ। मेसी र फोन्टेन दुवैको विश्वकपमा 13-13 गोल छ। विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा एम्बाप्पे अहिले गर्ड मुलरसँग संयुक्त रूपमा 3रो स्थानमा हुनुहुन्छ। शीर्ष स्थानमा रहेका मिरोस्लाभ क्लोजको नाममा 16 गोल छ भने एम्बाप्पे अब त्यो कीर्तिमान भन्दा केवल 2 गोलले मात्रै पछाडि हुनुहुन्छ। सन् 2018 विश्वकपमा 4 र सन् 2022 8 गोल गरेका एम्बाप्पेले सन् 2026 पहिलो खेलमै 2 गोल थप्दै आफ्नो कुल संख्या 14 पुर्याउनु भएको हो। अझै करियरको उत्कर्षमा रहेका एम्बाप्पे विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने बलिया दावेदारका रूपमा देखिनु भएको हो। सेनेगल विरूद्धको प्रदर्शनले एम्बाप्पे फ्रान्सका कप्तान मात्र नभई विश्व फुटबलको नयाँ कीर्तिमानी यात्रातर्फ अघि बढ़िरहेको संकेत दिएको छ।